0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ प्रतिज्ञा किन। प्रभुले हामीलाई प्रतिज्ञा गर्नुभएको छ। पवित्र बाइबलमा 7,000-8,000 पटकसम्म परमेश्वरको प्रतिज्ञा रेकर्ड भएको छ भने चाहिँ भनिन्छ। तर प्रश्न आउँदछ, प्रतिज्ञा उहाँले किन गर्नुभयो र प्रतिज्ञा हामीलाई किन आवश्यक छ भन्ने चाहिँ प्रश्न आउँदछ। हामी एउटा संकष्टपूर्ण संसारमा बसोबास गरिरहेका छौं। हामीले हेरेका कुराहरूबाट हामीलाई निराश उत्पन्न गराइरहेको छ। हामीले सुनेका आवाजहरूबाट हामीले आशा गुमाइरहेका छौं। हामीले सामना गरेका सबै कुराहरू खतरनाकजनक छन् र यो प्रकारको अवस्थाको संसारमा हामी बसिरहेको कारणले गर्दाखेरि हामीलाई भौतिक शरीर लिएर संसारमा बाँच्नको लागि आछु पारेको अवस्था छ र यो कुरा सृष्टिकर्ता परमेश्वरलाई थाहा छ। तर केही समय हामी भौतिक शरीरमा नै यहाँ धरतीमा बस्नु पर्ने भएको कारणले गर्दा उहाँले हामीलाई बाँच्ने आशा दिनको लागि पनि त्यो आशाको लागि उहाँले प्रतिज्ञाहरूका शब्दहरू बोल्नु भएको छ। यानि प्रतिज्ञाई प्रतिज्ञा उहाँले गर्नुभएको छ। मुक्तिको विषयमा प्रतिज्ञा गर्नुभएको छ, शान्तिको विषयमा प्रतिज्ञा गर्नुभएको छ, जे जति कुराहरूमा हामीलाई अपुग छ त्यो कुराहरूमा उहाँले उपलब्ध गराइदिने कुराहरू सम्बन्धी प्रतिज्ञा गर्नुभएको छ, सुस्वास्थ्य राख्ने कुरामा प्रतिज्ञा गर्नुभएको छ, लगायत हाम्रा सबै असल इच्छाहरू पुर्याइदिने कुराहरू सम्बन्धी यी विभिन्न कुराहरूमा उहाँले प्रतिज्ञा गर्नुभएको छ। र प्रतिज्ञाले हामीलाई आशा दिन्छ र एक व्यक्ति जीवित आशाले नै रहन्छ भनिकन बाइरी फेरोको भनाइ पनि छ। जब एउटा मानिसले आशा गुमाउँदछ त्यो मानिस डिप्रेसनमा निराशमा जान्छ, त्यो पछि ऊ धरतीमा बाँच्न चाहँदैन, आत्महत्या पनि गर्न सक्छ र उसले जिन्दगीलाई टुङ्ग्याइदिन्छ, यानि अन्त पनि गर्दछ। एक मात्र परमेश्वरले चाहिँ हामीलाई धरतीमा हुँदाखेरि पनि जिउनको लागि सजिलो बनाउनको लागि उहाँले प्रतिज्ञाहरू गर्नुभएको छ। जगतको अन्तसम्म म तिमीहरूको साथमा हुनेछु, तिमीहरू पानीमा भएर जाँदा म तिमीहरूको साथमा हुनेछु, तिमीहरू आगोमा भएर जाँदा म तिमीहरूको साथमा हुनेछु, तिमीहरूलाई संकष्ट त हुन्छ तर साहस गर, म तिमीहरूको साथमा छु, यानि मैले संसारलाई जितिसकेको छु भनिकन कतिवटा यो प्रकारका कुराहरू उहाँले बोल्नु भएको छ। त्यसले गर्दाखेरि उहाँले हामीलाई ती आशाहरू दिनुभएको छ र आशालाई हामीले अंगालो मारेर हामी जिउँछौ र यो आशा जो प्रभुले हामीलाई दिनुभएको छ यो चाहिँ फेक, त्यत्तिकै नकली आशा होइन। कसैले कसैलाई त्यस प्रकारको नकली आशा पनि दिएलान् र पछि गएर त्यो नदिँदाखेरि धोका पनि होला। तर हाम्रो परमेश्वर त एकमात्र बाटो, एकमात्र सत्य र एकमात्र जीवन दिने परमेश्वर हुनुहुन्छ। उहाँको नाम नै सत्य हो। म बाटो हुँ, म सत्य हुँ र म जीवन हुँ भनिकन आफ्नो परिचय उहाँले त्यहाँ योनाको पुस्तक 14:6 त्यसरी दिनुभएको छ। त्यसले गर्दाखेरि जो प्रतिज्ञा उहाँले गर्नुहुन्छ त्यो सत्य छ र उहाँको प्रतिज्ञालाई हो प्रभु मैले लिन्छु, धन्यवाद, आमेन भनेर लिनुपर्छ भने चाहिँ बाइबलमा बताइएको छ भने हिब्रूको पुस्तक 10:23 प्रतिज्ञा किन भन्ने कुराहरूको प्रतिउत्तरमा यहाँ यस प्रकारले बताइएको छ। यो खण्ड म पढेर सुनाइदिँदछु। हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग समाति राखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ। उहाँले जे प्रतिज्ञा गर्नुभयो त्यो पूरा गरेरै छोड्नुहुन्छ भन्ने चाहिँ यस खण्डमा यसरी बताइएको छ। र उहाँ सृष्टिकर्ता परमेश्वर, सर्वव्यापी सर्वशक्तिमान परमेश्वरको वचनको यो भनाइ हो र तपाईँलाई जे प्रतिज्ञा प्रभुले गर्नुभएको छ त्यो प्रतिज्ञा पूरा गर्न सक्ने उहाँ विश्वास योग्य हुनुहुन्छ र उहाँले तपाईँलाई अति नै प्रेम गर्नुहुन्छ। उहाँले तपाईँलाई कहिले त्याग्नु हुने छैन उहाँले तपाईँलाई कहिल्यै छोड्नुहुने छैन, त्यो पनि उहाँको प्रतिज्ञा नै हो। इब्रूको पुस्तक 13:5 उहाँले त्यही भन्नुभएको छ। र पुरानो करारमा एउटा सुत्केरी आमाले भर्खर पाएको बच्चालाई त्याग्न सक्लिन्, छोड्न सक्लिन्, तर म त तिमीहरूलाई त्याग्न सक्दिन, म त तिमीहरूलाई छोड्न सक्दिन भने चाहिँ उहाँले त्यहाँ भन्नुभएको छ। त्यो पनि एउटा तपाईँको लागि प्रतिज्ञा नै हो र उहाँले त्यो प्रकारले प्रेम गर्नुभएको छ। एउटा संसारमा त मानिसले आफ्नो दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा छोरा छोरीहरू, नजिकको साथी मित्रहरूले प्रेम गरेको कारणले गर्दाखेरि उहाँहरूले कतिवटा प्रतिज्ञा गर्नुहुन्छ, बलिदान धरी पनि गर्नुहुन्छ। मैले एउटा अङ्ग्रेजीमा कथा पढेको थिएँ, एउटा स्त्री एकजना नारी असाध्यै बिमारी पर्नु भएछ बहिनी, र दाईहरूले साह्रो कोसिसहरू गर्नुभएछ, डक्टर ल्याएर विभिन्न प्रकारले उपायहरू रचेर त्यसरी प्रयासहरू गर्नुभएछ, तर बहिनीले आफ्नो आशा मार्दै लगी छिन् र उहाँ घरको सुतेको खाटको झ्यालबाट पर हेरेर त्यो परको रुखको जो हाँगा छ त्यो हाँगामा अब एउटा मात्रै पात छ र त्यो पात जुन समयमा झर्छ म मरिहाल्छु भनेर चाहिँ उहाँले जहिले जहिले त्यही कुराहरू दोहोऱ्याइराख्नु हुँदो रहेछ। र त्यो बिमारीको दाई चाहिँ एक पेन्टिङ गर्ने कलाकार हुनुहुँदो रहेछ र त्यही सुन्दाखेरि बहिनी यस प्रकारले निराशा हुनुहुँदैन, प्रभुले हामीलाई चङ्गाई गर्नुहुन्छ, औषधिले पनि हामीलाई सहायता गर्छ भनेर चाहिँ भन्दाखेरि उहाँले चाहिँ भित्रबाट त्यो आशा आफूले मारिसकेको त्यही कुराहरू त्यो रुखको त्यो हाँगामा भएको एउटै मात्रै पात अड्किरहेको छ, अब त्यो झरे कि म मरे भनेर चाहिँ त्यही नै भनिराख्नु हुँदो रहेछ। र एक रात ठुलो हाउहुन्डी आएछ र हाउहुन्डी आए पछाडि त्यो उहाँको बहिनी जो बिरामी हुनुहुन्थ्यो ब्ल्याङ्केट ओढेर सुत्नु भएको रहेछ र त्यो समयमा दाईले सोच्नु भएछ कि अब त्यो पात त त्यहाँ निश्चय नै त्यो हाँगामा अड्केर रहेन, पक्कै पनि त्यो झर्यो होला, यदि त्यो झरिएको खण्डमा बहिनी मर्छ भन्ने हिसाबमा त्यो जाडोमा उहाँले हरियो रङहरू त्यो पातको ड्र गर्नुको लागि त्यो चित्रकला बनाउनको लागि उहाँ त्यहाँ जानुभएछ। त्यो रुखको ठ्याक्कै पछाडि चाहिँ एउटा बिल्डिङ रहेछ, बिल्डिङको जुन प्रकारको पाटा छ त्यसमा चाहिँ ठ्याक्कै बहिनीले हेर्दाखेरि त्यहीँ देखिने प्रकारको उहाँले त्यो दिशा मिलाइकन त्यो ठाउँ मिलाइकन यहाँबाट जानुभएछ र राति भर्याङ लिएर त्यो हाँगाको ठ्याक्कै पछाडिपट्टिको त्यो बिल्डिङको भित्तामा चाहिँ उहाँले पातको चित्र बनाउनु भएछ र पातको चित्र बनाएर दाई आएर राति सुत्नु भएछ। बिहान उठेर बिरामी बहिनीले झ्यालको पर्दा खोल्नु भएछ र यसो हेर्नु भएको त त्यत्रो हाउन्दी आएर पनि त्यो पात त झरेन रहेछ भने त्यो पातको बाँच्ने त्यति साह्रो शक्ति छ भने म किन बाँच्दिनँ भन्नु त त्यो बहिनीले त आशा लिन सुरु गरेछिन् अनि आशा लिन सुरु गरेर त त्यो बहिनी त आजभन्दा भोलि भोलिभन्दा पर्सिनेको हुँदै हुँदै हुँदै गएछिन्। तर दाईले त्यो रातमा जुन प्रकारले उहाँले नक्सा बनाउनको लागि चित्रकला पातको बनाउनको लागि जानुभयो त्यो चिसो सिरेटोले हानेकोले गर्दाखेरि दाई चाहिँ बिस्तारै बिस्तारै बिमार पर्दै पर्दै जानु भएर उहाँलाई निमोनिया भएछ र हुँदा हुँदै उहाँ मर्नु भएछ पछि गएर। यहाँ बहिनीलाई आशा दिनको लागि दाईले आफ्नो जीवन बलिदान गर्नु भएछ। यहाँ मैले भन्न खोजेको कुरा चाहिँ यही हो कि हामीलाई परमेश्वरले प्रतिज्ञा दिनको कारण चाहिँ हामीलाई हाम्रो हृदयमा उहाँप्रति आशा दिनुभएको हो र ख्रीष्ट येशु सृष्टिकर्ता परमेश्वर क्रुसमा आउनु भएर बलि भएरै पनि त्यही अवस्थामा पनि उहाँले आशा नै दिएर जानुभयो कि पिता यिनीहरूलाई क्षमा गर्नुहोस्, यिनीहरूले के गर्दैछन् यिनीहरू जान्दैनन् भन्ने त्यो पनि क्षमाको एक प्रकारको आशा नै हो। र त्यो पछि उहाँ तेस्रो दिनमा बौरी उठ्न भएपछि म तिमीहरूलाई लिन आउँछु भनेर चाहिँ उहाँले त्यो भन्नुभयो। त्यसले गर्दाखेरि यी विभिन्न क्षेत्रमा हामीले हेर्दाखेरि सबै क्षेत्रमा हामीले पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्मका अध्ययनमा उहाँका प्रतिज्ञाहरूमा उहाँको प्रेम नै हामी देख्दछौँ र उहाँको प्रेम हामीमा छ, उहाँ हामीसँग सदा सर्वदा हुनुहुन्छ। हामी धरतीमा कष्टमा भएर जिउन परे तापनि हामी एक्लो छैनौ किनकि उहाँले मत्तीको पुस्तक 28:20 जगतको अन्तसम्म म तिमीहरूको साथमा हुनेछु भने चाहिँ त्यो प्रतिज्ञा गर्नुभएको छ र यो प्रतिज्ञा सत्य छ र यो प्रतिज्ञा अनुसार मैले प्रिय दाजुभाइ दिदीबहिनीहरू, आफ्नै जीवनमा त्यो अनुभव गरेको छु। म दुईचोटि पानीमा झन्डै मरे, प्रभु मेरो साथमा हुनुभएकोले गर्दाखेरि त्यहाँ बचाउनको लागि कसैको हृदयमा उहाँले दया हाल दिनुभयो। ती मानिसहरू मार्फत म बाँच्न सके। एकपटक भीरबाट म तल खस्दै गर्दाखेरि एउटा हाँगा मार्फत उहाँले मलाई बचाउनु भयो, उहाँ मेरो साथमा हुनुहुँदो रहेछ भन्ने प्रमाणित भयो। एकपटक धानको खेतभित्र गोमन साँपसँग आम्ने सामने हुँदाखेरि एउटा क्यामेरा मार्फत उहाँले मलाई बचाउनु भयो, उहाँ मेरो साथमा हुनुहुँदो रहेछ र जस्तो सुकै मृत्युको घाँटीमा भएर जानु परे तापनि उहाँले जो प्रतिज्ञा गर्नुभएको छ त्यसमा आशा रहेछ र आशा मात्रै नभएर त्यसमा निश्चयता रहेछ भन्ने कुरा मैले देखेँ। र त्यही कुरा तपाईँको जीवनमा पनि लागू हुन्छ। हरेस नखानुहोस्, निराश नहुनुहोस्, प्रभु तपाईँको साथमा हुनुहुन्छ र तपाईँको जीवनको लागि उहाँले धेरै प्रतिज्ञा गर्नुभएको छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसी यहाँहरू सबैजनालाई। अनि मेरो नाम चाहिँ मनु बस्नेत हो, अनि म चाहिँ यहाँ नरेफाटमा बस्छु, अनि घर चाहिँ मेरो सिन्धुपाल्चोक हो, अनि केसी मण्डली एयरपोर्ट मण्डली जान्छु म। अनि मेरो गवाई चाहिँ यस्तो छ, अब म पहिला एकदम बिमारी थिएँ, मेरो बाउ बाजेदेखिकै मलाई एकदम ऐठान हुने बिमारी थियो, अनि एकदम छोप थियो, बेलुका पनि दिउँसो पनि छोप थियो, अनि म सुत्न सक्दैन थिएँ, डर लाग्थ्यो, अनि रातभरि म ननिदाइ नै बस्थेँ। अनि त्यसपछि मैले एउटा कमला दिदी हुनुहुन्थ्यो, हाम्रो गेसे मण्डलीको दिदी, उहाँले मलाई सुसमाचार सुनाउनु भयो। प्रभु येशु ख्रिस्टको सुसमाचार सुनेर मैले विश्वास गरेँ। अनि त्यसपछि मैले प्रभु पाएपछि मलाई एकदम दुःख भएको थियो, एकदम दुःखमा थिएँ म। अनि विश्वास गरेँ, प्रभुमा विश्वास गरेपछि अनि मलाई अलिकति थोरै दुःख आइलाग्यो। अनि जब मैले प्रभुमा विश्वास गरेँ त्यसपछि मलाई के लाग्यो भने म त संसारपट्टि नै फर्किम क्या र अब संसारमा भए मागेर खाना पाउने भने चाहिँ मैले यस्तो सोचाइ बनाएर अनि मैले त्यस्तो भन्ने गरेँ। अनि त्यसपछि एउटा प्रभुले मलाई एकासी प्रभु आउनु भयो, मलाई प्रभु हुनु न कि जस्तो पनि लाग्यो। त्यसपछि मलाई अनि एकदम विश्वास गरेपछि चाहिँ मलाई प्रभुले मलाई प्रार्थना गर्न आउँदैन थियो पहिला, अनि धन्यवाद धन्यवाद धन्यवाद भनेर सुत्थेँ। अनि एक दिन चाहिँ मलाई प्रभुले एक्कासी आकाशबाट यस्तो उडेर आउनुभयो, अनि त्यसपछि ढक्का ढोकामा बस्नुभयो। अनि मलाई चाहिँ प्रभुले भन्नुभयो, तैँले ममा विश्वास गर, मलाई हेर, तँलाई म कहिले पनि तँलाई दुःख आउन दिन्न भने मलाई झन् त्यहाँबाट विश्वास भयो। अनि त्यसपछि मेरो छोरा थियो, मेरो डानियल छोरा, अनि त्यो छोरालाई पनि एकदम के बुटीहरू बाँध्ने, एकदम आँखा पल्टाउने, एकदम छोप्ने थियो उसलाई पनि, अनि आँखा पल्टाउँथ्यो, अनि कति बिमारी भइरहन्थ्यो, अनि कति धामीको बुटी लगाइदिन्थे, कति कति त्यो के को बुटी लगाइदिन्थे, गरी धामीको बुटी भन्यो, कहिले बाघको बुटी भन्ने, कहिले के को बुटी लगाएर उसको सबै गलाभरि बुटी नै बुटी पुरिएको थियो। अनि त्यसपछि मैले प्रभुको सुसमाचार सुनेपछि त्यहाँबाट मलाई पनि त्यो छोप्ने बिमारले छुटकारा भएँ। त्यहाँबाट मलाई अहिले प्रभु पाएपछि मलाई केही पनि भएको छैन, त्यो बिमारबाट छुटकारा भएँ। अनि प्रभुले सबै कुरामा छुटकारा दिनुभयो, अनि मेरो छोरालाई पनि देखेर एकदम आँखा पल्टाउँथ्यो, अनि त्यो बाबुलाई अनि मैले विश्वास गरेपछि त्यो बाबुको बुटीहरू पनि सबै मैले काटेर फ्याँकिदिएँ, अनि मेरो छोरालाई पनि त्यस्तो बिमारबाट छुटकारा भयो। अनि त्यसपछि त्यो अब बुटीहरू कहिले धामीकोमा लान्थे, कहिले कता लान्थे, कहिले पनि निको भएन। जब मैले प्रभुमा विश्वास गरेँ त्यहाँबाट मेरो छोरा पनि निको भयो, म पनि निको भएँ, अनि प्रभुले मलाई छुटकारा दिनुभयो, अहिले धेरै राम्रो छ। अनि त्यसपछि मलाई धेरै समस्या थियो, अनि मेरो रुममा धेरै दुःख थियो, अनि मलाई प्रभुले चाहिँ यस्तो खानेकुराहरूमा नि कति दुःख थियो। त्यसपछि प्रभुले मलाई त्यसबाट कति प्रार्थना गरिरहेको थिएँ। त्यसपछि मैले त्यति बेला मुठीदान चामल उठाइराखेको थिएँ, अनि मुठीदान चामल चाहिँ मैले नथा पाएर नबुझेर मैले मुठीदान चामल उठाएको पनि मैले खाएर अनि मलाई सराप परेको रहेछ। मैले पछि अनि प्रभुले नै मलाई अनि अगुवाईजनहरूलाई सोध भन्नुभयो, अनि अगुवाईजनलाई सोद्धाखेरि अनि पविता दिदीलाई मैले सोधेँ, दिदी खानुहुन्छ कि खानुहुन्न भनेर, अनि दिदीले भन्नुभयो प्रभु त हामी जस्तो मान्छे जस्तो होइन, प्रभुलाई छुटाएको कुरा देखेर खानु हुँदैन, माख्नु हुँदैन भन्नुभयो। त्यहाँदेखि मैले कहिले पनि त्यो मुठी दान चामल कहिले मैले चलाइन, त्यहाँबाट मलाई प्रभुले कहिले पनि खाना खाँचो बनाउनु भएन। अनि मलाई त्यति बेला अब सराबित परेको रहेछ, काम गरे ठाउँमा नि पैसा नदिने। अनि त्यसपछि मैले जब मुठी धानको चामल मैले खान छोडेपछि चाहिँ अनि हृदयमा सामान पनि प्रभुले मलाई बोलेर खुवाउनु भयो, अनि प्रभुलाई धेरै धन्यवाद। अनि अहिले चाहिँ मलाई राम्रो छ, प्रभुले सुन्नु भएको छ सबै कुरा, प्रभुमा कुनै कुराको असम्भव छैन। विश्वास गर्नु प्रभुमा, प्रभुमाथि विश्वास गरेपछि कुनै पनि असम्भव रहेनछ। अहिले चाहिँ प्रभुमा विश्वास गरिकन मलाई सबै कुरामा राम्रो भएको छ, प्रभुलाई धेरै धन्यवाद होस्। अनि उद्धार र मुक्ति चाहिँ यीशु ख्रीष्ट बाहेक अरू कुनैमा छैन। जसरी मैले यीशु प्रभु मुक्तिदाता भनेर विश्वास गरे यीशु ख्रीष्टलाई, अनि तपाईँहरू पनि त्यसरी नै यीशु प्रभुमा विश्वास गर्नुहोला अनि उद्धार र मुक्ति पाउनुहोला भनेर आशा राख्दछु। अनि धन्यवाद प्रभुलाई, मेरो गवाही यति नै छ। अनि हजुरहरू सबैजनाले आशिष पाउनुहोला अनि यीशु ख्रीष्टलाई विश्वास गर्नुहोला। धन्यवाद, जय मसीह सबैजनालाई।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88, 9766 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईंको दिन आशिषमय रहोस्।

0: तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-38, 98-511-25-38।
2: ओस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000-1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40225 44 40225 44
8: र 40225 72 40225 72।
11: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद, कार्यक्रम गुड न्युज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
12: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
13: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
12: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
13: हो र? मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
12: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेली हिंसा हुन्, अपराध हुन्।
13: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: परमेश्वरले तपाईलाई निको पार्न सक्नुहुन्छ। पहिलो भाग चैमसी आज शुक्रबार अक्टोबर 2 तारीक असोज 16 गते। आजको बाइबल लेखण्ड मत्तीको पुस्तक 8 अध्यायको 3 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, म चाहन्छु वहाँले भन्नुभयो निको हौ। बाइबलले भन्छ, एकजना कुष्ठरोगी वहाँ कहाँ आयो र वहाँको अगाडि घुँडा टेकेर भन्यो, प्रभु यदि तपाईँले चाहनुभयो भने तपाईँले मलाई निको पार्न सक्नुहुन्छ। यीशुले हात बढाएर उसलाई छुनुभयो र भन्नुभयो, म चाहन्छु निको हौ, र तुरन्तै उसको कुष्ठरोग निको भयो। परमेश्वरले निको पार्नुहुन्छ भन्ने कुरामा उहाँको इच्छा हो कि होइन भनेर हामी दुविधामा परेको चाहनुहुन्न। त्यसैले उहाँले अनुग्रहपूर्वक हामीलाई आफ्नो वचन दिनुभएको छ। दाउदले भनेका छन्, हे परमप्रभु मेरा परमेश्वर, सहायताको निम्ति मैले तपाईँलाई पुकारे र तपाईँले मलाई निको पार्नुभयो, तपाईँले मलाई चिहानबाट बचाउनुभयो। यो कुरा तपाईँले भजन संग्रह 30:2-3 पदमा हेर्न सक्नुहुन्छ। परमेश्वर हाम्रो चंगाई अर्थात निको हुने कुराप्रति यति गम्भीर हुनुहुन्छ कि उहाँले यसलाई क्रूसमा यीशुको मृत्युसँग जोड्नु भएको छ। हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रा पापहरू क्रूसमा बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो। यो कुरा तपाईँले पहिलो पत्रसको पुस्तक 2:24 पदमा हेर्न सक्नुहुन्छ। जसरी हामी क्रूसमा मृत्युमाथि ख्रीष्टको विजय र हाम्रो मुक्तिको बारेमा शंका गर्दैनौं, त्यसरी नै हामीलाई निको पार्ने पिताको इच्छामा पनि शंका गर्नुहुँदैन। यी शब्दहरूलाई ध्यान दिनुहोस्, तिमीहरू निको भयो, यो भूतकालमा छ। परमेश्वरको दृष्टिकोणबाट तपाईँको चंगाईका लागि आवश्यक सबै कुरा क्रूसमा पूरा भइसकेको छ। ती कुष्ठरोगीलाई यीशुले निको पार्न सक्नुहुन्छ भन्ने थाहा थियो, तर उहाँले चाहनुहुन्छ कि हुन्न भन्ने मात्र थाहा थिएन। यीशुले तीनवटा शक्तिशाली शब्दद्वारा उसको शंका मेटाइदिनुभयो, म चाहन्छु, अनि उहाँले भन्नुभयो निको हौ। बाइबलले बताउँछ कि ती व्यक्तिको रोग तुरन्तै निको भयो। बाइबलले यो पनि बताउँछ, यीशु ख्रीष्ट हिजो आज र सधैँभरि एकै समान हुनुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 13:8 पदमा हेर्न सक्नुहुन्छ। यसको अर्थ तपाईँ पूर्ण विश्वासका साथ परमेश्वर कहाँ जान सक्नुहुन्छ र आफ्नो रोग निकोको लागि उहाँमा भरोसा गर्न सक्नुहुन्छ। तसर्थ पूर्ण विश्वास साथ र सम्पूर्ण भरोसामा परमेश्वर सामु खड़ा हुनुहोस्, उहाँ निको पार्ने परमेश्वर हुनुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्यूज एफएम 105.1 मेगाहर्जमा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के

साँचो योद्धा हुनुहुन्छ। मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्चियन जीवनले सकारात्मक नै दिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ्न उत्साह दिन्छौं र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिष्टको सेवामा लागिरहनुभएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिष्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिष्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस् ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिष्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

न्यूज एफएम 105.1 मेगा हर्जलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्थन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौं। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन गिम्बेज्यूका साथ कार्यक्रम हो प्रेयर टावर। श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा तपाईसँग चर्चा परिचर्चा गर्ने गर्दछौं। हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थना गर्नको लागि उत्साह दिनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै

तपाईसँग प्रार्थनामा सहकार्य गर्नु पनि हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। ताधनी श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईसँग बातचित गर्नको लागि हामी तपाईँको बीचमा अबको करिब करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो तरंग मार्फत, रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। ताधनी श्रोता, अब भने आजको यो बसाईलाई आशिषमय बनाउनको लागि रेडियो नजिक आउनुहोस् र हामी सँगै मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरेको चाहनुहुन्छ भने तपाईँले आफ्नो प्रार्थनाका अनुरोधहरू हामीलाई हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूमा फोन गरेर टिपाउन सक्नुहुनेछ, जसको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू रहेको छ 01-4770-754। हाम्रो यो ल्यान्डलाइन नम्बर रहेको छैन, हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-023-44-646। हजुर, 977-98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। साथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। ताधनी श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत संसारको कुनै पनि कुनाबाट हामीलाई तपाईँले आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू हामीसँग टिपाउन सक्नुहुनेछ। ताधनी श्रोता, भने तपाईँ फोन गर्दै रहनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस्। म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि केही समय तपाईँसँग बातचित गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको बारेमा थुप्रै प्रकारका कुराकानीहरू गरिरहेका छौं र हामी अझै कुराकानीहरू गर्छौं पनि, किनभने प्रार्थनाको जीवन तपाईँहरूको निम्ति सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तपाईँ बाइबल पढ्नुहुन्छ, बाइबलका वचनहरू मनन गर्नुहुन्छ, त्यसले तपाईँको हृदयमा विश्वासलाई जगाउन सक्ला अथवा तपाईँको ज्ञानलाई, तपाईँको बुद्धिलाई बढाउन सक्ला। बाइबलका वचनहरूबाट तपाईँले नयाँ नयाँ कुराहरू थाहा गर्न सक्नुहोला। तर तपाईँ विश्वास गरिसकेपछि प्रार्थना गर्नुहुन्न भने, तपाईँको जीवन प्रार्थनाको जीवन छैन भने, तपाईँले बाइबलबाट ज्ञान मात्रै बटुलिराख्नु भएको हुन्छ, तर बाइबलको वचनलाई सत्य र जीवित भएर उठेको तपाईँले महसुस गर्नुहुन्न। वास्तवमा बाइबलको वचन चाहिँ दुईधारे तरवार जस्तो क्रियाशील छ, सक्रिय छ भनेर हामीलाई हिब्रू 4:12 भन्दछ। अनि हाम्रो जीवनमा बाइबलको वचन सक्रिय कतिखेर हुन्छ? जतिखेर हामी प्रार्थनाद्वारा सृष्टिकर्ता परमेश्वरसँग हामी सम्बन्ध स्थापित गर्छौं। श्रोता, प्रार्थना भनेको हामीले यतिकै समयलाई बर्बाद गर्ने कुरा होइन। प्रार्थना भनेको चाहिँ हामीले परमेश्वरसँग बातचित गर्नु, परमेश्वरसँगको दोहोरो संवाद हो। तर कहिलेकाहीँ मानिसको मनमा के कुरा आउँछ भने, के परमेश्वरले प्रार्थना सुनेर जवाफ दिनुहुन्छ त? कि साँच्चै परमेश्वरले मेरो प्रार्थना सुन्नुहुन्छ होला र? कि साँच्चै मेरो प्रार्थना सुनेर परमेश्वरले काम गर्नुहुन्छ होला र? म त्यति पवित्र पनि छैन, सिद्ध पनि छैन र म राम्रो पनि छैन भन्ने जस्ता यावत
कुराहरू तपाईँ हाम्रो मनमा, तपाईँ हाम्रो मस्तिष्कमा आउन सक्छ। वास्तवमा सृष्टिकर्ता परमेश्वरले तपाईँको शारीरिक अवस्था कस्तो छ त्यो हेर्नुहुन्न, तपाईँ कति धेरै ज्ञानी बुद्धिमान हुनुहुन्छ भन्ने पनि त्यो हेर्नुहुन्न। सृष्टिकर्ता परमेश्वरले के हेर्नुहुन्छ? सृष्टिकर्ता परमेश्वरले तपाईँको आत्मा उहाँप्रति कतिको दृष्टित छ, तपाईँको आत्मविश्वास कतिको मजबुत छ, अनि तपाईँको हृदय उहाँप्रति कति धेरै समर्पित र उत्तरदायी र आज्ञाकारी छ भन्ने जस्ता कुराहरू उहाँ हेर्नुहुन्छ। आदरणीय श्रोता, वास्तवमा परमेश्वरको अगाडि देखिने हाम्रो सुन्दर मुखार भनेको, मुखौटा भनेको हाम्रो हृदयको र आत्माको सुन्दरता नै हो। बाँकी शरीरसँग उहाँलाई त्यति धेरै सरोकार छैन। आदरणीय श्रोता, यो शरीर जो तपाईँ हामीसँग छ, यदि यो नष्ट भइहाले पनि सृष्टिकर्ता परमेश्वरलाई डर छैन, किनभने तपाईँ र मेरो निम्ति रहनको लागि उहाँले अझ अहिले भइरहेको भन्दा सुन्दर र मजबुत शरीर बनाउन, सृष्टि गरेर दिन सक्नुहुन्छ। त्यसकारणले गर्दा सृष्टिकर्ता परमेश्वरको अगाडि हाम्रो शरीर भनेको, जसरी हाम्रो शरीरमा हाम्रो वस्त्र पुरानो भएपछि हामी त्यसलाई फुकालेर फ्याँक्छौं र नयाँ वस्त्र किनेर लाउँछौं, उहाँको लागि हाम्रो शरीर पनि त्यस्तै हो। जब हाम्रो शरीर क्षीण हुन्छ, पूर्ण रूपले भत्किन्छ, तब उहाँले हामीलाई अर्को शरीर दिनुहुन्छ। त्यसो भए सृष्टिकर्ता परमेश्वरले हाम्रो शरीरलाई प्रेम गर्नुहुन्न, तर केलाई प्रेम गर्नुहुन्छ? हाम्रो आत्मालाई प्रेम गर्नुहुन्छ, अनि उहाँले हामीलाई हाम्रो आत्मामा सिँगार्नुहुन्छ। हाम्रो आत्मालाई उहाँले हेरविचार गर्नुहुन्छ, हाम्रो आत्माको निम्ति उहाँले जे पनि गर्नुहुन्छ सबै थोक उहाँले त्यसैको निम्ति गर्नुहुन्छ। अनि सृष्टिकर्ता परमेश्वरले हाम्रो आत्मालाई प्रसन्न पार्नको लागि शरीरमा पनि सुख शान्ति दिनुहुन्छ, अनि शारीरिक मुखबाट हामीले निकालेको आवाजहरू जो आत्माको आवाजको क्रन्दनको बाहिरी प्रकटीकरण हो, त्यसलाई सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ। अनि जब हामी जवाफ पाउँछौं, तब हाम्रो शरीर र आत्मा दुवैमा हामी रमाउँछौं र परमेश्वरलाई धन्यवाद दिन्छौं। श्रोता, यसकारणले गर्दा तपाईँको शारीरिक अवस्था कस्तो छ त्यो कुरा तपाईँले हेरिराख्नु जरूरी छैन। तपाईँको आर्थिक अवस्था कस्तो छ, तपाईँ कतिको ज्ञानी हुनुहुन्छ हुनुहुन्न, त्यो कुरा पनि हेर्नु आवश्यक छैन। हामीले केवल परमेश्वरमा पूरा विश्वास भरोसा साथ अन्तर आत्मादेखि हामीले प्रार्थना गर्नुपर्दछ। श्रोता, हामी देख्छौ, हामीले पहिलो सामुएलको पुस्तकमा हेर्यौं भने हन्नाको प्रार्थनालाई हामी उदाहरणको रूपमा लिन सक्छौ। उनले आफ्नो प्रार्थना चाहिँ अन्तर आत्मादेखि गरेकी थिइन्। जब उनले आफ्नो अन्तर आत्मादेखि सर्वशक्तिमान परमेश्वरलाई प्रार्थना चढाइन्, त्यसपछि उनी शरीरमा कुनै पनि हालतमा चिन्तित भइनन्, पीर लिइनन्, किनभने उनको आत्माले एउटा निश्चयता पायो, अब चाहिँ तिम्रो प्रार्थनाको उत्तर सुनवाई हुनेछ र तिम्रो कोख उग्रनेछ भन्ने निश्चयता जब हन्नाले प्राप्त गरिन्, त्यसपछि उनको शरीरले पनि, उनको शरीरमा भएको मस्तिष्कले शोक र पीडालाई छोडेर आत्मासँगै रमहाट गर्दै सामान्य जीवनयापन गरेको हामी देख्न सक्छौ। अनि परमप्रभु परमेश्वरले उनले गरेको विश्वास अनुसार, मागे अनुसार सो काम गर्नुभयो र उनलाई एउटा छोरा दिनुभयो
र चाहिँ सामुएल जो इसरायलको अन्तिम न्यायकर्ता र उनी एउटा अगम वक्ता भए। साथसाथै दुई दुईजना राजाहरूलाई राज्य अभिषेक गर्न सक्ने गर्ने व्यक्ति बनेको हामी थाहा गर्न सक्छौ। श्रोता, हामीले विचार गर्ने भने हन्ना एकदमै सामान्य स्त्री थिइन्। उनलाई समाजले बाजी श्रापित स्त्री भनेर तिरस्कार गर्ने गरेका थिए र उनले सबैतिरबाट त्यही कुराहरू सुन्दा सुन्दा उनको मनमा हरेस खाएर उनलाई साँच्चै म श्रापित नै हुँ कि क्या हो, म श्रापित नै हुँ किनभने मेरो कोख बन्द छ, के को कारणले कहिलेको श्राप मलाई लागेको हो, म अब यत्तिकै बाँझै बाँझी नै भएर मर्ने रहेछु भनेर उनले मनमा ठानिसकेकी थिइन् र उनलाई अब समूहमा परिवारमा मानिसहरूको अगाडि सिधा खडा हुनको लागि डर र एउटा हीनताको भावना आउँदथ्यो। उनलाई मानिसहरूले कतिपय अवस्थामा सम्मान गर्थे, इज्जत गरेर बोल्दा पनि उनलाई सायद कसैले मलाई खिसी गरिरहेको खसालेर बोलेको जस्तो उनलाई त्यो भान हुन्थ्यो। श्रोता, उनी यस्तो वेदना लिएर यस्तो मानसिकता लिएर परमेश्वरको अगाडि पूरा विश्वास र भरोसाको साथ जब प्रार्थना गरिन्, परमेश्वरले भन्नुभएका कुरालाई विश्वास गरेर प्रार्थना गरेको कारण परमेश्वरले उनको प्रार्थनालाई सुन्नुभयो। परमप्रभु परमेश्वरले भन्नुभएको छ, गर्व खोल्ने र बन्द गर्ने मनै हुँ, मनै गर्व खोल्छु मनै बन्द गर्छु भनेर उहाँले भन्नुभएको छ। आदरणीय श्रोता, अब हामीले हन्नाको यो उदाहरणलाई हेरेर आज तपाईँ र मैले पनि सोही विश्वासलाई कायम राख्दै हाम्रो परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ र उहाँले गर्न नसक्ने काम चाहिँ केही पनि छैन, सबै गर्नुहुन्छ भन्ने कुरालाई मनमा दृढताको साथ लिएर अगाडि बढ्नु आज तपाईँ र मेरो तड्का र खाँचो हो। श्रोता, परमेश्वरले हामीलाई प्रार्थना सुनेर जवाफ दिनुहुन्छ भन्ने कुराको चाहिँ हामीले भजन संग्रहको पुस्तकबाट हेर्ने भने यहाँ दुईवटा खास उदाहरणहरू प्रस्तुत गरेको हामी पाउँदछौ। हुन त बाइबल धर्मशास्त्रमा थुप्रै ठाउँमा प्रतिज्ञाहरू छन्, मलाई पुकार म तँलाई जवाफ दिनेछु, मलाई पुकार म तँलाई गहिरा र गुप्त कुराहरू भन्नेछु भन्ने कुराहरू हामी पाउँछौ र साथसाथै जो प्रार्थना गर्ने व्यक्तिहरू छन् बाइबलमा थिए उनीहरूले आफ्नो सिङ्गो भविष्य नै थाहा पाएको पुस्तौं पुस्तासम्मको रहस्यलाई थाहा पाएका कुराहरू हामी देख्न सक्छौ। दाऊद प्रार्थनाका योद्धा थिए र प्रार्थनाले भरिएका व्यक्ति, उनी जब सिंहासनमा पुगे उनले परमप्रभु परमेश्वरसँग प्रार्थना गर्ने व्यक्ति भएको कारणले गर्दा परमेश्वरले दाऊद पछि को राजा हुनेछ के हुनेछ भन्ने विषयमा स्पष्ट रूपमा बताइदिनुभयो। दाऊदले भनेका छन्, म को हुँ र परमेश्वरले मलाई यत्रो इसरायलको राजसिंहासनमा राख्नुभयो र उहाँले मेरो सिङ्गो भविष्य नै बताइदिनुभयो। आदरणीय श्रोता, दाऊदलाई वास्तवमा उनको मात्र भविष्य बताइएको थिएन, उनको पुस्ता उनीपछिका पुस्ताहरूको पनि भविष्य बताइएको थियो। त्यसकारणले गर्दाखेरि जब जो व्यक्ति प्रार्थनामा बस्छौं प्रार्थनाको चरम उत्कर्ष स्वरूप के पाइन्छ भन्दा उसले आफ्नो र आफ्नो मात्र नभएर पुस्तौं पछिको भविष्यको पनि प्रकाश पाउन सक्दछ। दाऊदले प्राप्त गरे, सोलोमनले पनि प्राप्त गरे, तर सोलोमनको
जब उनले मन्दिर बनाइसके त्यसपछि उनको कहानी अर्कै छ। उनी विलासितातिर लागे र उनले 1000 रानीहरू उनले भेला गरे। परिणामस्वरूप ती सबै रानीहरू यहुदी कुलबाट थिएनन्, ती सबै अन्य जाति कुलबाट थिए। परिणामस्वरूप पछि गएर उनलाई बहकाएर परमप्रभु विरुद्धमा पाप गर्न लगाएको यो घटना आफ्नो ठाउँमा छ। तर जे होस्, सोलोमन जुन दिनसम्म परमप्रभुप्रति विश्वासी भइराखे ती समयमा परमेश्वर उनी कहाँ देखा पर्दै रहनुभयो र उनले गर्नुपर्ने न्याय र राजकाजका कामहरूमाथि प्रत्यक्ष रूपमा उहाँले दर्शन दिनुभएर निर्देशन दिइराख्नुभयो। श्रोता, अब हामी विचार गरौं, तपाईँ र म यी दिनहरूमा आफ्नो भविष्य हेर्नको लागि कुनै पनि प्रकारको अगमवक्ता, दर्शी वा ज्योतिषका पुग्नु पर्दैन। हामी हाम्रो भविष्य जान्न चाहन्छौँ, हाम्रो आफ्नो आत्मिक अवस्था सुधार्न चाहन्छौँ, आफ्नो जीवनमा आशिष, सम्पन्नता, आरोग्यता प्राप्त गर्न चाहन्छौ भने अब ती सबै कुराको स्रोत, सबै कुराको खानी सर्वशक्तिमान परमेश्वर आज तपाईँ र मसँग हुनुहुन्छ। जब तपाईँ र मैले उहाँसँग प्रार्थना गर्दछौ, उहाँले ती सब हामीलाई दिनुहुन्छ। येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभएको छ, माग त तिमीलाई दिइनेछ। श्रोता, अनि खोज तिमीहरूले भेट्टाउनेछौ, यो उहाँको प्रतिज्ञा हो। श्रोता, हामीले हेर्छौँ भने जब धार्मिक मानिस अथवा जनहरूले पुकार गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै सङ्कटबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ भनेर भजन संग्रह 34:17 भनेको हामी पाउँछौ। त्यसै गरी भजन संग्रह 91:15 पनि भन्छ, त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। यो प्रतिज्ञालाई ध्यान दिएर सुनौ, त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु, त्यसका दुःखको घडीमा म त्यससँग हुनेछु, म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। यहाँ हामीले भजन संग्रह 34:17 भन्दा 91:15 धेरै प्रतिज्ञाहरू पाउँछौ। यदि तपाईँले आफूले आफूलाई एउटा धार्मिक जन भनेर ठान्नुहुन्छ भने, तपाईँ यदि ख्रिस्ट येशूको अनमोल रगतद्वारा धोई पखालिकन शुद्ध र पवित्र पारिनु भएको छ भने यो खण्ड अनुसार तपाईँको पुकारा अवश्य पनि सुनवाई हुन्छ र तपाईँलाई सबै सङ्कष्टहरूबाट उहाँले उद्धार दिनुहुन्छ। यो उहाँको प्रतिज्ञा हो। स्मरण रहोस्, उहाँको प्रतिज्ञा चाहिँ कहिले पनि टलेर जाँदैन, न त उहाँको प्रतिज्ञा कहिल्यै झुटा साबित हुन्छ। त्यसै गरेर भजन संग्रह 91:15 म त्यसलाई उत्तर दिनेछु भन्नाले तपाईँले गरेका हरेक प्रार्थनाको उत्तर, चाहे सानो होस् या चाहे ठूलो होस्, चाहे धेरै होस् या चाहे थोरै होस्, तपाईँले हरेक परिस्थितिमा गरेको प्रार्थनाको उत्तर दिने छु भनेर उहाँले प्रतिज्ञालाई दोहोऱ्याउनु भएको छ। प्रेसता, त्यति मात्र होइन, दुःखको घडीमा पनि म त्यससँग हुनेछु अनि त्यसलाई छुटकारा दिनेछु, अनि छुटकारा मात्र होइन आदर गर्नेछु। सृष्टिकर्ता परमेश्वर, जो उहाँ आफू मात्रै आदर र महिमाको योग्य हुनुहुन्छ, अब तपाईँले उहाँलाई आदर गर्नुहुन्छ र तपाईँ उहाँसँग प्रार्थना गर्नुहुन्छ,
र उहाँप्रति विश्वास योग्य हुनुहुन्छ भने उहाँले तपाईँलाई पनि आदर गर्ने कुरा उहाँले गर्नुभएको छ। श्रोता, तपाईँको दुःख, तपाईँको जीवनमा दुःख आउँदै आउँदैन, सृष्टिकर्ता भइसकेपछि आउँदै आउँदैन भन्ने कुरा होइन। दुःखको आउँछ, तर त्यस घडीमा पनि उहाँ तपाईँसँग रहनुहुने कुरा उहाँले प्रतिज्ञा गर्नुभएको छ। यसकारणले गर्दा श्रोता, तपाईँले यसो भनेर आफूले आफूलाई एउटा एउटा बलियो बनाउन सक्नुहुन्छ। म धर्मी जन हुँ, ख्रिस्टको रगतले म धर्मी भएको छु र मैले मेरा सबै संकटमा उहाँलाई पुकारा गर्दा उद्धार गर्नुहुन्छ र मेरो हरेक प्रार्थनाको उत्तर दिनुहुन्छ। मेरो दुःखको घडीमा पनि उहाँ मसँगै हुनुहुन्छ र मैले छुटकारा पाउनेछु र उहाँले मलाई आदर गर्नुहुनेछ भनेर तपाईँले आफूले आफूलाई घोषणा गर्न सक्नुहुन्छ। जब तपाईँले यसो भनेर घोषणा गर्दै यो विश्वासको साथ प्रार्थना गर्नुहुन्छ, तब यो भजन सङ्ग्रहमा भनिएका कुराहरू तपाईँको निम्ति साँचो साबित हुन्छ। स्मरण रहोस्, भजन सङ्ग्रह केवल दाउदको साहित्यिक कथा मात्र होइन, यसमा परमेश्वरको वचन र प्रतिज्ञाहरू भरिएको छ। कसैले भन्ला यो दाउदका गीतहरू हुन्, भजन दाउदका साहित्यहरू हुन्, यसमा कति सत्यता छन् छैनन् भनेर शंका गर्लान्, तर पख्नुहोस्, यसमा शंका नगर्नुहोस्। पूर्ण रूपले भरोसा राख्नुहोस् र हरेक शब्द तपाईँका निम्ति हुन्, परमेश्वरको प्रतिज्ञा तपाईँको लागि हो। श्रोता, यदि भन्दै भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिन मेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेरटावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री तथा प्रस्तुतता जनाथन गिरी र प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र सुजन घिमरेज्यू। श्रोता, हामी कुराकानी गर्दै थियौं प्रार्थनाको विषयमा। हुन त यो कार्यक्रम पूर्ण रूपले प्रार्थनामै समर्पित कार्यक्रम हो र यसमा हामी अन्य विविध कुराकानीहरू गर्दैनौं, केवल प्रार्थना अनि प्रार्थना अनि मात्र प्रार्थना नै हो। श्रोता, तपाईँ जहाँ जानुहोस् जे गर्नुहोस्, परमप्रभु परमेश्वर तपाईँलाई सुन्नको लागि आतुर हुनुहुन्छ। अब परमप्रभु परमेश्वर तपाईँलाई सुन्न चाहनुहुन्छ, तपाईँका विचारलाई तपाईँले प्रकट गरेको चाहनुहुन्छ। हुन त सृष्टिकर्ता परमेश्वर हाम्रो हृदयका कुराहरू विचारहरू जान्नुहुने परमेश्वर हुनुहुन्छ, तर यो भन्दै गर्दाखेरि यो चाहिँ अलिकति परमेश्वरले फरक प्रसंगमा भन्नुभएका कुराहरू हुन्। तर वास्तवमा हामी आफ्ना कुराहरू परमेश्वरलाई भनेको हामी चाहन्छौँ, चाहनुहुन्छ। त्यसकारणले गर्दा हामी बोल्ने गरौँ। तपाईँलाई आवाज निकालेर प्रार्थना गर्न मन लाग्दैन भने मनमनै प्रार्थना गर्नुहोस्। तपाईँलाई एक ठाउँमा खडा भएर स्थिर भएर प्रार्थना गर्न सक्नुहुन्न भने हिँड्दै प्रार्थना गर्नुहोस्। तपाईँ बाटोमा हिँड्दा प्रार्थना गर्न सक्नुहुन्छ, घरमा बस्दा प्रार्थना गर्न सक्नुहुन्छ, ओछ्यानमा ढल्केर प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थना गर्नको लागि एक्ज्याक्ट ठ्याक्कै यस्तै पोस्चर यस्तै आसन चाहिन्छ भन्ने होइन। हुन त ठ्याक्कै घुँडा टेकेर तपाईँ प्रार्थना गर्नुहुन्छ भने अति राम्रो हो, र पनि कतिपय कमजोरीहरूको कारण, व्यस्तताको कारण तपाईँले त्यसो गर्न सक्नु भएन भने पनि तपाईँ आफ्नो कार्यक्षेत्रमा काम गर्दै गर्दा तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ। तादनी श्रोता, यतिभन्दा भने मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आइसकेको छ र उहाँको निम्ति प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर उहाँहरूको प्रार्थनाको अनुरोध म तपाईँको हातमा तपाईँको अगाडि राख्न चाहन्छु। पहिलो श्रोता हुनुहुन्छ पम्फा रोगका ज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। म आज चार दिनको लागि चितवन सेवकायततिर जाँदैछु, मेरो यात्रा सुरक्षित भएको होस् र साथै सेवकाय आशिषमय भएको होस्, मेरो घर परिवारका सदस्यहरूले प्रभुलाई चिन्न सक्नु भएको होस् भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध राख्नुभएको छ भने अर्को प्रार्थनाको अनुरोध पठाउने श्रोता हुनुहुन्छ पुना थापाज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो शरीर गलेर शरीर कमजोर भइरहेको छ, चंगाईलाई प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादनी श्रोता आउनुहोस्, हामी सबै मिलेर उहाँहरू दुईजनाको निम्ति केही समय प्रार्थना गर्नेछौ। सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ। तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ, तपाईँ महिमाको राजा हुनुहुन्छ, पवित्र परमेश्वर। अनि हामी जहाँ गए पनि हाम्रा प्रार्थनालाई सुनेर जवाब दिनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ। पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँ परमेश्वरले हामीलाई आजको दिनसम्म प्रार्थनाको उत्तर दिएर हाम्रो आत्मालाई र हाम्रो शरीरलाई मनलाई खुशी पार्नुभएको छ, शान्तिमा राख्नुभएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ। प्रभु, आजको यो समयमा पनि हामी प्रार्थना गर्छौ, विशेष गरी पम्फा रोगका ज्यूको लागि, उहाँको यात्रा छ चार दिनको लागि चितवनमा। पिता, उहाँको यात्रालाई सुरक्षा र आशिष दिनुभएको होस् र उहाँका सवारी साधनहरूमा पनि तपाईँको सुरक्षा रहन सकेको होस् र उहाँ जो बाटोमा आउँदै जाने क्रममा पूर्ण सुरक्षा साथ तपाईँले उहाँको आशिषमय यात्रा सफल यात्राको लागि हामी प्रार्थना गर्छौं। पिता, तपाईँले सहायता गर्नुहोस् र उहाँको घर परिवारले तपाईँलाई चिन्न सक्नु भएको छैन, प्रभु उहाँहरूको हृदय खोलिदिनुहोस् र तपाईँलाई चिन्न जान्न सक्नु भएको छ, हामी प्रार्थना गर्छौं। पिता, हामी प्रार्थना गर्छौं पुना थापाज्यूको लागि पनि, उहाँको शरीर गलेर शरीर कमजोर भइरहेको छ, के कारणले भएको सो हामी जान्दैनौ, तर तपाईँ जान्नुहुन्छ, तपाईँ डाक्टरहरूका डाक्टर हुनुहुन्छ र तपाईँ सबै बिमारको विशेषज्ञ हुनुहुन्छ। पिता, तपाईँ परमेश्वरले उहाँलाई आफ्नो चंगाईको हातले छुनुहोस् र उहाँको शरीरलाई पूर्ण रूपले चंगाई छुटकारा दिनुभएको छ। उहाँको कमजोर शरीरमा तपाईँको ईश्वरीय शक्ति
हालिदिनुहोस् हामी प्रार्थना गर्छौं। जसरी पिता परमेश्वर शक्तिहीन भएर कमजोर भएका सेमसोनलाई तपाईँले पुनः शक्ति हालिदिएर बलवान बनाउनु भयो, त्यसै गरी उहाँलाई पनि त्यसै गरी प्रभु तपाईँ परमेश्वरले शक्ति हालिकन सामर्थ्य तुल्याउनुहोस् हामी प्रार्थना गर्छौं। सबै कुरा तपाईँ परमेश्वरको हातमा राख्दछौं र हामी विश्वास गर्छौं तपाईँले हाम्रो प्रार्थना सुनेर जवाफ दिनुहुन्छ। माग्छौ आशिष अनुग्रह यीशु प्रभुको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाका अनुरोधको साथसाथै भने आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमिरेज्यूको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको यो हप्ता आशिषमय होस्। हवस् त, जय मसीह।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको पहिलो श्रृंखलामा। हामी आशा गर्छौं श्रोता तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गर्दै आइरहेका छौं। हाम्रा विगत श्रृंखलाहरू सुनेर तपाईँले जीवनमा धेरै आशिष पाउनु भएको छ र परमेश्वरलाई चिन्ने सुनौलो मौका पाइराख्नु भएको छ भन्ने हामीले विश्वास लिएका छौं। श्रोता लौ त लागौं आजको विषयतर्फ। आज पास्टर विनी भण्डारीज्यू तपाईँ समक्ष हाउ टु रिभाइभ आवर जेनरेसन, हाम्रो पुस्तालाई कसरी रिभाइभ गर्ने अथवा कसरी ताजगी गर्ने, यिनी विषयमा केन्द्रित रहेर पश्चिम विनी भण्डारीज्यू तपाईँ समक्ष आउँदै हुनुहुन्छ। यसको रहस्य के हो त आउनुहोस्, बाँकी कुरा उहाँकै मुखारवृन्दबाट सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: म सोच्दै थिए कोही कोही बेला तपाईँ र मैले परमेश्वरको महिमा, परमेश्वरको अभिषेकको कुरा गर्छौ अनि कोही कोही बेला हामी परमेश्वरको महिमा, परमेश्वरको काम भइरहेको फेसबुकमा देख्छौ, टिकटकमा देख्छौ, युट्युबमा देख्छौ, इन्स्टाग्राममा देख्छौ अनि कोही कोही बेला हामी कस्तो हुन्छ भने हामी परीक्षित हुन्छौ कि हाम्रो मण्डलीहरूमा त्यो कुरो किन देखा परेको छैन या मेरो जीवनमा किन देखा परेको छैन। तर जहिले पनि याद गर्नुहोस्, जहाँ पनि परमेश्वरको महिमा ओरिएको छ त्यो जग्गामा धेरै मानिसले बलिदान गरेका छ, किनभने परमेश्वरको महिमा चाहिँ बलिदानको जग्गामा मात्रै आउँदछ। तर धेरै पटक हामीले यो कुरो याद गर्दैनौ, बलिदान गरेको तपाईँले देख्नु हुँदैन अनि त्यो युट्युबको, फेसबुकको रिल्स र सर्ट्सले चाहिँ नि हामीलाई धेरै पटक के बनाउँदछ, वाओ बनाउँदछ। तर त्यो पर्दा पछाडि उनीहरूले गरेको बलिदान, उनीहरूले गरेको सेक्रिफाइस हामी देख्दैनौ। कोही कोही बेला हामी उनीहरूको हाइटलाई देख्दछौ तर उनीहरू परमेश्वरको उपस्थितिमा गएर आफैलाई हाइट गरेको देख्दैनौ। उनीहरूले परमेश्वरको त्यो उच्च लेभलको महिमालाई देख्दछौ तर उनीहरू आफै परमेश्वरमा गएर लुकेको कुरा हामी धेरैले देख्दैनौ। मैले अहिले हाम्रो नेपाली समाज र हिन्दी स्पिकिङ समाज या इन्डियाको समाजले धेरै देख्ने व्यक्ति चाहिँ एपोस्टल अंकित साजवान हो। तर मैले उहाँलाई के हेर्दै थियो भने पहिला निकै ठुलो हुनुहुन्थ्यो, अहिले देख्दै थियो मैले रिसेन्टली उहाँको कोट धरि उहाँलाई के हुन थालेछ, ठुलो ठुलो हुन थालेछ। भनेपछि उहाँले यति प्रार्थना र यति उपवासमा बस्दाखेरि त्यो बलिदान हामी देख्दैनौ। तर याद गर्नुहोस्, जहाँ पनि परमेश्वरको महिमा उत्रेको छ त्यो जग्गाले केही न केही बलिदान चुकाएको छ, गरेको छ। आमेन। अनि कोही कोही बेला जुन लेभलको महिमा चाहन्छौ त्यही लेभलको बलिदान चुकाउन आवश्यक छ, चाहे त्यो प्रार्थना होस्, चाहे त्यो परमेश्वरमा आफैले आफैलाई सरेन्डर गरेर होस्, चाहे कुनै पनि लेभलमा त्यो मूल्य चुकाउन आवश्यक छ। आमेन, आमेन भन्नुहोस् न। किनभने त्यो कुरोलाई चाहने हो भने चाहिँ त्यही लेभलको बलिदान पनि परमेश्वरले माग गर्नुहुँदछ। मैले यो लास्टमा राखेको थिएँ तर म यहाँ प्रार्थना गर्दै गर्दाखेरि यो पदलाई म सुरुमै चलाउन चाहदछु, लास्ट स्लाइडमा हामी जानेछौ। ल आउनुहोस् त मसँग तपाईँले मर्कुस 10 अध्यायको 35 लगेर 38 हामी हेर्नेछौ। लास्ट स्लाइड हो यो चाहिँ। ल हामी मर्कुस 10 अध्यायको अनि यहाँ चाहिँ के भएको छ भन्नुहुन्छ भने यीशु ख्रीष्टलाई कसैले यसरी माग गरेका छन्, तपाईँको दाहिने हात र तपाईँको देब्रे हातमा बस्ने अधिकार दिनुहोस्। अर्को भाषाले भन्यो भने यो चेलाहरू मध्येमा नि हामीलाई टपक्क ठिपेर नि अरूभन्दा माथि राख्नुहोस् भनेर यहाँ यो माग आएको छ। तर तपाईँले हेर्नुभयो भने हामी पढौँ न मर्कुस 10 अध्यायको 35 लगेर 38 हामी पढ्नेछौ। न पाउनु भयो भने आमेन भनिदिनुहोस् न। हामी एक साथ पढ्नेछौ। माथि पनि आएको छ, तपाईँले पढ्न सक्नुहुनेछ। हामी एक साथ पढ्नेछौ। परमेश्वरको वचनले के भन्दछ? रेडी, 1, 2, 3 गो। जब्देयका दुई छोरा याकुब र यहोन्ना वहाँ कहाँ आएर भने, गुरुज्यू, हामी तपाईसँग जे माग्छौ तपाईँ हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूको निम्ति म के गरिदिऊ भन्ने तिमीहरू इच्छा गर्दछौ? तिनीहरूले उहाँलाई भने, तपाईँ महिमामा हामी मध्ये एकजनालाई तपाईँको दाहिने पट्टि र अर्को तपाईँको कति कहाँ अरे देब्रेपट्टि बस्नलाई पाउने मंजुरी हामीलाई दिनुहोस्। अर्को भाषाले भने के भन्दैछ? उनीहरू 12 चेला मध्येमा उनीहरूले के भन्दैछ? तपाईँ र मलाई चाहिँ नि के अरे जब्दियाको दुई छोरा याकुब र योहन्नाले आएर चाहिँ उहाँलाई के भन्दैछ? हामीलाई तपाईँ सँगसँगै बराबरमा राख्नुहोस्, अरूलाई तल राख्नुहोस्, हामीलाई त्यति छिटो बढाउनुहोस्। तर यीशुले कस्तो मजाको माग गर्न भएको छ। ल ठिकै छ, म तिमीहरूको प्रार्थनाको उत्तर दिन्छु, म तिमीहरूलाई म सँगसँगै बराबर पनि राख्छु। तर यीशुले के भन्नुभयो? 38 पदमा पढौं त हामी 38 पढौं त हामी एकसाथ पढौं। तर यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले जे माग्दैछौ तिमीहरू जान्दैनौ। यहाँ रोस, यीशुले किन भन्नुभयो भने नि, उनीहरूले जुन पनि लेभलको महिमालाई देख्न चाहँदैछ त्यो महिमाको लागि मूल्य चुकाउन पर्छ। अनि यीशुले के भन्दै हुनुहुन्छ? तिमीहरू के माग्दैछौ त्यो तिमीहरूलाई थाहा छैन, किनभने यो पाउनको लागि तिमीहरूले धेरै ठुलो मूल्य चुकाउन पर्दछ। म तपाईँलाई भनौ, पिचवर्कमा परमेश्वरको काम हुन छ भने नि यो लरतरो सतह लेभल सर्फेस लेभलको प्रार्थनाले मात्रै चाहिँ नि काम गर्दैन। अनि यीशुले के भन्नुभयो? म तिमीहरूलाई बढाउँछु, मेरै लेभलमा राख्छु, दाहिने र देब्रेमै राख्छु। तर तिमीहरूले के माग्दैछौ तिमीहरूले थाहा गरेका छौ? कहिले तिमीहरूको विचारमा जुन कुरो उत्पन्न हुँदैछ त्यो कुरोलाई तिमीहरूले थाहा गरेका छौ? किनभने यीशुले के भन्नुभयो, पढौ त फेरि, तर यीशुले तिमीहरूलाई भन्नुभयो, तिमीहरू जे माग्दै के माग्दैछौ सो तिमीहरू जान्दैनौ, के जुन कसौरा म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ? अर्को भाषाले भने यीशुले के भन्छ, जुन बलिदान म गर्दैछु त्यो बलिदानको प्रतिउत्तरमा मात्रै त्यो लेभलको महिमा देखा पर्दछ। अनि तिमीहरू माग्दैछौ जो तिमीले त्यो लेभलको सेक्रिफाइस त्यो लेभलको महिमा के अरे महिमाको लागि बलिदानै गरेका छैनौ। अनि आजको मण्डली कस्तो यसो आराममा बसेको छ। मैले धेरै वर्ष अगाडि परमेश्वरले हाम्रो आरामपन भत्काइदिनुहुन्छ भन्ने वचनलाई बोलेको थिएँ। अनि कोही कोही बेला हामी यो देशमा आएर हाम्रो आरामपनालाई कुनै कति पनि ढकछक हुने केही परिस्थिति आयो भने हामी शैतानलाई डाँटी पठाउँछौ। वाट इफ त्यो आरामपना भत्काइदिने चाहिँ शैतान नभएर परमेश्वर स्वयं हो, स्वयं हो। कोही कोही बेला हामीले सोच्न पर्दछ। अनि यीशुले के भन्नुभयो, जुन कचौरा म पिउँदैछु त्यो कचौरा तिमी पिउन सक्छौ? जुन दण्ड म भोग्दैछु जुन लेभलको परमेश्वरले महिमा राखिदिनु भएको छ त्यो महिमाको लागिलाई त मैले मूल्य चुकाएँ नि त, त्यो भएर पो परमेश्वरले त्यो लेभलमा राखेको। तर तिमीहरू पनि चाहना गर्छौ, गलत त होइन, तिमीहरू पनि के गर्दैछौ, चाहना गर्दैछौ बढ्नका लागिलाई त्यो महिमा देख्नका लागिलाई। तर यीशुले के भन्दै हुनुहुन्छ, मैले जुन कचौरा पिएँ जुन मेहनत परिश्रम जुन बलिदान गरे तिमीहरू गर्न सक्छौ त्यो? हेर्नुहोस् है, जुन गर्न सक्छौ। अनि यहाँ यीशुले के भन्नुभयो, त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बत्तिसमा मैले लिएको छु। बत्तिसमाले के गर्दछ थाहा छ? जे कुरो तपाईँलाई मन पर्ने त्यो कुरो, जसरी पानीमा भित्र मान्छे पानीको बत्तिसमा लिँदाखेरि चाहिँ नि ऊ मर्दछ नि। अर्को भाषाले भने कि यीशु, म त आफैमा मरेको कारणले गर्दा यो महिमालाई देख्दैछु। के तिमी आफै छौ मर्न सक्छौ? तिमीहरूको निन्द्रा मार्न सक्छौ? तिमीहरूको भोक मार्न सक्छौ? तिमीहरूको आरामपनालाई मार्न सक्छौ? तिमीहरूको तिमीहरूले परमेश्वरको योजना पूरा गर्दै गर्दाखेरि आफ्नो कतिवटा इच्छालाई मार्न सक्छ। अनि यीशुले के भन्दै हुनुहुन्छ, मैले लिएको बत्तिसमा तिमी लिन सक्छौ, यदि सक्छौ भने, त्यो कचौरा पिउन सक्छौ भने म तिमीहरूलाई के गर्नेछु, त्यो लेभलको महिमालाई दिनेछु। आज नै तपाईँ र मैले जति पनि सेवकाई परमेश्वरले चलाउँदै गर्नु भएको देख्नु भएको छ नि, उनीहरूको जरामा गएर कोट्याएर हेर्नुहोस् कि उनीहरूले नि निन्द्रालाई धेरै कम माया गरेको व्यक्तिहरूमा पर्छ, घनघोर प्रार्थना गर्ने व्यक्तिमा पर्दछ उनीहरू। कोही कोही बेला चाहिँ हामी कस्तो हुन्छ भने नि, $5 तिरेर चाहिँ नि 5,000 इनाम प्राप्त गर्न खोज्दैछौँ। तर मण्डली र बाइबलको इतिहासमा तपाईँ जानुभयो भने नि, जब मूल्य बलिदान धेरै गरेको छ नि, त्यो बलिदानको क्षेत्रमा मात्रै परमेश्वरको महिमा उत्रिएको छ। आमेन भन्नुहोस् न। एउटा पिक्चरमा जाउँ त सुरज, सुरुमा मैले पिक्चर देखाएको थिएँ, ल यो पिक्चर चाहिँ नि सुरुमा यो पिक्चर चाहिँ यो मोराबेन मण्डलीको पिक्चर हो। यो यी व्यक्तिहरू चाहिँ रेफ्युजी ब्याकग्राउन्डबाट आएका, अनि जर्मनीमा उनीहरूको विश्वासको कारणले गर्दा आफ्नो देशबाट लखटिएर चाहिँ उनीहरू जर्मनीमा शरण पाएका व्यक्तिहरू हुन्। अनि यी व्यक्तिहरू तपाईँ अहिले पनि हेर्नुभयो भने मोराबेन चर्चहरू चाहिँ अमेरिका र विभिन्न देशमा ठाउँ ठाउँमा तपाईँले देख्नुहुँदछ। तर यो मोराबेन चर्चको सबैभन्दा सुन्दर पक्ष के हो भन्नुहुँदछ भने नि, यी व्यक्तिहरूले नि करिबन 1731 चाहिँ नि यी व्यक्तिहरूले डेटलाई मैले याद गरिनँ, तर यी व्यक्तिहरूको मण्डलीमा चाहिँ नि 100 वर्षको चेन प्रेयर चलाएका थिए, 24 घण्टे चेन प्रेयर। एकजनाले 1 घण्टा प्रार्थना गर्यो, अर्कोले अर्को घण्टा प्रार्थना गर्यो, अर्कोले अर्को घण्टा, इभन 12 बजे राति पनि अर्कोले अर्को घण्टा प्रार्थना गर्यो। अनि त्यो प्रार्थनाको माहौल चाहिँ कहिलेसम्म गयो थाहा छ, 100 वर्षसम्म गयो। 100 वर्षको चाहिँ यतिसम्म कि मैले रिसर्च गर्दै थिएँ, विवाहको बेलामा पनि नि जन्तीहरू पनि चर्चमा विवाह हुँदैछ, दुला दुलै बस्दैछ, तर जसको पनि प्रार्थना हो ऊ हुर्रो गएर कुदेर जान्दथ्यो अरे, उसले आफ्नो भागको प्रार्थना गर्नका लागि। अनि त्यो प्रार्थना कति चल्यो अरे थाहा छ, 100 वर्ष। कति वर्ष अरे कमन मण्डली एकदम जोसको साथमा, कति वर्ष अरे? त्यो प्रार्थनाको बलिदानले नि कस्तो ठूलो जागृति ल्यायो भने नि, त्यो सानो मण्डलीले नि तपाईँलाई थाहा छ, करिबन उनीहरूको 100 वर्ष बित्दा नबित्दा चाहिँ नि संसारभरि 300 मिसिनेरी पठाउनका लागि उनीहरू सक्षम भए।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौं। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
7: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने?

0: खोई क्या आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नाति न, यस्तो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
0: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
0: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्ञानका कुरा,
6: जीवनका कुरा,
5: सफलताका कुरा
6: अनि दर्शनका कुरा, कार्यक्रम
5: ज्ञान दर्पण।
7: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
8: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नु पर्छ।
8: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय मसीह, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईहरू पनि सुन्नुहोस् है।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

संसारमा धेरै जना यस्ता मानिसहरू छन् जो यसो भन्ने गर्छन्, म स्वर्ग जाने योग्यको त छैन, तर त्यति नराम्रो र दुष्ट पनि छैन कि म नरकै जान परोस्। उनीहरू विचार गर्दछन् कि उनीहरू थोरै वा अलिकति भए पनि असल वा धर्मी छन्, त्यसकारण परमेश्वरले जसो तसो वा ठेलठाल गरेर पनि उनीहरूलाई स्वर्गमा ठाउँ दिनुहुनेछ। यो मानिसले आफ्नो मनमा गर्ने विचार मात्र हो श्रोता मित्र, के अलिकति धर्म र थोरै अधर्म गरेर मानिस स्वर्ग जाने लायकको हुन्छ र के परमेश्वरले मानिसको पाप र धर्मलाई तराजुमा जोखेर उसको अन्तिम लक्ष्य निश्चित गर्नुहुन्छ? उहाँले कदापि त्यसो गर्नुहुन्न। परमेश्वर पवित्र हुनुहुन्छ अनि पूर्ण पवित्रता बिना मानिसले उहाँलाई प्राप्त गर्न सक्दैन। पवित्र बाइबलले मानिसको बारेमा के भन्छ? यर्मिया 17 अध्यायको 5 पदमा बाइबलले भन्छ, मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? वैज्ञानिकहरूका भनाई अनुसार मानिसको मनमा एक मिनटमा 10,000 विचारहरू आउँछन्। ती सबै विचारहरूलाई सम्हालेर हामी राख्न सक्दैनौ। हाम्रो तत्कालीन जीवनसँग सम्बन्धित विचारहरू मात्र हामीले स्पष्टसँग बुझ्छौ वा ती विचारहरू लिन्छौ। तर मानिस धेरै सुविधा र सहजताको पछि लागेको छ। उसले जहिले पनि असल कुराको मात्र खोजी गरेको हुन्छ अथवा सुख सुविधाको मात्रै कुरा गरेको हुन्छ। उसले कतिपय कुराहरूलाई टार्छ पनि। उदाहरणका निम्ति, तपाईँको मृत्यु पछि तपाईँ स्वर्ग कि नर्क कहाँ जानुहुनेछ पनि सोधियो भने धेरै जनाले यसो भन्ने गर्छन्, त्यो पछिको विषय हो, यसबारे पछि विचार गरौंला। यसो भनेर यस्तो महत्वपूर्ण विषयलाई टार्छन् अनि पछ्याउँछन्। मानिसको मन छली हुन्छ, मनले धेरै चोटि आफैलाई छलिरहेको पनि हुन्छ। परमेश्वरको वचन ले भन्छ, धर्मी कोही छैन, एकजना पनि छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्। रोमी 3 अध्यायको 10 र 23 पदमा हामीले पढ्न सक्छौ। यो संसारमा जिउने हरेक व्यक्ति पापी छ। हो श्रोता मित्र, सबै मानिस पापले गर्दाखेरि परमेश्वरबाट अलग भएका छन्। उनीहरूको पापले गर्दा मानिसलाई परमेश्वरबाट धेरै टाढा पुर्याएको छ। हामी त्यो मानिस जस्तो छौ जो एक घना जंगलमा हराएको छ अथवा एउटा विशाल जंगलमा ऊ हराएको छ। परमेश्वरले मानिसलाई आफ्नो साथमा रहनका निम्ति सृष्टि गर्नु भएको थियो। परमेश्वरले मानिसलाई आफूसँग रहनलाई बनाउनु भएको थियो, तर पापको कारण मानिस परमेश्वरदेखि टाढा भएको छ, हराएको छ। उसले परमेश्वरलाई बिर्सिएको छ। उसमा भएको पाप नै उसको निम्ति सब थोक भएको छ। के तपाईँ पनि यस्तै हराएको जस्तो अवस्थामा हुनुहुन्छ? तपाईँ कहाँ र कुन अवस्थामा हुनुहुन्छ भनी के तपाईँले जान्नुहुन्छ? हो श्रोता मित्र, तपाईँको निम्ति एउटा आशा छ। तपाईँ हराएको अवस्थामा नै बसिरहनु पर्दैन, तपाईँले बाटो बिराएको अवस्थामा नै बसिरहनु पर्दैन, तपाईँ निराश र आशा रहित हुनु पर्दैन। प्रभु येशूले एक आनन्दित जीवनका निम्ति बाटो खोलिदिनु भएको छ। प्रभु येशू ख्रिस्टले तपाईँको निम्ति असल बाटो अथवा जीवनको निम्ति बाटो खोलिदिनु भएको छ। हाम्रो पापको कारण स्वर्गको जुन ढोका हाम्रो निम्ति बन्द भएको थियो, त्यो ढोका प्रभु येशूले खोलिदिनु भएको छ। तपाईँ चाहे महलमा बस्ने अति धनी मानिस वा झोपडीमा बस्ने एक गरीब मानिस, जो भए पनि स्वर्गमा तपाईँलाई पूरा खुशी र आनन्दको साथमा स्वागत गरिन्छ। प्रभु येशूले तपाईँलाई उहाँको छेउमा आउने मौका दिनुहुन्छ। उहाँले भन्नुभएको छ, म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। युहन्ना 6 अध्यायको 37 पदमा हामीले यसरी पढ्न सक्छौ, तपाईँ जो हुनु भए पनि येशु कहाँ आउन सक्नुहुन्छ, तपाईँ जहाँ हुनु भए पनि तपाईँले येशुमा विश्वास गर्न सक्नुहुन्छ, तपाईँको जीवनका पापहरू उहाँले मात्रै क्षमा गर्नुहुन्छ। श्रोता मित्र, येशुले तपाईँलाई पवित्र पार्न सक्नुहुन्छ। प्रभु येशुले तपाईँलाई जीवनमा शान्ति पनि दिनुहुन्छ। एक दिन एउटा कक्षामा शिक्षकले एउटा राम्रो कलम देखाउँदै विद्यार्थीहरूलाई भन्यो, तिमीहरू मध्ये जो पनि आएर यो कलम लिन सक्छौ। कक्षाका विद्यार्थीहरूले बीचमा बसेको एकजना सानो केटो बाहेक अरू कोही पनि त्यो कलम लिन अघि आएन। त्यो सानो केटोले त्यो सुन्दर कलम पाएकोमा अरूहरू छक्क परे। अरू विद्यार्थीहरूले शिक्षकको कुरामा विश्वास गरेनन्।
उनीहरूले शिक्षकले भनेका कुरा सत्य होइन भन्ने सोचे। तर अब मौका उम्किसकेको थियो। त्यो सानो केटोले भने उपहार पाएको थियो। आज धेरै मानिसको अवस्था यस्तै छ श्रोता मित्र, उनीहरू पवित्र बाइबलले भनेको कुरामा विश्वास गर्दैनन्। अविश्वास गर्दा गर्दा एक दिन यो मौका उनीहरूको हातबाट उम्किएर जानेछ। एकछिन तपाईँले आफूलाई विचार गर्नुहोस् त, तपाईँको अवस्था चाहिँ कस्तो छ नि? हो श्रोता मित्र, आज धेरै पटक परमेश्वरको कुरा नमान्दा, पवित्र शास्त्र बाइबलले भनेको कुरालाई व्यवस्था गर्दा धेरै मानिसहरूले यो मौका गुमाइरहेका छन्। प्रभु येशु ख्रिस्टले दिनुहुने उद्धार मुक्तिलाई उनीहरूले इन्कार गरिरहेका छन्। आज एक पटक हामीले आफैलाई निहालेर हेर्ने बेला आएको छ। मित्र, प्रभु येशूसँग मानिसहरूलाई दिने धेरै धेरै आशिषहरू छन्। उहाँ भन्नुहुन्छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो त तिमीहरूलाई दिदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्, आदि इत्यादि आशिषहरू परमेश्वरले ख्रिस्ट येशूद्वारा तपाईँको निम्ति साँच्नु भएको छ। उहाँले हामीलाई पहिला शुद्ध र पवित्र भएर म कहाँ आऊ भन्नुहुन्न, तर तपाईँ र म जस्तो अवस्थामा छौ त्यस्तै अवस्थामा उहाँ कहाँ आउन सक्छौ, उहाँलाई विश्वास गर्न सक्छौ अनि उहाँलाई पछ्याउन सक्छौ। तर उहाँ कहाँ आएपछि हामीले आफ्ना पापहरू स्वीकार गर्नुपर्छ, आफ्ना पाप र गल्तीहरूका निम्ति उहाँसँग क्षमा माग्नुपर्छ। उहाँले हाम्रा पापहरू क्षमा गरेर हाम्रा अपराधहरूलाई माफी गरेर हामीलाई तीबाट शुद्ध पार्नुहुन्छ भनी उहाँमा विश्वास गर्नुपर्छ। त्यो सानो केटो जस्तो विश्वास गरी हामी प्रभु येशू कहाँ आउनुपर्छ, तब हामी मनमा विश्राम र शान्ति पाउनेछौ। प्रभु येशूको यो निम्तोलाई धेरै मानिसहरूले स्वीकार गरेका छन् र उहाँले दिनुहुने आशिषहरू आफ्नो जीवनमा अनुभव गरेका छन्। के तपाईँले उहाँको निम्तोलाई स्वीकार गर्नुभएको छ? उहाँले तपाईँलाई पनि बोलाइरहनु भएको छ। मित्र, प्रभु येशूले तपाईँलाई पनि म कहाँ आऊ भन्नुहुन्छ। आज यो निम्तोलाई तपाईँले कसरी लिनु भएको छ? के साँच्चै आफ्नो जीवनमा येशूलाई अपनाउनु भएको छ, येशूलाई विश्वास गर्नु भएको छ र उहाँको निम्तोलाई स्वीकार गर्नु भएको छ? हाम्रो गाउँ बस्तीमा उकालो ठाडो प्रकारको बाटो हुन्छ, घोडा गाडी चल्ने बाटो हुँदैन। त्यस्तो बाटोमा जीव मात्र लिएर हिँड्नु गाह्रो पर्छ भने घाँस र दाउराको भारी बोकेर हिँड्नु त झनै गाह्रो हुन्छ। तापनि बाटोको उकाली कटेपछि थलैचामा भारी बिसाउँदा कस्तो आनन्द लाग्छ, कति शीतल लाग्छ। केही बेर पछि शरीरको थकान मेटिन्छ र नयाँ स्फूर्ति आउँछ। तर मानिसको मन थाकेपछि जीवन नै निराशामा डुब्छ, चारैतिर अँध्यारो छाएको जस्तो हुन्छ, अन्धकारले आफूलाई पक्रेको जस्तो हुन्छ। मन थाकेपछि कोही त गति छाड्छन्, कोही पागल हुन्छन्। श्रोता मित्र, जीवनको समस्या कठिनाई दुःखले मानिसलाई यस्तो बनाउँछ। प्रभु येशू भन्नुहुन्छ, जीवनको अवस्था जस्तो सुकै भए पनि म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। चाहे तपाईँको अवस्था जस्तो सुकै हो श्रोता मित्र, आज नै तपाईँ येशूमा आउनुभयो भने, ख्रिस्ट येशूलाई विश्वास गर्नुभयो भने, उहाँलाई पछ्याउनु भयो भने तपाईँलाई उहाँले विश्राम दिनुहुनेछ, तपाईँलाई उहाँले शान्ति दिनुहुनेछ। के आज तपाईँ उहाँको आवाज सुनेर उहाँ कहाँ आउन चाहनुहुन्छ? आज तपाईँको निम्ति एउटा मौका राखिएको छ। आफ्नो जीवनको निम्ति एउटा निर्णय लिनुहोस्। आज नै तपाईँको जीवनका निम्ति निर्णय लिनु पर्दा अरूको कुरा नसुन्नुहोस्। मानिसको मन छली हुन्छ, तर परमेश्वरको वचनमा विश्वास गर्नुहोस् र तपाईँले आफ्नो जीवनमा शान्ति पाउनुहुनेछ, आफ्नो पापबाट तपाईँले विश्राम पाउनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो
paulgko@gmail.com paulgko@gmail.com हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, यसघड़ी दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कसैले यसो भनेको मैले सुनेको छु, मन डढेको सबैले देख्छन्। भाइ, मन डढेको कोही देख्दैनन्। कति साँचो कुरा हो। यस संसारका सबै दुःख कष्ट र शोकबाट भएर जाँदा कसले हामीलाई सान्त्वना दिन सक्छ? संसारको कुनै पनि व्यक्तिले हाम्रो हृदयलाई शान्त पार्न सक्दैन। मानिसले दिने शान्ति स्थायी हुँदैन। स्थायी शान्ति हामी कसरी प्राप्त गर्न सक्नेछौ? यही हुनेछ आज हाम्रो चर्चाको विषय। कृपया ध्यान लगाएर सुन्नुहोला। म तपाईँको आफ्नै भाइ र अहिले सुन्दै हुनुहुन्छ बेलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका पत्रहरू, तपाईँले दिनुभएको सहयोग सहायता, तपाईँको प्रार्थनाको निम्ति म तपाईँ प्रति हृदयदेखि नै धन्यवादी छु, कृतज्ञ छु। कृपया तपाईँको यो सद्भाव र यो प्रेम यस कार्यक्रमले निरन्तर पाइरहोस्, यही मेरो अनुरोध छ, बिन्ती छ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

हाम्रा एक श्रोता मित्रले पत्रमा आफ्नो मनको पीड़ा पोखाएर पत्र लेख्नु भएको छ। उनको दाईको अकस्मात मृत्यु भएको छ। पत्रमा लेखेका छन् उनका दाई जागिरको सिलसिलामा विदेशतिर लागेका थिए। दाईको एउटा सपना थियो विदेशमा गएर काम गर्ने, पैसा कमाउने अनि घरमा आएर सम्पत्ति जोगाड गर्ने, राम्रो घर बनाउने, राम्रो लाउने, राम्रो खाने, कुनै व्यवसाय चलाएर बस्ने। तर के गर्ने, कालले परदेशमा नै दाईको जीवन चुडालेर लग्यो। दाईको मृत्युसँगै परिवारको सपना पनि छताछुल्ल भयो। धेरै पैसा कमाउन परदेशिएको दाईको लास मात्र घरमा आइपुग्यो। वृद्ध आमा बुवाको एउटै सहारा कालले खोसेर लग्यो। बुढेसकालमा आमा बुवा छोराको लासलाई अँगालेर रुनु पर्यो। आज उनीहरूको जीवनको घाम अस्ताएको छ। जीवनमा एउटा आशा राखेका थिए, अब कुनै आशा छैन जस्तो छ। मुटु जलिरहेको छ, असह्य पीड़ाले हृदयलाई घोचेको छ। एउटा छोरो परदेशमा बितेर गयो, हामीलाई नै किन यस्तो परि आयो भनी छाती पिटी पिटी उनीहरू रोइरहेका छन्। कस्तो संसारै कालो भएको अनुभव उनीहरूलाई भइरहेछ। मानिसहरूले सान्त्वना दिइरहेका छन्, आफन्तहरूले आँसु पुछिदिइरहेका छन्। आँखाको आँसु मात्र पुछेर के गर्ने, हृदयको पीड़ा हटाउन सकिँदैन। जति भुल्न कोशिश गरे पनि सम्झना आइरहन्छ। जीवनमा कहिले भुल्न नसकिने र नमेटिने दुःख आइपरेको छ। नेपालीमा यो खान सत्य हो, सुख लुकाएर लुक्छ, दुःख लुकाएर लुक्दैन। यस्तो परिस्थितिको सामना गर्न सबैलाई गाह्रो पर्छ, मलाई पनि गाह्रो पर्छ। परमेश्वरसँग मेरो यही प्रार्थना छ कि तपाईँ र मलाई यस्तो परिस्थिति आइ नलागोस्। परमेश्वरले हामीलाई कृपा गरून्। मित्र, यो संसारमा हाम्रो बसाई क्षणिक छ। एक दिन त हामी यहाँबाट जानेछौ। संसारमा नाना थरीका दुःख पीड़ाहरू हामीले सहनु पर्छ। दुःख मात्र होइन, हामी सुखको पनि उपभोग गर्छौ। जीवनमा हाँस्ने, रमाउने, आनन्दित हुने क्षणहरू पनि आउँछन्। हामीले भोगेका खुशी र आनन्द हामी भोलि पठाउँछौ, तर भोग्नु परेको दुःखलाई भने सधैँ याद गर्छौ। प्रियजनको मृत्युलाई त हामी कहिल्यै पनि भुल्न सक्दैनौ। हाम्रो हृदयको शोक र पीड़ा वास्तवमा कसले साँच्चै हटाउन सक्छ? कसले कसले मानिसलाई साँचो सान्त्वना दिन सक्छ? प्रिय मित्र, प्रभु येशूले भन्नुभयो, म मेरो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो त होइन। प्रभु येशू जीवित र सत्य परमेश्वर हुनुहुन्छ। उहाँले नै हामीलाई साँचो शान्ति दिनुहुन्छ। अमेरिका देशको न्यूयोर्क शहरमा एउटा अस्पतालको बरण्डामा एउटा कुनामा राखिएको एउटा पुरानो बेन्चमा एउटी स्त्री बसेकी थिइन्। ऊ केही नबोली बसिरहेकी छिन्। तिनको अनुहारलाई हेर्दा तिनी ठूलो शोकमा परेकी छन्। यो स्पष्ट बुझिन्थ्यो। उनको आँखाबाट आँसुको धारा बगिरहेको थियो। दुःख र पीड़ाले गर्दा उनका ओठहरू काँपिरहेका थिए। ऊ आँसु पुस्दै त्यहाँ बसिरहेकी थिइन्। वास्तवमा तिनलाई के भएको छ? उनको 7 वर्षको एउटै छोरो बिरामी थियो। डाक्टरहरूले 1 घण्टा अघि उसलाई उसको छोरो मरेको सूचना दिएका छन्। ऊ एक्लै बसेर रोइरहेकी छ। ऊ त्यो अस्पतालबाट रित्तो हात फर्कन चाहन्नन्। उसले जिउँदो छोरो आफ्नै काखमा बोक्न चाहन्छे। डाक्टर र नर्सहरूले उसलाई सान्त्वना दिन्छन्। केही क्षणपछि त्यस अस्पतालको सबैभन्दा ठूलो नर्स त्यहाँ आइन्। तिनी केही क्षण चुपचाप बसिन्। तिनकै छेउमा फेरि केही परतिर बसिरहेको एउटा केटोलाई देखाउँदै भनिन्, श्रीमती सुसन, त्यो पर कुनामा बेन्चमा बसेको केटोलाई देखिरहनु भएको छ? त्यो एक्लै बसिरहेको छ। त्यसलाई लिन कोही आउनेछ भने त्यो पर्खेर बसिरहेको छ। श्रीमती सुसनले त्यो केटोलाई याद गरेकी थिएनन्। ऊ त आफ्नै दुःखमा डुबेर बसेकी थिइन्। नर्सले भनिन्, त्यो केटोकी आमा एक फ्रान्सेली युवती हुन्।
एक हप्ता अघि उनलाई एउटा एम्बुलेन्सले यहाँ लिएर आएको थियो। ऊ र उसको एकमात्र छोरोलाई सहायता गर्ने कोही पनि थिएन। संसारमा उसको केवल यही छोरो मात्र छ। संसारमा आफ्नो भनेको आमा छोरो मात्र छन्, अरू कोही पनि छैन। यो बिरानो देशमा उनको चिनाजाना र आफन्त पनि कोही छैनन्। उनको पतिको मृत्युपछि ऊ एक्ली भएकी छ। श्रीमती सुसन, 15 मिनट अघि डाक्टरहरूले त्यो केटी मरेकी जानकारी दिएका छन्। त्यो केटोको आमा, यो खबर त्यो केटोलाई भन्ने जिम्मेवारी मलाई सुम्पिएको छ। त्यो केटोलाई मैले उसकी आमा मरिसकी यो खबर अहिलेसम्म बताएकी छैन। श्रीमती सुसन, के तपाईँ गएर त्यो केटोलाई उसकी आमा मरेकी खबर दिनुहुन्छ? यो कुरा सुनेर सुसन चुरुक्क उठिन् र त्यो केटो कहाँ गएर उसलाई अँगालो हालिन् र उसलाई आफ्नो घरमा लिएर गइन्। अन्धकारमा ती दुवैले ज्योति पाए। हाम्रो जीवन त्यस्तै हो। जीवनमा नसोचेका दुःख कष्टहरू आउँछन्, समस्याहरूको सामना गर्नुपर्छ। हामीले यो कुरा सधैँ याद राख्नुपर्छ कि हामीले मन पराएका, हामीले माया प्रेम गरेका मानिसहरूसित एक दिन हाम्रो बिछोड हुन्छ। यो हाम्रो जीवनको एउटा भाग हो, एउटा सत्यता। आज म तपाईँलाई बताउन चाहन्छु, प्रभु येशूमा विश्वास गर्ने प्रत्येक व्यक्ति शारीरिक रूपमा मर्यो भने पनि आत्मिक रूपमा उसको मृत्यु हुँदैन। प्रभु येशूले भन्नुभयो, तिमीहरूको हृदय विचलित नहोस्, हेर म तिमीहरूका निम्ति ठाउँ तयार पार्न गइरहेको छु। ठाउँ तयार पारिसकेपछि म तिमीहरूलाई फेरि लिन आउने छु र म जहाँ छु तिमीहरू पनि त्यही हुनेछौ। येशू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति एउटा आशापूर्ण जीवन छ, अजम्बरी जीवन, अनन्तको जीवन छ। येशूका विश्वासीहरूलाई आशा छ। हेर्नुहोस्, विश्वासमा ठूलो शक्ति छ, विश्वासमा ठूलो शक्ति छ। मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, प्रभु येशूमा विश्वास गर्नुहोस्। यो कुरा पनि सधैँ याद राख्नुहोस् कि जीवनमा दुःख, शोक र पीड़ा आइपर्दा हामीले अरूहरूप्रति करूणा, दया र सहानुभूति प्रकट गर्नुपर्छ। सुसनको छोरो मरेको थियो, त्यो सानो केटुकी आमा मरेकी थिइन्। अब ती दुवैले घनघोर अन्धकारमा ज्योति पाए। परमेश्वरमा विश्वास र भरोसा गर्ने मानिसहरूलाई परमेश्वरले त्याग्नुहुन्न। पवित्र ग्रन्थ बाइबलको एउटा वचनले भन्छ, परमेश्वरको नजर उहाँका जनहरूमाथि सधैँ रहिरहन्छ। प्रभु येशूले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले त्याग्ने छैन, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन। कति ठूलो आश्वासन! हाम्रो दुःखमा र सुखमा पनि येशू हाम्रो साथमा रहनुहुन्छ। प्रभु येशूले हृदयको गहिराईमा शान्ति दिनुहुन्छ, हाम्रो आँखाको आँसु पुछिदिनुहुन्छ। जीवनमा आउने दुःख र पीड़ाले तपाईँको जीवनलाई नाश नपारोस्। घोर समस्याको माझमा पनि तपाईँले गहिरो शान्तिको अनुभव गर्नुहोस्। यही नै मेरो हृदयको कामना छ। विगतको दुःख र पीड़ाले तपाईँलाई पिरोलिरहेको छ भने आज नै परमेश्वरको चरणमा आउनुहोस्, उहाँलाई पुकार्नुहोस्। विश्वाससहित गरिएको प्रार्थनालाई परमेश्वर कदर गर्नुहुन्छ। प्रार्थना भनेको मन्त्र होइन, तर परमेश्वरसँगको बातचित हो, कुराकानी हो। प्रार्थनामा हामी आफ्ना मनका कुरा परमेश्वरलाई भन्दछौ। के तपाईँ अहिले परमेश्वरसित प्रार्थना गर्न चाहनुहुन्छ? परमेश्वरको ढोका तपाईँको निम्ति सधैँ खुला छ। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउनु।

आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको

0: यस घडी म जान्दिन तपाईँ कुन अवस्थामा हुनुहुन्छ, आफ्नो दुःख कसलाई सुनाउनुहुन्छ।
1: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हामीले पाउने कुरा पाउँछौ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 63 यहाँहरूलाई स्वागत छ। जीवनले हामीलाई जे चाहिन्छ त्यो दिँदैन, हामीले जे पाउनु पर्छ त्यो दिन्छ। म यस विषयमा धेरै चिन्तित छु किनभने म धेरै युवाहरूलाई देख्छु जो संसारले उनीहरूलाई केही ऋणी महसुस गर्छन्। उनीहरू सोच्छन् कि उनीहरू गैर जिम्मेवार भएर बाँच्न सक्छन् र जे चाहन्छन् गर्न सक्छन्। उनीहरू विश्वास गर्छन् कि संसारले उनीहरूलाई चाहिने सबै कुरा दिनेछन्, उनीहरूलाई सधैँभरि खुशी साथ बाँच्न दिनेछन्। तर त्यस्तो होइन। दोस्रो तिमोथीको पुस्तक 2:6 परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनु पर्दछ। किसानहरूले आफ्नो परिवारलाई खान चाहने भएकोले बाली काट्दैनन्, उनीहरूले आफ्नो परिवारलाई खुवाउन सक्छन् किनभने उनीहरू लगनशीलतापूर्वक जमिन खेती गर्छन्, बिउ छर्छन् र आफ्नो तरकारी बगैँचाको हेरचाह गर्छन्, झारपात उखेल्छन् र पानी हाल्छन्। किसानहरूलाई थाहा छ कि कटनी गर्नु केवल आवश्यकताको कुरा होइन, बरु तपाईँले रोपेको कुराको कटनी गर्ने कुरा हो। गलातीको पुस्तक 6:7 धोकामा नपर परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। मैले धेरै 25 र 26 वर्षका युवाहरूलाई परामर्श दिएको छु। उनीहरूले आफूलाई सुधार गर्न आवश्यक तालिम वा शिक्षा पाएका छैनन्, त्यसैले राम्रो जागिर पाउन सक्दैनन्। उनीहरू मध्ये धेरैले आर्थिक सफलता हासिल गर्न आफ्नो प्रतिभा र क्षमता विकास गर्ने बारेमा कहिल्यै सोचेका पनि छैनन्। अब उनीहरूलाई जीविकोपार्जन गर्ने र आफ्ना आमा बुवालाई सहयोग गर्ने दबावको सामना गर्नु परेको छ र उनीहरूलाई थाहा छैन कि पैसा कहाँबाट आउनेछ, किनभने उनीहरू आफ्नो जीवनको एक क्षणको लागि तयार थिएनन्। हामी इनार खन्न शुरू गर्न तिर्खाएको बेलासम्म पर्खन सक्दैनौ। युवाहरूले 13 वा 14 वर्षको उमेरदेखि नै कदम चाल्न शुरू गर्नुपर्छ, आफ्नो प्रतिभा र सिप खेती गर्नुपर्छ, आफ्नो करियरको बाटो योजना बनाउनुपर्छ।

0: यसरी राम्रो तलब दिने जागिर खोज्नुपर्छ। हितोपदेशको पुस्तक 6:6-8 ए अल्छे कमिला कहाँ गएर त्यसको चाल ढंग हेर र बुद्धिमाने बन त्यसको अगुवा हुँदैन हाकिम वा शासक हुँदैन तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। प्रिय श्रोता के तपाईँले कमिला र फटेङ्ग्राको कथा सुन्नु भएको छ? गर्मीमा खाना प्रशस्त र सजिलै उपलब्ध हुन्छ। फटेङ्ग्राले लापरवाह र खुसी जीवन बिताउँछ। फोकाएको बेला त्यसले सजिलै उपलब्ध हुने सबै खाना लिन्छ खान्छ र त्यसपछि खेल्न जारी राख्छ। कमिलाको व्यवहार पूर्णतया फरक हुन्छ। गर्मीभरि तिनीहरू लगनशीलताका साथ काम गर्छन्, खाना संकलन र भण्डार गर्छन्। तिनीहरू उत्सुकतापूर्वक जाडोको प्रतीक्षा गर्छन् जब खाना अब सजिलै उपलब्ध हुने छैन। जब जाडो आउँछ कमिलाहरू अविश्वसनीय रूपमा खुसी हुन्छन्। तिनीहरू आफ्नो गुडमा भीड़ गर्छन् जहाँ प्रशस्त स्वादिष्ट खाना भण्डार गरिएको हुन्छ। यद्यपि फटेङ्ग्राले धेरै पीड़ा भोग्छ, यो भोकाएको छ र कमिलालाई खानाको लागि बिन्ती गर्छ। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? के तपाईँ कमिला जस्तै हुनुहुनेछ वा फट्याङ्ग्रा जस्तै? यदि तपाईँ आत्म अनुशासित हुनुहुन्न भने संसारले तपाईँलाई आफै अनुशासन दिनेछ। आत्म अनुशासन भनेको उच्च सिद्धान्तहरू वा मूल्यहरूलाई कायम राख्न सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसले हामीलाई दीर्घकालीन लाभहरूको लागि छोटो अवधिको इच्छालाई स्थगित गर्न आवश्यक छ। यदि पुरस्कार स्पष्ट छैन भने धेरै मानिसहरू आत्म अनुशासित हुन अनिच्छुक हुन्छन्। अनुशासित व्यक्तिहरूले आफ्नै सुचयनशील मूल्यहरू पछ्याउँछन् र ती मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छ। अनुशासनहीन व्यक्तिहरू संसारबाट उनीहरूमाथि थोपिएको इच्छाहरू पछ्याउँछन्। तिनीहरू लगभग कहिले नियन्त्रणमा हुँदैनन् र तिनीहरू निरन्तर अरूले उनीहरूमाथि थोपेका उत्तेजनाहरूको प्रतिक्रिया दिइरहेका हुन्छन्। आफ्नो लक्ष्य प्राप्त गर्न तपाईँले आफूलाई अनुशासनमा राख्नुपर्छ। आफैलाई सोध्नुहोस्, म योग्य पुरस्कारहरू प्राप्त गर्न मेरो प्रतिभा र क्षमताहरू कसरी विकास गर्न सक्छु? सिकाई मार्फत आफ्नो सिपहरू सुधार गर्नुहोस् र तपाईँको परिवारको आर्थिक स्थिरताको सुनिश्चित गर्न सक्ने जागिर रोज्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: आछी नेना दीर्घ दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। प्रार्थना अडिक जुया दिसम जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यो जीवन या छेन्ट श्रृंखला भाग 32 के छिसक सित न लसकु छ। यको ख्रिस्टेन्टेस याइगु छगु गल्ती दैगु इम्स छुछु खया नीति जक्क प्रार्थना याइगु ख अले इम्स या इमगु प्रार्थना या तुरन्त लिस मखनी बले इम्स प्रार्थना याय तोती परमेश्वर याब्ले झिगु प्रार्थना लिस तुरन्त बिमको उखिया अर्थ परमेश्वर झिगु ख मता दैगु मखो थुकिया अर्थ झिस प्रार्थना याना सुनेमा दैगु ख छिगु प्रार्थना यालिस मव तले प्रार्थना याइगु गुब्लेन डिके मते यो बिन्यनुमिपी यी सुयागु नीति प्रार्थना यानु वो उपी तत्काल वो चमत्कारी रूप लागे धु गुगु विशेष क्षेण न दु अथे जुई बले थो तस्को अजु चापुगु गौरवशाली जुई तर यकु यी जुयाको नीति प्रार्थना याई बोले थथे जुई अले तुरन्त हे छु मजुत हे जुई अथिसा ऊ अवस्था जी छु या माली जी व मनुते त ध्या माली ल जित क्षमायाना दिस तर थौ जीगो प्रार्थना परमेश्वर मता अवश्य नमखो ऊ अवस्था जी छु या मा धासा उम मनुया आवश्यकता या नीति विश्वासपूर्वक व मौन रूपमा परमेश्वर के प्रार्थना याना चुनी गुख कलसी छगु अध्याय गुगु पद के तहत गुदु ठोख न्यसानी से पवित्र आत्मा यो बुद्धि छिनके परम प्रभु यागु इच्छा बालक सिके थुके फेमा तका जिमसँग प्रार्थना याना चुनु गुदु ठन प्रार्थना या प्रतिबद्धता या त ध्यान बिहादिसो थो मधा जिगु जी छिगु नीति जक्क प्रार्थना या अले जी मेगु छु ख न्यने उने बरु वाल जिमसा छिमगु नीति प्रार्थना याय त तो तागु मधु जीवन या छु न अचु पुगे त अधिकता छगु महत्वपूर्ण ख अले विशेष याना छिगु जीवन या नीति परमेश्वर पाखे छु आशा याईगु दैगु ख वै बले छिगु उगु खया बारे प्रार्थना यामा अले गुरी अप्प आवश्यकता जुई उले हे उगु विशेष खया नीति चिस प्रार्थना ध्यान व कुतयामा यो पिनियन मेपि आज प्रार्थना या विषय के दु थो थुके मागु दु कि गुबले गुबले परमेश्वर जिगु प्रार्थना या लिस मव्युसा छिस गलत ख फनाचन गु जुई फु जिस थुके माकी जिगु स्वया परमेश्वर या बुद्धि यक्कु हे त नापाङ्गो कोरन्थी छगु अध्याय निन्यागु पत्के तहत गुदो खिगु जीवने नापाङ्गो कोरन्थी छगु अध्याय निन्यागु पत्के तहत गुदो परमेश्वर याको मूर्ख ख मनुतेगु ज्ञान स्वया तहत अले परमेश्वर याको कमजोरी मनुतेगु बल स्वया तस्क बल्ला छिगु जीवने मागु वस्तु या परिणाम मखनी बोले छिसौ छिगु इनापा या त मूल्याङ्कन न्यायमा परमेश्वर झिगु नीति मागु प्याछिगु ख चिस फनाचुनगु खला सम्भव दुखी चिस छु विशिष्ट ख फनाचुनगु जुइफु तर परमेश्वर झिगु नीति यक्कु बालागु मेगु छु दुधका सुगु जुइफु अझ कि यदि छि बिहा मजुसा छि छम निश्चित मनु या त मथिना याना यी पा याय त परमेश्वर प्रार्थना याना चुङ्गु दु दुसा छि लक्षित याना चोम मनु स्वयान भालाम मनु या त इपा या त परमेश्वर मने तया त गुजुइफु थो जुइफु कि छिगु निश्चित याया नीति परमेश्वर प्रार्थना याना चोङ्गुदु अले परमेश्वर के छिगु नीति मेगु ज्यादु गुब्ले गुब्ले जिस परमेश्वर या न्यने थ त विनम्र यामा अले छि त छुमा धका वेकल सिउ धका थुइकेमा अले जिस विचार याना गु स्वया तस्क हे फरक ख धका थुइकेमा एफिसी खुगु अध्याय झिन्झ्यागु पदके तयातगुदु याबले छिम्स पवित्र आत्मा यागु शक्तिका प्रार्थना या अले परमेश्वर यागु गुहारी फु होसियारजु अले न्याथ्यसा चोपी विश्वासी तेगु नीति मत्तिका प्रार्थना या यो पिनियन मेपि प्रार्थना दैगु तस्क शक्तिशाली व अजुचा आइपुगु ज्याब ख गुगु परमेश्वर झित व्याधि गुख गुखी याना झिस वैक चाहे जुगु फुक्क प्राप्त या फै तर थुपी प्राप्त याए त झिस छु प्रार्थना याना चुना धै गुख स्पष्ट जुइमा अले झिगु प्रार्थना या लिस मवतले झिस गब्ले न हार स्वीकार याए मजु थौयागु वचन याना दिगुने छि सकसित न परमेश्वर सुव्याबीमा जय मसे नमिपी छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: மாமி பால் பல்கலை பழனி சொல்லு மாயா கனு தன்பாத் Hello, Sunday Unta. Good to see them. It's a part. Duplo, egg, megal. What is Sunta? The Palpani, Sunise.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू.
3: एउटा गहिरो प्रकारको निकोपन वा चंगाई. नमस्ते तथा चैमसे. म जनी एरिक्सन टाडा र जनी र साथीहरू कार्यक्रममा तपाईलाई स्वागत छ. यो कुरा मसँग पनि सधैँ जसो हुन्छ. म कतै कुनै सम्मेलनमा हुन्छु र प्राय ख्रिस्टमा विश्वास गर्ने कुनै दाजु वा दिदी असल मनसायका साथ मेरो नजिक आएर सोध्नुहुन्छ, के म तपाईँको लागि प्रार्थना गर्न सक्छु. निश्चय नै म मानिसहरूको प्रार्थनालाई स्वागत गर्छु. मेरो निम्ति मध्यस्थताको प्रार्थना गर्न कसैलाई म कहिले रोक्दिन, तर कहिलेकाहीँ ती प्रार्थनाहरू सुरक्षा वा शक्तिको लागि मात्र हुँदैनन्. ती मानिसहरू चाहन्छन् कि यशुले मलाई चमत्कारपूर्ण रूपमा निको पार्नु भएको देख्न पाउन्. परमेश्वरले तिनीहरूको हृदयलाई आशिष दिनुभएको होस्। उनीहरू मलाई मेरो व्हील चेयरबाट उठेर उभिएको र मेरो हातहरू पुनः प्रयोग भएको देख्न अत्यन्तै चाहन्छन्। तर मैले भने झैं म त्यस्ता प्रार्थनाहरूलाई कहिले स्वीकार गर्दिन. म पनि आफ्नै खुट्टामा उभिन चाहन्छु, तर हजारौं मानिसहरूले मेरो चंगाईको लागि यसरी नै प्रार्थना गरेका छन्, तर कुनै कारणवश परमेश्वरले मलाई यो व्हील चेयरबाट उठाउने रोज्नु भएको छैन. त्यसैले करिब 60 वर्षपछि यस विषयमा परमेश्वरको वचनले के भन्छ, म जस्तै लामो समयदेखि मेरो दण्डमा चोट लागेका मानिसहरू वा मांसपेशी दुर्बल हुने वंशानुगत रोग वा बहु स्नायु असर गर्ने दीर्घकालीन रोग भएका मानिसहरूको बारेमा नि ल हेर्नुहोस्। अति नै विरलै अवसरहरूमा मैले यी अवस्थाहरू भएका मानिसहरूले चमत्कार अनुभव गरेको देखेकी छु. मलाई विश्वास छ कि यो स्वर्गमा आउने ती दृश्यहरूको एउटा सानो झलक जस्तै हो, जहाँ ती मानिसहरू जो शारीरिक अपाङ्गता भएका छन् आनन्दले उफ्रिनेछन्. तर नियमको रूपमा हेर्दा यो स्पष्ट छ कि परमेश्वर एउटा गहिरो प्रकारको चंगाईप्रति चिन्तित हुनुहुन्छ र उहाँ प्राय यो चंगाई ल्याउनका लागि कष्ट, रोग वा अपाङ्गताको प्रयोग गर्नुहुन्छ. हिँड्नुभन्दा राम्रो अरू कुरा कस्तो किसिमको चंगाई हुन सक्छ र मेरी साथी लिन्डा व्हीलचेयरमा छिन् र उनलाई गम्भीर प्रकारको बाथ रोग छ, जसमा अन्य धेरै स्वास्थ्य समस्याहरू पनि सामेल छन्। उनले धेरै पीड़ा सहनुपर्छ, तर मलाई लाग्छ उनको कथाले यस प्रश्नको एउटा सुन्दर र शक्तिशाली जवाफ दिन्छ। हालै कोही व्यक्ति लिन्डाको नजिक आएर सोधे, लिन्डा के म तपाईँको चंगाईको लागि प्रार्थना गर्न सक्छु। उनले केही क्षण सोचिन् र भनिन्, हुन्छ, तर के म तपाईँलाई मेरो सबैभन्दा पहिलो र मुख्य प्रार्थनाको अनुरोध बताउन सक्छु। मलाई वास्तवमै मेरो स्वार्थीपनबाट मुक्त हुनका लागि प्रार्थना चाहिएको छ। के तपाईँ मेरा शंका र डरहरू हटुन् भनेर प्रार्थना गरिदिनुहुन्छ? अनि कृपया कुनै पनि तितोपन वा मनमा गुम्सिएका गुनासाहरूले मलाई कमजोर नबनाओस् भनेर पनि प्रार्थना गरिदिनुहोस्। ठ्याक्कै यही मेरो भावना हो। हामी क्रिस्चियनहरूले आफ्नो जीवनबाट पाप हटोस्, स्वार्थीपन हटोस्, हृदयको आलस्य हटोस् वा घमण्ड हटोस् भन्ने कुरामा अझ बढी चिन्तित हुनुपर्छ। परमेश्वरले यो इच्छा गरून् कि हामी बाथको पीड़ा, पक्षघात वा क्यान्सर जस्ता शारीरिक रोगहरूप्रति मात्र होइन, तर हामी सबैभित्र भएका र निको पार्न जरूरी रहेका ती आत्मिक रोगहरूप्रति पनि उत्तिकै चिन्तित हौं। मेरो मतलब, अहिले मेरा श्रीमान केन र म क्यान्सरसँग संघर्ष गरिरहेका हामीले चिनेका 6 मानिसहरूको लागि प्रार्थना गरिरहेका छौं। अनि हो, हामी परमेश्वरलाई उनीहरूमाथि उहाँको निको पार्ने हात राख्न आग्रह गर्छौं। हामी उनीहरूको क्यान्सर निको होस् भनेर प्रार्थना गर्छौं, तर हामी यो पनि चाहन्छौ, कहिलेकाहीँ अझ बढी चाहन्छौ कि प्रभुले उनीहरूको हृदयलाई बलियो बनाउन्, उनीहरूलाई मुक्तिदाताको नजिक ल्याउन्, उहाँको दुःख भोगमा सहयात्री बन्न मदत गरून्, उनीहरूको विश्वासलाई दृढ बनाउन्, उनीहरूको जीवनमा उनीहरूको चर्चलाई सामेल गराउन्, उनीहरूको प्रार्थनाको जीवनलाई गहिरो बनाउन्, उनीहरूको परिवारलाई एकताबद्ध गराउन् र उहाँको वचनमा उनीहरूलाई अझ गहिरो र टाढासम्म डोर्याउन्। अहो मित्र, यो नै त्यो गहिरो निकोपन वा चंगाई हो जसमा परमेश्वरले सधैँ ध्यान केन्द्रित गर्नुहुन्छ, किनभने परमेश्वरले हामीलाई स्वस्थ बनाउन होइन तर हामीलाई पवित्र बनाउनका लागि छुटकारा दिनुभएको हो र त्यो सधैँ पापलाई पछाडि छाडेर ख्रिष्टको नजिक जानबाट शुरू हुन्छ। यो जुनसुकै मात्रामा हिँड्न सक्ने क्षमता भन्दा पनि धेरै राम्रो हो। लिन्डा सही छिन्, यो होइन कि परमेश्वर उनको बाँध वा मेरो पक्षघातप्रति चिन्तित हुनुहुन्न। कुरा के हो भने उहाँ अझ गहिरो कुराप्रति चिन्तित हुनुहुन्छ, अनि त्यो भनेको हामीलाई उहाँको पुत्र येशु जस्तै बनाउनु हो, अझ शुद्ध, अझ दयालु, अझ पवित्र। परमेश्वरले तपाईँलाई आशिष दिउन् र जनी र साथीहरू कार्यक्रम सुनिदिनु भएकोमा धन्यवाद।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ, फोन नम्बर 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
6: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी तपाईँको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। गुड फ्राइडे लिएर म ज्ञान उपस्थित भइसकेकी छु र मलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ सन्ध्याजीले र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ यस कार्यक्रममा। अन्य कार्यक्रममा त हामी साथ दिने रहनेछौ र गुड फ्राइडे शुक्रबारको दिन यसै समयमा गुड न्यूज एफएमको प्रसारणमा रेडियो मार्फत अथवा अनलाइन मार्फत तपाईँहरूले फेसबुक मार्फत जहाँबाट सुन्दै हुनुहुन्छ एकैसाथ हाम्रो प्रसारण हुनेछ र तपाईँहरूले सुनेर साथ दिनुहुनेछ। गुड फ्राइडे अथवा असल शुक्रबारमा चाहिँ हामी भनौँ न आफूले पाएका आशिष र अनुभवका कुराहरू बाँड्दै आइरहेका छौं, एकअर्कालाई उत्साह दिने एउटा काम पनि एउटा असल काम हो होइन। हामीले दिने सहायता मध्येको एकदमै ठूलो सहायता चाहिँ एउटा उत्साह पनि हो जस्तो लाग्छ, आफ्ना अनुभवहरू पनि हो जस्तो लाग्छ। आफूसँग भएका कुराहरू दिन हामीलाई एकदमै हिचकिचावट हुन्छ नि कतिपटक होइन। यो चाहिँ एउटा अमूल्य कुरा हो कि मैले अनुभव गरेका कुराहरू सजिलै अनुभव गर्दिन कतिवटा कुराहरू, एकदमै मेहनतको साथ दुःखको साथ एकदमै स्ट्रगलको साथ गरेको हुन्छु होला, कतिवटा सङ्घर्ष भएर जान्छु होला, त्यो अनुभव गरेर होइन प्र्याक्टिकल भन्छ नि प्र्याक्टिकल भएर ती कुराहरू अरूलाई दिने भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो। अनि आशिषका कुराहरू अनुभवका कुराहरू चाहिँ बहुमूल्य छन्। मानिसको जीवनमा देखेको जस्तो भोगेको हुँदैन भन्छ नि, भोग्नेलाई थाहा हुन्छ भन्ने एउटा नेपाली भनाइ पनि छ होइन। त्यो कारणले गर्दा तपाईँले के भोगिरहनु भएको छ, के चाहिँ तपाईँलाई अनुभव गरिरहनु भएको छ, यो समय तपाईँहरूले बाँध्नुहोस् त पनि परमेश्वरको महिमाको निम्ति। तपाईँहरूले कसैलाई सहायता गर्दै हुनुहुन्छ है भन्ने सम्झेर गर्नुहोस्। जस्तै इक्जाम्पलको लागि कुनै पनि ठाउँमा आपद विपद पर्ने व्यक्तिहरूलाई शारीरिक रूपमा अथवा भौतिक रूपमा आपद विपद हामी देख्छौ नि कतिपटक होइन, त्यो आपद विपदमा चाहिँ हामी सहायता गरिरहेका हुन्छौं। त्यस्तै मानसिक रूपमा पनि अथवा जीवन जिउने क्रममा पनि हामीलाई आपद विपद परिरहेको हुन्छ। तपाईँ र मेरो अनुभवले त्यसमा चाहिँ धेरै ठूलो काम गर्छ। यही अनुभव साट्ने कार्यक्रम हो यो र तपाईँहरूले 4470-7154 फोन गर्न सक्नुहुन्छ, 9802-3446 पनि कल गर्न सक्नुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी ढिला नगरिकन उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हजुर, कोही हुनुहुन्थ्यो उहाँ बाहिरिसक्नु भएको छ, फेरि पनि हामी तपाईँहरूलाई एकदमै स्वागत भन्छौ। तपाईँहरूको समय हो यो, तपाईँहरू आउन सक्नुहुन्छ, कोही आइसक्नु भएको छ फेरि पनि आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो
1: हजुर, जयमसी हजुर,
2: जयमसी ज्ञानु म्याम, जयमसी खाना भयो हजुरको?
1: हजुर बाँकी छ सावित्रीजी, हजुरको भयो।
2: ए म त आज यात्रामा निक्लिया छु, प्रार्थना गरिदिनु होला है।
1: हजुर कुन ठाउँको यात्रामा हुनुहुन्छ हजुर?
2: चितवनमा सेमिनार छ र 3 दिनको, त्यही जान लाग्दैछु।
1: ए भनेपछि बाटोमा हुनुहुन्छ अथवा घरमा जाने तयारी गर्दै हुनुहुन्छ?
2: बाटोमै भन्नु पर्ला, कलङ्की गाडी कुरेर बसिरहेछु।
1: ए हजुर, ल व्यस्तताको बावजुद बाटोमा हुँदा आउँदै यात्रा गर्दा गर्दै पनि समय दिनुभएको लागि, सम्झिनु भएको लागि एकदमै धेरै हृदयबाट धन्यवाद। अनि हामी आशिष र अनुभवका कुराहरू बाँडिरहेका छौँ, केही छ तपाईँको यो समय बाँड्ने कुराहरू?
2: आशिष त धेरै छ नि, धन्यवाद भन्नुहोस् है। अनि मैले यो हामीले जसरी वर्षमा 3 चोटि हामी फास्टिङ बस्थ्यौँ नि त मरियम दिदीको टिमद्वारा, अनि अहिले चाहिँ 21 दिनको फास्टिङ थियो। यो 21 दिनभित्र चाहिँ साँच्ची नै सेवा सङ्गति चाहिँ म धेरै हिँड्न पाएको छु। मैले पहिलाको सङ्गतिमा चाहिँ कहीँ पनि नगइकन घरमै बस्नु पर्थ्यो, अनि अरे मैले प्रार्थना गर्थेँ त्यतिखेर चाहिँ, प्रभु मलाई पनि यसरी सेवा सङ्गतिमा हिँड्नलाई जुटाउनुहोस् भनेको। यसपालिको 21 दिनमा चाहिँ धेरै ठाउँमा रोगी बिरामीदेखि लिएर भेटघाटदेखि भिजिटिङदेखि लिएर हामी यसरी सेवा सङ्गतिमा हिँड्न पाइरहेका छौँ, अनि आज पनि त्यसरी नै अनि 3 दिनको सेमिनारमा फेरि सेवामा नै लागिरहन पाएको छु। प्रभुलाई धेरै धन्यवाद, म यही आशिष बाँड्न चाहन्छु म्याम।
1: हजुर, एकदमै आशिषमय कुरा सुनाउनु भयो, हामीसँग बाँड्नुभयो। जहाँ जाँदै हुनुहुन्छ तपाईँको यात्रा अनि तपाईँको काम एकदमै सफल होस्, असल होस्, परमेश्वरको महिमा होस्। अहिलेलाई भनेछु त है त हजुर। हजुर जयमसी। उहाँ हुनुहुन्थ्यो सावित्रीजी, चितवनतिरको यात्रामा हुनुहुँदो रहेछ, उहाँको यात्रा सफल रहोस्। र कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो, जयमसी म्याम।
1: जयमसी साराजी, स्वागत छ हजुरलाई।
3: धन्यवाद।
1: हजुर आरामै हुनुहुन्छ?
3: एकदमै प्रभुको अनुग्रहले, हजुरहरूको प्रार्थनाले आनन्दै छु हजुर।
1: हजुर एकदमै खुसी लाग्यो। अनि साराजी कुन ठाउँमा हुनुहुन्छ अहिले? रातोपुलतिर हुनुहुन्छ अथवा?
3: रातोपुलमा त छैन नि, सारा चौथमै हो।
1: ए हजुर, कुन ठाउँ हो यो? कपन हो
3: यो? उसमा क्या सुके धारा, यो पेट्रोल पम्पबाट अलिकति उपतिर पर्छ।
1: हजुर जो अब साराजीलाई रातोपुल भन्नु भएन, सुके धाराबाट भन्नु पर्यो।
3: कोही बेला फेरि रातोपुल नि पुग्नु पर्छ, कोठा त छोडे होइन।
1: हजुर हजुर हजुर, होस् तपाईँ शुभकायकै दौरानमा हुनुहुन्छ र अहिले हामी आशिष उत्साहका कुराहरू बाँडिरहेका छौँ। यो समय हजुरलाई दिन चाहन्छु, हजुरका आफ्ना अनुभवहरू आशिषका कुराहरू बाँड्न सक्नुहुन्छ।
3: हुन्छ म्याम, मलाई आशिष चाहिँ भने मलाई चाहिँ आज 10 आज्ञा पढ्न मन लागेको छ, म 10 आज्ञा पढ्छु है म्याम।
1: हजुर हस्, बाइबलबाट कुन खण्डबाट लिएर पढ्दै हुनुहुन्छ, के लेखेर पढ्दै हुनुहुन्छ?
3: हजुर 10 आज्ञा।
1: हजुर
3: 10 आज्ञा चाहिँ त्यहाँ 10 आज्ञा नै त्यो मेरो मुखमै छ, म पढ्छु।
1: ओहो हजुर हस्।
3: हुन्छ, म बाहेक कुनै देवी देवताहरू नमान्नु, आफ्नो निम्ति गोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश, तल पृथ्वी, पानीमा भएको कुनै पनि आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नझुक्नु, तिनीहरूको पूजा नगर्नु, आफ्ना परमप्रभु आफ्ना परमेश्वरको नाम व्यर्थमा नलिनु, किनकि उहाँको नाम व्यर्थमा लिनेहरूलाई परमप्रभुले निराधार ठहराउनु हुने छैन। सफा दिन विश्राम दिन पवित्र मान्नुपर्छ भन्ने याद राख्नु, आफ्नो बाबु आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्ना छिमेकीको विरोधमा झुटो गवाह नदिनु, आफ्ना छिमेकीको घरको लालचा नगर्नु, आफ्ना छिमेकीको स्वास्नीको लालचा नगर्नु, आफ्ना छिमेकीको कमारा कमारी गोरु गदा कुनै पनि थोकको लालचा नगर्नु।
1: आमेन। हजुर
3: प्रभुलाई धन्यवाद भएको छ। हामीले कति चोटि हामी है अब आफ्नो हुँदैन अनि अरूले गरेको अरूको त्यस्तो गर्न चाहिँ नहुने रहेछ। यो 10 आज्ञाले चाहिँ साँच्ची नै 10 आज्ञा दिनुहुँदा प्रभुले मूसालाई यी सबै कुरा आज्ञा पालन गरेका थिए, त्यसै गरी हामीले पनि बाइबलका आज्ञाहरू पालन गर्नुपर्छ। पहिला परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्नुपर्छ अनि सबै थोक चाहिँ उहाँले थपिदिनुहुन्छ हामीलाई, होइन। हामीलाई त मृत्यु र अनि जीवन रोज भनेको छ नि त, होइन, वचनमा चाहिँ हामीले के रोज्ने त, अनि भनेका छन् जीवनै रोज तिमीहरू भन्नुभएको छ नि। मान्छेले आफ्नो निर्देशन आफैले गर्न सक्दैन, तर यो वचन अनुसार दिएर मात्रै हो। पहिला परमेश्वरलाई नखोजिकन हामीले केही पनि गर्न सक्दैन हजुर। मेरो आशिष यही नै हो
1: हजुर। निकै नै आशिषमय अनि उत्साहको कुरा हामीसँग बाँडिदिनु भयो, परमेश्वरले धेरै आशिष दिनुभएको साराजीलाई। अल्ला भने छिटौँ है त हजुर। जयमसी।
3: जयमसी, धन्यवाद।
1: हजुर उहाँ हुनुहुन्थ्यो सारा तामाङज्यू, हामीलाई सुके धाराबाट फोन गरेर साथ दिनुभएको थियो। र एउटा कुरा मैले भन्न अलिकति ढिला गरेँ, तपाईँहरूमध्ये एकजनालाई हामी गोला प्रथाद्वारा विनर बनाउनेछौँ उत्साहको लागि, र यहाँले एउटा रिचार्ज कार्ड पाउनुहुनेछ जसलाई दिएर सहयोग गर्नुभएको छ हाम्रो पम्फा रोकाज्यूले। यहाँलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु पम्फा रोकाज्यूलाई। र यो समय कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
4: हेलो, जयमसी म्याम।
1: हजुर जयमसी, स्वागत छ हजुरलाई।
4: हजुर म गोडरबाट पुष्प कुमार बोलेको म्याम।
1: हजुर पुष्पजी, हजुर आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु।
1: हजुर के छ गोदावरीतिरको हालखबर?
4: ठिकठाकै छ म्याम।
1: हजुर आज हामी आशिष उत्साहका कुराहरू मानिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
4: हजुर आशिष त मलाई खासमा पार्न आउँदैन थियो, सहभागिताको लागि अब यस्तो आशिष भनेको म पहिला पहिला गीत गाउँथेँ क्या म्याम, म यो बाथरुम किचनतिर गाउँथेँ अनि म यहाँ यही गुड्नी जस्तो सुनिरहेको थिएँ क्या मैले, अनि सुनिरहेको थिएँ अब गाउन सक्छु सक्दिनँ, मैले ट्राई गरिहालेको थिएँ क्या मैले, फोन पनि लागिहाल्यो त्यो हेरेन टाइल्यान्डमा, अनि फोन पनि लागिहाल्यो त्यो धन्यवाद परमेश्वर मलाई नर्भस चाहिँ हुन नदिनु है भनेर प्रार्थना गर्दै म गरिरहेको थिएँ। ठ्याक्कै गीत पनि गाएँ, नर्भस नभए गीत पनि गाएँ कि म्याम मैले, गीत पनि गाएँ ठ्याक्कै म विनर पनि भएँ कि, अनि विनर पनि भइयो, रिचार्ज पनि लाग्यो, म यति खुसी भएको थिएँ कि त्यो दिन होइन पहिलो पल्टा क्या एफएम फोन गरेँ म, गुड्डीलाई धेरै धन्यवाद छ भनेर म भनिरहेको थिएँ, म यस्तो खुसी भएको थिएँ त्यो बेला,
1: हरेक कुरा नै आशिष हो नि त होइन, हजुरले यो अनुभव गर्नुभएको कुरा पनि आशिष हो, यो होइन सानसानो कुराबाट पनि हामी खुसी हुन सक्छौ, परमेश्वरको महिमा गर्न सक्छौ, परमेश्वरको लागि चाहिँ यो ठुलो कुरा पनि हो, त्यो कारणले गर्दा परमेश्वर दिनुभएको वरदानलाई प्रयोग गर्नु अनि परमेश्वरबाट होइन एउटा उत्साहको स्वरूप एउटा उपहार पाउनु यो एकदमै ठूलो कुरा हो, तपाईँले परमेश्वरकै निम्ति गर्नुभयो अनि परमेश्वर तपाईँलाई एउटा उत्साह हुन खुसी हुनलाई त्यो मौका दिनुभएछ अनि एकदमै धेरै खुसी लाग्यो, आगामी समयहरूमा पनि यसरी नै फोन गर्दै गर्नुहोला र धेरै धेरै धन्यवाद, खुसी लाग्यो मलाई पनि तपाईँले सेयर गरिदिनु भएको कुराबाट, हजुर
4: एफएम चाहिँ सुनिरहन्थेँ क्या मैले तपाईँको प्रोग्राम,
1: हजुर
4: कसरी के भने अप्ठ्यारो लागिरहेको
1: गरिहाल्छ, हजुर केही अप्ठ्यारो नमान्नु होला तपाईँहरूकै लागि हो यो कार्यक्रम र एकदमै स्वागत छ, हजुर होइन केही छैन, कहिले कहीँ लाग्छ तपाईँले भन्नुभएको कुरा पनि हो, कहिले काहीँ हामी मानिसौ त्यस्तो विचारहरू आउने रहेछ र पनि त्यो विचारलाई चाहिँ अब परमेश्वरले फेरि हिम्मत पनि दिनुभयो नि त हजुरलाई होइन, म फेरि गर्छु भन्ने हिम्मत पनि परमेश्वरले नै दिनुहुन्छ र यसरी आउनु भएको छ एकदमै खुसी लाग्यो, आगामी समयमा पुष्पजीसँग यसरी नै हामी फेरि पनि कुराकानी गर्दै जानेछौ, हाम्रो लागि पनि एकदमै आशिषको कुरा हो तपाईँहरूले यसरी आशिष सुनाउँदै गर्दा, म रेडियो सुन्थे म अहिले तपाईँहरूसँग कुराकानी गर्न सके भन्नु पनि हाम्रो लागि एउटा ठूलो उपलब्धि हो, धेरै ठूलो खुसीको कुरा हो, हामीलाई पनि उत्साह दिनुभएको लागि धेरै धन्यवाद छ, त है त पुष्पजी अहिलेलाई दैमसी उहाँ नै त्यो पुष्प कुँवरजी हामीलाई फोन गरेर साथ दिनुभएको थियो गोदावरीबाट, एकदमै आशिषमय कुरा, एकदमै प्राय मान्छेलाई हुने कुरा कि त्यो चाहिँ अप्ठ्यारो लाग्ने कस्तो के भन्ला भन्ने लाग्ने, तर खासमा कसैले केही पनि भनेको हुँदैन, हामीलाई चाहिँ त्यो लाग्छ परमेश्वरले हिम्मत पनि दिनुहुन्छ, कोही श्रद्धा आउनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ, हेलो जयमसी अर्जुनजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
5: म आरामै छु, हजुरलाई कस्तो छ खाना भयो अनि हजुरको?
1: हजुर म एकदमै ठिक छु, खाना चाहिँ बाँकी नै छ, तपाईँले खाना भयो?
5: हजुर मेरो पनि बाँकी नै छ भन्नुपर्छ हजुर।
1: ए हजुर हजुर, के छ सिक्किमतिरको हालखबर, सेवकाईहरू अनि अर्जुनजीको हालखबर के छ?
5: मेरो हालखबर एकदम ठिकै छ, सिक्किमतिरको एकदम राम्रो छ, घाम अलिअलि लाग्दैछ है, सेवाकाईहरू अब पवित्र महासभा नजिकै आउँदैछ, धेरै काम कुरोहरू पनि छ है, एकदम याद गरिदिनु होला भन्न चाहन्छु।
1: हजुर हामी प्रार्थनामा याद गर्ने नै छौँ, आशिष र उत्साहका कुराहरू अनुभवका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
5: हजुर आशिषको उच्चको कुराहरू भन्नुपर्दाखेरि त परमेश्वरले यो दिनहरूमा मलाई धेरै आशिष दिनु भएछ है, म साह्रै ब्लेसिङ भइरहेछु यी दिनहरूमा, परमेश्वरसँगै रमाइलो छु, परमेश्वरसँगै हाँस्न सिकेछु मैले है, त्यो अनुभव मलाई लाग्छ, जस्तै परिस्थिति आए पनि जस्तै दुःख पीडा भए तापनि हामीले दुःख भएर होइन हाँसेर बाँच्न सिक्नुपर्छ भन्ने अनुभव गरेछु मैले है, सधैँ आनन्दित रह भनेर वचनमा पनि त भनेछ होइन, आशामा आनन्दित रह, तिमीहरूको सारा फिक्री म कहाँ राखिदियो भनेर पनि भनेछ वचनद्वारा है, त्यसैलाई दाबी गर्दै म अघि बढिरहेछु है, एकदमै सो ब्लेसिङ भइरहेको छु है यी दिनहरूमा, र त्यो हिस्सा चाहिँ परमेश्वर पनि हुनुहुन्छ मेरो लागि है, परमेश्वरले मार्नुभएको छ यी दिनहरूमा मलाई, र विशेष त अब एउटा असल उपहारमा दिनुभएको, परमेश्वरले जुनै कुरा पनि उपहारमा दिनुभएको चाहिँ असलै हुन्छ कि त, जुन चाहिँ उपहार स्वरूप मलाई दिनुभयो त्यो असल मित्र असल छोरी है, नैना थापा हरिसिद्धिबाट फोन गर्नुहुन्छ है, उहाँ मेरो जीवनमा लाइफमा असल मित्र बनेर आउनुभयो है। एकदमै उहाँले उहाँको बोलीले गर्दा उहाँको हरेक व्यवहारले गर्दा पनि म एकदमै आशिष भइरहेछु र आजदेखि नयाँ कामको पनि सुरुवात हुँदैछ। एकदमै उसलाई पनि धन्यवाद र परमेश्वरलाई पनि धन्यवाद अनि हजुरलाई पनि धन्यवाद भन्न चाहन्छु हजुर।
1: हजुर एकदमै आशिषमय कुरा हामीसँग शेयर गरिदिनु भयो, यसरी नै खुसी रहनुहोला। परमेश्वर नै हुनुहुन्छ सबै कुराको श्रेय भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा हो। परमेश्वरले अर्जुनजीलाई धेरै आशिष दिनुभएको होस्, यसरी नै परमेश्वरमै खुसी हुनुहोला। परमेश्वरले जति खुसी जुन दिनुहुन्छ त्यो चाहिँ फरक प्रकारको पनि छ। र धेरै धन्यवाद अर्जुनजी फोन गरेर साथ दिनुभयो, व्यस्तताको बावजुद पनि हामीलाई धेरै व्यस्त गर्नुहुन्छ, माया गर्नुहुन्छ। हामी एकदम कदर गर्छौं तपाईँको मायाको, तपाईँको वास्ताको र धेरै धन्यवाद। अहिले भने छुट्टौँ है त हजुर।
5: हुन्छ हजुर, परमेश्वरले हजुरलाई पनि धेरै आशिष दिनुभएको होस्, अझै राम्रो राम्रो प्रोग्रामहरू सुन्न पाऊ है। एकदम गर्दैछु हजुरलाई भन्न चाहन्छु।
1: धेरै धन्यवाद। जय श्री अर्जुनजी। हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान, सिक्किमबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। यसरी नै तपाईँहरूले पनि फोन कल गरेर हामीलाई साथ दिन सक्नुहुनेछ, आफ्ना अनुभवहरू एक्सपिरियन्सहरू होइन, त्यो चाहिँ एकदम बहुमूल्य कुरा हो कि। कतिवटा कुरा हामीले सजिलै अनुभव गर्दैनौँ, त्यो एकदम हार्डली अनुभव पनि गरिरहेका हुन्छौँ हामीले। ती कुराहरू हामीले अरूलाई भनिदिनु, अरूलाई सुनाउनु अनि अरूले त्यो कुरामा रिलेट गर्नु, अरू पनि त्यो कुराबाट जिउन सिक्नु एकदमै ठुलो कुरा हो। यो चाहिँ कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
6: जयमसी। हाम्रो सङ्गीताजीलाई एकदमै दुई हात जोडेर जयमसी सहित स्वागत भन्न चाहन्छु। हजुर जयमसी, हजुर आरामै हुनुहुन्छ?
7: एकदम
6: ठिक ठाक हुनुहुन्छ। कस्तो असल कुरा सुनाउनु भयो, गुड न्युज सुनाउनु भयो होइन। तपाईँहरू ठिक ठाक हुनु नै हामी ठिक ठाक हुनु हो।
7: अनि गुड न्युज बोल्ने मेमहरू नै प्रभु बोली जस्तो ठिक ठाक छ। अनि
6: हजुर हामी तपाईँहरूको लागि ठिक ठाक छौँ, तपाईँहरू हाम्रो लागि ठिक ठाक भइदिनुहुन्छ। कस्तो उत्साहको कुरा के है। हजुर परमेश्वरले हामी सबैजनालाई एकदमै आशिष दिनुभएको छ, यस्तै ठिक ठाकमा राख्नु भएको होस्। ठिक ठाक भन्ने कुरा मानिसलाई कतिपल्ट कस्तो लाग्छ भन्दा सुन्दै गर्दा एकदम यिनीहरूको सबै कुरा होला अनि त्यही भएर भन्ने लाग्छ।
7: तर के अरे खाँचो परिस्थितिमा सबै परिस्थितिमा धन्यवाद देऊ भन्नुभएको पहिलो सेसन 5:18 छैन
6: हो नि। हो नि यही कुरा अनुसार चाहिँ हामी ठिक ठाक रहनुपर्छ भन्ने हो। अनि सङ्गीताजी सेवकाईहरू कस्तो भइरहेको छ?
7: मेरो सेवकाई त ठिक छ, कहिले कता जान्छु कहिले कता
6: जान्छु। आज त तपाईँ हाइटमा गएर बोल्दै हुनुहुन्छ के हो, एकदम डाँडामा जानुभयो। ओहो आज त कतै पनि रोकावट छैन होइन, सँगै बसेर कुराकानी गरेको जस्तो अनुभव भइरहेको छ, एकदमै खुसी लाग्यो। हजुर हाम्रो लागि बाहिर पनि भित्र पनि जहाँ पनि गइदिनु भएको लागि एकदमै धेरै धन्यवाद सङ्गीताजी। अनि आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरलाई दिन चाहन्छु।
7: हजुर भन्नुहोस्, मैले आशिष बाँडिसके है बोल्दा बोल्दै। अनि प्रभुलाई धन्यवाद, अनि अचम्मको कुरा परमेश्वरले दिनुहुन्छ आज यो दिनहरू मौकाहरू अवसरहरू, अनि यो है घाम धुन तारा मण्डलहरू, अनि उज्यालो दिनमा उज्यालो रातमा जुन दिन हो नि परमेश्वरलाई उत्पत्तिकै वचनबाट क्या मलाई मनपर्छ क्या। अनि पानीमाथि भर्मङ्गै हुँदाखेरि परमेश्वरले उज्यालो होस् अनि अँध्यार बिहान भयो अनि साँझ परेको बिहान भयो उज्यालो भयो भन्नुभएको छ नि प्रभुले।
6: उत्पत्तिको पुस्तक भन्नुभयो, उत्पत्तिको पुस्तक चाहिँ हाम्रो सङ्गीताजीलाई एकदम मनपर्छ।
7: मनपर्छ मलाई,
6: हामीलाई पनि मनपर्छ एकदमै।
7: पानीमाथि भ्रमण गर्दै हुँदाखेरि प्रभुले है अनि यो उज्यालो होस् भने उज्यालो अनि अँध्यारोलाई ज्योति विशाल ज्योति घाम राखिदिनु भयो दिनमा रातमा जुन राखिदिनु भएको छ है, यो मनपर्छ एकदम खुसी लाग्छ। अनि जहिले पनि म बिहान यो सुन्दर समय दिनुभयो प्रभु धन्यवाद भन्छु।
6: हजुर एकदमै असल कुरा हो यो। साँच्चै असल पनि छ, परमेश्वरले बनाउनु भएका कुराहरू देख्दा उदेकको लाग्छ, अचम्म लाग्छ होइन। अनि भजन संग्रहको पुस्तक 139:13-14 भनेको जस्तो अद्भुत र अचम्म रीतिले परमेश्वरले हामीलाई बनाउनु भएको छ नि त होइन संगीताजी?
7: हजुर एकदमै। अब फेरि विचारको चारले भन्नुभएको छ, अब मान्छेले मेरो यस्तो भयो त्यस्तो भनेर अब चिन्ता फिक्रले सधैँ आनन्द गर फेरि पनि भनेर, फेरि पनि आनन्द भन्नुभएको छ पौले है।
6: हजुर
7: आनन्द गर्नु पर्यो
6: हजुर,
7: कुरामा आनन्द धन्यवाद। अनि प्रभुले आशिष विवाद दिनुभएको छ, अनि मेरो परिवार दिनुभएको छ। अब परिवार हिजो भन्दै थिएँ, अनि अब्राम सर भन्दै हुनुहुन्थ्यो, अनि के अरे एकदम दुःखको घटना त के हो भन्नुभएको थियो, यसो भन्दै थिएँ। अनि त्यो झोलाकोमा 10 नम्बर खोलेर, अनि साँच्चै नै अब घरको परिवारमा कति मिलिरह हुँदैन, कति के गरिरह हुँदैन, अब यत्र अब सबै कुरा मिल्न त आउँदैन, तर हामी सबै कुरो मिलाउने त परमेश्वर हो होइन?
6: हजुर हो नि, हो नि, एकदमै असल कुरा। हजुर
7: धन्यवाद
6: हजुरलाई पनि, एकदमै धेरै धन्यवाद आफ्नो एकदमै बहुमूल्य कुरा हामीसँग बाँडिदिनु भएको लागि।
7: गुटनी जापान परिवारलाई धन्यवाद, मेरो मुटु भरिभरि छाती वरिपरि प्रभुको माया छ है, छत्र छाया छ, मुखले मात्रै होइन, म त हृदयबाट बिहान प्रार्थना गर्दाखेरि मेरो गुटनी जापान परिवार मण्डली परिवार व्यापार व्यवसाय काम व्यवसाय जागरी व्यवसाय विभिन्न मण्डलीहरू
6: हजुरलाई एकदमै धेरै धन्यवाद हाम्रो लागि त्यसरी प्रार्थना गरिदिनु भएको लागि। हामी पनि तपाईँको लागि प्रार्थना गरिरहेका
7: छौँ, प्रार्थना गर्न मेरो परिवारमा एकदम आशिष उन्नति प्रगति, अनि मेरो माइतीको जग्गा बिक्री होस् भनेर प्रार्थना गरिदिइरहेको छु है।
6: हजुर एकदमै धेरै धन्यवाद, हजुर हामी फेरि याद गर्नेछौँ। हजुर एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि, आशिषमय कुरा हामीसँग बाँडिदिनु भएको लागि। अहिलेलाई भने हामी छुटौँ है त,
7: धन्यवाद।
8: जय मसी। हजुर उहाँ हुनुहुन्थ्यो संगीताजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र कोही श्रोता आउनु भएको छ, आउनु सँग उहाँलाई स्वागत गर्नेछौँ। हेलो
9: हेलो, जय मसी।
8: जय मसी अमिताजी, स्वागत छ हजुरलाई।
9: धन्यवाद।
8: आरामै हुनुहुन्छ हजुर?
9: हजुर आरामै छु, यस्तै हो, दुईजना त मैले कुरेरै बसे, हिजो त हजुरले गुनासो गर्नु भएको भएर
8: अर्जुन
9: प्रोग्रामको भन्दा पनि अगाडि नै मैले फोन लगाएको थिएँ पनि, उहाँको उठाउनु भयो, फेरि संगीताजीको उठाउनु भयो, तर पनि म कुरेरै बसे।
8: हजुर यो कुराईमा पनि परमेश्वरको धेरै आशिष छ, परमेश्वर धेरै आशिष दिनुहुन्छ। यो ल्यान्डलाइनमा फोन आएको भएको भएर चाहिँ कतिवटा फोनहरू यताउता भएको होला। एकदमै धेरै धन्यवाद यो तपाईँहरूको प्रतीक्षा, तपाईँहरूले पर्खिएर भए पनि बोलिदिनुहुन्छ, यो चाहिँ हाम्रो लागि एकदमै ठुलो कुरा हो नि त अमिताजी।
9: आमेन।
8: हजुर परमेश्वरले त्यो पर्खाईको पनि भरपाई गर्नुहुन्छ, आशिष दिनुहुन्छ, र यो समय आशिष र उत्साहका कुराहरू मानिरहेका छौँ, आशिष र उत्साहका कुराहरू भन्न सक्नुहुन्छ।
9: परमेश्वरलाई धन्यवाद, मेरो विगत 9 वर्ष अगाडिको म थोरै आशिष भन्ने छु। 9 वर्ष अगाडि मेरो माइतीको मम्मी बित्नु भएको थियो, प्रभुमै सुत्नु भयो, उहाँ पनि विश्वास गरेरै बत्तीसमा लिएरै बित्नु भएको हो। तर त्यो अवस्थामा अब उहाँलाई सुगर छ, प्रेसर छ, मुटुको समस्या, किडनीको समस्या, अन्तिममा किडनीको समस्या भएर बित्नु भएको। त्यो बेला चाहिँ धेरै म त बिहा गरेर आए पनि माइतीमै धेरै आमाको लागि चाहिँ उतै बसेर आमाको स्याहार सुसार गर्दै बसिरहेको थिएँ, अनि मलाई बिछोडिनु पर्दाखेरि चाहिँ धेरै गाह्रो भयो, मलाई चाहिँ एकदमै गाह्रो, 3 महिनासम्म त होस् पनि छैन, म त पुरा डिप्रेसनमा गएको थिएँ, खाना खाएको पनि थाहा छैन, नखाएको पनि थाहा छैन, निदाएको पनि थाहा छैन, एकदमै गाह्रो परिस्थितिमा थिएँ। अनि त्यतिखेर मलाई चाहिँ पेटको समस्या आयो, मलाई ग्यास्ट्रिकले धेरै गाह्रो भयो, खाना नखाएको कारणले चाहिँ ग्यास्ट्रिकले धेरै गाह्रो भयो, अनि ग्यास्ट्रिकको डाक्टर जचाउन जाँदाखेरि इन्डोस्कोपी गर्न लगायो अनि त्यो बायोप्सी गर्न लगायो, बायोप्सीमा त एकदम नराम्रो रिपोर्ट आयो भनेर फेरि पनि जाँच गर्न लगाउनु भयो अनि 6 महिनासम्म कन्टिन्यू मैले औषधि खाएँ। औषधि खाएर मुख बारेर एकदम बसेँ अनि त्यहाँबाट मैले प्रार्थना गरेँ, प्रभु म तपाईँको छोरी हुँ, म तपाईँको महिमा गर्नुपर्छ, यसरी म जिउ मेरो जिउ कमजोरी भयो भने म के गरी हजुरको महिमा गर्ने हो, म सक्दिनँ प्रभु, मलाई चाहिँ तपाईँको हातमा मेरो शरीर मेरो आत्मा सबै तपाईँको हातमा म अर्पण गर्छु भनेर मैले प्रार्थना गरेँ अनि प्रभुले मलाई चाहिँ यतिका मैले औषधि खाइसकेँ, मलाई चाहिँ अब यो रोगबाट छुटकारा दिनुपर्छ प्रभु, मलाई छुटकारा दिनुपर्छ, कति औषधि खाने मैले, मलाई चाहिँ छुटकारा दिनुहोस् भनेर मैले प्रार्थना गर्दै थिएँ अनि बिहान चाहिँ मेरो कानमा आवाज आयो, तिमीले जहिले पनि बिहानको सुरुवातमा दिनको सुरुवातमा जहिले पनि बिहान चाहिँ तिम्रो मुखमा जे खानेकुरा पर्छ त्यो खानेकुरा खानु अगाडि तिमीले चाहिँ प्रभु भोज खाने बेला जुन वचनहरू पढ्छौ त्यो वचन अधीन गर्ने गर, जहिले पनि त्यो वचन अधीन गरेर घोषणा गर्ने गर भनेर चाहिँ मलाई त्यो आवाज दिनुभयो अनि 1 कोरिन्थी 11:23 26 वर्षसम्मको यो पदहरू तिमीले चाहिँ जहिले घोषणा गर, बिहान सुरुवातमै सुरुको प्रार्थना गर्ने बेला नै तिमीले चाहिँ यो घोषणा गर, तिम्रो मुखमा अन्न पानी पर्नुभन्दा अगाडि तिमीले यो वचन घोषणा गरेर तिमीले चाहिँ प्रार्थना गर, घोषणा गर अनि मात्र अरू खानेकुरा खाऊ भनेर चाहिँ मलाई त्यो वचन दिनुभयो। यो वचन म पढेर सुनाउन चाहन्छु, जहिले पनि हामीले महिनाको एकचोटि अब प्रभु भोज खाने बेला हरेकको मण्डलीमा यो गुरुबाहरूले पढेर सुनाउनुहुन्छ, यही घोषणा गरेर हामीलाई रोटी भात्नमा हामीलाई कचौरा लिनमा चाहिँ सहायता गर्नुहुन्छ। यो पदहरू म पढेर सुनाउन चाहन्छु। किनकि प्रभुबाट मैले जय पाएँ, सो तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूका निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो अवसर गर, किनभने जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ उहाँ नाइन्जेल तिमीहरू मृत्युका प्रभुका मृत्युको घोषणा गर्दछौ भनेर यो वचन मैले 9 वर्षदेखि मैले दिनदिनै यही घोषणा गर्दै आइरहेछु अहिले। अनि मलाई जुन आन्द्रामा घाउ छ, अल्सर हुन्छ, यो अल्सर भएपछि पछि गएर क्यान्सर हुन्छ भनेर भन्नुभएको थियो, त्यहाँदेखि मैले 9 वर्षदेखि नै बिहान पानी पिउँछु, म दिनको 1 लिटर बिहानै पानी पिउँछु, त्यो पानी पिउने बेला गिलास हातमा लिएर यो वचन घोषणा गरेर मात्रै मैले पानी पिउने गरिरहेको छु र अहिलेसम्म पेटको रोग चाहिँ फर्केर आएको छैन। परमेश्वरलाई धन्यवाद। म सबैजनालाई जो जोलाई जे जे समस्या छ यही वचनलाई घोषणा गर्नुहोस् भन्न चाहन्छु मिस।
8: हजुर, तपाईँले
9: 1 कोरिन्थी 11:23-26
8: हजुर कतिजनाले पहिला नसुन्नु भएको हुन सक्छ, त्यो कारणले गर्दा मैले तपाईँलाई सोधेँ र एकदमै धेरै धन्यवाद हजुरलाई फोन गरेर साथ दिनुभएको लागि र आफ्नो अनुभव, तपाईँले जुन कुराको अनुभव गर्नुभएको थियो।
9: मलाई आशा छ अहिले पनि मलाई छातीको समस्या भइरहेछ, यही वचनलाई घोषणा गर्दछु, अहिले पनि मलाई निको पार्नुहुन्छ, म विश्वासको घोषणा गर्दछु।
8: एकदम एकदमै परमेश्वरको वचनमा शक्ति छ र हाम्रो सबै कुराको समाधान पनि परमेश्वरमा नै छ र यो विश्वासमा परमेश्वर काम पनि गर्नुहुन्छ। धेरै धन्यवाद, एकदमै उत्साहको कुरा हामीहरूको बीचमा बाँडिदिनु भयो अमिताजी। परमेश्वरले चङ्गाई पनि दिनुभएको होस्, आशिष दिनुभएको होस् अमिताजीलाई। अहिले भने छुटौँ है त हजुर। त्यो पाटनबाट अमिता महर्जनज्यू, उहाँको जीवनमा जुन अनुभव उहाँले विगत 9 वर्षदेखि होइन उहाँले भन्नुभएको छ भोगिरहनु भएको थियो, उहाँले जे अभ्यास गरिरहनु भएको छ आफ्नो दैनिकी जीवनको अभ्यासमा पाउनु भएको आशिषको विषयमा बाँड्नु भएको छ। यस्तै आशिष तपाईँहरूले पनि पाउनु भएको छ होला, तपाईँहरूले पनि बाँड्न सक्नुहुन्छ। र यो समय अरू गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति आउनेछु।

0: हजुर, निकै नै आशिष, म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे। असोज शुक्रबार म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। कोही स्वाद आइसक्नु भएको छ आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो बहिनी बहिनी, जय मसी।
2: हजुर जय मसी पुनाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
1: हजुर धन्यवाद, म आरामै छु। हजुरहरूको प्रार्थना, हजुरहरूको वास्ता है आमा, गुड न्युज सुनिरहन पाउँदै यहाँनिर के माको कतारी आयो पढाएर मेरो
2: कानी। आज हामी आशिष र उत्साहका कुराहरू बाँडिरहेका छौँ, यो समय हजुरले पनि बाँड्न सक्नुहुन्छ।
1: हुन्छ बहिनी, म सुनिरहेका छु होइन। विशेष परमेश्वरलाई धन्यवाद छ, धेरै धेरै धेरै धेरै धन्यवाद छ। अनि विशेष गरी चाहिँ किनभने अलिकति म पनि बिहान धेरै अशक्त, हिजो कस्तो जोस पाएर कति केही बनाउनुभएको मान्छे आज बिहान त ठ्याक्रकै बनाउँछ त मलाई त है जस्तो। अनि त्यस्तै भयो क्या, जिउ गलेर फटक्कै बनाए। अनि मैले राखेँ पार्थना मण्डलीबाट पनि सम्झिनु भएको छ, मैले सम्झाइदिनु भएन त्यो हामीले एउटा अनौठाको उपकार यो गुड न्युज पाएको छु म त भन्न चाहन्छु भनिरहन्छु नि त है। त्यही कारणले गर्दा अनि पर्खना राखेको थिएँ, मलाई एकदम कस्तो फुर्ती सँगै भएको क्या, धेरै सँगै भएको थाहा पाइसकेको छु मैले। अनि म त सुतम सुतम भएको थिएँ, अनि लट्टै बनाएको त मलाई के भएको, यो माथिबाटै गलेर आएको छ, कानका जरा जरक्कै पारेको छ, अब के गर्नु। अनि त्यहाँ अलिक गाह्रो भयो, भगवान्ले पर्खना राख्दाखेरिमा अनि म चाहिँ निको भएँ क्या। विशेष गरी जो चाहिँ खोला एउटा भजन सङ्ग्रहको जुन चाहिँ एकको वचनबाट म भन्न चाहन्छु, मलाई यहाँ बोलिन्जेल म भित्र यो भइरहेको छ है, किनभने भजन सङ्ग्रहको एकको एकको एकबाट किनभने खोलाको किनारमा रोपेको बोर जस्तो जो हुन्छ भनेको छ नि त्यहाँनिर होइन। एक त हामी सबै खोला किनारा रोपेको छौँ, तर रोपेको त कस्तो भने रोपेको एउटा त्यहाँ जरो हालेर सरेको छ नि त। त्यो कारणले गर्दा अनि जे सुकै आओस्, आकाश ढलोस् त यो पृथ्वी लट्रिएर धसिएर जाओस्, अनि कुनै केही गर्न नसक्ने हामीलाई बनाउनु भएको छ के प्रभुले। म चाहिँ थाहा गर्छु त्यत्रो भैँचेलाएर पिङ्खेलाएर हल्लाउनेहरू, अनि म चाहिँ आनन्दसँग धन्यवाद दिएर कस्तो त्यो दिनको प्रेम सम्झिँदा मलाई सधैँभरि चाहिँ प्रेम छ मेरो प्रभुको है। अनि यहाँनिर एउटा चाहिँ मलाई आशिषमा भएको छु धेरै, यो किनभने फिलिपीको तिनको बाट तिन शरीरमा भरोसा नराख भनेको छ नि त। अनि म धेरै अर्थ लाउन म यो म 10 सम्म मात्रै हो भन्न मिल्छ नानी।
2: हजुर हजुर, अलिक छिटो छिटो गर्नुहोस् ल।
1: तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले खेतको खटिर हामी नै खाने, अनि कति मिठो मलाई। अनि साँच्चै भन्ने हो भने खेत यसो मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म खाने नै खान्दछु, खेतलाई प्राप्त गर्न सकौँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सान भोगेको छु। अनि अनि म अनि ती सबैलाई फोहोर मैले चुलामा फोहोर मैला चुल्यामा गर्दछु, र सम्पूर्ण रूपले म उहाँमा भएको पाउन सकौँ, व्यवस्थामाथि अधिकार आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो खिचमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। म यति भन्छु बाटाएको छ कि यो बच्चनले पनि धेरै धन्यवाद है. मलाई मिठो लाग्यो बच्चन, मिठो लागिरहेको थियो. अनि मैले भन्न नि मैले
2: एकदमै धेरै धन्यवाद पुनाजी, एकदम मह भन्दा पनि मिठो छ हाम्रो परमेश्वरको वचन पक्कै पनि. र एकदमै धेरै धन्यवाद यो वचनबाट हामीलाई उत्साह दिनुभएको लागि, परमेश्वरले धेरै आशिष दिनुभएको. छुटौँ है त अहिलेलाई. नमस्ते. हजुर, उहाँ हुनुहुन्थ्यो थानकोटबाट फोन गरेर साथ दिनुहुने पुना थापाज्यू. हामीलाई फोन गरेर साथ दिनुभएको थियो. कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
3: हेलो
2: जय मसी. हाम्रो पम्फाजीलाई एकदमै स्वागत छ. हजुर आरामै हुनुहुन्छ?
3: धन्यवाद हजुर, धन्यवाद. म एकदम ठिकठाक छु. पन्छी अनुग्रह कृपा हजुरको प्रार्थना कारण निश हजुरलाई आराम भइसिन्छ नि.
2: हजुर, म पनि एकदमै आरामै छु. हजुरको प्रार्थना अनि उत्साहको लागि एकदमै धन्यवादी पनि छु. कार्यालयतिर हुनुहुन्छ कि घरतिर हुनुहुन्छ हजुर?
3: होइन नि हजुर, आज म सावित्री खड्कालाई लिएर म उहाँ चितवनमा जानला सेमिनार छ अरे त्यहाँ. मेरो साथीको चर्चमा कति वर्ष भइसक्यो, साथीले बोलाको बोलै बोलाको बोलै. म जबमा काम गर्दाखेरि पनि दशको बिदामा तेह्रको बिदामा बोलाको बोलै हुनुहुन्थ्यो. अनि आज चाहिँ जान पाएँ, अनि मैले साथी पाएको छैन जाउँ भनेर कति साथीहरूलाई भन्दाखेरि साथी नै पाएन. आज चाहिँ मलाई परमेश्वरले सावित्री खड्काले साथीहरू जुटाउनु भयो, जाने मौका दिनुभयो. मेरो घर परिवार सबैले सुरक्षित राख्नु भएको छ, परमेश्वरलाई धन्यवाद. अनि मैले यस्तो जान मौका पाएँ, मैले कहीँ पनि जान पाएको छैन, जाने मौका समय पाएँ, साथी पनि पाएँ, परमेश्वरलाई धन्यवाद. अनि यो एकदमै आशिषमा लागेको छ. मेरो त्यो साथीको नम्बर त एक वर्षसम्म स्विच अफ भएको थियो, अहिले प्रार्थना गर्दाखेरि उहाँको नम्बर खुल्ला भयो. अनि कन्ट्याक्ट गर्दाखेरि ल सेमिनार आइतबार सोमबार सेमिनार छ, शनिबार आधार सङ्गतिको लागि आऊ भनेर भन्नुभयो. अनि सावित्री खड्कालाई फोन गरी उहाँले पनि हुन्छ भनेर भन्नुभयो, उहाँको श्रीमान लिन्छ हुन्छ भन्नुभयो. मैले शून्य गरेर अनि मलाई कति आशिषमा लाग्यो भने आज साथी पाएँ, जाने मौका पाएँ. अब हाम्रो उही पुग्ने गाडी आउँदै हुनुहुन्छ, सेमिनारको लागि सामान लाने गाडी पनि आउँदै हुनुहुन्छ अरे, आउँदैछ अरे. यहाँ बसिरहनु भन्नुभएको थियो, हामी कलङ्कीमा त्यो गाडी आउने बेला भयो भनेर भर्खर फोन गर्नुभएको थियो. हामी बसिरहेको थियो कलङ्कीमा. अनि परमेश्वरलाई कति धन्यवाद गर्नु मन लाग्छ. मलाई एकदमै आशिषमा लाग्छ मिस, यो आशिषमा नि मौका समय पाएँ. परमेश्वरलाई धन्यवाद, हजुरलाई पनि धन्यवाद जगाउँदै हाम्रो लागि प्रार्थना गरिदिनु होला. हामी चितवन जानेछौँ र यात्राको लागि सबै कुराको लागि प्रार्थना गरिदिनु होला. अनि ज जसलाई मैले ट्याक्स माने आज यो कलङ्कीमा आएर उहाँहरूलाई त्यो त्यसको लागि पनि प्रार्थना गरिदिनु होला हजुर. सबैजनालाई प्रार्थनाको निवेदन चक्राउँदै बिदा हुन्छ हजुर.
2: हजुर, एकदमै धेरै धन्यवाद. तपाईँहरूको यात्रा सफल रहोस् हाम्रो प्रार्थना रहनेछ. छुटौँ है तपाईँलाई. जयमसी हजुर.
3: धन्यवाद हजुर.
2: हजुर धन्यवाद. उहाँ हुनुहुन्थ्यो पम्फा रोकाज्यू. यात्रा गर्दा गर्दै पनि तपाईँहरूले हामीलाई सम्झिनु भएको लागि एकदमै धेरै धन्यवाद पम्फाजी, सावित्रीजी. यहाँहरूको यात्रा एकदमै सफल रहोस् र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ. 10:50 गएको छ, अझै पनि 10 मिनट बाँकी छ. हामी केही समय कुराकानी गर्नेछौँ. कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ. हेलो
4: हेलो, जय मसी मिस.
2: जय मसी पम्फाजी, स्वागत छ हजुरलाई.
4: धन्यवाद मिस, स्वागत गर्नुभएको लागि.
2: हजुरहरू कस्तो हुनुहुन्छ? आशा गर्छु ठिकै हुनुहुन्छ.
4: ठिकै छु, भित्र बाहिर तल माथि सधैँ खुसी छु. अरू चाहिँ गीत आएन त्यति
2: चाहिँ. राम्रो शब्दले गीत गाइदिनु भयो, परमेश्वरले धेरै आशिष दिनुभएको होस्. परिस्थितिहरू भन्ने कुरा त सधैँभरि ठिक हुन्छ भन्ने छैन, तर हामी ठिक हुनु सबभन्दा ठूलो कुरा हो, होइन पम्फाजी? एकदमै खुसी लाग्यो तपाईँको यो एकदमै उत्साहपूर्ण कुराको लागि. आशिष र अनुभवका कुराहरू त भनौँ, हामीले भोगिरहेका कुराहरू हामी बाँडिरहेका छौँ. यो समय म हजुरलाई दिन चाहन्छु.
4: हुन्छ, परमेश्वरलाई धन्यवाद. अनि परमेश्वरले भन्नुभएको छ नि त होइन, तिमीहरूको फिक्री चिन्ता म कहाँ सुम्पिदे, तिमीहरूको वास्ता गर्नेछु. त्यति बेला पनि त फिक्री चिन्तामा दबिएको मानिसहरूलाई होइन, फिक्री चिन्ता नभए भए त त्यसो भन्नु हुनुहुन्थ्यो नि त परमेश्वरले होइन. तर फिक्री चिन्ता त हुन्छ, तर परमेश्वरमा राख्ने काम दिसाउने काम गर्यो भने चाहिँ अनि भित्र बाहिर तल माथि सबै ठाउँमा जहाँ जाँदा पनि परमेश्वरले खुसी अनि आनन्द राख्नु हुँदो रहेछ भनेर म त्यो अनुभवहरू गरेको छु. परमेश्वरलाई धन्यवाद. अनि परमेश्वरले मेरो छोराछोरीलाई असल ज्ञान बुद्धि दिनुभएको छ, अनि मम्मीको वास्ता अनि फिक्री गर्ने छोरा छोरी साथसाथै ज्वाइँ पनि दिनुभएको छ। अनि त्यस कारण परमेश्वरलाई धन्यवाद, अनि सबैजनालाई धन्यवाद। अनि बाबुलाई पहिला पहिला सबैले कराउँथ्यो काम नर त्यसले, अनि मैले यसो गर्दा अनि हाम्रो छोराछोरीलाई चाहिँ धेरै कराउनु हुँदो रहेछ होइन, आफन्तहरूको बिचमा भिडभाडमा राख्न पनि नहुँदो रहेछ, आफन्तले गर्दा घरे धेरै कराउने हुन्थ्यो र अनि उसको चाहिँ त कस्तो बोल्दै नबोल्ने कतै नजाने त्यस्तो भइसन भइसकेको। म कति रुँदै प्रार्थना गर्थेँ, कहिले त रातभरि निन्द्रा लाग्दैनथ्यो, प्रार्थनामा बस्थेँ। अनि त्यहाँबाट अहिले चाहिँ मेरो दुःख बुझ्ने छोरा दिनुभएको छ परमेश्वरले, अनि दिनै दिनै फोन गर्छ अहिले बेलुका बेलुका, अनि बिहान पनि कहिले गरेर काममा जान्छ। अनि परमेश्वरले त्यसरी ज्ञान बुद्धि दिनुभएको छ, अनि छोरी पनि असल परमेश्वरले दिनुभयो। सबैले भन्दै तेरो मम्मीलाई तँलाई हेर्दैन तिमीलाई हेर्दैन छोरोले त्यसो भन्ने कुराहरू गर्थ्यो, अहिले परमेश्वरले सहायता गर्नुभएछ, बाबुलाई हृदय परिवर्तन गर्नुभएछ, अनि चर्च पनि जान्छ, सबै कुराहरू काममा पनि पढ्दै पनि त्यो परमेश्वरको अनुग्रहद्वारा होइन सबैजनाको प्रार्थनाद्वारा अरे परमेश्वरले सहायता गर्नुभएको छ। अनि हामीलाई पनि अब सुरक्षित होइन अब जस्तै परिस्थितिमा नि अटल स्थिर रहनलाई रमाउनलाई खुसी हुनलाई परमेश्वरले सिकाउनु भएको छ वचनद्वारा होइन, अनि त्यस कारण परमेश्वरलाई धन्यवाद। अनि मेरो यो बुन्ने कामहरू बुनिरहेको थिएँ, अनि अस्ति नै अमृता मर्जनले नि लिएर आउनु न यता लिने भनेको छ भनेर अस्ति नै दुई तिन पिस लगेर उता पनि दिनु पाएँ होइन, मलाई वास्ता फिक्री गर्ने दिदी बहिनीहरू परमेश्वरले जुटाउनु भएछ। अनि यो आमाको निम्ति मेरो निम्ति उपवास बसेर हामी प्रार्थना गर्छौँ भनेर अमृता बहिनीले अस्ति नै भन्नुभएको थियो बसेको नि, त्यसो भन्दा मलाई कति खुसी आनन्द लाग्ने है मेरो लागि त। अनि परमेश्वरले दिनुभएको दिदी बहिनीहरू धेरै रहेछ मेरो वास्ता फिक्री गर्ने भनेर चाहिँ म एकदमै खुसी आनन्दहरू लाग्छ। अनि सबैले फोन गरिरहनुहुन्छ सोधिरहनुहुन्छ, मिसमा वर्जन पनि त्यस्तै चिन्ता नगर्नु हामी प्रार्थना सम्झिरहेछु कस्तो हुनुहुन्छ भनेर अस्ति मैले फोन गरे कि उहाँले पनि त्यसै भन्नुभयो। अनि परमेश्वरले मेरो दिदी बहिनीहरूलाई धेरै दिदी बहिनीहरू दिनुभएको छ, अनि त्यस कारण अनि त्यो आशिषहरू म उहाँले बोलेको कुराहरू सम्झिँदाखेरि म एकदमै आशिषमय, अनि यो हजुरको कार्यक्रमहरूद्वारा पनि एकदमै म आशिषमय भएको छु। मिस सङ्गतिहरू गइरह बसिरह जस्तो अनुभव हुन्छ त्यही हो।
0: हजुर एकदमै धेरै धन्यवाद, तपाईँबाट पनि हामीले धेरै उत्साह पाएका छौँ। जस्तो सुकै परिस्थितिमा पनि निराश हुनु हुँदैन, परमेश्वरमा भरोसा गरिरहनुपर्छ भन्ने उत्साह तपाईँले हामीलाई दिइरहनु भएको छ। परमेश्वर धेरै आशिष दिनुभएको होस्। धेरै खुसी लाग्यो व्यस्तताको बावजुद पनि फोन गरेर साथ दिनुभयो। हामी प्रार्थनामा याद गर्नेछौ अहिले भनेछौँ है त हजुर।
4: हुन्छ मी जयमसी कति वास्ता फिक्री गर्नुहुन्छ मेरो हजुरले, परमेश्वरले धेरै आशिष दिनुभएको होस् हजुरलाई हजुरको परिवारलाई भन्न चाहन्छु मिस।
0: हजुर धेरै धन्यवाद, हजुरलाई पनि धेरै धन्यवाद हाम्रो लागि प्रार्थना गरिदिनु भएको लागि, गुड न्यूज एफएमलाई यसरी निरन्तर सुनेर साथ दिनुभएको लागि। हजुर जय मसी हजुर।
4: जय मसी मिस।
0: हजुर उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। अब पनि हामी तपाईँहरूको फोन कल लिने छैनौ, आजलाई हामी फोन कल यतिकै राख्नेछौ। अन्य कार्यक्रममा तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। गुड न्यूज एफएमको प्रसारणलाई निरन्तर सुनेर साथ दिनुहोला। बिहान 6 बेलुका 10 हामी अनियर नै तपाईँहरूसँग हुन्छौ भने हामी चाहिँ अनलाइनमा चाहिँ 24/7 नै तपाईँहरूसँग रहनेछौ। धेरै धेरै धन्यवाद जो जतिजनाले आज फोन गरेर हामीलाई आशिष र उत्साहका कुराहरू बाँडिदिनुभयो। तपाईँहरूले बाँड्नुभएका कुराहरू एकदमै अमूल्य रहेका छन्, हामी यसलाई एकदमै लिनेछौ र जो जतिजनालाई प्रार्थनाको आवश्यकता छ हामी प्रार्थनामा पनि याद गर्नेछौ। र उत्साहको लागि नै एकजनालाई विनर बनाउनु पर्दा चाहिँ हामीलाई पाटनबाट फोन गरेर साथ दिनुहुने अमिता महर्जनज्यू आजको विनर हुनुभएको छ, यहाँलाई बधाई छ। कंग्रेचुलेसन भन्न चाहन्छु अमिताजी, तपाईँले रिचार्ज कार्ड पाउनुभएको छ, तपाईँको नम्बरमा रिचार्ज कार्ड एक हप्ताभित्रमा हामी गरिदिनेछौ। र धेरै धन्यवाद सम्पूर्ण श्रोतालाई हृदयबाट परमेश्वरले आशिष दिनुभएको छ। अन्य कार्यक्रमहरू अन्य प्रसारणहरू सुनेर साथ दिनुहोला। गुड न्यूज एफएमको प्रसारण तपाईँलाई कस्तो लागिरहेको छ, जस्तो लागेको छ त्यस्तै नै प्रतिक्रिया तपाईँले हामीलाई दिनुहोला। तपाईँहरूको सल्लाह सुझाव पक्कै पनि हामीलाई आवश्यक पर्छ र हामी चाहन्छौ पनि। सम्पूर्ण श्रोतालाई हृदयबाट धन्यवाद दिँदै र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबारबाट म ज्ञानो बिदा हुन चाहन्छु। जयमसी नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हात पट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
10: बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ।

0: बाल बालिकालाई श्रम होइन शिक्षा दियौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्ञानका कुरा,
2: जीवनका कुरा,
1: सफलताका कुरा
2: अनि दर्शनका कुरा कार्यक्रम
1: ज्ञान दर्पण।
3: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
9: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।

जय मिश्री, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथ दिने गर्दछौं र विभिन्न युवाहरूसँगको कुराकानी, युवाहरूसँग सम्बन्धित कुराकानीहरू तपाईँको लागि प्रस्तुत गर्दै आइरहेको छौं। आशा गर्दछौ कार्यक्रमबाट तपाईँ आशिषित भइरहनु भएको छ र आज पनि एकदमै महत्वपूर्ण विषयवस्तुमा रहेर हामी कार्यक्रममा कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला, तर एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु र गीतपछि विषयवस्तुहरू सहित उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतबाट हामीले कार्यक्रमलाई अगाडि बढ़ाइसकेको छौं र श्रोता कार्यक्रमको निजी क्लबमा हुनुहुन्छ अनि आज हामी एकदमै महत्वपूर्ण वचनहरू मध्येको अर्को एउटा महत्वपूर्ण वचन जो जवानहरूको लागि युवाहरूको लागि रहेको छ हामी विशेष गरिकन भजन संग्रहको पुस्तक 119 अध्यायको 9 र 11 पदलाई आज हामी कार्यक्रम अवधिभर हेर्न गइरहेको छौं जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ र वचनमा चाहिँ यसरी लेखिएको छ जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ तपाईँको वचन अनुसारको जीवन बिताएर नै हो र 11 पदमा चाहिँ तपाईँको विरूद्धमा पाप नगरू भनेर तपाईँको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। आज यो दुईवटा पदलाई लिएर कार्यक्रम अवधिभर तपाईँलाई हामी साथ दिन गइरहेको छौं र अवश्य पनि आज हामी एउटा एकदमै महत्वपूर्ण प्रश्नबाट चाहिँ कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छौ र प्रश्न रहेको छ हाम्रो हृदयमा के कुराहरूले चाहिँ भरिएको छ र हामीले चाहिँ आफ्नो हृदयमा राखेको कुराहरूले हाम्रो जीवनलाई कतातिर डोराइरहेको छ। हामी आफ्नो मोबाइलमा धेरै कुराहरू सुरक्षित राख्छौं होइन अहिले सजिलो छ सहज छ किनभने हामीसँग कतिवटा सुविधाहरू पनि छ हामीले मोबाइललाई प्रयोग गरेर धेरै कुराहरू सुरक्षित राख्न सक्छौं जस्तै कि फोटो भिडियो महत्वपूर्ण कागजातहरू अनि मनपर्ने गीतहरूदेखि लिएर हाम्रो सम्झनाहरू मेमोरीहरू तर के हामीले कहिले विचार गरेको छौं हामीले आफ्नो हृदयमा चाहिँ के सुरक्षित राखिरहेको छौं कि हाम्रो हृदयमा परमेश्वरको वचनले भरिएको छ कि हाम्रो मनमा उहाँका प्रतिज्ञाहरू छन् कि हामी संसारका चिन्ता नकारात्मक सोच ईर्ष्या रिस डर र विभिन्न प्रलोभनहरूमा चाहिँ एकदमै ती कुराहरूलाई नै हाम्रो हृदयमा चाहिँ ठाउँ दिइरहेका छौं र आज हाम्रो हामीले हेर्न गइरहेको बाइबलको मुख्य पद नै भजन संग्रहको पुस्तक 119 को 9 र 11 पद हो र यी पदहरूले चाहिँ विशेष गरी युवाहरूलाई चाहिँ आफ्नो चालचलन शुद्ध राख्न र परमेश्वरको वचनलाई चाहिँ हृदयमा राख्नको लागि चाहिँ सिकाउँदछ र आज हामी परमेश्वरको वचन केवल पढ्ने मात्र होइन श्रोता त्यसलाई आफ्नो हृदयमा राखेर कसरी आफ्नो दैनिक जीवनमा चाहिँ लागू गर्न सक्छौ भन्ने विषयमा पनि हेर्नेछौ। त्यसैले तपाईँले अवश्य पनि कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला जस्तो सुकै व्यस्त अनि जस्तो सुकै चिन्ताहरूलाई पनि थाती राखेर परमेश्वरको वचनमा चाहिँ अवश्य पनि आफ्नो ध्यानलाई केन्द्रित गर्नुहुनको लागि पनि हामी अनुरोध गर्न चाहन्छौ र अलिकति हामी भजन संग्रहको पुस्तक 119 को 9 र 11 पदलाई हेर्दै जाँदै जाने क्रममा चाहिँ यो पदको अलिकति अर्थ र पृष्ठभूमिको विषयमा यो समयमा केही कुराहरू म राख्न चाहन्छु र हामीले यी कुराहरूलाई अलिकति ध्यान दिएर पनि हेर्नु अति नै आवश्यक छ र भजन संग्रह चाहिँ भजन संग्रहको पुस्तकमा भएको 119 जुन अध्याय छ बाइबलको सबैभन्दा लामो अध्याय हो र यस अध्यायमा चाहिँ परमेश्वरको वचन उहाँको आज्ञा उहाँको प्रतिज्ञा र उहाँको मार्गमा हिँड्ने व्यक्तिको जीवनबारे पनि चर्चा गरिएको छ र आज हामीले अध्ययन गर्ने हामीले हेर्ने होइन जुन पद छ 9 र 11 पदले चाहिँ दुईवटा महत्वपूर्ण प्रश्नको चाहिँ उत्तर दिन्छ। जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्छ र परमेश्वरको वचनलाई हृदयमा राख्नुको उद्देश्य चाहिँ के हो र पहिलो कुरा भनेको चालचलन शुद्ध राख्नु चाहिँ भजन संग्रहको पुस्तक 119 को 9 चाहिँ भजनकारले जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्न सक्छ भनेर प्रश्न गरेका छन् र यहाँ चालचलन भन्नाले हाम्रो बाहिरी व्यवहार मात्र होइन हाम्रो सोच बोली निर्णय सम्बन्ध र दैनिक जीवनशैली समेत बुझ्न सकिन्छ। हामी चर्चमा हुँदाखेरि कस्तो व्यवहार गर्छौं भन्ने कुरा मात्रै होइन कि घरमा हाम्रो अध्ययन गर्ने ठाउँ कलेजहरूमा कार्यालयमा साथीहरूसँग र एक्लै हुँदा कस्तो जीवन जिउँछौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ र उदाहरणको लागि कुनै युवा चर्चमा निकै सक्रिय छ आराधना गर्नुहुन्छ बाइबल पढ्नुहुन्छ र अरूलाई परमेश्वरको वचनहरू सुनाउनुहुन्छ तर घरमा आफ्नो आमा बुबासँग रिसाएर बोल्नुहुन्छ साथीहरूसँग झूठ बोल्नुहुन्छ वा अरूको बारेमा नराम्रो कुराहरू गर्नुहुन्छ भने उसले आफ्नो चालचलनलाई चाहिँ परमेश्वरको वचन अनुसार जाँच्न एकदमै आवश्यक छ र शुद्ध जीवन भनेको चाहिँ गल्ती नै नगर्ने जीवन होइन बरु आफ्नो कमजोरीहरू चिन्नु गल्ती हुँदाखेरि पश्चाताप गर्नु र परमेश्वरको सहायताले चाहिँ सही मार्गमा अघि बढ्नु र दोस्रो कुरा चाहिँ हामीले यहाँ हेर्न खोजेको खण्डबाट परमेश्वरको वचन हृदयमा राख्नु भनेर चाहिँ भजन संग्रह 119 को 11 भजनकारले आफूले परमेश्वरको वचन चाहिँ आफ्नो हृदयमा राखेको कुराहरू पनि बताउँछन् ताकि उहाँको विरूद्धमा पाप नगरौं भनेर। यहाँ वचन हृदयमा राख्नुको अर्थ बाइबलको पदहरू कण्ठ गर्नु मात्रै होइन
त्यसको अर्थ चाहिँ परमेश्वरको वचनलाई बुझ्नु, मनन गर्नु, विश्वास गर्नु र त्यस अनुसार जीवन जिउनु हो। हामीले कुनै पनि बाइबलको पदहरू चाहिँ कण्ठ गर्न सक्छौ, तर त्यसको अर्थ र त्यसले सिकाएको कुरा चाहिँ आफ्नो व्यवहारमा लागू गरेनौ भने चाहिँ हाम्रो जीवनमा त्यसको उद्देश्य पूरा भएको हुँदैन। उदाहरणको लागि, हामीले एक अर्कालाई क्षमा गर भन्ने शिक्षा पढेका छौं भने हामीलाई चोट पुर्याउने व्यक्तिलाई क्षमा गर्न परमेश्वरको सहायता खोज्नु पनि वचनलाई हृदयमा राख्नु हो। मुख्य शिक्षा चाहिँ हामीले यहाँबाट के बुझ्न सक्छौ र सिक्न सक्छौ भन्दाखेरि, भजन संग्रह 119:9 चाहिँ हामीलाई शुद्ध जीवन जिउने मार्ग देखाउँछ भने पद 11 चाहिँ त्यसको लागि परमेश्वरको वचनलाई हृदयमा राख्नुपर्ने कुराहरू सिकाउँछ। वचन हाम्रो हृदयमा गहिरोसँग बस्दा त्यसले हाम्रो सोच, निर्णय र व्यवहारलाई सही दिशामा डोराउनको लागि मदत गर्दछ। र आज हामी यही पदहरूबाट रहेर कार्यक्रम अवधिभर हेर्नेछौ श्रोता, जुन चाहिँ हाम्रो लागि एकदमै महत्वपूर्ण छ। र यो समयमा एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु। गीतपछि बाँकी विषयवस्तुहरू सहित म उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण भजन गीत हामीले तपाईँको निम्ति राख्यौं र आज हाम्रो विषयवस्तु पनि यही नै रहेको छ कि परमेश्वरको वचन भजन संग्रहको पुस्तक 119 हामीले 9 र 11 पदलाई विशेष गरिकन लिएको छौं। यो वचनको पदलाई चाहिँ वास्तवमा भन्यो भने वचनले भने जस्तै नै हाम्रो हृदयमा हामीले छाप लगाएर राख्नु नै आवश्यक छ। हाम्रो हृदयमा जब हामीले परमेश्वरको वचनलाई राख्दछौं भने हाम्रो जीवन साँच्चै नै सुरक्षित हुनेछ र हामी परमेश्वरको विरूद्धमा कहिले पनि हुने छैनौं। कसरी हामी परमेश्वरको वचनहरूलाई त्यति धेरै आफ्नो हृदयमा मनमा स्थान नदिएको कारणले गर्दा जानमा होस् अथवा अनजानमा होस् परमेश्वरको विरूद्धमा हाम्रो जीवनहरू चाहिँ जी नै रहेको हुन्छौं। र आज हामीले यही विषयलाई लिएर कार्यक्रम अवधिभर हाम्रो युवा श्रोता र सम्पूर्ण श्रोताहरूको लागि उत्साहका कुराहरू राखिरहेको छौं र युवा अवस्थामा चाहिँ चाल चलन शुद्ध राख्नुको महत्वको विषयमा केही कुराहरू म तपाईँलाई बताउन गइरहेको छु। र युवा अवस्था चाहिँ जीवनको अत्यन्तै महत्वपूर्ण समय हो। यस समयमा चाहिँ हामी आफ्नो पहिचान खोजिरहेका हुन्छौं, भविष्यका योजनाहरू बनाइरहेका हुन्छौं र धेरै नयाँ अनुभवहरूबाट गुज्रिरहेका हुन्छौं। यही समयमा चाहिँ हामीले धेरै निर्णयहरू पनि लिनुपर्ने हुन्छ। कस्तो साथी बनाउने, कस्तो सम्बन्धमा रहने, आफ्नो समय कसरी प्रयोग गर्ने, कुन कुरालाई प्राथमिकता दिने र आफ्नो विश्वासलाई कसरी बलियो बनाउने भन्ने कुरा चाहिँ हाम्रा अगाडि आउँछन्। त्यसैले युवा अवस्थामा चालचलन शुद्ध राख्नुको महत्व चाहिँ बुझ्न आवश्यक छ। त्यसको लागि चाहिँ हामीले सबैभन्दा पहिला चाहिँ आफ्नो हृदयको रक्षा गर्नुपर्छ। हितोपदेश 4:23 भनिएको छ कि सबै कुराभन्दा बढी चाहिँ आफ्नो हृदयको सुरक्षा गर, होइन, हृदयलाई चाहिँ सुरक्षित राख, किनकि जीवनको सबै मूलहरू चाहिँ मूलहरूको स्रोत नै त्यो हृदय हो भनेर चाहिँ हामीले त्यहाँ पाउँदछौं। हाम्रो हृदय र सोचले चाहिँ हाम्रो जीवनमा ठूलो प्रभाव पार्छ। हामीले के सोचिरहेका छौं, के कुरामा ध्यान दिइरहेका छौं र कस्तो कुराहरूलाई चाहिँ आफ्नो मनमा ठाउँ दिइरहेका छौं भन्ने कुराले चाहिँ हाम्रो व्यवहारमा प्रभाव पार्छ। आज सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनेको छ। हामीले त्यहाँ देख्ने सामग्री हाम्रो सोच, भावना र आत्मसम्मानमा चाहिँ प्रभाव पार्न सक्छ। अरूको जीवनसँग निरन्तर तुलना गर्दा आफूलाई कमजोर ठान्ने, ईर्ष्या गर्ने वा आफ्नो जीवनप्रति असन्तुष्ट हुने अवस्थाहरू आउन सक्छ। त्यसैले हामीले आफ्नो हृदयमा के प्रवेश गराइरहेका छौं भन्ने कुरा चाहिँ कुरामा हामी एकदमै सचेत हुनुपर्छ। र दोस्रो कुरा भनेको चाहिँ गलत प्रकारको प्रलोभनहरूबाट चाहिँ जोगिनुपर्छ। याकुब 1:14 र पदले चाहिँ मानिस आफ्नै खराब इच्छाबाट तानिएर र फसिएर चाहिँ प्रलोभनमा पर्न सक्ने कुराहरू बताउँछ। प्रलोभन विभिन्न रूपमा आउन सक्छ, कहिलेकाहीँ गलत सम्बन्धको रूपमा, कहिलेकाहीँ झूठ बोल्ने अवसरको रूपमा, कहिलेकाहीँ अनुचित सामग्रीहरू हेर्ने बानीको रूपमा वा कहिलेकाहीँ अरूलाई चोट पुर्याउने रिसको रूपमा। प्रलोभन आउनु र त्यसमा सहमत भएर गलत काम गर्नु चाहिँ एउटै कुरा होइन। हामीले प्रलोभनको सामना गर्दा परमेश्वरको सहायता खोज्न, गलत अवसरबाट टाढा रहन र आवश्यक सीमाहरू चाहिँ तय गर्न सिक्नुपर्छ र यसरी चाहिँ हामीले परमेश्वरको वचन अनुसार जीवन जिइरहेका हुन्छौं। अन्य थुप्रै कुराहरू छन् जो म राख्दै जानेछु यो समयमा, तर अर्को एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज युथ क्लब सुन्दै हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। र आज हामी कार्यक्रम मार्फत एकदमै महत्वपूर्ण विषयमा भजन संग्रहको पुस्तक 119 को 9 र 11 पदलाई हेरिरहेको छौं र हामीले हाम्रो चालचलनलाई चाहिँ किन शुद्ध राख्नुपर्छ भन्ने विषयमा पनि केही कुराहरू हेरिरहेको छौं र युवा अवस्थामा चालचलन शुद्ध राख्नुको महत्व धेरै महत्वहरू छ र त्यही विषयलाई नै हामी हेरिरहेको छ भने अर्को महत्व चाहिँ के छ भन्दाखेरि आफ्नो भविष्यलाई सही दिशा दिनको लागि पनि र गलाती 6:7 पदमा चाहिँ मानिसले जे रोप्छ त्यही कटनी गर्ने चाहिँ सिद्धान्त त्यहाँ उल्लेख गरिएको छ र आज हामीले चाहिँ विकास गर्ने बानी हाम्रो निर्णय र हाम्रो प्राथमिकताले चाहिँ भविष्यमा प्रभाव पार्ने कुराहरू चाहिँ हुन सक्छ र यदि हामीले अहिले नै इमानदारी र अनुशासन आत्मसंयम प्रार्थना र परमेश्वरको वचनप्रतिको प्रेम चाहिँ विकास गर्यौं भने नि यी गुणहरूले चाहिँ भविष्यको चुनौतीहरू चाहिँ सामना गर्न मदत गर्न सक्छ। यसको अर्थ हरेक कुराको परिणाम हाम्रो निर्णयमा हुन्छ भन्ने होइन, तर आजको निर्णयहरूलाई चाहिँ जिम्मेवारीपूर्वक लिनु चाहिँ हाम्रो हातमा छ र आज हामीले जे निर्णय गर्छौं त्यसको प्रतिफल भएको दिनहरूमा हामीले कठिनै गर्नुपर्ने भएको कारणले गर्दाखेरि पनि हामी चाहिँ ठिक प्रकारको निर्णय लिन सक्ने हुनुपर्छ। त्यसको लागि के गर्नुपर्छ? हाम्रो चालचलन ठिक हुनुपर्छ, हाम्रो हृदयमा परमेश्वरको वचन हुनुपर्छ र हामी वचन अनुसार जिएको हुनुपर्दछ। विशेष गरिकन युवा अवस्थामा भएका व्यक्तिहरूले यी कुराहरूलाई मनन गर्ने र ख्याल गर्ने कामहरू चाहिँ गर्नुपर्छ र अर्को कुरा भनेको चाहिँ अरूको लागि पनि एउटा असल उदाहरण बन्नको निम्ति पनि हामीले हाम्रो चालचलनलाई ठिक र शुद्ध राख्नुपर्दछ। पहिलो तिमोथी 4:12 चाहिँ पावलले तिमोथीलाई बोली चालचलन प्रेम विश्वास र शुद्धतामा चाहिँ विश्वासीहरूको निम्ति उदाहरण बन्नको लागि प्रोत्साहन दिएका छन्। युवा हुनु कमजोरी होइन, युवा अवस्थामा नै परमेश्वरको वचन अनुसार चाहिँ जीवन जिउनु र अरूलाई असल उदाहरण भएर देखाउनु पनि एकदमै सम्भव छ र आवश्यक कुरा पनि रहेको छ। हाम्रो परिवार साथीहरू र समाजले हाम्रो व्यवहारबाट हाम्रो विश्वासको प्रभावहरू देख्न सक्छन्, हामीबाट ख्रिस्ट येशूलाई देख्न सक्छन्, परमेश्वरलाई देख्न सक्छन्। यसकारण प्रिय श्रोता, हाम्रो युवा अवस्था केवल रमाइलो गरेर बिताउने समय मात्रै होइन, यो चाहिँ परमेश्वरलाई चिन्दै असल चरित्र विकास गर्दै र उहाँको उद्देश्य अनुसार चाहिँ जीवन निर्माण गर्दै अघि बढ्ने महत्वपूर्ण समय पनि हो। र अर्को कुरा महत्वपूर्ण कुरा भनेको परमेश्वरको वचन चाहिँ हृदयमा राख्नुको अर्थ चाहिँ एकदमै हाम्रो लागि महत्वपूर्ण छ र यो विषयमा हामी हेर्दै जानेछौं। तर एउटा गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राखेर अवश्य पनि गीतले भने जस्तै नै हामी चाहिँ वचनमा जरा गाडेर आत्मामा चाहिँ माथि उठ्ने पुस्ताहरू हौ र यो पुस्तालाई परमेश्वरको खाँचो छ र परमेश्वरलाई पनि यो पुस्ताको खाँचो छ आफ्नो कामहरू गर्नको लागि कि तपाईँ साँच्चै नै परमेश्वरको वचनको लागि परमेश्वरको इच्छाको लागि आफ्नो हृदयलाई तयारी गर्न उत्साहित हुनुहुन्छ। आज कार्यक्रम गुड न्यूज युथ क्लबबाट यो प्रश्न पनि मैले तपाईँको लागि राखे, जो जति युवा श्रोताहरू हुनुहुन्छ तपाईँलाई परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ तर तपाईँले आफ्नो हृदय परमेश्वरलाई दिन कि साँच्चै नै तयार हुनुहुन्छ र परमेश्वरको वचन अनुसार जिउन कि साँच्चै नै तपाईँ तयार हुनुहुन्छ र यो कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। आफूले आफूलाई यी प्रश्नहरू सोध्नुहोस् र हामी आज भजन संग्रह 119 नौ 11 पदलाई हेरिरहेको छौं र परमेश्वरको वचन चाहिँ हृदयमा राख्नुको अर्थ चाहिँ के हो त भन्ने कुराहरू अलिकति तपाईँको लागि म राख्न गइरहेको छु र अवश्य पनि भजन संग्रहको पुस्तक 119:11 अझ गहिरिएर चाहिँ हामीले विचारहरू गर्न सक्छौ। तपाईँको विरूद्धमा पाप नगरू भनेर होइन, तपाईँको वचन मैले हृदयमा राखेको छु भनेर चाहिँ हामीले त्यहाँ पाउँदछौ र हामीले आफ्नो जीवनमा धेरै कुराहरू सम्झिरहेका हुन्छौं। कसैले हामीलाई भनेका राम्रा शब्दहरू, कसैले दिएका चोटहरू, विगतका अनुभवहरू र भविष्यका सपनाहरू चाहिँ हाम्रो मनमा रहन्छन्। तर आजको पदले चाहिँ एउटा विशेष कुरा के सिकाउँछ भन्दाखेरि हामीले परमेश्वरको वचनलाई चाहिँ हाम्रो हृदयमा राख्नुपर्छ र वचनलाई केवल पढ्ने होइन, मनन गर्ने काम गर्नुपर्छ। यहोशू 1 को हातमा चाहिँ परमेश्वरको व्यवस्थाको पुस्तकलाई चाहिँ दिन रात मनन गर्न र त्यसमा लेखिएका कुराहरू चाहिँ पालन गर्नको लागि निर्देशन दिइएको छ। बाइबल पढ्नु हाम्रो आत्मिक जीवनको महत्वपूर्ण अभ्यास हो, तर पढेको वचनलाई मनन गर्नु पनि उत्तिकै आवश्यक छ। मानौ आज हामीले मत्ती 6:33 पढ्यौं होइन, जहाँ चाहिँ परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई चाहिँ पहिले खोज्न भनिएको छ। त्यसपछि हामी आफैलाई सोध्न सक्छौ कि मेरो जीवनमा परमेश्वरको स्थान कहाँ छ, म आफ्नो समय र प्राथमिकता कसरी निर्धारण गरिरहेको छु, मेरो निर्णयमा परमेश्वरको इच्छा खोज्ने बानी छ। यसरी वचन पढेर आफ्नो जीवनसँग जोडेर मनन गर्दाखेरि चाहिँ त्यसले हामीलाई आफ्नो जीवन जाँच्न सहायता गर्छ। अर्को कुरा भनेको वचनलाई चाहिँ सम्झने र आवश्यक समयमा प्रयोग गर्ने कुराहरू रहेको छ। तपाईँ कल्पना गर्नुहोस्, तपाईँ कुनै कठिन परिस्थितिमा हुनुहुन्छ, तपाईँलाई कसैले अपमान गरेको छ र तपाईँलाई पनि कठोर शब्दले जवाफ दिन मन लागिरहेको छ। यस्तो समयमा एफएसी 4:32 शिक्षालाई याद गर्नुहोस्, एक अर्काप्रति दयालु र करूणामय भएर चाहिँ क्षमा गर्ने कुरा सम्झन सक्नुभयो भने यो कुरालाई तपाईँलाई आफ्नो प्रतिक्रिया नियन्त्रण गर्न मदत मिल्न सक्छ। त्यस्तै डर चिन्ता लागेको समयमा परमेश्वरको प्रतिज्ञाहरू सम्झनु, एक्लोपन महसुस हुँदा उहाँको उपस्थिति बारे मनन गर्नु र गलत प्रकारको लोभ लालच प्रलोभनको समयमा होइन सामना गर्दाखेरि चाहिँ बाइबलको शिक्षाहरूलाई ध्यानमा राख्नु चाहिँ एकदमै उपयोगी हुन्छ र परमेश्वरको वचन हाम्रो जीवनमा मार्गदर्शनको स्रोत बन्न सक्छ। र अर्को महत्वपूर्ण कुरा भनेको चाहिँ वचनलाई व्यवहारमा लागू गर्ने हो। याकुब 1:22 वचन सुन्ने मात्र होइन त्यस अनुसार काम गर्ने व्यक्ति बन्न पनि आग्रह गरिएको छ। हामीले बाइबलको धेरै पदहरू कण्ठ गर्न सक्छौ तर यदि हामीले तिनलाई आफ्नो व्यवहारमा लागू गरेनौं भने हाम्रो ज्ञान र जीवन बीच दूरी रहन सक्छ। उदाहरणको लागि प्रेम बारे पढेका छौं भने अरूलाई प्रेमपूर्ण व्यवहार देखाउ, क्षमा बारे पढेका छौं भने क्षमा गर्न प्रयास गरौं, नम्रता बारे पढेका छौं भने अरूलाई आदर गरौं, इमानदारी बारे पढेका छौं भने कठिन अवस्थामा पनि सत्य बोलौं, प्रार्थना बारे पढेका छौं भने नियमित रूपमा परमेश्वरसँग समय बिताऊ। यसरी हाम्रो जीवनमा हामीले पढेका वचन, अध्ययन गरेको वचनलाई चाहिँ कसरी लागू भइरहेको छ भन्ने हामीले महसुस गर्न सक्छौ। र अर्को पनि महत्वपूर्ण कुरा रहेको छ, वचनलाई हृदयमा राख्नु भनेको चाहिँ परमेश्वरसँग सम्बन्ध बलियो बनाउनु हो। बाइबलको वचनलाई हृदयमा राख्नु केवल नियमहरू सम्झनु होइन, यो परमेश्वरलाई अझ गहिरो रूपमा चिन्नु, उहाँको स्वभाव बुझ्नु र उहाँको इच्छा अनुसार चाहिँ जिउनु पनि हो। र युहन्नाको पुस्तक 15:5 चाहिँ यीशुले आफू दागको बोट र हामी चाहिँ हाँगाहरू हौं भन्नुभएको छ। उहाँमा रहँदा हामीले फल फलाउन सक्छौ। हामी आफ्नै शक्तिमा मात्रै भर परेर आत्मिक जीवनमा अघि बढ़न सक्दैनौ। परमेश्वरको सम्बन्ध, उहाँको वचन र पवित्र आत्माको अगुवाईमा हामीले आत्मिक वृद्धिहरू गर्न सक्छौ र
जस्तो एउटा महत्वपूर्ण प्रश्न छ, यदि हाम्रो मोबाइलको ब्याट्री सकियो भने हामीलाई असुविधा हुन्छ, तर के हामीले कहिले विचार गरेका छौं कि परमेश्वरको वचन र प्रार्थनाबाट टाढा हुँदा हाम्रो आत्मिक जीवनमा कस्तो प्रभाव पर्न सक्छ? हामीले आफ्नो दैनिक जीवनमा शरीरलाई आवश्यक पर्ने खाना र आरामसँगै आत्मिक जीवनलाई पनि पोषण दिने समय छुट्याउनुपर्छ। यो एकदमै महत्वपूर्ण कुरा रहेको छ र यसमा चाहिँ विशेष ध्यान हामीले पुर्याउनुपर्छ र यसरी हामीले परमेश्वरको वचनलाई हाम्रो हृदयमा मात्रै राख्ने होइन तर हाम्रो व्यवहारमा पनि उतार्दै प्रभुसँगको सम्बन्धलाई अझै बलियो बनाउँदै अगाडि बढ्न सक्छौं भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई फेरि पनि दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता, आज हामीले भजन संग्रह 119 9 र 11 पदलाई हेरेको छौ र 119 9 पदले चाहिँ हामीलाई परमेश्वरको वचन अनुसार आफ्नो चालचलन शुद्ध राख्न सिकाउँछ भने पद 11 उहाँको वचनलाई चाहिँ आफ्नो हृदयमा राख्नुको महत्व बताउँछ। हामीले आफ्नो हृदयमा जे कुरालाई बढ़ी ठाउँ दिन्छौं त्यसले हाम्रो सोच, निर्णय र व्यवहारमा प्रभाव पार्न सक्छ। त्यसैले परमेश्वरको वचनलाई केवल किताबको पानाहरूमा सीमित नराखौं, त्यसलाई आफ्नो हृदयमा राखौं, त्यसबारे मनन गरौं र आफ्नो दैनिक जीवनमा लागू गरौं। हामी सबैको जीवनमा चाहिँ चुनौतीहरू आउन सक्छ, हामी कहिलेकाहीँ गल्ती गर्न सक्छौ, प्रलोभनमा पर्न सक्छौ वा आफ्नो विश्वासमा कमजोर पनि महसुस गर्न सक्छौ, तर परमेश्वरको अनुग्रहमा चाहिँ हामीले फेरि उहाँतर्फ फर्कन, उहाँको वचनबाट सिक्न र विश्वासमा अघि बढ़न सक्छौ। र श्रोता, आज एउटा सानो निर्णय गरौं, हरेक दिन परमेश्वरको वचनको लागि समय छुट्याउने, त्यसलाई वचनलाई पढेर मनन गर्ने र आफ्नो जीवनमा लागू गर्ने। हामी आफ्नो जीवनमा यस्तो व्यक्ति बन्न सकौं जसको हृदय परमेश्वरको वचनले भरिएको होस्, जसको बोलीले अरूलाई उत्साह दियोस् र जसको चालचलनले परमेश्वरलाई महिमा दियोस्। र आजको मुख्य सन्देश नै यही हो कि परमेश्वरको वचनलाई चाहिँ आफ्नो हृदयमा राखौं ताकि हाम्रो जीवन उहाँको इच्छा अनुसार अघि बढ़ोस्। र आशा गर्दछु आज प्रस्तुत गरिएका कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ। अझ धेरै कुराकानीहरू राख्न मन थियो तर अवश्य भने कार्यक्रमको अन्तिमतिरमा आइसकेको छु र मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको न्यूज युथ क्लबबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
8: र 9818252240, 9818252240।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ, 01513010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छाता।

0: पनि पाइन्छ ठ्याक्कै पारेर।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25638, 98-511-25638।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध सँगै।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्नु राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रममा तपाईँकै रोजाईमा रहेका गीत संगीत पस्कने गर्छौं र कुनै कुनै गीत संगीत जुन गीत संगीत तपाईँ र मेरो लागि एकदमै विशेष हुन सक्छ, त्यो विशेष गीत संगीत सुन्ने एकमात्र कार्यक्रम अनुरोध संगीत र हजुरले फोन गरेर साथ दिन सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँको मित्रहरूलाई यो गीत पस्कन सक्नुहुनेछ र फोन गर्नुहोस्। हाम्रो फोन नम्बर रहेको छ 4470756 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646 98024646। हजुर, अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट। तपाईँले भने हामीलाई फटाफट फोन गरेर साथ दिन सक्नुहुन्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर भने कोही मित्र हुनुहुन्छ तर उहाँ बाहिरको जानकारी मैले पाइसकेको छु केही छैन र तपाईँ जोडिन सक्नुहुन्छ तपाईँलाई मनपर्ने गीत संगीत कार्यक्रममा पस्कन सक्नुहुनेछ अथवा रोज्न सक्नुहुनेछ र धेरैको गुनासो कार्यक्रमबाट मेट्ने पनि गर्छु म धेरैले भन्नुहुन्छ यो गीत मलाई अति मनपर्छ तर यो गीत कहिले पनि पूरा सुन्न पाइनँ मैले भन्नुहुन्छ तर कार्यक्रम अनुरोध संगीतमा भने हामी तपाईँकै रोजाइमा रहेको गीत हामी पूरा सुनाउनेछौँ फोन गरेर साथ दिन सक्नुहुन्छ फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई दिइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4740707054 अथवा 4770754 वाट्सएप नम्बर रहेको छ 9800234446 9800234446 अहिले त भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

0: कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ र तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा राखिरहेका छौं र तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ र अलिकति गीत संगीतकै बारेमा बताउनु पर्दा हामीलाई गीत संगीत एकदमै मनपर्छ तर के हामीले गीत गाउने गायिकायिका संगीतकार शब्दकार एरेन्जरहरूको लागि प्रार्थना गरिरहेका छौं भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हामी देख्छौ जस्तो नेपालको चर्चित चर्चित व्यक्तिहरू छन् क्या, तपाईँ नाम लिने बित्तिकै उहाँलाई थाहा गर्नुहुन्छ, तर त्यो मानिसहरू त्यहाँ पुग्नको लागि नि पर्दा पछाडि एउटा आमाको भूमिका बुवाको भूमिका पनि त त्यति नै महत्वपूर्ण कुरा हुन्छ नि त, होइन? चिन्दैनन् कसैले आमा बुवालाई। मैले भन्नु खोजेको कुरा के हो भने गीत गाउने गायिका गायिकाहरू सबैले चिन्छौ, तर त्यो गीतलाई संगीत गर्ने संगीतकार होइन शब्दकार एरेन्जर उनीहरू बिना त एउटा गायक गायिका त सफल हुँदैनन्। त्यो भएर उहाँहरूको लागि पनि हामीले सम्झिनुपर्छ, प्रार्थना गर्नुपर्छ भन्न चाहन्छु म, किनभने जति धेरै हामी प्रार्थना गर्छौँ त्यति धेरै शक्तिशाली गीत परमेश्वरले हाम्रा प्रभुको जनहरूलाई अथवा गायक गायिकालाई कलाकारलाई दिन सक्नु भएको होस्। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। कति गीत संगीत यस्तो छन् जसले त्यो गीत संगीत सुनेर प्रभुलाई पाएका छन्, प्रभुको महिमा गरेका छन्, उनीहरू उफ्रेका छन्, होइन? परमेश्वरले गीतद्वारा पनि त काम गर्नुहुने रहेछ नि त, होइन? त्यो हामीले देखिरहेका छौँ। त्यो भएर तपाईँ र मैले जतिखेर सक्छौ त्यतिखेर गीत संगीतको लागि पनि प्रार्थना गर्नै पर्ने हुन्छ। यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, हजुर, जय मसी। कहाँबाट को बोल्दै हुनुहुन्छ? ए भनेपछि फर्स्ट होइन त, पहिलो विद्याजी कस्तो हुनुहुन्छ? हामी पनि एकदमै ठिक ठाक छौँ। अनि खाना भइसक्यो हजुरको? मेरो चाहिँ बाँकी छ। हजुर, पक्कै पनि दिदीले बनाएको मिठो हातको खाना खान आउँछु म एक दिन। ल भन्नुहोस् हजुर, यतिखेर कुन गीत कसको निम्ति? मेरो नयाँ गीत भनेपछि तिर्खा लाग्दा पानी दियो। यो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: कतिले मलाई सम्झिनुहुन्छ, फोन गर्नुहुन्छ देश विदेशबाट।
0: हजुर, धेरै धेरै धन्यवाद। लामो समय पछि तपाईँको स्वर सुन्न पाइयो, अहिलेलाई चाहिँ छुटौ। हस्, धन्यवाद। अहिलेलाई भने हामी विद्याजीको रोजाइमा रहेको मिठो गीत राख्न चाहन्छौ, गायिका अनु चौधरीको स्वर र हाम्रो संगीतकार आमोस तामाङको संगीतमा रहेको अर्थपूर्ण संगीतको साथ त्यतिखेर।

त्यो क्रुसको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीतको साथ थियो विद्याजीको रोजाईमा रहेको भने तपाईँ पनि यस्तै आशिषमय गीत संगीत सुन्न चाहनुहुन्छ जुन गीत संगीतबाट तपाईँ आशिषित हुनुभएको छ भने त्यो गीत आज सुन्न र सुनाउन सक्नुहुनेछ फोन गर्नुहोस् फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई दिइसकेको छु र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र अहिलेलाई भने राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्यौं हामीले र यतिखेर यो समय तपाईँको लागि तपाईँ रेडियो सुन्दै हुनुहुन्छ र यतिखेर म पनि यो गीत सुन्न र सुनाउन चाहन्छु जस्तो तपाईँलाई लागेको छ भने चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र विशेष गरिकन म तपाईँलाई केही महत्वपूर्ण कुराहरू राख्न चाहन्छु त्यतिखेर जस्तो अहिले केही दृश्यहरू देखिरहेको अवस्थाहरू छ जस्तो बाढी पहिरोले गर्दा धेरैले आफ्नो आफन्त गुमाउनु पर्यो धन सम्पत्ति गुमाउनु पर्यो धेरै कुरा उजाडियो मानिसको तर केही मित्रहरू गएर त्यहाँ साटिराख्नु भएको छ त्यो खुसी लाग्छ मलाई त्यो घरहरूको सरसफाई गरिदिइराख्नु भएको छ मान्छेलाई उत्साह दिइराख्नु भएको छ यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा जस्तो लाग्छ मलाई जस्ता धेरै दिन मन लाग्छ हामीलाई छ भने तर छैन भने पनि गएर उत्साह दिन सकिन्छ के सहायता गर्न त्यहाँ प्रत्येक व्यक्तिलाई सहायताको आवश्यक छ नि त हामी सहायता पनि गर्न सक्छौँ त्यो भएर तपाईँ र मेरो मन चाहिँ नेपाली हो त्यो भएर हामी अरूको दुःख देख्न सक्दैनौँ अरूको दुःखको लागि आफ्नो दुःख बिर्सिएर पनि हामी एकअर्कालाई हेल्प सहायता गर्ने मानिसमा पर्छौँ नेपालीहरू त्यो भएर यसपालि पनि जुन भदौ 10 गतेको बाढीले धेरै ठुलो क्षति बिहोर्नु पर्यो तर एउटा नेपालीले अर्को नेपालीलाई मलमपट्टि भने लगाई नै राख्नु भएको छ र यो महत्व पनि छ र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु तपाईँको लागि।

यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राखेँ मैले, र गीत संगीत तपाईँ र मलाई अति नै मनपर्छ। जस्तो कहिलेकाहीँ एकान्तमा हुँदा, एक्लै हुँदा हामी गीत संगीत सुन्ने गर्छौं, किनभने गीत संगीत पनि धेरै प्रकारका गीत संगीत छन्। माया प्रेमका गीत संगीत छन्, बिछोडका गीत संगीत छन्, होइन अहिले अब युवाहरूको गीत संगीत छ, विभिन्न प्रकारका होइन लोक भाकामा विभिन्न प्रकारका गीत संगीत छन्। तर परमेश्वरले दिनुभएको आत्मिक भजनको बेग्लै महत्व छ। यसले चाहिँ तपाईँ र मलाई परमेश्वरमा नजिकतामा डोर्याउने गीत संगीत भनेको बेग्लै गीत संगीत हो। यो गीत संगीत जब हामी सुन्छौं, एक प्रकारको आत्मिक रूपमा त्यो जागृति, त्यो जोश, त्यो जागरले तपाईँ र म भरिन्छौं। र कतिको घरहरूमा पुग्दाखेरि भजन बजिरहेको सुनिराख्छु अनि खुसी लाग्छ, र गीत भजन प्रभुको जनको घरमा बज्नै पर्छ। कतिजना कहिलेकाहीँ मजाले होइन गीत सुनेर रमाइलो गरेर नाचेर बसिराख्नु भएको हुन्छ प्रभुको गीत संगीतमा, त्यो पनि राम्रो हो। र जो संसारले तपाईँ र मलाई नखिचोस्, प्रभुको गीत, प्रभुको होइन भजन, बाइबल, यी कुराले नै तपाईँ र मलाई परमेश्वरको नजिकतामा पक्कै पनि लान्छ। अहिलेलाई मैले राख्न चाहन्छु निकै नै अर्थपूर्ण संगीतको साथ, तिम्रो र मेरो बोलको गीत राख्न चाहन्छु। यो निकै नै मिठो गीत छ, जुन गीत एडिन देवान र मेलिना राईले त्यो गीतलाई स्वर दिनुभएको छ। अहिलेलाई भने यो गीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण गीत संगीतको साथ कार्यक्रममा राखे र अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ र अन्तिममा यही भन्न चाहन्छु, गीत संगीत सुनौ, गीत संगीतलाई माया गरौं र गीत संगीतको लागि पनि प्रार्थना गरौं भन्न चाहन्छु। परमेश्वरले हामीलाई यति मिठो गीत गाउने कलाकारहरू दिनुभएको छ, अझै धेरै अर्थपूर्ण गीत संगीतहरू आउन सकेको हुन् भनिकन पनि हामीले प्रार्थना गर्नैपर्छ। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मरेँ के हो
2: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु

0: एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
4: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 2 बजेदेखि 3 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी तपाईँलाई मिठा मिठा गीत संगीतहरू सँगसँगै वचनहरूबाट केही उत्साहका कुराहरू राख्दै आइरहेको छौं। आज पनि लगभग एक घण्टा तपाईँसँग रहनेछौ, कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कसरी उद्धार बन्ने भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। लुकाको पुस्तक 12 अध्यायको 15 पदले भन्दछ, मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। तपाईँ उदार व्यक्ति बन्न चाहनुहुन्छ भने केही कुराहरू तपाईँले गर्नुपर्छ, जस्तै कि तपाईसँग जे छ त्यसको लागि कृतज्ञ हुनुहोस्। उदारता सन्तुष्टिबाट उत्पन्न हुन्छ, यो बढ़ी कुरा प्राप्त गरेर आउँदैन। मानवतावादी जोन डी रकफेलरले स्वीकार गरे, मैले लाखौं कमाएको छु तर तिनले मलाई कुनै खुशी दिएका छैनन्। यो भित्री कुरो हो, यदि तपाईँ थोरैमा सन्तुष्ट हुनुहुन्न भने सायद तपाईँ धेरैमा पनि सन्तुष्ट हुनुहुने छैन, अनि यदि तपाईँ थोरैमा उदार हुनुहुन्न भने तपाईँ धनी हुँदा अचानक परिवर्तन हुनुहुने छैन। दोस्रो कुरा भनेको सम्पत्तिको चाहनाले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्। यसुले भन्नुभयो, होसियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन। लेखक रिचर्ड फोस्टर लेख्छन्, हाम्रो संस्कृतिमा वस्तुहरू स्वामित्वमा दिने कुरो अमल जस्तै भएको छ। यदि हामी यसको स्वामित्वमा छौं भने हामी यसलाई नियन्त्रण गर्न सक्छौ भन्ने महसुस गर्छौं, र यदि हामी यसलाई नियन्त्रण गर्न सक्छौ भने यसले हामीलाई अझ बढ़ी आनन्द दिनेछ भन्ने हामीलाई लाग्छ। यो विचार भ्रम हो। यदि तपाईँ आफ्नो हृदयलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने आफ्नो सम्पत्तिलाई त्यसको नियन्त्रणमा लिन नदिनुहोस्। तेस्रो कुरा भनेको रूपियाँ पैसालाई स्रोत साधनको रूपमा लिनुहोस्। लोकप्रिय फ्रान्सेली लेखक डोमिनिक लापियर नयाँ पुस्तकका लागि नयाँ पुस्तकको लागि चाहिँ अनुसन्धान गर्न पहिलो पटक भारत गएका थिए। पुस्तकको पेशकी स्वरूप लिइएको रूपियाँबाट उनी भर्खरै किनिएको रोल्स रोयस कारमा सवार थिए। त्यहाँ रहँदा उनले आफ्नो पुस्तक द सिटी अफ जोयका लागि के आवश्यक थियो भनेर सिके, तर उनले अर्को कुरो पनि भेटे, गरीबहरूलाई मदत गर्ने मन, अनि त्यस खोजले उनको जीवन परिवर्तन गरिदियो। 2022 डिसेम्बरमा उनको मृत्यु नहुन्जेल उनले आफ्नो समय लेख्ने, कोष संकलन गर्ने र मानिसहरूलाई मदत गर्न समय र रूपियाँ पैसा दिने बीचमा बाँडफाँड गरे। उनको मनोवृत्तिलाई उनको व्यापारिक कार्डको पछाडि लेखिए ती शब्दद्वारा चाहिँ संक्षेपमा ल्याउन सकिन्छ, नदिएका सबै कुरा हराउँछन्। सम्पत्ति कमाउनु राम्रो कुरा हो, तर यसप्रतिको चाहनाले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्। आफूले कमाएको सम्पत्तिले तपाईँलाई नियन्त्रण गर्न नदिनुहोस्, तर यसलाई उहाँको राज्यमा लगानी गर्नुहोस्।

किन अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कसरी उद्धार बन्ने भन्ने शीर्षकमा नै छौं हामी। हित उपदेश 11:24 पदले भन्दछ, कोही मानिसले उद्धार हातले दिन्छ र अझ बढ़ी पाउँछ। कसरी रूपियाँ पैसाको बारेमा यसो भनेका छन्, तपाई जित्न सक्नुहुन्न। यदि तपाईँले यसलाई कमाउनमा ध्यान केन्द्रित गर्नुभयो भने तपाईँ भौतिकवादी हुनुहुन्छ। यदि तपाईँले प्रयास गर्नुभयो तर कमाउन सक्नु भएन भने तपाईँ हरुवा हुनुहुन्छ। यदि तपाईँले धेरै कमाउनु भयो र त्यसलाई आफैसित राख्नुभयो भने तपाईँ कन्जुस हुनुहुन्छ। यदि तपाईँले कमाउनु भयो र खर्च गर्नुभयो भने तपाईँ फजुल खर्ची हुनुहुन्छ। यदि तपाईँले कमाउनमा कुनै वास्ता गर्नु भएन भने तपाईँ महत्वाकांक्षी हुनुहुन्न। यदि तपाईँले धेरै नै कमाउनु भयो र पछि मृत्युपछि पनि यसलाई साथमा राख्नुभयो भने तपाईँ मूर्ख हुनुहुन्छ, किनकि तपाईँले यसलाई आफूसँगै लैजान खोज्नुभयो। रूपियाँ पैसामाथि साँच्चै जित हासिल गर्ने एउटा तरिका भनेको यसलाई खुकुलो रूपमा राख्नु हो, यसप्रति उदार भई मूल्यवान चीजहरू प्राप्त गर्नु हो। 1899 उद्योगपति एन्ड्रियु कार्नेगीले धन सम्पत्तिको सुसमाचार शीर्षकमा एउटा निबन्ध लेखे, जसमा उनले भनेका थिए कि धनी व्यक्तिको जीवनमा दुईवटा चरण हुनुपर्छ, धन सम्पत्ति प्राप्त गर्ने मौसम र यसलाई वितरण गर्ने मौसम। उदारताको मनोवृत्ति कायम राख्ने एकमात्र तरिका भनेको आफ्नो समय, प्रतिभा, ध्यान, स्रोत साधन र रूपियाँ पैसा दिने बानी बसाल्नु हो। त्यसैले तपाईँ कसरी उदार बन्न सक्नुहुन्छ? पहिलो कुरा भनेको तपाईँको धन सम्पत्तिले तपाईँमा कस्तो प्रकारको पकड राख्छ भनेर पत्ता लगाउनुहोस्। तपाईँले साँच्चै कदर गर्ने कुरो छान्नुहोस्। तपाईँले वास्ता गर्ने कसैको बारेमा सोच्नुहोस् जसलाई यसको आवश्यकता छ र उसलाई दिनुहोस्। दोस्रो कुरा भनेको आफ्नो रूपियाँ पैसा काममा लगाउनुहोस्। यदि तपाईँ साँच्चै उत्कृष्ट काम गर्ने दर्शन भएको कसैलाई चिन्नुहुन्छ भने उसलाई त्यो गर्नको लागि स्रोत साधन जुटाइदिनुहोस्। आफूभन्दा ठूलो कुरो दिनुहोस्। ती मानिसहरूलाई मदत गर्नुहोस् जसले तपाईँलाई मदत गर्न सक्दैनन् वा बदलामा तपाईँलाई केही दिन सक्दैनन्। लेखक जोन बनानले भने कि तपाईँलाई कहिल्यै फिर्ता गर्न नसक्ने व्यक्तिको लागि तपाईँले केही नगरेसम्म तपाईँ आज बाँच्नु भएको हुँदैन। आज कुनै दर्शन भएको व्यक्तिलाई चिन्नु पाएमा उसको लागि स्रोत साधन जुटाइदिनुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भनेको न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट न्यूज एफएम रेडियोको प्रसारण तपाईँ सुन्दै हुनुहुन्छ। अनलाइन मार्फत सुन्नको लागि लगइन गर्नुहोस् www.newsfm.com.np र कार्यक्रम जीवनशैलीमा हुनुहुन्छ। हामी वचनहरूबाट हेरिरहेको छौं र आफूले चाहेको कुरा माग्न सिक्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। याकुब चारको दुई पदले भन्दछ, तिमीहरूसित हुँदैन किनभने तिमीहरू माग्दैनौ। के चाहिन्छ भन्ने केही मानिसलाई थाहा हुन्छ र तिनीहरूमा त्यो माग्ने साहस हुन्छ। के चाहिँदैन भने अरूलाई थाहा हुन्छ र तिनीहरूले शत्रुता सृजना नगर्ने तरिकाले भन्ने क्षमता विकास गरेका हुन्छन्। तपाईँले आफूले चाहेको कुरो माग्ने अभ्यास गर्नु भएन भने तपाईँ निराशामा बाँच्नुहुनेछ। तपाईँले मानिसहरूलाई जानकारी नदिई तिनीहरूले तपाईँको आवश्यकता वा इच्छा पत्ता लगाउँदैनन् भनेर तपाईँ रिसाउन सक्नुहुन्छ। केही मानिसले व्यवहारमा परिवर्तनको लागि सोध्नुको सट्टा मौनतामा पीड़ा भोग्दै गर्दा अरूलाई आफ्नो सीमा उल्लंघन गर्न दिन्छन्। काम गर्ने वातावरणमा तपाईँले चाहेको कुरो माग्नु सबैभन्दा गाह्रो हुन सक्छ। तपाईँको हाकिमको दिमागमा तपाईँको कल्याणले सर्वोच्च स्थान ओगटेको छ भने कहिले नसोच्नुहोस्। यो हाकिमको विरूद्धमा लगाइएको आरोप होइन, तर उनी सम्भवत आफ्नै सवालहरूमा व्यस्त छन् भन्ने स्वीकारोक्ति हो। उदाहरणको लागि यदि तपाईँ तलब खाने कर्मचारी हुनुहुन्छ र धेरै घण्टासम्म अतिरिक्त समयमा निरन्तर बेतलबी निरन्तर काम गरिरहनु भएको छ भने कम्पनीले तपाईंलाई समयका लागि भुक्तानी गरेको भए उक्त रकमको केही भागको लागि विशेष बोनस माग्ने प्रयास गर्नुहोस्। राम्रोसँग सोच विचार गरिएको विश्लेषण प्रस्ताव गर्नुहोस् वा केही दिनमा घण्टाहरू रूपान्तरण हुने भाग बराबर केही समय विदाको लागि अनुरोध गर्नुहोस्। अवश्य पनि माग्नु अघि परमेश्वरलाई प्रार्थना गर्नुहोस् र अनुग्रहको लागि विश्वास गर्नुहोस्। त्यो असफल भयो भने आफ्नो काममा उत्कृष्ट रहनुहोस् र आफ्नो करियरको लागि दोस्रो योजनाको बारेमा सोच्न शुरू गर्नुहोस्। एक व्यवसायी महिला लेख्छिन्, परमेश्वरले हामीलाई दिनुभएको सबैभन्दा अनौठा गुणहरूमध्ये एक भनेको कुराकानी गर्ने क्षमता हो। हामीले चाहेको कुरो सिधै माग्न सक्दा कसैले हाम्रो मन पढ़ोस् भनेर चाहनु वा आश गरेर तनाव लिनु आवश्यक छैन। हामीसित कुराकानी गर्न सक्ने क्षमता भएकोले आफूले चाहेको कुरा माग्न सिक्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र गलातीको पुस्तक छ अध्यायको दुई पदले भन्छ, एकले अर्काको बोझ उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर, आवश्यकता पर्दा उपलब्ध हुनुहोस्। सामान्यतया जब हामी जवान, स्वस्थ, सक्षम र सामाजिक रूपमा संलग्न हुन्छौ, हामी जहाँ चाहन्छौ त्यहाँ जान सक्छौ र हामीले चाहे अनुसार गर्न सक्छौ। एउटा भनाइ छ, संसार हाम्रो लागि अवसरले भरिएको छ। हामीलाई बिरलै यस्तो लाग्छ कि हामी त्यस्तो मानिसहरूले घेरिएका छौं जो उमेर, अशक्तता, रोग वा सामाजिक र शारीरिक एक्लोपनको कारण अब हामीले पाउने फाइदाहरू उपभोग गर्न सक्दैनौं। तिनीहरू आफ्नो सबैभन्दा आधारभूत दैनिक आवश्यकताहरू पूरा गर्नको लागि अरूको करूणा र हेरचाहमा निर्भर हुन्छन्। दुःखको कुरो, हाम्रो आत्मकेन्द्रित युवा उन्मुख संस्कृतिले प्राय त्यस्तो मानिसहरूलाई व्यवस्था गरी सीमान्तकृत गरिदिन्छ, अर्थात सारमा तिनीहरूलाई जीवनको फोहोरको थुप्रोमा पठाइदिन्छ। तिनीहरूको आन्तरिक मूल्यलाई कम गरिएको छ र समाजमा तिनीहरूको योगदानलाई निकै हदसम्म बिर्सिएको छ। यो पक्कै पनि परमेश्वरको काम गर्ने तरिका भने होइन। पावलले हामीलाई आज्ञा दिन्छन्, एकले अर्काको बोझ उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। ख्याल गर्नुहोस् कि यो कुनै सुझाव होइन, यो त एउटा व्यवस्था हो, यो एउटा ईश्वरीय निर्देशन हो जसमा हामी सबैले भाग लिनुपर्छ भनी अपेक्षा गरिएको छ। अन्तिम न्यायको पृष्ठभूमिमा मत्तीको पुस्तक 25 अध्यायको 31-46 उहाँको प्रेमको व्यवस्था चित्रण गरिएको छ। उहाँले भेडाहरूलाई भन्नुभयो, म भोकाएको, तिर्खाएको, अपरिचित, नाङ्गै, बिरामी, झ्यालखानामा थिए र तिमीहरू म कहाँ आयो। तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा ससाना अथवा हुनु सानामा एकजनालाई जे जति गर्यो त्यो तिमीहरूले मलाई नै गर्यो। उहाँले बाख्राहरूलाई भन्नुभयो, म भोकाएको, तिर्खाएको, अपरिचित, नाङ्गै, बिरामी थिए। र सन्देश चाहिँ ठूलो स्वरमा मात्र व्यक्त छैन तर स्पष्ट पनि छ। यदि तपाईँ साँच्चै यसुलाई प्रेम गर्न र पछ्याउन चाहनुहुन्छ भने तपाईँले योजनाबद्ध रूपमा अरूलाई व्यवहारिक तरिकाले आफ्नो प्रेम देखाउनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, आवश्यक पर्दा उपलब्ध हुनुहोस्। तपाईँ साँच्चै यसुलाई प्रेम गर्नुहुन्छ भने व्यवहारिक रूपमा अरूलाई प्रेम गरी यसको पुष्टि गर्नुहोस्।

सेकेन्डरी मिटर गीत तपाईँको निम्ति राख्यौं। पहिलो युवनाको पुस्तक तीन अध्यायको सदरपदले भन्दछ, आफ्नो दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा बास गर्छ। लेखक टिम ह्यान्सल एकजना सेमिनारी प्रोफेसरको बारेमा बताउँछन् जसले आफ्नो प्रवचन शास्त्रको कक्षा असामान्य तरिकाले स्थापना गरेका थिए। प्रत्येक विद्यार्थीलाई असल सामग्रीको कथा बारे प्रवचन दिन भनिएको थियो। तिनीहरू एउटा कक्षा कोठाबाट अर्को कक्षा कोठामा गएर अरूको लागि प्रेम र करूणाको बारेमा प्रचार गर्नुपर्थ्यो। केही विद्यार्थीसँग कक्षा कोठामा 10 मिनटको समय थियो भने अरूसँग कम समय थियो, जसले गर्दा उनीहरू तालिकामा रहने गरी हतार गर्न बाध्य थिए। प्रत्येक विद्यार्थी घरको एउटा निश्चित मुख्य बाटो भएर हिँड्नु आवश्यक थियो, जहाँ प्राध्यापकले जाना जाने एकजना भिखारीलाई राखेका थिए। त्यो दिन जे भयो त्यो एउटा शक्तिशाली पाठ थियो। भिखारीलाई मदत गर्न रोकिने प्रचारकहरूको संख्या अत्यन्तै कम थियो, विशेष गरी समयको लागि दबाव झेलेकाहरूको बीचमा यो समस्या थियो। तिनीहरू असल सामग्रीको बारेमा प्रचार गर्न यति व्यस्त थिए कि दृष्टान्तको मुटुमा रहेको भिखारीलाई व्यवस्था गर्ने तिनीहरू छेउबाट हिँडे। यहाँ मती 25 व्यक्त ख्रिष्टका वचनको एउटा वर्णन छ र यो तपाईँलाई सोच्न, प्रार्थना गर्न र दुःख पाइरहेका मानिसहरू कहाँ पुग्न रचना गरिएको हो। म भोकाएको थिएँ र तिमीहरूले यसको बारेमा छलफल गर्न मानवीय क्लब गठन गर्यो। म जालखानामा थिएँ र तिमीहरू मेरो रिहाईको लागि प्रार्थना गर्न घरमै बस्यौ। म नाङ्गै थिएँ र तिमीहरूले मेरो उपस्थितिको नैतिकतामाथि बहस गर्यो। म बिरामी थिएँ र तिमीहरूले आफ्नो स्वास्थ्यको लागि परमेश्वरलाई धन्यवाद दियो। म घरबार विहीन थिएँ र तिमीहरूले मलाई परमेश्वरको प्रेमको आश्रयको बारेमा प्रचार गर्यो। तिमीहरू धेरै पवित्र र परमेश्वरको नजिक भएका देखिन्छौ, तर म अझै पनि भोकै, एक्लै अनि चिसो र पीड़ामा छु। के यसले तिमीहरूलाई फरक पार्छ? परमेश्वरको प्रेमको बारेमा केवल कुराकानी नगर्नुहोस्, यसलाई देखाउनुहोस्। आज व्यवहारिक रूपमा अरूको मदत गरी परमेश्वरको प्रेम प्रमाणित गर्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी बच्चनबाट हेरिरहेको छौं। दोस्रो कोरिन्थी 4:9 पदले भन्दछ, प्रहार गरेर ढलेका छौ तापनि नष्ट भएका छैनौ, उठेर अगाडि बढ्नुहोस् भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु। पेन्सिल्भेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हामीलाई बताएका छन् कि सफलताको प्रमुख तत्व भनेको चाहिँ प्रतिभा अनि पदवी, धन वा राम्रो रूप होइन। यो त लक्ष्यमा केन्द्रित लामो समयसम्म कड़ा परिश्रम गर्ने क्षमता हो। यो त चुनौती, अवरोध र असफलताको बावजूद पनि अगाडि बढ़िरहनु हो। पावल लेख्छन्, हामी सबैतिरबाट कष्टित छौं तर किचिएका छैनौ, अन्यलमा परेका छौं तर हताश भएका छैनौ, सताइएका छौं तापनि त्यागिएका छैनौ, प्रहार गरेर ढलेका छौं तापनि नष्ट पारिएका छैनौ। यहाँ केही प्रसिद्ध व्यक्ति छन् जो ढले तापनि अगाडि बढ़िरहे। फ्रेड एस्टेयरको पहिलो स्क्रीन परीक्षणपछि जारी गरिएको ज्ञापन पत्रमा भनिएको थियो, अभिनय गर्न सक्दैन, अलिकति तपाईँको कपाल कम छ, अलिअलि नाच्न सक्नुहुन्छ। एक अखबारका सम्पादकले विचारको अभावको कारण वाल्ट डिज्नीलाई बर्खास्त गरिदिएका थिए। डिज्नील्याण्ड क्यालिफोर्निया स्थित विशेष बगैँचा बनाउनु अघि कतिपटक उनको आर्थिक अवस्था ताक पल्टेको थियो। 4 वर्षको उमेरसम्म अल्बर्ट आइन्स्टाइन बोलेनन् र 7 वर्षको उमेरसम्म उनले लेखेनन्। उनका शिक्षकले उनलाई मानसिक रूपमा ढिलो, असहज र मूर्ख, सपनाहरूमा सधैँभरि बग्ने भनेर वर्णन गरे। एफ डब्ल्यू उलवर्थ कपड़ा लगायतका सरसामान बेच्ने पसलका मालिक थिए र उनको रोजगारदाताहरू उनीसँग ग्राहकको प्रतीक्षा गर्ने पर्याप्त समझ छैन भन्ने गर्थे। विन्स्टन चर्चिल प्राथमिक स्कूलमा फेल भए, जीवनभरको हार र असफलतापछि 66 वर्षको उमेरमा मात्र उनी बेलायतका प्रधानमन्त्री बन्न सके। एक ज्येष्ठ नागरिकको रूपमा उनले आफ्नो सबैभन्दा ठूलो योगदान दिए। एकपटक अब्राहम लिंकनले भनेका थिए, सफल हुने तपाईँको आफ्नै संकल्प अन्य कुनै पनि चीजभन्दा बढ़ी महत्वपूर्ण छ भन्ने कुरा मनमा राख्नुहोस्। त्यसैले तपाईँ जीवनमा लड्नुहुँदा उठेर अगाडि बढ़िरहनुहोस्। सफलताका लागि तपाईँको आफ्नो संकल्प सर्वाधिक महत्वपूर्ण भएकाले त्यसैमा लागिरहनुहोस्।

एउटा गीत तपाईँको निम्ति राख्यौं र श्रोताबाजु भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः विदा हुन्छु। जय मसीह, नमस्कार।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना सूचना।

सूचना एक्सकुटिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98-41-53-54-02 98-41-53-54-02 र 98-10-33-64-06 98-10-33-64-06 फोन नम्बर 01-43-92-511 01-43-92-511 र 01-43-92-510 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मनपर्छ।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा। आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम मलाई मनपर्छमा हामीलाई एकदमै नभई नहुने हाम्रो दैनिकी जीवनमा अथवा हाम्रो जीवनकै यात्रामा नभई नहुने महत्वपूर्ण कुराहरू नै कार्यक्रममा पस्कने गर्छु र आज पनि यस्तै महत्वपूर्ण प्रस्तुतिको साथ म उपस्थित भइसकेको छु र कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

कति कुराहरू यति महत्त्वपूर्ण कुरा हुन्छ नि, एउटा हाम्रो जीवनले कहिले काहीँ कमिलाबाट पनि सिक्नुपर्छ भन्ने कुरा, कहिले चराबाट सिक्नुपर्छ भन्ने कुरा कति विज्ञहरूले भनिराख्नु भएको हुन्छ र परमेश्वरको वचनले पनि भन्छ जाओ कमिलाबाट सिक भनेर। यी कुराहरू तपाईँहरू मलाई सिकाउँदछ र आज मानिसहरूले हरेक दिन गर्ने गल्तीहरू जुन चराहरूले कहिल्यै गर्दैनन्, चराहरूको बारेमा हामी धेरैलाई थाहा छ तर त्यो गल्ती चाहिँ मान्छेले पटक पटक गर्छन् तर चराले कहिले पनि गर्दैन अरे क्या। मलाई यो अचम्म लाग्यो, यो कुराहरू मैले हेरिरहेको थिएँ अनि यो आशिषको कुरा तपाईँलाई पनि म बाँड्न मन लाग्यो यतिखेर। चराहरूले के गर्दैनन् त, चराहरू राति कहिल्यै भोजन गर्दैनन्, राति उनीहरू कहिले पनि खाँदैनन् होइन, समयमै जान्छन्, समयमै गुडमा पसेपछि उनीहरू आ होस् न त भनेर फुत्त निस्किँदैनन् क्या, एकचोटि खाने अनि सुत्ने, चराको राम्रो बानी। र अर्को बानी के छ भने चराहरू अब राति यताउता पौतारिँदैनन्, कहिले पनि चराहरू देख्नुहुन्छ तपाईँलाई राति कतै उडेको देख्नुहुन्छ? उनीहरू के गर्छन्, समयमै दिनभरि खान्छन् अनि समयमै गएर गुडमा बस्छन्, राति उनीहरू निस्किँदैनन्। र अर्को महत्त्वपूर्ण कुरा, चराहरू आफ्नो बच्चाहरूलाई उपयुक्त समयमा सिकाउँछन् क्या, उनीहरूलाई के कुरा सिकाउनु पर्नेहरू त्यो समयमा सिकाउँछन् उनीहरूले होइन, समय खेर गएपछि सिकाउँदैनन्, उनीहरू समयमै उड्ने कुराहरू सिकाउँछन्, खाने कुराहरू सिकाउँछन् होइन, कसरी खाने भन्ने कुराहरू उनीहरू सिकाउँछन्। यो कुरा पनि कति महत्त्वपूर्ण कुरा छ। अर्को महत्त्वपूर्ण कुरा, चराहरू कहिल्यै बढी खाँदैनन् होइन, चाहिने भन्दा बढी चराहरू कहिले खाँदैन। तपाईँ जस्तो चराहरूलाई केही कुरा छर्किदिनुहोस् होइन, उनीहरू अति खाँदैनन् क्या। हाम्रो बानी कस्तो हुन्छ भने हामी चाहिँ मिठो कुरा छ भने दुईदेखि तिनचोटि थप्छौँ हामी, कम्तीमा पनि दुईचोटि त हामी थप्छौँ कुनै पनि कुरा मिठो लाग्यो भने होइन। तर चराले त्यसो कहिले पनि गर्दैन, उसले उनी बढी खाँदै खाँदैन क्या, जति सुकै खाना भए पनि उनीहरू थपी थपी खाँदैनन् फेरि होइन, उनीहरू थोरै मात्रामा खान्छन् र आफ्नो ठाउँमा उडेर जान्छन्। हामी चराबाट धेरै कुरा पनि सिक्न सक्ने रहेछौँ त होइन, त्यो कुरा तपाईँ र मलाई पनि त थाहा भएन। जस्तो हामी कस्तो छौँ भने चरा राति कहिल्यै भोजन खाँदैन, हामी त उठेर पनि कसैले उठाए केही दियो भने खाइदिइहाल्छौँ क्या, त चरा चाहिँ कहिले पनि खाँदैन, चरालाई लगाएर फालिदिनुहोस् उसले खाँदैन क्या, उसले खायो भने उसको टाइममा मात्र खान्छ। हामी चराबाट सिक्ने कुराहरू यो पनि एकदमै महत्त्वपूर्ण, चरा कहिले पनि राति भौतारिँदैन। कति मान्छेहरू हामी राति यति भौतारिन्छौँ, यता हिँड्छौँ हामी एकदमै होइन, मौका पायौँ भने हामी भौतारेकै भौतारे गर्छौँ अथवा घुमेकै घुमेकै राति होस् कि दिन हामीलाई केही मतलब हुँदैन। त्यस्तो चाहिँ चराबाट हामीले सिक्नुपर्छ, राति उनीहरू कहिले पनि निस्किँदैनन् गुणबाट। र चराहरूले आफ्नो बच्चालाई नि समयमै सिकाउँछन्, ती कुराहरू छ समयमै सिकाउँछन् होइन। हामी चाहिँ कस्तो गर्छौँ भने एउटा बच्चा दुर्घटनामा पर्यो, त्यो एक्सिडेन्टको कुरा होइन, मानिलिउँ एउटा कुलतमा लाग्यो बच्चा, सङ्गत खराब भयो भने देखेपछि मात्रै हामी के गर्छौँ, निगरानी गर्छौँ क्या, तर त्यो देखिनुभन्दा अगाडि नै चाहिँ हामीले सिकाउनु पर्छ भन्ने कुरा चराहरूले हामीलाई ज्ञान दिन्छ होइन। जब चरा गुणबाट बाहिर निस्किनुभन्दा अगाडि नै उनीहरूले जति कुरा सिकाउनु पर्ने हो सिकाइसकेको हुन्छ। त्यो भएर हामीले पनि हाम्रो बच्चालाई जब हामीबाट बाहिर बच्चा निस्किन्छ नि के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा चाहिँ हामीले सिकाउनै पर्ने रहेछ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
7: र 9818-25-12-40, 9818-25-12-40।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यूरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच

0: दादाजी कोटा
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड
7: गल्कुपाका 29 थमेल काठमाडौँ
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
6: फोन नम्बर 4022544 4022544
4: र 4022572 4022572
8: पैसा र हात हतियार बिना नै नास्रतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शन शास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन् प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो फिलिप स्टाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र चराको बारेमै केही कुरा मैले बताइरहेको छु। रात परेपछि तिनीहरू चाँडै सुत्छन् र बिहान चाँडै उठ्छन् अनि गीत गाउँदै र चिरबिर गर्दै ऊर्जाले परिपूर्ण हुन्छन् र यहाँबाट पनि हामी धेरै कुरा सिक्न सक्छौँ। रात परेपछि तिनीहरू चाँडै सुत्छन्, हामी चाहिँ के गर्छौँ त्यो तपाईँ र मलाई थाहा छ। भरिसके खाना खाने बित्तिकै मोबाइल, अनि त्यो एक दुई कति बज्छ थाहा छैन, होइन कतिखेर उठ्ने पनि थाहा छैन, कतिखेर सुत्ने पनि थाहा छैन। यो कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। हाम्रो जीवनमा यो कुराहरू जोडिएको छ र चराले पनि कति राम्रो कुरा गर्दो रहेछ है। र रात परेपछि उनीहरू चाँडै सुत्दा रहेछन् र बिहान चाँडै उठ्दा रहेछन् अनि गीत गाउँदै चिरबिर गर्दै ऊर्जाले भरिपूर्ण हुन्छन्। हामी पनि यस्तै हुने हो कि? हामी पनि समयमै सुत्ने हो कि? समयमै उठ्ने हो कि? होइन, अनि त्यसपछि उठ्ने बित्तिकै प्रभुको आराधना गर्दै आफ्नो सुरुवात सुरु गर्ने हो कि परमेश्वरमा भरिएर? अनि दिनभर शारीरिक रूपमा सक्रिय रहन्छन् र राति मात्र आराम गर्छन्। यस प्रकारको जीवनशैलीले मुटु, मृगौला र कलेजोलाई स्वास्थ्य राख्न मदत गर्छ। तिनीहरू दिनभरि शारीरिक रूपमा सक्रिय रहन्छन् अनि त्यसपछि यो जब दिनभरि हामी सक्रिय हुन्छौँ नि, अब दिनमा पनि सुत्ने रातमा पनि सुत्ने मान्छेहरू कहिले पनि सक्रिय हुँदैन, उनीहरू विभिन्न रोगको बिरामीहरू हुन्छन्। त्यो भएर जब हामी सक्रिय हुन्छौँ नि, दिनभरि आफूलाई काममा व्यस्त गराउँछौँ भने चाहिँ हामी विभिन्न रोगबाट पनि के गर्दो रहेछौँ, छुटकारा पाउँदो रहेछौँ। मुटुको रोग, मृगौला, कलेजो एकदमै स्वास्थ्य हुँदो रहेछ हामी दिनभरि हेल्दी अथवा एक्टिभ रह्यौँ भने चाहिँ। र तिनीहरूले आफ्नो प्राकृतिक आहारालाई बारम्बार परिवर्तन गर्दैनन्। जुन जे छ उनीहरू त्यो खान्छ, त्यसमै खुसी रहन्छन् क्या। आज यो खाम न त्यो खाम भनेर उनीहरू जाँदैनन्। जे होस् जे छ, प्राकृतिक कुराहरू जे छ त्यही कुरालाई उनीहरू ग्रहण गर्छन्। र बिरामी हुँदा चाहिँ तिनीहरू खान छोड्दो रहेछन्, निको भएपछि मात्र अनि खाँदा रहेछन्। यो चराबाट सिक्ने कुरा चाहिँ होइन, तिनीहरू आफ्नो बच्चाहरूलाई पूर्ण माया र हेरचाह दिन्छन् र बच्चालाई माया गर्छन्, हेरचाह पनि गर्छन्। र योबाट पनि तपाईँहरू मैले धेरै कुराहरू सिक्न सक्छौँ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

त्यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र चराबाट के कुरा सिक्ने भन्ने कुराहरू हामीले जानेका छौँ र कमिलाबाट पनि धेरै कुरा सिक्न सकिन्छ नि होइन, कमिलाबाट कागबाट होइन, त्यस्तै गरेर अब कोइलीबाट धेरै चराहरू छन् नि, धेरै कुराहरू सिक्न सकिन्छ तर उनीहरूबाट हामी कति कुराहरू सिक्दैनौँ होइन, हामी नै सबै कुरा हो भनिरहेका हुन्छौँ र आज एउटा चराबाट हामीले धेरै कुराहरू सिकेका छौँ। मलाई त कमिलाबाट पनि धेरै कुराहरू सिक्नुपर्छ जस्तो लाग्छ। कमिला हेर्नुहोस् त एउटा सानो हुन्छ, हामी त त्यो कमिलाभन्दा त कयौँ ठुलो हुन्छौँ, तर कमिलाले एकताको सन्देश चाहिँ एकदमै दिइरहेको हुन्छ क्या, मान्छेलाई एक हुनुपर्ने कुरा, मिलेर गर्नुपर्ने कुरा सम्भव छ भन्ने कुरा होइन, कति कमिलाका ठुल्ठुला पार्कहरू हामी देखिरहेका हुन्छौँ होइन, कमिलाले यति ठुल्ठुला घरहरू बनाइरहेका हुन्छन् क्या उनीहरू मिलेर होइन, त्यो एकतामा रहेर त्यो, र कतिचोटि मान्छे बरू मिल्न सक्दैन, मान्छे मिलेका छैनन्, दाजुभाइ बीचमा झगडा लडाई यो प्रकारको देख्न सकिन्छ, तर कमिलाबाट हामीले सिक्यौँ भने एकतामा रहनुपर्छ है, एकता नै सबैभन्दा ठुलो शक्ति हो भन्ने कुरा पनि कमिलाबाट हामीले सिक्न सक्छौँ। आज चराबाट हामीले हेरेका छौँ चराले कति कुराहरू सिकाउँदो रहेछ त हामीलाई होइन, सबैभन्दा ठुलो कुरो बच्चालाई बेलैमा तालिम दिन सिकाउँदो रहेछ, गुडबाट बाहिर निस्किनुभन्दा अगाडि नै सबै कुराहरू सिकाउँदो रहेछ, समयमै घर जाँदो रहेछ, समयमै आउँदो उठ्दो रहेछ होइन, समयमै खाँदो रहेछ होइन, जतिखेर पाए त्यतिखेर खाएकै छ गर्दैन रहेछ कमिलाले होइन, ऊ बिहानै उठ्दाखेरि एकदमै गीत गाउँदो रहेछ, चिरबिर होइन, एउटा परमेश्वरको महिमा गरे जस्तो, हामी चाहिँ बिहानै उठ्ने बित्तिकै के गर्छौँ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुराहरू हामीले सिकेका छौँ कार्यक्रममा, र चराबाट हामीले धेरै कुरा सिक्यौँ। अहिलेलाई पनि अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

कार्यक्रम मलाई मनपर्छ मा कार्यक्रम सुनेर जो जतिले साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: जन्मसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित 21 अध्यायको 33 46 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ। अर्को दृष्टान्त सुन। कोही एकजना गृहस्थी थिए जसले एउटा दाखबारी लगाए र त्यसको वरिपरि बार लगाएर त्यहाँ दाख पेल्ने एउटा कोल राखे र एउटा मचान बनाए। तब मोहीहरूलाई त्यसको ठेक्का दिई उनी परदेश लागे। जब फलको समय नजिक आयो, उनले मोहीहरू कहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। तर मोहीहरूले उनका नोकरहरूलाई समाथि एउटालाई पिटे, अर्कोलाई मारे र अर्कालाई ढुङ्गाले हाने। फेरि उनले अघिको भन्दा बढी नोकरहरू पठाए र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। मेरो छोरालाई त तिनीहरूले आदर गर्लन् भन्ने सोचेर अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरू कहाँ पठाए। तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, यो त उत्तराधिकारी हो, आऊ त्यसलाई मारौं र त्यसको उत्तराधिकार हात पारौं। तब तिनीहरूले तिनलाई समातेर दाखबारी बाहिर लगे र तिनलाई मारे। यसकारण जब दाखबारीका मालिक आउँछन् तब उनले ती मोहीहरूलाई के गर्लान्? तिनीहरूले उहाँलाई भने, उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन् र दाखबारी अरू मोहीहरूलाई ठेकामा दिनेछन् जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्। यीशुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ? जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ। यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसको फल फलाउँछ। यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ यसले त्यसलाई किच्नेछ। जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँको दुष्टता दृष्टान्त सुने तब तिनीहरू के विषयमा, तिनीहरूकै विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे। तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्त हुन् भनी छान्थे। आदरणीय श्रोता, यस खण्डमा हामी धेरै गहकिला कुराहरू पाउन सक्छौ र यीशुलाई इन्कार गर्नेहरूले परमेश्वरको राज्यलाई गुमाउँछन् भन्ने कुरालाई यहाँ विशेष गरेर चर्चा गरिएको हामी पाउँछौ। यीशु ख्रीष्ट चाहिँ यहुदीहरूको लागि विशेष गरेर बाधाको चट्टान

बन्नु पुग्यो। यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गर्न सकेन। यीशुलाई यिनीहरूले क्रुसमा टाँगे र यीशुलाई उनीहरूले मारे। परमेश्वरले यीशुलाई आफ्नो पुत्रलाई यो संसारमा पठाउनु भएको थियो, मानव जातिलाई परमेश्वरको राज्यको बारेमा सुनाउनका लागि। स्वर्गको राज्य कस्तो हुन्छ, परमेश्वर कस्तो हुनुहुन्छ, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा बताउनका लागि, सुन्नका लागि यो संसारमा यीशु प्रभु आउनु भएको थियो। तर यीशु प्रभुलाई यहुदीहरूले नै विश्वास गर्नुपर्ने थियो, किनभने यहुदीहरूलाई नै यीशुको बारेमा पहिलो मौका दिनुभएको थियो विश्वास गर्नलाई। अथवा यो दृष्टान्तमा तपाईँले देख्नुहुन्छ, दाख बारीको जिम्मेवारी चाहिँ यहुदीहरूलाई नै दिएको थियो, तर यहुदीहरूले जसरी यी मोहीहरूले मालिकको दाख बारी मालिकको छोरालाई नै इन्कार गरे, अगमवक्ताहरूलाई पठाइएको थियो, सन्देशहरू दिएको थियो मालिकले, स्वर्गदूतहरूद्वारा बोलिनु भएको थियो, तर यहुदी जातिहरूले यसलाई स्वीकार गरेनन् जसरी यी मोहीहरूले स्वीकार गरेनन्। मोहीहरूले फल दिन सकेन। यहुदी जातिहरूले पनि यीशु प्रभुको राज्यमा काम गरेर त्यस अनुसारको फल उनीहरूले दिन सकेन। र अन्त्यमा यीशु ख्रिस्टलाई पठाउँदा पनि जसरी मोहीहरूको बीचमा मालिकले आफ्नो छोरालाई पठाउँदाखेरि त सायद कुरा बुझ्छन् होला, आदर गर्छन् होला, भनेको मान्छन् होला, भनेको त उल्टो छोरालाई नै मारिदियो। त्यसरी नै सदुसीहरू, फरिसीहरू र शास्त्रीहरूले यीशुलाई इन्कार गरे। यीशु ख्रिस्ट यो संसारमा मानव जातिको लागि उद्धार र मुक्ति दिनलाई आउनु भएको थियो। कल्भरी क्रुसमा मर्नका लागि उहाँ आउनु भएको थियो। मानव जातिको पापको प्रायश्चितको लागि उहाँ मर्नलाई आउनु भएको थियो र सारा मानव जातिलाई उद्धार र मुक्ति दिनलाई उहाँ आउनु भएको थियो। तर यहुदीहरूले यीशुलाई स्वीकार गरेन, उल्टो यीशुलाई क्रुसमा टाँग्नका लागि उनीहरू राजी भए र यीशुलाई मार्ने व्यक्तिहरू उनीहरू नै हुन गयो। र यसरी अब जसरी दाख बारीको मालिकले मोहीहरूलाई दण्ड दिइनेछन् र उनीहरूबाट त्यो खोसिनेछन् दाखबारी र अरूलाई जिम्मा लगाउने छन् भनिएको छ, त्यसरी नै यहुदीहरूबाट अब परमेश्वरले जिम्मालाई खोसेर अब गैर यहुदीहरूलाई उहाँले दिनु हुनेछ भन्ने कुरा यो दृष्टान्तबाट हामी बुझ्न सक्छौ। गैर यहुदीहरूलाई पनि परमेश्वरले अब मौका दिनुहुन्छ, यदि उनीहरूले विश्वास गर्छन् भने, यीशुलाई स्वीकार गर्छन् भने। जसले यीशुलाई स्वीकार गर्छ, यीशुलाई विश्वास गर्छ, उनीहरूले नै यो जिम्मा पाउनेछन् र उनीहरूलाई नै परमेश्वरको राज्यको बारेमा जसरी बताउनका लागि मौका दिइनेछ। र यहाँनिर अन्य जातिहरू गैर यहुदीहरूको लागि यो ढुङ्गा चाहिँ न्यायको कुरा हुनेछ, यहुदीहरूको लागि ठेस लाग्ने ढुङ्गा चट्टान यीशु प्रभु बन्नु भएको छ भने, गैर यहुदीहरूको लागि यो न्यायको ढुङ्गा हो। र यीशु प्रभुलाई विश्वास गर्यो भने उनीहरूले फेरि त्यो जिम्मेवारी प्राप्त गर्नेछन्, आनन्द जीवन पाउनेछन् र परमेश्वरको कृपाले दुवैलाई मौका दिनुभएको छ। यहुदी र गैर यहुदी दुवै जानको लागि अवसर दिनुभएको छ। त्यसैले यहुदीहरूको लागि पनि मौका छ र गैर यहुदीहरूको लागि पनि मौका छ। जसले विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउनेछ र उनीहरू त्यसको भागीदार बन्नेछ। लेखकले यो खण्डमा यीशुलाई विश्वास नगरेर उहाँलाई क्रुसमा टाँग्ने यहुदीहरूको हातबाट राज्य खोसेर जसले उहाँलाई विश्वास गर्छ र आज्ञाकारी हुन्छ तिनीहरूलाई राज्य दिने घोषणा गरेको कुरालाई यहाँ उल्लेख गरेको कुरा हामी देख्छौ। त्यसरी नै आज हरेक जसले यीशुलाई विश्वास गर्दैन र आज्ञा पालन गर्दैन उनीहरूले स्वर्गको राज्य गुमाउँछन् र आज्ञा पालन गर्नेहरूले भने प्राप्त गर्नेछ। यीशुलाई
इन्कार गर्नेहरूले स्वर्गको राज्य देख्ने छैन। त्यसकारण आउनुहोस्, यीशुलाई इन्कार नगर्नुहोस्, बरु विश्वास गर्नुहोस् र स्वर्गको राज्य प्राप्त गर्नुहोस्। समय आज नै हो। यहाँहरूले यो प्रवचन सुन्दै गर्नु हुँदाखेरि परमेश्वर यीशुलाई इन्कार गर्नु भएन भने, यीशुलाई विश्वास गर्नुभयो भने तपाईँले पनि परमेश्वरको राज्य देख्नुहुनेछ, परमेश्वरको राज्यमा प्रवेश गर्नुहुनेछ। आदरणीय श्रोता, प्रभु यीशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन पाउनुहोस् र स्वर्गको राज्य प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ विदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: देख्नु भएन, औषधी हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जय मिश्री, नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च गुवे, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेतसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवनसाथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुनु

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र खड्काज्यूलाई म दिन चाहन्छु।
1: जयमसी यहाँहरू सबैजनालाई आशा छ यहाँहरू सबैजना सन्चय हुनुहुन्छ यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ परमेश्वरले शान्ति दिनुभएको होस् सुरक्षा दिनुभएको होस् भन्दै आज हामी एक भन्दा दुई असल कार्यक्रम मार्फत विवाह कोसँग गर्ने र कहिले गर्ने भन्ने बारेमा छोटो परमेश्वरको वचनबाट हामी सुन्नेछौ। विवाह कोसँग गर्ने भन्ने कुरा परमेश्वरको वचनले स्पष्ट निर्देशन दिएको छ। एक इसाई व्यक्तिले अर्को इसाई व्यक्तिसँग नै परमेश्वरको तरिका र पवित्र धर्मशास्त्रले दिएको निर्देशन अनुसार नै विवाह हुनुपर्छ। यो पवित्रतामा हुनुपर्छ अथवा पवित्रतामा रहेर गर्नुपर्छ। यसै कारण इसाईको विवाहलाई पवित्र विवाह भनिएको हो। इसाई बाहेक अरू धर्मावलम्बीहरूको मानिसहरूले विवाहलाई पवित्र विवाह भनेर सम्बोधन गरिएको पाइँदैन। उमेर पुगेपछि विवाह गर्न तयार भएका युवा युवतीहरूसँग थुप्रै प्रश्नहरू आउन सक्छन्। जस्तै मेरो जोडी को हो कहाँ छ कसरी पत्ता लगाउने परमेश्वरले चाहनु भएको व्यक्तिलाई कसरी थाहा गर्ने आदि इत्यादि। विवाह गर्छु भनेर मनमा 1270 कुराहरू खेलाएर मनको लड्डु घिउसँग खाने काम गर्नु हुँदैन। विवाह केवल मिठो कल्पनाको विषय होइन। सोच प्रार्थना र जिम्मेवारी पूर्वक विवाह गर्ने कुराको निर्णय गर्नु हो। परमेश्वरसँगको प्रार्थनामा प्रशस्त समय बिताउनु पर्छ। उहाँको अगुवाई माग्नुपर्छ। आत्मिकी अभिभावकहरूको सल्लाह लिनुपर्छ। विवाह कोसँग गर्ने र कोसँग नगर्ने भन्ने कुरामा स्पष्ट हुनुपर्छ। जस्तै लेवी 18:6 आफ्नो नाता पर्ने व्यक्तिसँग विवाह गर्नु हुँदैन भनिएको छ। 1 कोरिन्थी 7:39 विवाह गर्नुको लागि प्रभुकै जन हुनुपर्छ। एकजना लियो टल्स्टाईले भन्छन् विवाह गर्नुभन्दा पहिला 100 पटक होइन तर 1000 पटक सोच किनभने विवाहको निम्ति पूर्व तयारी निकै महत्वपूर्ण छ भनेर भन्नुभएको छ। यसको निम्ति सोच्नुपर्छ मनन गर्नुपर्छ र निरन्तर प्रार्थना पनि गर्नुपर्छ किनभने निरन्तरताको प्रार्थना पछि परमेश्वरले काम पनि गर्नुहुन्छ। त्यो विश्वास परमेश्वरमा हामीले पाएका छौँ किनभने इसाई विवाह करार सहित सम्पन्न हुन्छ। यो करार मृत्युले नचुटाएसम्मको लागि हो। यो कुनै सम्झौता होइन। सम्झौतामा समय सीमा तोकिएको हुन्छ। यो केही महिना अथवा केही वर्षको लागि मात्र पनि होइन। यो त जीवनभरिको लागि हो। यो कुनै गाई भैँसी किने जस्तो पनि होइन। मन लागे आफूसँग राख्ने र मन नलागे नराख्ने। प्रभुको छोरा छोरीले गलत जोडीको छनौट गर्नु हुँदैन। सानो गल्तीले वा गलत जोडीको छनौटले जिन्दगीभरि जीवन पीडादायी र कष्टकर बन्न पनि सक्छ। गलत जोडीको छनौटले गर्दा नै आज यस संसारमा सम्बन्ध विच्छेद एउटा खेल जस्तै भएको छ। पवित्र विवाहको बन्धनमा बाँधिएका व्यक्तिहरू पनि अलग भएका छन् र उनीहरू परमेश्वरबाट नै टाढा भएका छन्। आज हामीले मण्डलीमा टोलमा समाजमा यस्ता किसिमका व्यक्तिहरू देखिरहेका छौँ। यसकारण भविष्यमा हुने विवाहमा दुईजनाको सहमति हुनै पर्छ। आफ्ना घर परिवारको करकापमा परेर विवाह गर्न हुँदैन। हामीले परमेश्वरको वचन आमोस 3:3 हेर्छौँ भने दुईजनाको आपसमा सहमत नभएसम्म के ती दुई सँगसँगै हिँड्छन् भनेर त्यहाँनिर सोधिएको छ। भनिएको छ आपसमा गरिने सहमतिले नै उनीहरूको जीवनमा प्रेम एकता र मिलाप आउने काम गर्छ। एकजना दार्शनिक सुकरात भन्छन् यदि तिमीले असल पत्नी पायो भने खुसी हुनेछौ र खराब व्यक्ति भेट्यौ भने दार्शनिक। यो भनाइले विवाहको अनुभवले जीवनमा गहिरो असर पार्छ किनभने असल पति अथवा असल पत्नी एक आपसमा उहाँहरूको सम्बन्ध, उहाँहरूको प्रेम, उहाँहरूको अनुभव, उहाँहरूको व्यवहार एकदमै परमेश्वरको महिमाको योग्य हुन्छ। परिवारमा आशिषमय हुन्छ, मण्डलीमा पनि आशिषमय हुन्छ। यो भनाइले विवाहको अनुभवले जीवनमा गहिरो असर पार्छ भन्ने कुरालाई देखाउँदछ। किनभने असल पत्नीले जीवनमा सुख ल्याउँछिन्, तर समस्याग्रस्त भएको सम्बन्धले मानिसलाई गहिरो सोचमा डुबाउँछ। विवाह सफल नहुँदा मानिसले जीवनको अर्थ र पीडामाथि चिन्तन गर्न थाल्छ। यो सोचनीय प्रश्न हो। एक पटक सोच्नुहोस्, विचार गर्नुहोस् र मनन गर्नुहोस्। पवित्र धर्मशास्त्र बाइबलमा अब्राहम, इसाक र याकुबको विवाहलाई नमूना र आदरणीय विवाहको रूपमा लिन सकिन्छ। आजका पुस्ताले अथवा आजका जवान भाइ बहिनीहरूले यही कुराको अनुसरण गर्नुपर्छ कि विवाह चाहिँ परमेश्वरसँगको प्रार्थना अनि समझदारीमा अनि एकअर्कासँगको मिलापमा हुनुपर्छ। जुन विवाह चाहिँ एकदमै आशिषमय, परमेश्वरको महिमाको योग्य र मण्डलीमा, परिवारमा एउटा परमेश्वरको आशिषले भरिएको विवाह हुन सक्छ। एकजना प्रभुको दास डाक्टर टिमोथी अर्यालले आफ्नो पुस्तक ख्रिस्टियन विवाह र परिवार नामक पुस्तकमा सुहाउँदो सहयोगी जोडी छान्ने बारेमा निम्न महत्वपूर्ण कुराहरू बताएका छन्। जस्तै मिल्दो पृष्ठभूमि भएका, मिल्दो इच्छा, मान्यता र मूल्य भएका, मिल्दो सामाजिक र आर्थिक पृष्ठभूमि भएका, शिक्षा र अनुभव मिलेका र जात स्वीकार गरेका र मिल्दो विश्वास र उद्देश्य भएका इत्यादि। विवाहको लागि दुवै पक्षको पृष्ठभूमि र मूल्य समान हुनु जरुरी छ। कतिचोटि विवाह गर्न लागेका भाइ बहिनीहरूले यी कुराहरू सोच्न सक्नुभएको हुँदैन। क्षणिक भरको कुराहरू सोच्नुहुन्छ अनि पछि बिस्तारै गएर चाहिँ सम्बन्धमा समस्याहरू आएको पनि हामीले देखिरहेका छौँ। यसकारण यी सबै कुराहरू पहिला नै स्वीकार गरेर, प्रार्थना गरेर, एक अर्कालाई चिनेर, एक अर्कालाई बुझेर, प्रार्थनासहित अगाडि बढ्छौँ भनेदेखि त्यो विवाह एकदमै आशिषमय हुन्छ, परमेश्वरको महिमाको योग्य हुन्छ अनि फलदायी पनि हुन्छ। यहाँनेरि हामीले हेर्छौँ भने विवाहको लागि दुवै पक्षको पृष्ठभूमि र मूल्य समान हुनु जरुरी छ। समान इच्छा, मान्यता र सामाजिक परिवेश र आर्थिक अवस्थाले जीवनलाई सहज बनाउँछ। शिक्षा, अनुभव, जात र विश्वास मिल्दा दाम्पत्य सम्बन्ध अझ बलियो पनि हुन्छ। अनि यहाँनेरि हामीले हेर्छौँ भने परमेश्वरको वचनले विवाहलाई एकदमै आदरणीय प्रकारले हेर्नु भएको छ। अनि विवाह गर्न तयार भएका हाम्रा जति पनि भाइ बहिनीहरू हुनुहुन्छ, असल जोडीको निम्ति निरन्तर प्रार्थना गर्नुपर्छ, परमेश्वरको अगुवाई खोज्नुपर्छ अनि परिवारका अभिभावकहरूसँग सरसल्लाह लिनुपर्छ, मण्डलीका आदरणीय गुरुजनहरूसँग पनि सरसल्लाह लिनुपर्छ। कतिचोटि हामी एक्लै निर्णय गर्छौँ अनि पछि गएर त्यहाँनिर समस्याहरू उत्पन्न भएको पनि हामीले देखिरहेका छौँ। यसकारणले विवाह केही समयको लागि मात्र होइन, केही महिनाको लागि मात्र होइन, केही वर्षको लागि मात्र होइन, विवाह चाहिँ जीवनभरिको लागि भएको कारणले गर्दाखेरि जसरी परमेश्वरको वचनले विवाहलाई एउटा उत्साह दिनुभएको छ अनि परमेश्वरको वचन अनुसार नै परमेश्वरले विवाहको योजना गर्नुभएको छ, यो चाहिँ परमेश्वरको महिमाको निम्ति अनि परिवारको भलाइको निम्ति अनि समाजको निम्ति, मण्डलीको निम्ति एकदमै महत्वपूर्ण छ। यसकारणले गर्दाखेरि विवाह गर्न तयार भएका भाइ बहिनीहरू अनि उहाँहरूको लागि मात्रै नभएर परिवारको लागि पनि एकदमै महत्वपूर्ण छ, आवश्यक छ अनि टोल समाजको लागि पनि एकदमै महत्वपूर्ण छ, आवश्यक छ अनि मण्डलीको निम्ति, परमप्रभुको सेवाको निम्ति पनि एकदमै महत्वपूर्ण छ, आवश्यक छ। किनभने जब परम प्रभुले आदमको निम्ति हव्वा सृष्टि गर्नुभयो, उनीहरू दुईजना मिलेर अनि परम प्रभुसँग संगति गर्नुहुन्थ्यो, अनि त्यो संगतिद्वारा परम प्रभु महिमित हुनुहुन्छ, अनि उहाँहरूको जीवनमा परिवारमा एउटा ठूलो आशिष पनि परमेश्वरले दिनुहुन्छ। किनभने जसरी परमेश्वरले भन्नुभएको छ, जहाँ दुई कि तीनजना भेला भएर मेरो नाम लिन्छन् त्यहाँ मेरो उपस्थित हुनेछ। अनि परिवार मिलेर परम प्रभुको आराधना गर्नु, परम प्रभुको सेवा गर्नु, परम प्रभुमा भरोसा राख्नु, अनि परम प्रभुको इच्छा अनुसारको जीवन जिउनु अनि कामहरू गर्नु त्यो परम प्रभुको महिमाको निम्ति हो। जब दुई वा तीनजना मिलेर परम प्रभुको आराधना गर्छौ, परम प्रभुको सेवा गर्छौ भने त्यो आराधना त्यो सेवा परमेश्वरको महिमाको योग्यको सेवा हुन्छ, अनि परमेश्वर त्यो चाहनुहुन्छ। यस कारणले गर्दाखेरि विवाह भन्ने बित्तिकै विवाह गर्ने उमेर भएका भाइ बहिनीहरूले सोच्नुपर्छ कि मेरो हुनेवाला श्रीमान अथवा हुनेवाला पत्नी परमेश्वरमा भरोसा राख्ने, परमेश्वरमा आज्ञाकारी भएर जिउने, अनि परमेश्वरको इच्छा अनुसारको जीवन जिउने, अनि एक अर्कासँगको सम्बन्धमा अगाडि बढ्ने, अनि परमेश्वरको सेवामा सहायता गर्ने त्यो योग्यका भाइ बहिनीहरू एकदमै आवश्यक छ। किनभने परमेश्वरको वचनमा हामीले हेर्छौँ भने पहिला उहाँको राज्य र धार्मिकताको खोजी गर, सबै थोक तिमीहरूलाई थपिनेछन्। कतिचोटि हामी आफ्नै इच्छा र योजना अनुसारको चालमा चलिरहेका हुन्छौँ, परमेश्वरको इच्छा र योजना अनुसार हामी हिँड्न सकेका हुँदैनौँ, जसले गर्दाखेरि हाम्रो जीवनमा विभिन्न किसिमका समस्याहरू, बाधाहरू अनि कठिनाइहरू आउँछन्। तर परमेश्वरले विवाहलाई जोड्नु भएको उद्देश्य पनि यो हो कि सँगसँगै मिलेर परमप्रभुको सेवा गरून्, परमेश्वरको आराधना गरून्, परमेश्वरसँग संगति गरून् र परमेश्वरका आज्ञाहरू पालन गरून्, अनि विवाहको उद्देश्य पनि त्यही हो। जब सँगसँगै मिलेर विवाह हुनुभएका भाइ बहिनीहरू परमेश्वरको आराधना गर्नुहुन्छ भने त्यो आराधनाद्वारा परमेश्वर महिमित हुनुहुन्छ, अनि आराधना प्रसन्न हुनुहुन्छ, अनि परमेश्वरले आफ्ना आराधकहरूको प्रार्थना पनि सुन्नुहुन्छ, अनि उनीहरूको दाम्पत्य जीवनमा परमेश्वरले फेरि आशिष दिनुहुन्छ। अनि प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू श्रीमान श्रीमती अनि आशिषमय जीवन चाहिँ जिउनुपर्छ, परमेश्वरको महिमाको योग्यको जीवन चाहिँ जिउनुपर्छ। किनभने परमप्रभु जो हुन्छ दाम्पत्य जीवनमा सहायता गर्नुहुने परमेश्वर, अनि त्यो सम्बन्धलाई जोड्नुहुने परमेश्वर, त्यो सम्बन्धलाई बलियो बनाउनुहुने परमेश्वर, त्यो सम्बन्धद्वारा परमेश्वरको महिमा गर्ने परमेश्वर उहाँ नै हुनुहुन्छ। यसकारण यहाँ वचनमा भन्नुभएको जस्तै नै विवाह गर्न तयार भएका हाम्रा जति पनि भाइ बहिनीहरू हुनुहुन्छ, परमेश्वरको योजनाभित्र रहेर अगाडि बढ्नुहुन्छ भने परमेश्वरले आफ्नो समयमा सबै भाइ बहिनीहरूको जीवनमा असल काम गर्नुहुन्छ। जसरी उहाँले आफ्नो वचनद्वारा भन्नुभएको छ, उहाँको समयमा सब थोक सुन्दर हुनेछन्। कतिचोटि हामी आफ्नै समय अनुसार अगाडि बढिरहेका हुन्छौँ, आफै समय मिलाउँछौ, आफ्नै चालमा चल्छौ, धैर्य गर्दैनौ, परमेश्वरको आवाजलाई हामी सुन्दैनौ, परमेश्वरको अगुवाई हामी खोज्दैनौ, परमेश्वरसँग हामी माग्दैनौ, हामीले आफ्नो आँखाले देखेका कुराहरू मात्रै हामी रुचाउँछौ। तर हामीले आफ्नो आँखाले देखेको कुराहरू हाम्रो जीवनभरिको लागि नहुन पनि सक्छ, तर जब परमेश्वरको अगुवाई अनुसार परमेश्वरसँग प्रार्थना गर्छौँ, परमेश्वरसँग माग्छौँ, परमेश्वरलाई पुकार्छौँ, अनि उहाँको अगुवाई अनुसार हामी अगाडि बढ्छौँ भनेदेखि अनि परमेश्वरले जे गर्नुहुन्छ भलाइको निम्ति गर्नुहुन्छ, असल गर्नुहुन्छ, अनि परमेश्वरले जब हाम्रो जीवनमा जति पनि कामहरू गर्नुहुन्छ, अनि परमेश्वरले हाम्रो जीवनमा गर्नुभएका कामहरू चाहिँ केही समयको लागि होइन, केही महिनाको लागि होइन, केही वर्षको लागि होइन, अनन्त अनन्तसम्मको लागि परमेश्वर हाम्रो जीवनमा काम गर्नुहुन्छ। यसकारण हामीले आँखाले देखेका कुराहरू क्षणिक हुन सक्छन्, केही समयको लागि मात्रै हुन सक्छन्, केही दिनको लागि मात्रै हुन सक्छन्, तर परमेश्वरबाट पाएको हरेक कुराहरू अनन्त अनन्तसम्मको लागि छन्। यसकारण हामी चाहिँ क्षणिक कुरामा भर पर्नु भन्दाखेरि पनि परमेश्वरमा धैर्य गर्ने अनि परमेश्वरमा भरोसा राख्ने अनि परमेश्वरको वचन अनुसारको जीवन जिउने प्रभुका जनहरू हुनुपर्छ। जसरी योहन्ना 15:7 हामीले हेर्छौँ भने तिमीहरू ममा रह्यौ र मेरा कुरा तिमीहरूमा रह्यो भनेदेखि तिमीहरूको इच्छा अनुसार जे माग्छौ त्यो तिमीहरूको निम्ति गरिनेछ। परमेश्वरले आफ्नो वचनद्वारा हाम्रो निम्ति कति ठूला ठूला प्रतिज्ञाहरू गर्नुभएको छ। उहाँमा रहनु भनेको चाहिँ उहाँका आज्ञाहरू पालन गर्नु नै हो, अनि उहाँका कुरा भनेको चाहिँ परमेश्वरको वचन हो। हामी चाहिँ परमेश्वरको वचन सुन्ने, परमेश्वरको वचन अध्ययन गर्ने, अनि परमेश्वरको वचन अनुसारको चालमा चल्ने प्रभुका जनहरू हुनुपर्छ। जब हामी परमेश्वरको वचन अध्ययन गर्छौँ, परमेश्वरको वचन सुन्छौँ, परमेश्वरको वचन बाट हामी सिक्छौँ, अनि परमेश्वरको वचन अनुसारको जीवन जिउँछौँ भनेदेखि परमेश्वरले आफ्ना भक्त जनहरूलाई आफ्नो समयमा असल काम गर्नुहुन्छ। उहाँले आफ्नो समयमा भन्नुभएको छ, अनि त्यो समयसम्म हामी धैर्य गर्ने, प्रभुमा भरोसा राख्ने, प्रभुमा आशा राख्ने, अनि प्रभुले देखाउनु भएको असल धार्मिकताको मार्गमा अगाडि बढ्ने प्रभुका जनहरू हुनुपर्छ। किनभने परमप्रभु जो हुनुहुन्छ उहाँले आफ्नो वचनद्वारा आज हाम्रो निम्ति धेरै ठूला ठूला प्रतिज्ञाहरू गर्नुभएको छ। उहाँका वचनका प्रतिज्ञाहरू चाहिँ आज हामी हरेकको जीवनमा पूरा भएकै प्रभु चाहनुहुन्छ। किनभने परमप्रभु जो हुनुहुन्छ उहाँ चाहिँ विश्वासयोग्य हुनुहुन्छ, उहाँले जे भन्नुहुन्छ हाम्रो जीवनमा काम गर्नुहुन्छ। त्यसैले हामी चाहिँ हाम्रो दैनिक जीवनमा परमेश्वरमा भरोसा राखेर जिउने प्रभुका दास दासीहरू हुनुपर्छ। अनि दाम्पत्य जीवनमा विवाहको समयमा त यी कुराहरू झन् एकदमै महत्वपूर्ण छ। हामीले विवाहको लागि मात्रै नभएर हाम्रो दैनिक जीवनमा चाहिँ परमेश्वरका आज्ञाहरू पालन गर्ने प्रभुका जनहरू हुनुपर्छ। जो भाइ बहिनी परमेश्वरमा आज्ञाकारीबाट अगाडि बढ्नुहुन्छ अनि त्यो परिवारमा आशिष हुन्छ, अनि मण्डलीमा आशिष हुन्छ, टोल समाजमा आशिष हुन्छ, अनि उहाँहरूको व्यक्तिगत जीवनमा पनि आशिष हुन्छ। अनि ती भाइ बहिनीहरूको निम्ति परमेश्वरले आफ्नो समयमा असल काम गर्नु नै हुन्छ, किनभने उहाँले भन्नुभएको छ उहाँको समयमा सब थोक सुन्दर हुनेछन्। अनि त्यो समयसम्म परमेश्वरमा भरोसा राखेर जिउनलाई, परमेश्वरमा आज्ञाकारी जिउनलाई परमेश्वरले हाम्रा सम्पूर्ण भाइ बहिनीहरूलाई सहायता गर्नुभएको होस्। यसकारण एकभन्दा दुई असल कार्यक्रम मार्फत हाम्रा जति पनि विवाह गर्ने सोच बनाएका भाइ बहिनीहरू हुनुहुन्छ, अनि त्यो उमेरसम्म पुग्नु भएको छ, अनि असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ, असल जोडीको खोजीमा हुनुहुन्छ भनेदेखि तपाईँहरू धैर्य गर्नुहोस्, परमेश्वरमा अझै भरोसा राख्नुहोस्, परमेश्वरमा आज्ञाकारीबाट अगाडि बढ्नुहोस्, अनि परमेश्वरले भाइ बहिनीको जीवनमा अवश्य पनि काम गर्नुहुन्छ। किनभने हामी सबैको जीवनमा काम गर्नुहुने चाहिँ परमेश्वर नै हुनुहुन्छ, मात्रै हामी चाहिँ उहाँप्रतिको विश्वासमा, भक्तिमा आज्ञाकारी भएर उहाँमा भरोसा राखेर अगाडि बढ्ने प्रभुका जनहरू हुनुपर्छ। जो व्यक्ति परमेश्वरमा भरोसा राख्छ, उहाँमा आज्ञाकारी भएर अगाडि बढ्छ, त्यो व्यक्तिलाई कुनै पनि भलो थोकबाट परमेश्वरले वञ्चित गर्नुहुन्न। त्यो व्यक्तिको निम्ति हरेक असल कुराहरू जुटाउने परमेश्वर नै हुनुहुन्छ, असल जोडीहरू जुटाउनु हुने परमेश्वर नै हुनुहुन्छ। जुन कुरा हामीले सोचेको भन्दा पनि, हामीले चिताएको भन्दा पनि, हामीले कल्पना गरेको भन्दा पनि फरक हुन्छ। किनभने हामीले सोचेको कुरा, हाम्रो सोच, हाम्रो विचार भन्दा पनि, हाम्रो इच्छा, हाम्रो योजना भन्दा पनि परमेश्वरको सोच, परमेश्वरको विचार, परमेश्वरको इच्छा, परमेश्वरको योजना आफ्ना भक्त जनहरूप्रति जहिले पनि महान हुन्छ। उहाँको त्यो महान इच्छा र योजना जहिले पनि परमेश्वरले आफ्ना भक्त जनहरूको जीवनमा पूरा भएको प्रभु चाहनुहुन्छ। यसकारण उहाँको इच्छा र योजना हाम्रो जीवनमा पूरा गर्ने हो भने हामी चाहिँ दैनिक जीवनमा परमेश्वरप्रति आज्ञाकारी भएर जिउने प्रभुका जनहरू हुनुपर्छ। जब परमेश्वरमा आज्ञाकारी भएर हामी अगाडि बढ्छौँ, परमेश्वरले हरेक असल असल ढोकाहरू खोल्नुहुन्छ। आफ्ना भक्तजनको मार्ग उहाँले सिधा तुल्याउनुहुन्छ। आफ्नो भक्तजनको आवश्यकताहरू पूरा गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, किनभने परमप्रभु जो हुनुहुन्छ विश्वासयोग्य हुनुहुन्छ, अनुग्रही हुन्छ, दयालु हुन्छ। यसकारण म एकभन्दा दुई असल कार्यक्रम मार्फत हाम्रा सम्पूर्ण जवान भाइ बहिनीहरू जो विवाहको लागि प्रार्थना गरिराख्नु भएको छ, यो कार्यक्रमद्वारा परमेश्वरले हरेक भाइ बहिनीको जीवनमा असल असल जोडीहरू जुटाउनलाई परमेश्वरले सहायता गर्नुभएको होस्। जुन जोडी चाहिँ परमेश्वरको महिमाको योग्यको भएर जिउनलाई परमेश्वरले सहायता गर्नुभएको होस्। एकभन्दा दुई असल कार्यक्रम मार्फत हाम्रा भाइ बहिनीलाई म यही सन्देश दिन चाहन्छु, परमप्रभु जो हुनुहुन्छ विश्वासयोग्य हुनुहुन्छ अनि हरेकको निम्ति असल जोडी जुटाउनु नै परमेश्वर हुनुहुन्छ, मात्रै हामीले उहाँप्रतिको विश्वासमा भक्तिमा आज्ञाकारीमा जिउनुपर्छ अनि निरन्तर प्रार्थना गर्नुपर्छ। अनि प्रार्थना गरेर मात्रै हुँदैन, हामीले जुन विषयको लागि प्रार्थना गर्छौँ त्यो विषय चाहिँ परमेश्वरले सुन्नुभएको छ भन्ने कुरामा हामी विश्वस्त पनि हुनुपर्छ र धैर्य गर्नुपर्छ, आशामा पर्खिनुपर्छ, किनभने परमप्रभुमा आशा राख्ने प्रभुका जनहरूलाई कुनै पनि भलो थोकबाट उहाँले वञ्चित गर्नुहुन्न, किनभने परमप्रभु जो हुनुहुन्छ हाम्रो जीवनको आशा अनि भरोसा हुनुहुन्छ, हाम्रो वर्तमान भविष्य सम्हाल्नु हुने जीवित परमेश्वर उहाँ नै हुनुहुन्छ। यस्तो महान परमेश्वरलाई पुकार्ने मौका आज हामीले पाएका छौँ, यस्तो महान परमेश्वरको सेवा गर्ने मौका आज हामीले पाएका छौँ, यस्तो महान परमेश्वरमा भरोसा राखेर जिउने मौका आज हामीले पाएका छौँ। यसकारण परमप्रभुले जे गर्नुहुन्छ आफ्ना जनहरूको निम्ति भलाइ गर्नुहुन्छ, असल गर्नुहुन्छ, अनि परमप्रभुले जे गर्नुहुन्छ आफ्ना पवित्र जनहरूको निम्ति अनन्त अनन्तसम्मको लागि गर्नुहुन्छ। यसकारण हामी चाहिँ दिन प्रतिदिन परमेश्वरमा आज्ञाकारी भएर जिउने प्रभुका जनहरू हुनुपर्छ। यी वचनद्वारा हाम्रा सम्पूर्ण प्रिय भाइ बहिनीहरूलाई परमेश्वरले उत्साह दिनुभएको होस्, आशिष दिनुभएको होस् र परमेश्वरमा भरोसा राखेर जिउनलाई परमेश्वरले सहायता गर्नुभएको होस् भन्दै एकभन्दा दुई असल कार्यक्रम मार्फत म बिदा हुन चाहन्छु। हुन्छ, यहाँ सबैजनालाई फेरि पनि जय मसी।
0: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवन साथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवन साथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवन साथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ अष्टचित्र खड्काज्यू मोबाइल 98 41 48 50 97 98 41 48 50 97। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। शालोम शालोम शालोम। कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजय सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, रमाउनुहोस्। तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ, तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुशी हुनुको राशि अरूसँग पनि शेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर चाहिँ कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ। आज पनि ज्ञानगुणका कुरा सँगसँगै मिठा मिठा भक्ति संगीतहरू लिएर तपाईँको रेडियोमा आइसकेको छु र थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु है त। यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा प्रत्यक्ष रूपमा यसै समयमा सुन्न सक्नुहुनेछ। आज पनि ज्ञानगुणका कुरा सँगसँगै मिठा

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या अनि विजयले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, तपाईँ र मैले हामी जब विभिन्न

ठाउँमा उपस्थित हुन्छौ अनि विभिन्न कार्यहरू गर्दछौ। खास गरिकन हामीले काम गर्ने ठाउँमा हामीलाई काम गर्दै जाँदा गल्तीहरू हुन सक्छन्, हामीले कामहरू बिगार्न सक्छौ। त्यो अवस्थामा तपाईँ र मेरो अपेक्षा के हुन्छ र मानिसले तपाईँ र मलाई कस्तो किसिमको व्यवहार गर्छन् होला? खास गरिकन हामीले यसो विचार गर्ने हो भने कतिपय गल्ती गर्दा कडा सजाय दिने नियम हुन्छ। यो राष्ट्रमा त्यो नियम हुन सक्छ, कुनै कुनै परिवारमा त्यस्तो नियम हुन सक्छ। र आज मैले विषय खास गरिकन उठान गर्न खोजेको कुरा चाहिँ यही हो कि सजाय कस्तो हुनुपर्छ। खास गरिकन सजायले मान्छेलाई खालि डर त्रास मात्र देखाउने हो कि सुधार गर्ने हो, अर्थात सुधारात्मक अनुशासन कि कडा सजाय आवश्यक हुन्छ? त मैले विशेष गरी यही कुरालाई आज जोड़ दिनेछु। परमेश्वरको न्याय कठोरता मात्र होइन, न्यायसँग सत्य, अनुशासनसँग प्रेम र सजायसँग सुधारको उद्देश्य जोड़िएको हुन्छ। प्रिय मित्र, म दोहोर्याउन चाहन्छु, परमेश्वरको न्याय चाहिँ कठोरता मात्र होइन, न्यायसँग सत्य पनि हुन्छ सँगसँगै, अनुशासनसँग प्रेम पनि हुन्छ सँगसँगै, र सजाय सँगसँगै त्यसको उद्देश्य सुधार्नुको उद्देश्य पनि त्यो सँगसँगै जोड़िएको हुन्छ। त्यसैले हामी जब जब सजायको कुरा गर्दछौ नि प्रिय मित्र, सजाय किन आवश्यकता हुन्छ भन्ने कुरा पनि हामीले बुझ्नु पर्दछ। यो किनकि एउटा गम्भीर विषय पनि हो। बारम्बार मानिसले प्रश्न उठाइरहेका हुन्छन्, यो व्यक्तिले यो प्रकारको गल्ती गरेको छ, यो संवेदनशील विषयमा अब उसलाई कसरी हामीले ट्रिट गर्ने, अर्थात कुन किसिमले व्यवहार गर्ने? यो प्रश्न जन्मिनु स्वाभाविकै हो। गल्ती गर्ने मानिसलाई कडा सजाय दिनुपर्छ कि उसलाई सुध्रने अवसर या मौका दिनुपर्छ? यो चाहिँ एकदमै सोध्नुपर्ने प्रश्न छ। अपराध हुँदा दण्ड आवश्यक हुन्छ कि क्षमा पर्याप्त हुन्छ? अर्को बहुमूल्य प्रश्न यो पनि छ। जब बालबालिकाहरूले अनुशासनलाई उल्लङ्घन गर्छन्, त्यो बेला बाबु आमाले तथा अरू कसैको निगरानीमा रहँदा निगरानीकर्ताले के गर्नु पर्ला? विद्यालयमा कोही कोही बेला विद्यार्थीले गम्भीर गल्ती गरेमा शिक्षकले कुन किसिमको प्रतिक्रिया दिनु पर्ला? मण्डलीमा पनि त्यस्तै हुन सक्छ, कसैले गलत काम गरेमा उसलाई सच्याउने हो कि बहिष्कृत गर्ने हो कि, कुन किसिमको सजाय सुहाउँदो हुन्छ होला? र एकदमै महत्वपूर्ण प्रश्न चाहिँ, खास गरिकन बाइबलले हामीलाई सजाय बारे के कुरा सिकाउँदछ त प्रिय मित्र? पक्ष विपक्षमा बहस गर्नु एक ठाउँमा छ, तर खास साँचो शिक्षा चाहिँ कस्तो हुनुपर्दछ? कुन किसिमले मानिसलाई न्याय गर्न सकिन्छ? कसरी न्याय सँगसँगै प्रेम मिसाएर मानिसलाई सुधार्न सकिन्छ? यो कुरालाई विशेष हामीले मनन गर्नुपर्दछ प्रिय मित्र। जब हामी न्याय अनुशासनका कुरा गर्दछौ, तब प्रश्न के उठ्दछ भने, हामीले गर्दै गरिरहेको न्याय वास्तवमा सही छ कि छैन? अनि हामीले, मैले अघि पनि तपाईँलाई बताइसके, पवित्र शास्त्र अनुसार हामीले कस्तो किसिमको न्याय गर्नुपर्छ भनेर हामीले बुझ्नुपर्दछ। पवित्र शास्त्रमा वचनले बोल्दछ कि हे मेरो छोरा, परमप्रभुको अनुशासनलाई तुच्छ नठान, उहाँको हप्कीबाट नथाक, किनकि जसलाई परमप्रभुले प्रेम गर्नुहुन्छ उसैलाई
अनुशासन गर्नुहुन्छ। हितोपदेश 3 अध्यायमा तपाईले यो कुरा पाउनुहुन्छ। यसले हामीलाई यही कुरा सिकाउँछ कि प्रिय मित्र, जब जब हामी अनुशासन र सजाय जस्ता कुराहरूलाई अगाडि ल्याउँदछौ, तब तब हामीले मनन गर्नुपर्ने कुरा चाहिँ के हुन्छ भने, अनुशासनको उद्देश्य चाहिँ केवल पीड़ा दिनु होइन तर सही बाटोमा फर्काउनु पनि हो। जब सजायको प्रश्न उठ्छ नि, हामीले सोध्नुपर्ने प्रश्न चाहिँ यस सजायले के हासिल गर्न खोजिरहेको छ। वास्तवमा यो सजाय दिँदा यो सजायबाट प्राप्त हुने कुरा चाहिँ के हो त, अर्थात हामीले कस्तो आउटकम अपेक्षा गरिरहेका छौं त। कतै तपाईले सजाय दिने क्रममा प्रतिशोध त लिइराख्नु भएको छैन, तपाईँको सजाय सँगसँगै निकै ठूलो अपमान र बेइज्जती त गरिराख्नु भएको छैन, या तपाईँले कुनै यस्तो डर पैदा गरिराख्नु भएको छ कि, या तपाईँले सुधार्नलाई प्रयत्न गरिराख्नु भएको छ। यी कुरालाई चाहिँ पहिलो प्राथमिकतामा राखेर मात्रै हामीले सजायका चरणहरूमा अगाडि बढ्नु उचित हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले प्रिय मित्र, खास गरिकन कसैलाई सुधारका निम्ति वैज्ञानिक दृष्टिकोणले होस्, मनोवैज्ञानिक दृष्टिकोणले होस्, सामाजिक दृष्टिकोणले होस्, पारिवारिक दृष्टिकोणले होस् या धार्मिक दृष्टिकोणले होस्, हामीले कुनै न कुनै प्रकारको सजायद्वारा त्यो व्यक्तिलाई फेरि त्यो कार्यमा संलग्न नहुनलाई या निरुत्साहित गर्नलाई सजायको व्यवस्था गर्नै पर्छ। यदि मानिसलाई छाडा छोडिदियो भने, छाडाले भाँड्दछ भन्छ, सबै कुरा भाँड्दछ उसले। त्यसैले अनुशासनको अर्थ सजाय भन्ने शब्द सुन्दा कता कता डर डर पनि हाम्रो मनमा उत्पन्न हुन्छ। सजाय सँगसँगै अर्को यस्तो शब्द पनि हाम्रो मन मस्तिष्कमा गुन्जन थाल्छ, कठोरताको कुरा आउला, डरको कुरा आउला, पीड़ाको कुरा आउला। अवश्य पनि हामी सजाय भन्ने बित्तिकै यस्ता कुरातर्फ मोडिन सक्छौ, तर पवित्र शास्त्रमा चाहिँ के छ भने प्रिय मित्र, अनुशासनको अवधारणा जसले गलत कार्य गर्नेलाई गलत गर्नुहुन्न र त्यो गलत गराईको परिणाम बारे अवगत गराउँदै त्यो गलत गर्ने प्रक्रियालाई रोक्नु अनि उसका जुन गल्तीहरू छन् तिनीहरूलाई सच्याउने अवसर र मौका दिनु, त्यो व्यक्ति जसले गल्ती गरिरहेको छ उसलाई जिम्मेवारीको बोध गराउनु र सही बाटोमा फर्कन सहायता गर्नु भन्ने कुरालाई चाहिँ पवित्र शास्त्रले जोड़ दिन्छ। त्यसैले यहाँ सजाय भन्ने बित्तिकै हामीले खालि नकारात्मक एउटा शारीरिक पीड़ा, मानसिक पीड़ा दिने कुरा होइन भन्ने कुरामा हामी स्पष्ट हुनुपर्दछ। प्रिय मित्र, जब अनुशासनलाई छोराछोरी तर्फ लक्षित गरिएको छ भने, एउटा पिताले असल छोराछोरीलाई या असल बनाउनलाई कुन सम्मको सजाय दिन सक्नुहुन्छ एउटा पिताले, अर्थात के सम्मान गर्न सक्नुहुन्छ त। त्यसैले पिताले छोराछोरीलाई गर्ने अनुशासन एउटा एकदमै महत्वपूर्ण पाटो हो अनुशासनको। हामीलाई खास गरिकन यसले साँचो एउटा सिद्धान्तलाई सिकाउँदछ। कस्तो सिद्धान्त भने, पक्कै पनि आफ्नो बाबा आमाले आफ्नो छोराछोरीलाई धेरै नै माया गरेका हुन्छन्, त्यही मायाभित्र रहेर दिने सजाय पक्कै पनि कठोर सजाय हुँदैन। त्यसैले एउटा साँचो अनुशासन प्रेमविहीन हुनै सक्दैन भन्ने कुरा यहाँ हामी जोड़ दिन सक्छौ। तर खासमा यसको अर्थ म माया गर्छु यसले जे गरे पनि ठिक छ भन्ने चाहिँ फेरि पटक्कै हुँदै होइन, किनभने जब जब हामी प्रेममा पनि कोही कोही कोही बेला होइन भन्ने गर्छौ नि, होइन भन्न जब जान्दछौ प्रेमभित्र पनि, किनभने प्रेमले एक किसिमको सिमाना निर्धारण गरिसकेको हुन्छ अनि त्यो सिमाना भन्दा बाहिर जानु चाहिँ प्रेमको खिल्ली गर्नु हो।
अनि त्यो प्रेमलाई खिल्ली गरे बापत त्यो प्रेमको खिल्लीमा कस्तो किसिमको परिणाम भोग्नु पर्दछ त्यो व्यक्तिले भोग्नु पर्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो। त्यसैले हामीलाई अनुशासनमा जसरी आमा बाबुले छोराछोरी प्रति पूर्ण जिम्मेवारी भएर कड़ा भाषा कोही बेला प्रयोग गरिराख्नु भएको हुन्छ, यतिसम्म कि तेरो हात खुट्टा भाँचिदिन्छु, तपाईँले यो भनेको सुन्नुभएको होला, तपाईँले आफैले पनि त्यो अनुभव गर्नुभएको होला, तर पक्कै पनि आमा बाबुले तपाईँको हात खुट्टा भाँचेर हस्पिटल चाहिँ लानुहुन्न। यो चाहिँ एकदमै हामीले मनन गर्नुपर्ने कुरा हो। तर यहाँ यो भनाइले के कुरा पुष्टि गर्दछ भने यदि गलत गरेमा यहाँसम्मको सजाय चाहिँ हुन सक्छ है भन्ने कुराको सांकेतिक अर्थ चाहिँ हरेकले बुझ्नु जरूरी छ। जब हामी आधुनिक सन्दर्भमा यसलाई बुझ्नलाई कोशिश गर्दछौ, बाल बालिकालाई अनुशासन गर्नु र उनीहरूमाथि हिंसा गर्नु एउटै कुरा चाहिँ पक्कै पनि होइन। अनुशासनमा राख्नु एउटा कुरा हो, तर हिंसा उत्पीडनमा राख्नु चाहिँ पक्कै पनि असल होइन। अनि अहिले धेरै जसो ठाउँमा हिंसा उत्पीडन र हरासमेन्ट भन्ने जस्ता शब्दहरू प्रयोग गरिरहेको हामी पाउँदछौ, तर पवित्र शास्त्रले अनुशासनलाई प्रेम, शिक्षा र चरित्र निर्माणसँग जोडेर यसको परिभाषा दिँदछ। त्यसैले सजाय भन्नु नै जहाँ प्रेम हुन्छ, जहाँ असल शिक्षा हुन्छ, जसले एउटा व्यक्तिको सर्वत्र चरित्रलाई परिवर्तन गर्नलाई मद्दत पुग्दछ, हो त्यो प्रकारको अनुशासनमा पवित्र शास्त्रले जोड़ दिँदछ। प्रिय श्रोता, त्यसैले हामीले यहाँ एकदमै विचार गर्नुपर्ने कुरा चाहिँ जब जब सजायको प्रश्न उठ्दछ अब हामीले के गर्ने, यो प्रश्नलाई जब हामी एकदमै अन्तर्मनमा एकदमै खोजी गर्दछौ भने साँचो रूपले हामीले कुन प्रकारको अपराध गर्दा या कुन प्रकारको गल्ती गर्दा कस्तो किसिमको सजाय दिने त्यो कुराको निचोडमा हामी पुग्न सक्दछौ। यसर्थ हामीले ध्यानपूर्वक सजायका मापदण्डहरू निर्धारण गर्नुपर्दछ। प्रिय मित्र, अनि त्यही निर्धारण गरेको मापदण्डभित्र यदि हामीले हरेकलाई त्यही प्रकारले अनुशासित गर्न चाह्यौं भने पक्कै पनि त्यहाँ केही प्रकारको बदलाव आउने सम्भावना स्पष्ट हुन्छ। यसर्थ हामी एकदमै यो कुरा बुझौं कि परमेश्वरले जब हामीलाई दण्ड सजाय दिनुहुन्छ नि त्यो हाम्रो कर्म अनुसारको, हाम्रो कार्य अनुसारको दण्ड सजाय नै दिनुहुन्छ। त्यसमा पनि हामीलाई सुधार गर्ने अपेक्षा राखेर परमेश्वरले त्यो काम गर्नुहुन्छ। त्यसैले हामी सदैव परमेश्वरको तौर तरिकालाई अपनाएर दण्ड सजाय तोक्ने मानिसहरू हुनुपर्छ, म यो बताउन चाहन्छु तपाईँलाई। अर्को एउटा सुमधुर गीत एकैछिन राख्न चाहन्छु, त्यस पछाडि म पुनः विषयवस्तुमा आउनेछु।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण म एमपी खतिवडाको साथमा। श्रोता, म तपाईँसँग कुराकानी गरिरहेको छु, कस्तो सुन सजाय दिनु पर्ला? कुनै बच्चाले झुटो बोल्यो अरे मानिलिनुहोस्, यदि हामी केवल कराउँछौ मात्र भने त खराब छस्। त्यो हाम्रो गालीले उसको चरित्र सुधार्छ कि उसमा डर या अगाडि लुकाउने बानी बढाउन सक्छ? यो कुरालाई हामीले विचार पुर्याउनु पर्दछ। तर हामीले जब त्यही बच्चालाई तिमीले जे काम गरेका थियौ त्यो असल थिएन, झुट बोलेका थियौ त्यो राम्रो कुरा होइन, अब तिमीले सत्य बोल्नुपर्छ, तिमीले गरेको गल्तीको जिम्मेवारी तिमीले लिनुपर्छ, हामी तिमीलाई सुध्रन मद्दत गर्छौ, यो प्रकारले जब तपाईँ अनुशासन गर्नुहुन्छ भने पक्कै पनि उसको सोचमा परिवर्तन हुन सक्छ। प्रिय मित्र, जब यसरी तपाईँले त्यो गल्ती गर्ने व्यक्तिलाई अर्थात बच्चालाई प्रेमपूर्वक सम्झाउनुहुन्छ, त्यहाँ अनुशासन पनि हुन्छ एकातर्फ, अर्कोतर्फ प्रेम पनि हुन्छ। खास गरिकन व्यक्तिलाई होइन, गलत व्यवहारलाई सच्याउनलाई कोसिस गर्नुपर्दछ। बाइबलीय अनुशासनले चाहिँ हामीलाई यही कुरा सिकाउँदछ कि प्रिय मित्र, हामी चाहिँ व्यक्तिलाई सोझो बनाउन खोज्छौ, तर व्यक्तिलाई सोझो बनाउने भन्दा पनि हामीले उसले गरिरहेका गलत व्यवहारलाई कसरी सच्याउने त्यो कुरामा जोड़ दिनुपर्दछ। जब हामी कड़ा सजाय र न्यायको कुरा गरिरहेका हुन्छौ नि प्रिय मित्र, समाजमा गम्भीर अपराध हुन्छ भने अब के सजाय आवश्यक छैन भन्ने प्रश्न पनि त उठ्न सक्छ नि। अब के प्रेमले नै सम्हाल्ने हो त त्यस्तो अवस्थामा? यदि कसैले निकै गहन प्रकारको अलिक खतरनाक खालको अपराध गर्दछ भने हामीले पनि विचार पुर्याउनु पर्ने हुन्छ यसको निम्ति। पावलले प्रश्नसँग जब कोही मानिसले त्यहाँ न्याय गर्दछ भने उनीहरूको भूमिका कस्तो हुनुपर्छ भनेर स्पष्टसँग रोमीको पुस्तकमा लेख्नुहुन्छ। एउटा यस्तो सिद्धान्त हामीले थाहा गर्दछौ त्यहाँबाट, समाजको निम्ति आफ्नै किसिमको कानून र न्याय आवश्यक छन्। यदि अपराधको कुनै परिणाम नै नहुने हो भने त पीड़ितले न्याय कहाँ पाउँछ र? फेरि पीड़ितले न्याय त पाउनु पर्यो नि। यदि सबै मानिसले मलाई जे मन लाग्छ त्यही गर्छु भन्न थाले समाजको अवस्था कस्तो हुन्छ होला त्यो बेला? त्यसैले कानून, जिम्मेवारी, न्याय जस्ता कुराहरू आवश्यक अवश्य छन्, त्यो हामीले बुझ्नु पर्दछ। तर यसमा पनि एउटा प्रश्न जन्मिन सक्छ कि हरेक अपराधको उत्तर केवल अझ कठोर अनि कठोर अनि कठोर सजाय मात्र हो त? बाइबलको न्यायमा प्रमाण, सत्य र निष्पक्षताको महत्व पनि त्यतिकै छ। जहाँ स्पष्ट प्रमाण हुन्छ अनि जहाँ सत्यता हुन्छ र त्यो सत्य बाट चाहिँ हामीले निष्पक्ष रूपले चाहिँ निर्णय लिन सक्नु पर्दछ। एक व्यक्तिको विरूद्धमा कुनै अपराधको आरोप लाग्दा एकजना साक्षीको आधारमा मात्र निर्णय नगर्नु भनेर पवित्र शास्त्रले सिकाउँदछ। एकजना मान्छेले मात्र त जस्तो पनि निर्णय लिन सक्छ नि उसको निम्ति, उसको विरूद्धमा भनौं। र हामीलाई खास गरिकन व्यवस्थाको पुस्तकले सिकाए अनुरूप जब हामी थाहा गर्दछौ भने आरोप र प्रमाण एउटै होइन, रिस र न्याय पनि एउटै होइन, प्रतिशोध र न्याय पनि एउटै होइन, सजाय अघि सत्य पत्ता लगाउनु आवश्यक छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। यो सिद्धान्त भनेको आज संसारका सबै देशहरूमा लागू छ, किनभने यो सिद्धान्त निकै महत्वपूर्ण पनि छ। त्यसैले हामी जब कसैले गल्ती गर्दछ भने
हामीले त्यसका निम्ति त्यही प्रकारको नियम कानून जसरी हामीले तय गरेका छौं त्यही न्याय कानूनलाई जिम्मा दिनु जरूरी हुन्छ अनि त्यही न्याय कानूनले सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्दछ र अरू कुनै मापदण्ड राखेको छ भने त्यही मापदण्ड अनुरूप काम गर्ने काम गर्दछ। त्यसैले मित्र अब हामी एकैछिन यस्तो कुरामा विचार गरौं। अनुशासन आवश्यक हुन सक्छ तर क्रोधबाट गरिएको कठोरता बाइबलीय अनुशासनको पर्याय चाहिँ होइन कहिले पनि। र हामीले खास गरिकन पहिलो कुरा जान्नै पर्ने पहिलो कुरा चाहिँ के छ भने गलत कामलाई गलत नै भन्नु पर्दछ। कतिपय समयमा हामी गलत कुरालाई ढाकछोप गर्नतर्फ लाग्छौं, लुकाउनतर्फ लाग्छौं। त्यसो गर्नाले हाम्रो गलत गर्ने मानसिकता निरन्तर मौलाइ नै रहन्छ, सुधार आउनुको सट्टा मानिस गलत गरि नै रहन्छ। त्यसैले गलत कामलाई गलत भन्नै पर्छ। दोस्रो महत्वपूर्ण कुरा, अनुशासन अवश्य पनि आवश्यक हुन्छ भन्ने कुरालाई हामीले कहिले पनि बिर्सनु हुँदैन। तेस्रो कुरा, सजाय दिँदा न्यायपूर्ण र प्रमाणमा आधारित मात्र हुनुपर्दछ, जथाभावी न्याय मानिसलाई गर्नु हुँदैन। र चौथो महत्वपूर्ण कुरा, सजाय जब प्रतिशोधको माध्यम बन्छ भने त्यो निकै खतरनाक हुन सक्छ, त्यसैले यो प्रतिशोधको माध्यम बन्नु कहिले पनि हुँदैन। र पाँचौं र महत्वपूर्ण कुरा यो छ कि सुधार या पुनर्स्थापनाको उद्देश्य कहिले पनि हामीले बिर्सनु हुँदैन प्रिय मित्र। त्यसैले यी पाँचवटा प्रमुख कुरालाई मध्यनजर राख्यौं भने हामीले उचित किसिमको दण्ड सजाय तोक्न सक्छौ, उचित किसिमको दण्ड सजाय मानिसलाई दिन सक्छौ, ताकि त्यो व्यक्तिले आफूले गरेको काम अनुसारको नै परिणाम भोग्नु पर्ने हुन्छ। यसर्थ प्रिय मित्र, परमेश्वर जहिले प्रेम गर्नुहुन्छ त्यो होइन, परमेश्वरले एकदमै कठोर भन्दा कठोर सजाय दिनुभएको इतिहास छ। हामीले त्यसलाई गवाही दिन सक्दछौ कि ती व्यक्तिहरू जसले परमेश्वरको विरूद्धमा खड़ा भए उनीहरूलाई तत्काल त्यहाँ भस्म बनाइदिनु भएको छ। त्यहाँसम्म को न्याय गर्ने परमेश्वर हुनुहुन्छ। केवल हामीले उहाँको प्रेमिल स्वरूपलाई मात्रै वर्णन गरेर हुँदैन प्रिय मित्र, जबकि हामी पूर्ण रूपले खराबी कार्यमा उत्रन्छौं, परमेश्वरको अनुग्रहलाई अनादर गर्छौ, अपमान गर्छौ भने परमेश्वरले त्यही प्रकारको दण्ड सजाय त्यो व्यक्तिको निम्ति राख्नुहुन्छ। पहिलो कुरा त जब हामी कसैलाई सुधार गर्न चाहँदैछौ भने, कसैलाई अनुशासित बनाउन चाहँदैछौ भने, मैले मेरो रिस उसमाथि पोखेर होइन, पहिला त मैले मेरो आफ्नो रिसलाई कन्ट्रोल गर्नु जरूरी छ, अर्थात मैले मेरो रिसलाई शान्त पार्नु जरूरी छ प्रिय मित्र। किनकि जहाँ म रिस लिएर कसैलाई दण्ड सजाय गर्नलाई अगाडि बढ्छु भने पक्कै पनि त्यहाँ खराबी उत्पन्न हुन सक्दछ। यो प्रश्न हरेक आमा बाबुले आफैलाई सोध्नु पर्दछ, शिक्षकले आफैलाई सोध्नु पर्दछ, मण्डलीका अगुवाहरूले आफैलाई सोध्नु पर्दछ, अनि समाजमा जो जो जिम्मेवार व्यक्तिहरू हुनुहुन्छ उहाँहरूले आफैले आफैलाई यो प्रश्न सोध्नु पर्दछ कि मैले कसैलाई अनुशासन गर्नु अघि मैले आफूलाई शान्त पारेको छु कि छैन, अर्थात म धैर्यतामा कुनै पनि न्याय गर्न लागिरहेको छु कि छैन। यदि तपाईँ न्यायकर्ताको आसनमा बस्दै हुनुहुन्छ भने तपाईँले रिस सहित यदि न्याय गर्नलाई खोज्नुभयो भने तपाईँले पक्कै पनि केही कुरा उल्लंघन गरिराख्नु भएको हुन्छ प्रिय मित्र। त्यो कुरा यही नै हो कि तपाईँले वास्तविक निर्णय भन्दा पनि तपाईँको व्यक्तिगत निर्णयलाई जोड़ दिन सक्नुहुने आधारहरू प्रशस्तै हुन्छन्। त्यसैले हामी जहिले तहिले यो विचार गरौ कि के कड़ा सजायले मात्र मानिसलाई सुधार्छ या नम्रतामा प्रेममा कुनै व्यक्तिलाई पूर्ण रूपले परिवर्तन या सुधार गर्न सकिन्छ, हामीले यो कुरातर्फ पनि मनन गर्नै पर्दछ। मैले अघि पनि तपाईँलाई बताइसकेको छु कि प्रिय मित्र, सजायको उद्देश्य प्रतिशोध कहिले पनि हुनु हुँदैन, पक्कै पनि सुधारलाई
प्राथमिकतामा राख्नु पर्दछ र सुधारको निम्ति केही पहलहरू आवश्यक हुन्छन्। हरेक व्यक्तिले केही न केही पहल गर्नै पर्दछ। जब हामी बाइबलीय अनुशासन र सजायलाई अन्तरात्माले स्वीकार गर्दछौं र बुझ्दछौं भने यसको उद्देश्यलाई बुझ्नु पनि हामीले महत्वपूर्ण हुन्छ, किनभने पवित्र शास्त्रको पहिलो उद्देश्य, सजाय दिनुको पहिलो उद्देश्य, जुन व्यक्तिले गलत काम गरिरहेको छ नि, अब त्यो व्यक्तिले गलत काम नगरोस्, अर्थात उसले गलत गर्ने कामहरूलाई पूर्ण रूपले रोक्नु भन्ने कुरा हामीले बुझ्नु पर्दछ। यदि कसैले अरूलाई निरन्तर हानि गरिरहेको छ भने त्यसलाई रोक्नु आवश्यक हुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। दोस्रो सजायले यस्तो कुराको बोध गराउनु पर्दछ व्यक्तिलाई, गल्तीको परिणाम चाहिँ मलाई कडा पनि हुन सक्छ, खतरनाक पनि हुन सक्छ भन्ने किसिमले बुझेको हुनुपर्दछ। त्यसैले त्यसको जिम्मेवारी बोध त्यो व्यक्तिले गर्नुपर्दछ। जहाँ जिम्मेवारी बोध गराइन्छ नि प्रिय मित्र, त्यहाँ पक्कै पनि मान्छे सुधारको पक्षमा अवश्य जान्छै जान्छ। र अर्को त्यस्तै महत्वपूर्ण कुरा के छ भने, व्यक्तिले आफ्नो व्यवहारलाई चाहिँ परिवर्तन गर्न शुरू गरिहाल्नु पर्दछ। जब व्यक्तिले उसको गलत आचरण या गलत विचारलाई थाहा गर्दछ, तत्काल उसले सुधारको मार्ग समातिहाल्नु पर्दछ। व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गरिहाल्नु पर्दछ। र अर्को महत्वपूर्ण कुरा के हुन सक्दछ भने प्रिय मित्र, मानिसले चाहिँ नि समाज, परिवार होस् या विद्यालय या समुदायलाई सुरक्षित राख्नका निम्ति पनि त्यो व्यक्ति जसबाट त्यहाँ खतरा उत्पन्न भइरहेको छ उसलाई नियन्त्रणमा लिन जरूरी हुन्छ। किनभने यहाँ केवल एउटा व्यक्तिको सुधारात्मक पक्ष भन्दा पनि समग्र समाज, परिवार अर्थात विद्यालय या कुनै पनि समुदायमा जहाँ असर परिरहेको हुन्छ नि, त्यो कुरालाई हामीले व्यवस्थित गर्न सक्नुपर्दछ। र अर्को एउटा महत्वपूर्ण कुरालाई पनि जोड़ दिउँ प्रिय मित्र, जब हामी सम्भव भएसम्म त्यो व्यक्तिलाई सही सम्बन्ध र जिम्मेवार तर्फ यदि डोर्याउन या फर्काउनलाई प्रयास गर्यौं र सफल भयौं भने हामीले सबैभन्दा ठूलो उपलब्धि हासिल गर्न सक्दछौ। तर केवल उसलाई सजायको नाममा फेरि अर्को त्यही प्रकारको गलत कार्य गर्नलाई उक्सायौं या प्रतिशोधको भावना उसमा जागृत गरायौं भने त्यो झन खतरनाक हुन सक्छ। हामीले कतिपय समयमा सुनेका कुरा कयौं छन् क्या प्रिय मित्र, धेरै कुराहरू छन्, अनि ती कुराहरूले हामीलाई यस्ता चेतावनीहरू दिँदछ कि जब जब हामी सुधारका कुरा गर्दछौ, सुधारका कुरामा जब हामी आफ्नो सही बाटोलाई छोड्छौ र सही बाटोमा जब हामी लाग्दैनौ भने हामीले गरिरहेका प्रयास, सुधारात्मक प्रयासहरू विफल हुन सक्दछन्। पावलले कुनै व्यक्ति गल्तीमा परेको अवस्थामा आत्मिक मानिसहरूले उसलाई नम्रता साथ सुधार्न खोज्नुपर्ने शिक्षा दिनुभएको छ, किनकि जहाँ सुधार र नम्रता सँगै छन् अनि गल्तीलाई व्यवस्था नगर्ने कुरामा जोड़ दिनुभएको छ। र प्रिय मित्र, तर गल्ती गर्ने व्यक्तिलाई नष्ट गर्ने मनोवृत्ति कहिले पनि राख्नु हुँदैन भन्ने कुरा छ। हामी मानिसहरू पापमा थियौं, हामीले धेरै ठूलो गल्ती गरेका थियौं, परमेश्वरको विरूद्ध खड़ा भएका थियौं, तर परमेश्वरले के गर्नुभयो त प्रिय मित्र भन्दाखेरि, परमेश्वरले चाहिँ हामीलाई क्षमा दिनुभयो अनि हामीलाई सुधार्ने, आफूलाई सुधार्ने मौका दिनुभयो, पश्चातापी हुनलाई हामीलाई मौका दिनुभयो, ताकि हामीले त्यो पुरानो आचरण छोडेर नयाँ आचरणतर्फ फर्किन सकौं। त्यो किसिमको साँचो ज्ञान पवित्र शास्त्रमा परमेश्वरले हामीलाई दिनुभयो। र प्रिय मित्र, जब हामी अनुशासनका कुरा गर्दछौ, यो घरबाट शुरू हुन्छ र घरमा महत्वपूर्ण यसकारण हुन्छ कि एउटा सानो बालक कसरी हुर्किरहेको छ, कसरी बढ़िरहेको छ। जब हामी परिवारतर्फ फर्कन्छौ, परिवार बच्चाको लागि पहिलो विद्यालय पनि हो, आमा बाबुहरूले शिक्षकको भूमिका खेलिराख्नु भएको हुन्छ
र आमा बाबु नै पहिलो शिक्षक हुनुहुन्छ जसले आफ्ना छोरा छोरीहरूलाई अनुशासन सिकाउनुहुन्छ। तर त्योभन्दा अगाडि आमा बाबुले पनि आफू कतिको जिम्मेवार हामी छौं, कतिको हामी परिपक्वतामा छौं र हामीले खास गरिकन हाम्रा बाल बालिकाहरूलाई, हाम्रा छोरा छोरीहरूलाई अनुशासित गर्न सक्छौं भन्ने कुरामा हामी पहिल्यै तयारी हुनुपर्दछ, अर्थात हामीले जानेको हुनुपर्दछ। त्यसैले पवित्र शास्त्र एफिसी 6 अध्यायको 4 पदमा हामीलाई सिकाइएको छ, बाबुहरू आफ्ना छोरा छोरीहरूलाई रिस नउठाओ तर प्रभुको शिक्षा र अनुशासनमा हुर्काओ भनिएको छ। यो निकै नै गम्भीर र चेतावनीपूर्ण वाक्यांशले हामीलाई दुईवटा कुरा सिकाउँदछ। एउटा, अनुशासन चाहिँ गर तर रिस उठाउने तरिकाले अनुशासन नगर है। त्यसैले बाल बालिकालाई अनुशासित बनाउनका निम्ति तपाईं र मैले एज अ फादर एण्ड मदर भनौँ न, एज अ पेरेन्ट्स, बाउ आमाको रूपमा गल्ती कहिले पनि गर्नु भएन र जब जब हामी अनुशासनका लागि उभिन्छौं तब हामीले केही कुराहरूलाई विचार गर्नुपर्दछ, जस्तो कि अपमान गर्नु हुँदैन, निरन्तर गाली गरिराख्नु हुँदैन, डर मात्र देखाएर नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन, केवल अरूसँग तुलना गरेर हीन भावना पैदा गर्नु पनि हुँदैन, रिसको आवेगमा आएर एकदमै डरो सजाय दिने निर्णय पनि गरिहाल्नु हुँदैन, गल्ती र व्यक्तित्व छुट्याउन जान्नु पर्दछ, नियम पहिले स्पष्ट गरिनु पर्दछ, परिणाम पनि उचित र बुझ्न सकिने खालको हुनुपर्दछ, गल्ती पछि पक्कै पनि सुधारको मौका एकपटक हामीले दिनु जरूरी छ। तब यी सबै कुरालाई जब हामी विचार गर्दछौ भने नि प्रिय मित्र, पक्कै पनि त्यहाँ सुधारात्मक कुराले विशेष प्रभाव पार्न सक्दछ मस्तिष्कमा र त्यो व्यक्ति, त्यो बच्चा भनौं, बिस्तारै परिवर्तनको बाटोतिर हिँड्न सक्दछ। यदि बच्चाले गृह कार्य गरेन भने त कहिले केही गर्नै सक्दैनस् भन्ने खालको कुरा, त्यो भन्नु अनुशासन होइन, बरु तिमीले आफ्नो जिम्मेवारी पूरा गर्यौ न, अब तिमीले यसलाई समयमा गर्नुपर्छ, नगरेको परिणाम यो हुन सक्छ, असफलता हासिल हुन सक्छ, अरू धेरै समस्याहरू आउन सक्छन्, समयमा आफ्ना पाठहरू, समयमा आफूले गर्ने कार्यहरू पूरा नभएको कारणले गर्दा आफू पछि परिन सकिन्छ, यस्ता कुराहरूको बोध गराउनलाई हामी लागि पर्नु पर्दछ। त्यसैले जहिले तहिले सुधारात्मक अनुशासनको जरूरी हामीले देखायौं भने पक्कै पनि यसले शारीरिक रूपमा होस् या मानसिक रूपमा होस् एउटा बच्चामा सकारात्मक प्रभाव अवश्य पार्न सक्दछ। विद्यालयमा सबैभन्दा ठूलो कुरा अनुशासनको खाँचो हुन्छ प्रिय मित्र। हिजो आज हामी विद्यालयमा, म पनि शिक्षक भएको कारणले विद्यालयमा अलिकति साना साना बाल बालिकाहरू जो विद्यालयमा अध्ययन गर्नका लागि भर्ना भएका हुन्छन् अर्थात आएका हुन्छन्, उनीहरूको एउटा चञ्चलेपन र उनीहरूले बारम्बार गल्ती गर्ने स्वभावले गर्दा एक प्रकारको वातावरण बिग्रिरहेको हुन्छ विद्यालयमा। त्यसैले विद्यालयमा एक प्रकारको अनुशासन आवश्यक हुन्छ। यदि विद्यार्थीले बारम्बार नियम उल्लंघन गर्छ भने विद्यालयले कुनै प्रतिक्रिया नै नदिने हो भने त्यहाँ विद्यालय आफै कमजोर साबित हुन्छ, विद्यालयको नियम नै कमजोर छ भन्ने कुरा प्रमाणित हुन्छ। तर शिक्षकको अनुशासनले विद्यार्थीको मर्यादा भने नष्ट हुनुहुँदैन। कतिपय समयमा विद्यार्थीप्रति गरिएको दुर्व्यवहारले गर्दा शिक्षकको तथा सम्पूर्ण विद्यालयको गरिमालाई नै नष्ट गरिरहेको समाचारहरू पनि हामीले प्रशस्तै सुनिरहेका हुन्छौं। हामीले त्यो प्रकारको गर्नुहुँदैन। जब हामी उचित प्रकारको अनुशासन गर्दछौं त्यहाँ
एक प्रकारको शान्ति, एक प्रकारको आनन्द, त्यो आउने विचारले हामीले अनुशासन गर्न सिक्नु पर्दछ। बिल्कुलै छाडा छोडिदिनाले, मैले अघि पनि बताइसके, ती अबोध बाल बालिकाहरूको मस्तिष्कमा के कुरा रोपण हुन्छ भने, प्रिय मित्र, ए जे गर्दा पनि खासै यहाँ केही फरक पर्दैन भन्ने किसिमको सोच विकास हुन सक्दछ। त्यसैले जब जब हामी उनीहरूलाई अनुशासन गर्न अगाडि सर्दछौं, कठोरता भन्दा पनि परिवर्तनकारी शिक्षा जसले उनीहरूको सोचमा चेतनामा परिवर्तन ल्याउन सकोस्, त्यसैले विद्यालयले राम्रो अनुशासनको आधार निर्माण गर्नुपर्दछ। एउटा स्पष्ट नियम तय गर्नुपर्दछ। यदि कसैले त्यो नियम विपरीत या नियम उल्लंघन गरेमा त्यसलाई के सम्मको सजाय या के किसिमको अनुशासन गर्न सकिन्छ भन्ने कुरा पहिले उल्लेख गरिनुपर्दछ र स्पष्ट रूपले बाल बालिकामा त्यो कुरा बताइएको हुनुपर्दछ, शेयर गरिएको हुनुपर्दछ, उनीहरूलाई ओरिएन्टेड गरिएको हुनुपर्दछ। अनि यस्तो खालको भावना जागृति हुनुपर्दछ कि त्यहाँ विभेद हुँदैन, सबैलाई एकै प्रकारको दण्ड सजाय हुन्छ या अनुशासन हुन्छ भन्ने कुराको जानकारी सबैलाई हुनुपर्दछ विद्यार्थीहरूलाई। गल्ती गरेको कुराको स्पष्ट प्रमाण, अहिले त अलिक राम्रा विद्यालयहरूले सीसीटीभीलाई प्रयोग गरिरहेको देखिन्छ उनीहरूको आचरणहरूलाई अवलोकन गर्न, कतिपय उनीहरूको गोपनीयतालाई पनि आक्रमण गरिरहेको भनेर आरोप त लागिरहेको हुन्छ, तर कतिपय यसले निकै राम्रो सुधारको लागि राम्रो नतिजा दिएको पनि हामी देख्दछौं, तर हामी यसलाई कुन रूपले लिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ। कतिपय संवेदनशील कुराहरूलाई हामी क्यामेरामा इग्नोर पनि गर्न सक्दछौं भने, जटिल कुराहरूलाई हामी अलिक विशेष पहल गर्दै सुधारात्मक पक्षमा लान कोशिश पनि हामीले गरिरहेको हुनुपर्दछ। हामीले विशेष गरिकन यदि कसैले गल्ती गरेको छ भने गल्ती किन गर्यो भनेर सुन्ने बानी पनि बसाल्नु पर्दछ, अनि हामीले सुधारको अवसर दिने या शिक्षकको आत्मसंयमतामा विशेष जोड़ दिने, विद्यार्थीको मर्यादाको सम्मान गर्ने र एउटा विद्यार्थी र शिक्षक बीचको सम्बन्धलाई प्रगाढ बनाउने यो प्रकारको तवर तरिका चाहिँ सम्पूर्ण विद्यालय प्रशासनले पहल गर्नुपर्दछ। एउटा शिक्षकलाई मात्रै जिम्मा लगाएर पनि यो कुरा सम्भव हुँदैन, या कुनै व्यक्तिलाई यो चाहिँ तपाईँले गर्नुपर्छ भनेर जिम्मा दिएर मात्रै पनि पुग्दैन। समग्र रूपमा विद्यालय यस्तो एउटा परिवार हो जहाँ धेरै व्यक्तिको संलग्नता भएर अनि सबै व्यक्तिले त्यो प्रकारको भूमिका खेल्नुपर्छ, यहाँसम्म कि बाल बालिकाका परिवारहरू घरका सदस्यहरू पनि त्यहाँ जोडिन आइपुग्नुहुन्छ। यसर्थ हामीले अनुशासनको मापदण्ड यसरी तय गर्नुपर्दछ कि जहाँ एउटा बाल बालिकाको मर्यादाको पनि सम्मान होस्, शिक्षकमा पनि त्यही किसिमको आत्मसंयमता जागृत होस् र उचित किसिमको सजाय तोकियोस्, ताकि त्यो गलत काम गर्नेले आफ्नो गल्ती रियलाइज गरोस् र त्यो गलत कार्यबाट फर्किन सकोस्। यदि कुनै विद्यार्थीले तपाईँ शिक्षक हुनुहुन्छ र प्रश्न सोधिहाले सर तपाईँ त एकदमै कडा गर्नुहुन्छ, तपाईँ त एकदमै गाली गर्नुहुन्छ, कडा हुनुहुन्छ भन्यो भने हामीले कसरी त्यो विद्यार्थीलाई प्रत्युत्तर दिन्छौ त, म कडा हुन चाहन्छु तर तिमीहरूले नियम चाहिँ बुझ्नुपर्छ भनेर हामी प्रस्तुत हुन्छौ कि मैले कडा हुनु जरूरी देखेर कडा भए अब यसको परिणाम तिमीहरूले भोग्नुपर्छ भनेर प्रस्तुत हुने हो कि? यदि विद्यार्थीले तपाईँ शिक्षक भएको कारणले तपाईँलाई सोधिहाल्यो, नियम उल्लंघन गरिहाले मैले भने के हुन्छ त मलाई, अनि त्यसको निम्ति शिक्षकले उचित जवाफहरू तयार गर्नुपर्दछ या दिनुपर्दछ। तिमीले गरे अनुसारको परिणाम, जुन परिणाम पहिले उल्लेख्य छ, यदि तिमीले त्यो सीमा नागेर त्यो कार्य गरेका छौ भने त्यही प्रकारको परिणाम हासिल हुन्छ, तर तिमीले आफ्नो पक्ष पनि बताउनलाई चाहिँ पाउँदछौ, तिमीले गरेको गल्तीलाई पनि
स्वीकार्न या गल्ती गरेको छैन भन्ने पक्षलाई देखाउन पनि सक्दछौ भन्ने प्रकारले हामीले प्रस्तुत हुनुपर्दछ। विद्यार्थीले जब सोच्छ अनि गल्ती स्वीकार गर्यो भने चाहिँ के हुन्छ नि, गल्ती यदि मैले गरेँ ल तर म स्वीकार गर्छु कि मैले गल्ती गरेँ, अब मलाई कस्तो सजाय हुन्छ? अब कुरा स्पष्ट हुन्छ, गल्ती पनि गरेको थाहा भयो, गल्ती गर्ने व्यक्तिको पनि पहिचान भयो भने अब दोस्रो भनेको सुधारको बाटो के हुन सक्छ, सुधारका चरणहरू के हुन सक्छन् त्यो व्यक्तिको निम्ति, त्यो तर्फ शिक्षक या स्कूल प्रशासन लाग्नु जरूरी हुन्छ। त्यसैले प्रिय मित्र, कुन ठाउँमा रहेर कसका निम्ति कस्तो किसिमको अनुशासन तय गर्ने हो, हामीले यसलाई एकदम स्पष्ट खाका सहित स्पष्ट धारणा सहित हामी जानुपर्दछ। हामीले काम गर्ने ठाउँहरू हुन् या हामीले कुनै कार्य सम्पादन गर्ने क्षेत्रहरू किन नहुन्, हरेक ठाउँमा डर पैदा गरेर होइन अनुशासित भएर एउटा चरित्र निर्माण गर्दै अनुशासन कायम राखेर यदि हामी कुनै पनि कार्यलाई अगाडि बढाउँछौ भने पक्कै पनि यो असल हुन्छ। प्रिय मित्र, एउटा यस्तो घटना छ पवित्र शास्त्रमा, एकजना महिला जो व्यभिचारको मुद्दामा पक्राउ पर्नु भएको हुन्छ अनि जब धर्मगुरूहरूले ख्रिस्ट येशू कहाँ उहाँलाई ल्याउनुहुन्छ, उहाँहरूको कानूनले सजाय दिनका निम्ति खास तय गरिरहेको बेला उहाँहरूले एउटा प्रश्न उठाउनुहुन्छ अनि प्रभु येशू ख्रिस्टले चाहिँ यति सुन्दर उत्तर दिनुहुन्छ, यदि तिमीहरू मध्ये कसैले पनि केही गल्ती गरेका छैनौ भने ओके तिमीहरूले चाहेकै सजाय यी महिलालाई हुन्छ, तर यदि तिमीहरू पनि त्यही प्रकारको गल्ती गरिरहेका छौ तर तिमीहरूका गल्तीहरू अधिक छन् भने अब त्यसमा के हुन्छ त? त्यसैले मानिसहरूले जुन पाप गरिरहेका छन् त्यतातिर, अर्थात मानिसहरूले जुन गल्ती गरिरहेका छन् त्यतातिर पनि इंकित गर्नुभएको छ। आरोप लगाउनेहरू यो कथामा पछि हटेर भागेका देखिन्छन् अनि जब ती स्त्री मात्रै प्रभु येशूसँग रहन्छन् अनि उहाँले स्पष्टसँग भन्नुहुन्छ हो तिमीले खराब गरे होला, तिमी दण्डको भागीदार पनि थियो होला, तर तिमीले यो गल्ती स्वीकार्दै अब तिमीले आफ्नो व्यवहारलाई परिवर्तन गर्नुपर्दछ र तिमीले यस्तो कुरा अब कहिले पनि दोहोऱ्याउनु हुँदैन भनेर जब प्रभुले प्रोत्साहन दिनुहुन्छ, पापको बाटोमा नलाग्नलाई प्रोत्साहन दिनुहुन्छ, नफर्किनलाई प्रोत्साहन दिनुहुन्छ, यहाँ महत्वपूर्ण र बुझ्नै पर्ने कुरा चाहिँ यही नै छ कि प्रिय श्रोता, अब ती महिलाको निर्णय के हुन्छ, अब ती महिलाले कस्तो निर्णय लिन्छिन् होला, हामी यसमा एकदमै विचार पुर्याउनु पर्दछ। यसर्थ जब जब हामी कुनै पनि कुराको निर्णय लिन्छौं यही प्रकारले हामीले निर्णय गर्न सिक्यौं भने चाहिँ अवश्य पनि एउटा सुन्दर निर्णय, असल निर्णय सबैको निम्ति हामी गर्न सक्दछौं र सक्षम हुन्छौं। कुरा अनेक हुन्छन् अनि गल्ती पनि मानिसका अनेक हुन्छन्, अनुशासनका तौर तरिका पनि विविध हुन्छन्, तर हामी कुन प्रकारले अघि बढ्दछौं, कुन मोडललाई हामी फलो गर्दछौ अनि कुन मोडलले विशेष राम्रो परिणाम दिँदछ, जस्तै मैले भर्खरै बताइरहेको कथाले ख्रिस्टको शिक्षा र सिद्धान्तले तपाईँलाई कस्तो किसिमको ज्ञान दिइरहेको छ, अर्थात अनुशासन गर्दा कुन प्रकारले गर्नुपर्दो रहेछ, क्षमा र सजायको तालमेल कस्तो हुँदो रहेछ, हामीले यो कुरा पनि स्पष्टसँग बुझ्नुपर्दछ। धेरै मानिसहरूले सोधिरहने प्रश्न यही हो, यदि हामीले क्षमा गर्यौं भने पनि सजाय कुन प्रकारले सजाय तोक्ने त, अर्कोतर्फ मानिसले सजाय दियो भने यदि कसैलाई सजाय दिन्छ भने त्यहाँ क्षमा चाहिँ कहाँ छ त, यस्ता अनेकौं प्रश्नहरू तपाईं र मेरो निम्ति जन्मिन सक्छन्। तर पवित्र शास्त्रको दृष्टिकोणबाट
क्षमा र जिम्मेवारी आवश्यक रूपमा विरोधी कुरा होइनन्। हामीले गल्ती स्वीकार गर्यौं भने हामीले व्यक्तिगत रूपमा क्षमा गर्न सक्दछौ। यदि कोही व्यक्तिले यो चाहिँ मैले गल्ती गरेकै हुँ, अब म यो गल्ती दोहोर्याउँदिन भनेर स्वीकार गर्दछ भने पक्कै पनि त्यो व्यक्तिलाई हामी सहज रूपले क्षमा गर्न सक्दछौ। त्यसैले न्याय गर्नु भनेको घृणा पनि होइन भनेर हामीले बुझ्नु पर्दछ। क्षमा गर्नु भनेको गलत कामलाई फेरि स्वीकृति दिनु पनि होइन भन्ने पनि हामीले बिर्सनु हुँदैन प्रिय मित्र। यसर्थ आजको बसाईबाट म तपाईँलाई यही कुरा बताउन चाहन्छु कि परमेश्वर प्रेमिलो हुनुहुन्छ, दयालु हुनुहुन्छ, तर उहाँले जब मानिसलाई उनीहरूका पापको विरूद्ध सजाय दिनुहुन्छ, एकदमै खतरनाक सजाय पनि दिनुहुन्छ। यद्यपि जब हामी आदम र हब्बाको पापलाई हेर्दछौ, उनीहरूलाई मृत्यु हुन्छ भन्ने कुराको घोषणा गर्दा गर्दै पनि परमेश्वरले उनीहरूलाई नछोडिकन उनीहरू सँगसँगै भइराख्नु भएको कुरा हामी थाहा गर्दछौ पवित्र शास्त्रमा। यसर्थ परमेश्वरको प्रेम अथाह छ, तर यो प्रेमको वास्तवमा सही सदुपयोग नगर्नाले मानिसले पुनः धेरै कुराको दुःख र धेरै कुराको कष्ट झेल्दै र भोग्दै जानुपर्छ। यसर्थ हामी पनि समयमै सचेत हौं र दण्ड सजाय दिनु अघि एकदमै विचार गरौं, मनन गरौं र आफू पनि त्यही प्रकारको व्यक्ति हो, त्यही किसिमले आफू पनि त्यसैको लायक छ भन्ने कुरा पनि कहिले नबिर्सौं र विचार पुर्याएर सुधारात्मक कार्यमा अगाडि बढौं। आजको सन्देशबाट यही कुरा तपाईँसँग बताउन चाहन्छु। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बीट मार्नु अघि प्रिय श्रोता, आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुलदुली उत्पन्न भइरहेको छ भने हामीलाई निसंकोच पत्राचार गर्न सक्नुहुनेछ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुनेछ। प्रिय श्रोता, टेलिफोन सम्पर्क गर्नको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477074। तपाईँले हामीलाई टेलिफोन सम्पर्क गरेर तपाईँका जिज्ञासाहरू राख्न सक्नुहुनेछ, समयमा हामी तपाईँसँग प्रत्यक्ष वा टेलिफोन सम्पर्कमा कुराकानी गरेर तपाईँका खुलदुलीहरूलाई मेटाउने प्रयास गर्नेछौ। र तपाईँ मसँग व्यक्तिगत रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने मेरो नम्बर पनि टिपी राख्नुहोस् न त, 98 40 80 14 43 टिप्नु भयो है। अब भने फेरि एकचोटि तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु र प्राविधिक द्वय विजय सन्ध्यालाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने अन्त्यमा परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। गड ब्लेस यु अल। अब भन्छु छुटौं।

0: गुड न्यूज एफएम 105.1
1: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा 5 भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755। क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01

0: चार ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
1: कहाँ छ यो?
0: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
1: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर

साथीले भन्नुभयो बालकहरूलाई मकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टडल, अहिले तपाईँहरू

यस्ता नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम सानो।

गुर्निज एफएम 105.1 मेगाहर्ज सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोता अभिभावक र मेरा साना साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याको तर्फबाट जय मसी र कार्यक्रम साना पाइलामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु र आशा छ तपाईँहरूको हप्ता एकदमै राम्रो गुज्रिएको छ भनेर विश्वास पनि गर्दछु र सबैजना सन्चै पनि हुनुहुन्छ होला र आज मैले तपाईँको

र फेरि पनि यो मिठो गीतपछि यहाँहरू सबैजनालाई कार्यक्रम साना पाइरामा फेरि पनि स्वागत गर्न चाहन्छु। र आज मैले यहाँहरूको बीचमा एउटा कथा लिएर आएको छु र हाम्रो कथाको शीर्षक रहेको छ म सानो भए पनि परमेश्वर ठूलो हुनुहुन्छ। र आजको कथा यस्तो एकजना केटाको बारेमा छ जो चाहिँ धेरै ठूलो पनि थिएन, उसको ठूलो दरबार पनि थिएन, उसँग ठूलो सेना पनि थिएन, तर ऊ राजा पनि थिएन। तर उसँग एउटै कुरा थियो, त्यो चाहिँ परमेश्वरमाथिको ठूलो विश्वास। र आज यति भनिसकेपछि कतिजनाले आज कसको बारेको कथा हो भनेर गेस पनि गरिसक्नु भएको होला। र हुन्छ, म यहाँहरूको बीचमा आज दाउदको कथा लिएर आएको छु। धेरै वर्ष अघि इजरायल भन्ने देशमा चाहिँ एकजना परिवार बस्नुहुन्थ्यो, अनि त्यो परिवारमा चाहिँ धेरै दाजुभाइहरू थिए, अनि ती दाजुभाइहरू मध्ये चाहिँ एकजना केटा थिए जसको नाउँ चाहिँ दाउद थियो। अनि दाउद चाहिँ अरू दाजुभाइहरूभन्दा एकदमै कान्छा थिए, अनि उनको काम चाहिँ भेडा चराउने थियो। उनी चाहिँ बिहानै उठ्थे अनि आफ्ना भेडाहरूलाई लिएर चाहिँ उनी घाँसे मैदानमा जान्थे र आफ्नो भेडाहरूलाई चराउँथे। भेडाहरूलाई चराउँदै गर्ने क्रममा चाहिँ उनले परमेश्वरसँग पनि धेरै समयहरू बिताउँथे, भजन गाउँथे, परमेश्वरलाई प्रशंसा गर्थे। अनि त्यही क्रममा उनीले चाहिँ आफ्ना भेडाहरूलाई चराउँदै परमेश्वरलाई नाचेर गाएर पनि प्रशंसा आराधना चढाउने गर्थे। र उनले साथसाथै आफ्ना भेडाहरूलाई धेरै माया गर्थे। यदि भेडा चराउने क्रममा कोही भेडा हरायो भने पनि उनले खोजेर आफ्नो भेडाहरूलाई चाहिँ ल्याउने काम गर्दथे। उनले जुन जिम्मेवारी पाएका थिए भेडाहरूलाई चराउने, अनि उनीले आफ्नो जिम्मेवारीलाई चाहिँ एकदम राम्रोसँग निभाएका पनि थिए। त्यसै कारणले उनले त्यो आफ्नो काममा परमेश्वरसँगै उनी हिँड्ने बस्ने गर्ने भएको कारणले गर्दा अनि दाउदलाई चाहिँ परमेश्वरले धेरै साथ पनि दिनुभएको थियो। यदि हामी परमेश्वरसँगै हिँड्ने बस्ने उठ्ने गर्यो भने चाहिँ परमेश्वरले हामीलाई कहिले पनि त्यो हाम्रो साथ चाहिँ छोड्नु हुँदैन। मलाई आशा छ हाम्रो भाइ बहिनीहरू पनि दाउद जस्तै परमेश्वरसँग हिँड्ने डुल्ने गरिरहनु भएको छ। र दाउद यसरी नै जिउने क्रममा चाहिँ एक दिन दाउदको बसिरहेको देशमा चाहिँ एउटा ठूलो समस्या आयो। अनि त्यो समस्या चाहिँ के थियो भने उनको देशमा चाहिँ इजरायली सेनाहरू पनि थिए, अनि जति पनि इजरायली सेनाहरू थिए उनीहरू चाहिँ शत्रुहरूसँग युद्ध गर्न तयार हुन्थे, अनि धेरै सैनिकहरू थिए, उनीहरूसँग दरबार पनि थियो, ढालहरू पनि थियो, भाला पनि थियो, अनि उनीहरू धेरै आफ्नो शत्रुहरूसँग चाहिँ वारहरू गरिरहन्थे। अनि त्यसै क्रममा चाहिँ त्यहाँ चाहिँ एउटा ठुलो कुरा भयो, अनि त्यहाँ एकजना ठुलो मान्छे आयो होइन, अनि तिनीहरूले चाहिँ इजरायललाई एकदमै दुःख दिइरहेको थियो। अनि त्यही क्रममा अनि जति पनि त्यो फिलिस्ती मान्छेहरूसँग उनीहरूको लडाइँ परिरहेको बेलामा चाहिँ अनि एक दिन चाहिँ त्यहाँ एउटा गोलियथ भन्ने नामको एउटा ठुलो मान्छे त्यहाँ देखा पर्यो। अनि त्यो ठुलो गोलियथ देखेर चाहिँ सबजना डराउँथे, उसँग चाहिँ कोही पनि युद्ध गर्न जान पनि मान्दैनथे, किनकि त्यो चाहिँ एकदमै हिँड्नमा पनि ठुलो, एकदमै हाइटी डरलाग्दो थियो, अनि एकदमै घमण्डी पनि थियो। अनि उसले चाहिँ एकदमै इजरायलीहरूलाई दुःख दिइरहेको थियो होइन, इजरायली सैनिकहरू चाहिँ उसलाई देखेर यति धेरै डराउँथे कि उसको अगाडि पनि जान मान्दैनथे। अनि गोलियथ चाहिँ यस्तो घमण्डी थियो कि उसले जहिले पनि सैनिकहरूको अगाडि आएर होइन इजरायलीहरूको अगाडि आएर ती मानिसहरूलाई डराउँदै धम्काउँदै भन्थ्यो कि को छ मसँग यहाँनिर लडाइँ खेल्न आउने, कसैमा त्यस्तो हिम्मत छ भनेर उसले चाहिँ एकदमै धेरै मानिसहरूको अगाडि चाहिँ एकदमै डर त्रासको कुराहरू गर्थ्यो। अनि मानिसहरू चाहिँ अनि जति पनि ती सैनिकहरू थिए उसलाई देखेर चाहिँ एकदमै धेरै डराएर उनीहरू चाहिँ पछि हट्थे। अनि यसरी नै त्यो गोलियथले चाहिँ दिनदिनै मानिसहरूलाई चुनौती दिँदै गयो, कोही छ एक दिन, दुई दिन, तिन दिन होइन धेरै दिनसम्म चाहिँ गोलियथले चाहिँ के गर्यो त ती मानिसहरूलाई चाहिँ एकदमै के अरे एकदमै धेरै हर्ट गर्न थाले, यसको कुराले डराउन थाले। अनि त्यस्तो हुँदै गर्दाखेरि सबै मान्छेहरू डराएको डराएकै गर्दै गर्दाखेरि चाहिँ उसलाई के भइसकेको थियो भने चाहिँ ए म चाहिँ सबभन्दा ठुलो हो, मैले चाहिँ के गर्न के अरे यिनीहरूले चाहिँ मलाई के गर्न सक्दैन, म चाहिँ जति बेला पनि जित्छु भनेर एकदम धेरै चाहिँ मलाई चाहिँ एउटा घमण्ड भइसकेको थियो होइन। अनि यस्तै क्रममा चाहिँ अनि जुन हाम्रो दाउद हुनुहुन्थ्यो अनि उहाँको दाजुहरू पनि त्यही सेनामा थिए। अनि एक दिन चाहिँ दाउदको बाबाले चाहिँ दाउदलाई के भन्नुभयो भने दाउद तिमी आफ्ना दाजुभाइहरूलाई खाना बोलाउन जाऊ है, आज चाहिँ
तिमी चाहिँ खाना लिएर गइदेऊ भनेर दाउदको बाबाले चाहिँ हुन्छ नि इसाईले चाहिँ दाउदलाई एउटा काम अराउनु भयो। अनि दाउदले भने हुन्छ नि बाबा, हुन्छ नि बुवा, म चाहिँ हुन्छ नि म खाना रेडी गरिदिनु, म चाहिँ खाना लिएर जान्छु भनेर दाउदले चाहिँ हुन्छ भन्नुभयो। अनि त्यस्तै क्रममा चाहिँ अनि दाउद चाहिँ जब खाना लिएर जानुभयो अनि आफ्नो दाजुहरू भएको ठाउँमा पुग्नुभयो अनि त्यहाँ पुग्दाखेरि चाहिँ अनि उहाँले चाहिँ अनि एउटा ठुलो आवाज सुन्नुहुन्छ दाउदले चाहिँ होइन, एउटा ठुलो आवाज सुन्छ अनि दाउदले वरिपरि हेर्छ अनि सबै मान्छेहरू चाहिँ यस्तो डराइरहेको हुन्छ कि त्यो सामा त्यो गोलियतको आवाज सुनेर चाहिँ उनीहरू एकदम धेरै डराइरहेको हुन्छ। अनि दाउदलाई चाहिँ के भइरहेछ, किन यो मान्छेहरू सबैजना डराएर होला यहाँनिर के भयो भनेर उसलाई चाहिँ त्यस्तो एकदमै एउटा के अरे क्युरियोसिटी हुन्छ होइन। अनि त्यसपछि अनि उहाँले भन्नुहुन्छ अनि दाउदले चाहिँ सोध्न मन लाग्छ क्या त्यहाँको मान्छेहरूलाई अनि सोध्नुहुन्छ होइन किन सबै मान्छेहरू डराएको के भइरहेछ यहाँ कसैले के भयो भनेर भन्दाखेरि चाहिँ अनि एकजना मान्छेले चाहिँ भन्नुभएछ क्या त्यो त गोलियत हो भनेर भन्नुभएछ क्या। अनि दाउदले चाहिँ अनि गोलियत भएर के भयो त होइन अनि फेरि दाउदले सोध्नु भएछ क्या अनि ऊ गोलियत भएर हामी किन डराउने त भनेर भन्नुभएछ होइन। अनि त्यस्तो भन्दाखेरि अनि किनकि यो त यस्तो डरलाग्दो छ, यसले त हामीलाई छिट्टै खाइहाल्छ मारिहाल्छ, यसले त हामीलाई एकदमै के अरे धम्क्याउँछ भनेर उहाँहरूले भन्नुभएछ। अनि यो कुरा सुन्दै गर्दाखेरि अनि दाउदले सम्झिनु भएछ हामी किन डराउने, योभन्दा त हाम्रो परमेश्वरै ठुलो हुनुहुन्छ होइन, योसँग डराएर किन डराउने, हाम्रो परमेश्वरले चाहनुभयो भने त यसलाई एकैछिनमा डराइदिनुहुन्छ होइन। अनि त्यस्तो भनेर दाउदले चाहिँ सम्झिनु भएछ अनि दाउदलाई चाहिँ यस्तो परमेश्वरमा विश्वास थियो किनकि जब जब उनी भेडा चढाउँदै थिए अनि त्यति बेला पनि उसलाई उसको जीवनमा चाहिँ एउटा धेरै सङ्घर्षहरू आएको हुन्छ क्या, त्यति बेला पनि उसले चाहिँ एकदमै सङ्घर्ष गरेको हुन्छ होइन, कहिले सिंह आउने, कहिले बाघ आउने, के आउने, कति प्रब्लम्सहरू चाहिँ उसले भेडा चढाउने क्रममा नै त्यो प्रब्लम्सहरू आएको हुन्छ। तर त्यति बेला चाहिँ उसले परमेश्वरलाई विश्वास गरेर परमेश्वरले चाहिँ उहाँलाई शक्ति दिनुहुन्थ्यो अनि त्यही भएर त्यही शक्तिले चाहिँ दाउदले ती सबै जनावरहरूलाई चाहिँ हराइदिनु भएको थियो। अनि दाउदले चाहिँ त्यही कुरा सम्झिनुहुन्छ क्या अनि उहाँले भन्नुहुन्छ यो गोलियत भन्दा त हाम्रो परमेश्वरै ठुलो हो। अनि दाउदले त्यति बेला एउटा यस्तो निर्णय गर्नुहुन्छ अनि त्यो निर्णय चाहिँ के हो थाहा छ तपाईँहरूलाई, र त्यो निर्णय थियो ल अब चाहिँ यसरी डराएर बस्नु भएन, यो गोलियतलाई चाहिँ मार्नु पर्यो भनेर उहाँले सोच्नुहुन्छ होइन। अनि त्यसपछि उहाँले भन्नुहुन्छ अनि दाउदले त्यहीँ मानिसहरूको बिचमा भन्नुहुन्छ यो गोलियतसँग चाहिँ म लड्छु भन्दाखेरि उहाँले भन्नुहुन्छ अनि त्यो भनिसकेपछि सबै मानिसहरूले चाहिँ दाउदलाई हेर्नुहुन्छ अनि तिमी यस्तो सानो छौ तिमी लड्न सक्छौ, यो त सैनिक पो हो त, यसले त हामीलाई मार्छ, न तिमी सैनिक हो न के हो, योसँग त सब कुराहरू छ, योसँग त तरवार पनि छ, यस्तो पनि छ, तिमी बच्चा भएर कहाँ यस्तो कुरा गरिरहेको भनेर दाउदलाई चाहिँ मान्छेहरूले के गर्नुहुन्छ त उहाँको चाहिँ बेइज्जत गरिदिनुहुन्छ होइन। तर दाउदले त्यति बेला भन्नुहुन्छ परमेश्वर चाहिँ मेरो साथमा हुनुहुन्छ है, म चाहिँ कुनै पनि कुरामा डराउँदिनँ, त्यही भएर परमेश्वरलाई लिएर म यो उसँग लडाइँ गर्न चाहन्छु भनेर दाउदले भन्नुहुन्छ होइन। अनि त्यति बेला नि दाउदले सम्झिनुहुन्छ कि मैले त सिंह के अरे भेडालाई सिंहले लाँदाखेरि पनि मैले सिंहलाई मारेको थिएँ, भालुले आक्रमण गर्दाखेरि पनि मैले त त्यसलाई मारेर जितेको थिएँ होइन, अनि परमेश्वरले चाहिँ मलाई साहस दिनुभएको थियो, त्यति बेला पनि मलाई शक्ति दिनुभएको थियो, अनि त्यति बेला मलाई सहायता गर्ने परमेश्वरले अहिले गर्न सकिहाल्नुहुन्छ नि भनेर दाउदले चाहिँ डिसिजन गर्नुहुन्छ। अनि उहाँले त्यति बेला भन्नुहुन्छ मैले पहिले पनि परमेश्वरको सहायता देखेको छु, उहाँले अहिले पनि मलाई सहायता गर्नुहुन्छ। अनि उहाँले त्यति भनिसक्दाखेरि चाहिँ अनि मान्छेहरू चाहिँ ला के हुने होला भनेर सोच्नु भएछ। अनि तर दाउदले त्यति बेला भन्नु भएन म बलियो छु, योभन्दा पनि बलियो छु, मेरो मसँग शक्ति छ, मसँग बल छ भनेर भन्नु भएन। तर उहाँले भन्नुभयो मेरो परमेश्वर चाहिँ ठुलो हुनुहुन्छ। अब दाउद र गोलियतको सामना हुनुभन्दा अगाडि फेरि पनि यहाँहरूको बीचमा एउटा छोटो गीत राख्न चाहन्छु है त।

यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु र हाम्रो कथा पुगेको छ अब दाउद राजाले दाउदले चाहिँ अब यो म यससँग लड्छु भनेर त्यहाँदेखि अब मसँग म चाहिँ योसँग लडाइँ गर्न सक्छु किनकि परमेश्वरले चाहिँ मलाई शक्ति दिनुहुन्छ भनेर उहाँले चाहिँ एउटा ठुलो विश्वास लिएर चाहिँ उहाँ चाहिँ त्यो गर्नको लागि त्यो गोलियतसँग लडाइँ गर्नको लागि चाहिँ उहाँले निर्णय गरिसक्नु भएको छ अनि यो कुरा चाहिँ जता हातै फैलिन्छ अनि फैलिने क्रममा चाहिँ यो कुरा चाहिँ राजा साउलले पनि सुन्नुहुन्छ अनि राजा साउलले सुन्ने बित्तिकै अनि उहाँले भन्नुहुन्छ छिटोभन्दा छिटो दाउदलाई बोलाएर लिएर भन्नुहुन्छ अनि जब राजा र अनि दाउदको भेट हुन्छ अनि राजाले भन्नुहुन्छ दाउद तिमी के गोलियतसँग लड्न सक्छौ त सायद तिमी त सक्दैन होला किनकि ऊ त यति धेरै ठुलो छ र यो ऊ त एकदमै धेरै एउटा ठुलो योद्धा पनि हो अनि त्यति बेला चाहिँ दाउदले भन्नुहुन्छ दाउदले शान्त भएर भन्नुहुन्छ म डराउँदिन किनकि परमेश्वरले मलाई सहायता गर्नुहुनेछ अनि राजाले जब दाउदलाई चाहिँ त्योसँग लडाइँ गर्नको लागि उहाँले आफ्नो कवचहरू सुरक्षा कवचहरू लाउन दिनुहुन्छ होइन त्यो लगाइसकेपछि चाहिँ दाउद चाहिँ हिँड्न पनि सक्नुहुँदैन अनि उहाँले भन्नुहुन्छ मलाई चाहिँ असाध्यै गाह्रो भयो के लगाएर हिँड्नलाई किनभने म चाहिँ यो कुरामा मैले कहिले पनि लगाएको छुइनँ म कम्फर्ट छुइनँ त्यही भएर म यो केही पनि लाउँदिनँ भनेर उहाँले चाहिँ त्यो लगाएको सबै त्यो सुरक्षा कवचहरू पनि फुकाली दिनुहुन्छ अनि त्यसपछि दाउद चाहिँ खोलातिर जानुहुन्छ अनि खोलामा गएर उहाँले भन्नुहुन्छ उहाँले चाहिँ पाँचवटा एकदमै चिल्ला चिल्ला ढुङ्गाहरू छानेर ल्याउनुहुन्छ आफूसँग होइन अनि त्यो ढुङ्गा ल्याइसकेपछि अनि उहाँ चाहिँ अब गोलियततिर अगाडि बढ्नुहुन्छ दाउद अनि दाउद चाहिँ जब गोलियतसँग उहाँको त्यो फेस टु फेस हुन्छ होइन उहाँले देख्नुहुन्छ उहाँहरू दुईजनाले अनि त्यो देखिसकेपछि गोलियतले चाहिँ दाउदलाई देखेपछि एकदमै हाँस्छ हा यो बच्चाको यो फुच्चेका हा यसले मसँग लडाइँ गर्न सक्छ यस्तो सानो भनेर एकदम बेइज्जत गरेर चाहिँ उहाँले बिल्ला गरिदिन्छ होइन गोलियतले चाहिँ दाउदलाई अनि तैँले मलाई हराउन सक्छस् यस्तो सानो भएर भनेर भन्दै गर्दाखेरि दाउदले त्यति बेला अनि गोलियतलाई भन्नुहुन्छ तिमी त तरबार र भाला लिएर आएका छौ होइन तर म चाहिँ सेनाहरूका परमप्रभुको नाममा तिमी कहाँ आएको छु होइन म परमेश्वरको नाम लिएर आएको छु भनेर भन्नुहुन्छ अनि त्यो सुनिसक्दाखेरि चाहिँ अनि अझै पनि गोलियतले चाहिँ दाउदको बिल्ला गर्छ अनि त्यसपछि अनि त्यही टाइममा चाहिँ दाउदले चाहिँ परमेश्वरको शक्तिलाई सम्झेर एउटा ढुङ्गा निकालेर उहाँले गुइत्रोमा राखेर यसरी घुमाएर चाहिँ त्यो गोलियतलाई हानिदिनुहुन्छ अनि त्यो हान्दै गर्दाखेरि चाहिँ त्यो ढुङ्गा चाहिँ उडेर गएर गोलियतको निधारमा लाग्छ अनि निधारमा लाग्ने बित्तिकै ऊ चाहिँ डङ्गङ्ग लगाएर भुइँमा ढल्छ अनि सबै मान्छेहरू देखेपछि यस्तो अचम्म हुन्छ यस्तो अचम्म मान्नुहुन्छ अनि उहाँले भन्नुहुन्छ अबे के हो यो त अचम्म भयो त यत्रो सानो ठिटोले पनि यत्रो ठुलो राक्षस जस्तो गोलियतलाई मार्न सक्यो भनेर त्यहाँ एकदमै हल्ला खल्ला हुन्छ होइन अन्त एकदमै त्यो इजरायली सबैजनाले यो देखेपछि चाहिँ उहाँहरू यति खुसी भएर परमेश्वर धन्यवाद दिँदै त्यो खुसी चाहिँ मनाउनुहुन्छ होइन गोलियत ढल्यो है भनेर उनीहरू एकदम खुसी हुन्छन् अनि त्यति बेला चाहिँ उनीहरूले सम्झिन्छन् कि ओहो परमेश्वरले त साँच्चीकै दाउदलाई एकदमै सहायता गर्नुभयो ऊ सानो थियो तर पनि उसको विश्वासले चाहिँ परमेश्वरले उसको जीवनबाट काम गर्नुभयो र हामीलाई बचाउनु भयो भनेर उनीहरू एकदमै अनि विजय मनाइरहेका हुन्छन् र आजको कथाबाट हामी सिक्न सक्छौँ कि परमेश्वरले हामीलाई सानो भन्नुहुँदैन र उहाँको काममा उहाँले हामीलाई चलाउनुहुन्छ हामी एक्लो छैनौँ किनकि परमेश्वर चाहिँ हाम्रो साथमा हुनुहुन्छ यदि तपाईँहरूले आफूलाई सानो छु परमेश्वरले मेरो जीवनबाट काम गर्न सक्नुहुँदैन भनेर यदि सोचिरहनु भएको छ भने पनि त्यो चाहिँ गलत हो किनकि परमेश्वरले चाहिँ हामी जस्तो सानो बालबच्चाहरूको जीवनबाट पनि ठुलो काम गर्न सक्नुहुन्छ तर त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भने परमेश्वरमा प्रार्थना गर्नुपर्छ आफ्नो आमा बुवासँग आफ्नो कुराहरू सेयर गर्नुपर्छ अनि आफ्नो टिचर्सहरूसँग पनि हेल्प माग्नुपर्छ अनि जे कुरा राइट हो होइन अनि त्यो कुरामा चाहिँ हामी बस्नुपर्छ प्लस हामी डिसिप्लिन पनि हुनुपर्छ र हामी बुद्धिमानीपूर्वक चाहिँ कामहरू गर्नुपर्दछ आजको कथाबाट म विश्वास गर्दछु तपाईँहरूले एकदमै राम्रो कुराहरू सिक्नुभयो भनेर अनि हामी सानो भए पनि परमेश्वरले हाम्रो जीवनबाट ठुलो काम गर्नुहुन्छ र हामीले परमेश्वरमा भरोसा राख्यौँ भने हामी डराउनु पनि पर्दैन र परमेश्वरले हामीलाई हरेक सानसानो अवस्थाबाट चाहिँ उहाँले हामीलाई विजय दिनुहुन्छ भनेर यहाँहरूको विषयमा भन्न चाहन्छु
र अब हाम्रो समयले हामीलाई बिदा दिइसकेको छ। अहिलेसम्म जसले हाम्रो कार्यक्रम साना पाइला सुनेर हामीलाई सहायता गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यदि हाम्रो कार्यक्रमप्रति केही सल्लाह सुझाव छन् भने तपाईँले हामीलाई इमेल अथवा हामीलाई वाट्सएप गर्न सक्नुहुनेछ। र हाम्रो इमेल रहेको छ gnfmprogram@gmail.com र हाम्रो वाट्सएप नम्बर रहेको छ 9813580614। र त्यसै गरी विशेष गरी कार्यक्रम साना पाइलामा चाहिँ हामीले हाम्रो नानी बाबुहरूलाई कसरी परमेश्वरमा हुर्काउने, कसरी बढाउने र उनीहरूलाई कसरी सक्षम बनाउने भन्ने विषयमा हामी छलफल गर्ने गर्दछौँ। र आज जुन कथा मैले यहाँहरूको बीचमा लिएर आएको छु, आशा छ तपाईँहरू धेरै आशिषित हुनुभएको छ भनेर। हुन्छ अब भने प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि कार्यक्रम साना पाइलाबाट बिदा हुन चाहन्छु। जय मसीह।

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जय मसिह। श्रोता, यो कार्यक्रम गुड न्यूज नेपालद्वारा प्रायोजित र नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सत्य सन्देश प्रदान गर्दछ। साथै यसले संसारका प्रत्येक व्यक्तिलाई सत्य परमेश्वरको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आज हामी परमेश्वरमा भएको नयाँ जीवनको बारेमा हेर्नेछौ, अर्थात जीवनको पानीको बारेमा हेर्नेछौ। श्रोता, संसारमा भएका विविध पक्षहरूले कहीँ कतै हाम्रो जीवनलाई अर्थहीन बनाइदिएको हुन्छ। धर्मको नाउँमा, सांस्कृतिक मूल्य मान्यताका नाउँमा, वर्गीय स्तरको आधारमा, लिंगका आधारमा, जातीय भेदभाव जस्ता विविध किसिमका स्तर विभाजनले कहीँ न कहीँ मानिस मानिसबाटै दबिएको छ अनि मानिस मानिसबाटै पीड़ित भएको छ, जसले गर्दा मानिसको जीवन कुनै न कुनै रूपमा टुक्रिएको छ र खण्डित भएको छ अनि ठूलो र सानोको खाडलमा रहेको छ मानिस। श्रोता, यी विभाजित र विभेदित स्तरहरू मानिसले मानिसको लागि नै निर्माण गरेको हो। तर श्रोता, मानिसलाई बनाउनु हुने र सृष्टि गर्नुहुने परमेश्वरले मानिसलाई कहिले विभाजित गर्नु भएन। उहाँको नजरमा मानिस न त धनी, न त गरीब, न त ठूलो, न त सानो, सबैलाई समान देख्नुहुन्छ, किनभने उहाँले मानिसलाई आफ्नै हातले एउटै स्वरूपमा निर्माण गर्नु भएको हो। श्रोता, आज हामीलाई संसारको जीवन भन्दा परमेश्वरबाट आउने जीवनले हाम्रो जीवनलाई वास्तवमै जीवित बनाइदिन्छ, अर्थात हाम्रो जीवनलाई नयाँ बनाइदिन्छ। आज हामी यसै विषयमा हेर्नेछौ, परमेश्वरले हामीलाई कसरी नयाँ जीवन दिनुहुन्छ र कसरी दिनु भएको छ त। आज तपाईँ हामीलाई यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट अझै प्रष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो बीचमा आदरणीय दाई जनक विसी आइसक्नु भएको छ।
1: रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूमा म जनकको जयमसी नमस्कार। श्रोता, यो कार्यक्रम गुड न्यूज नेपालद्वारा प्रायोजित र नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो। मित्रहरू, आज म तपाईहरूको बीचमा परमेश्वरले मानिस जातिलाई दिनुभएको जीवनको बारेमा परमेश्वरको वचनबाट प्रकाश पार्न चाहन्छु। आउनुहोस्, हामी परमेश्वरको वचन बाइबलबाट केही शब्दहरू हेर्नेछौ। बाइबलको यहुन्ना भन्ने पुस्तक त्यसको चार अध्यायको एउटा कथा, जहाँ सामरी स्त्रीसँग येशूले वार्तालाप गर्नुभएको थियो, त्यो घटनालाई तपाईहरूको बीचमा राख्न चाहन्छु। यहुन्नाको किताब त्यसको चार अध्यायको तीनदेखि अगाडि यसरी लेखिएको छ, एकपटक येशु यहुदिया छोडेर गालिल तर्फ जानुभयो। गालिलमा जाँदा येशु सामरिया भएर जानु पर्थ्यो र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नु भयो। त्यो नगर चाहिँ याकुबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकुबको इनार थियो। येशु यात्राले थाक्नु भएको हुनाले त्यहाँ इनारको नजिक गएर बस्नुभयो। समय मध्याह्नको थियो। एउटा सामरी स्त्री पानी भर्न त्यहाँ आइपुगे। येशूले त्यस स्त्रीलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई यसो भनी, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग कुनै पनि सम्बन्ध राख्दैन थिए। येशूले त्यस स्त्रीलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियो, उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईँसित उघाउने भाँडो पनि छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रा पुर्खा याकुब भन्दा महान हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले उनका सन्तान र उनका गाई बस्तुले यही इनारको पानी पिए। येशूले त्यस स्त्रीलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन र यहाँ पानी भर्न पनि आइरहनु पर्दैन। येशूले तिनलाई भन्नुभयो, जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ। त्यस स्त्रीले भनी, मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिम्रो पति छैन भनी तिमीले ठिक भन्यो, किनभने तिम्रा 5 जना पति त भइसकेका छन् र जो अहिले तिमीसँग छ त्यो पनि वास्तवमा तिम्रो पति होइन। तिमीले यो साँचो भने के हो? त्यस स्त्रीले उहाँलाई भनी, हजुर, तपाईँ अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँडामा आराधना गरे अनि तपाईहरू भन्नुहुन्छ कि आराधना गर्ने स्थान यरुशलेम हो। येशूले तिनलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जो आराधना गर्दछौ सो जान्दैनौ, हामीले जे आराधना गर्दछौ सो जान्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आइरहेको छ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्नेछ। आउनुहोस् हामी केही छिन यो भजनबाट परमेश्वरको महिमा गर्नेछौं।

0: मित्रहरू, यो कथा हाम्रो जीवनको वास्तविकतासँग जोडिएको छ। बाइबलको यहुन्ना भन्ने पुस्तकमा लेखिएको यो घटना तपाईँ हाम्रो जीवनसँग जोडिएको छ। येशु यहुदियाबाट गालिलमा जानु पर्ने थियो। यदि हामीले यहुदिया र गालिलको बीचको दूरी हेर्यो भने करिब 120 माइल जति छ, अर्थात 193 किलोमिटरको दूरी पर्दछ। यहुदियाबाट गालिल जानको निम्ति दुईवटा बाटो थियो, या त सामरिया भएर जानु पर्दथ्यो, या त यर्दन नदी पार गरेर गालिल जानु पर्दथ्यो। प्राय यहुदीहरू गालिलमा जानको निम्ति सामरिया भएर जाँदैनथे, किनभने उनीहरू सामरीहरूसँग चाहिँ कुनै पनि सम्बन्ध राख्न चाहँदैनथे। सामरीहरू भन्ने बित्तिकै समाजमा तल्लो दृष्टिकोणले यहुदीहरूले हेर्दथे। सामरी मानिसहरूलाई यहुदीहरूले मन पराउँदैनथे। सामरी मानिसहरूसँग यहुदीहरू सम्बन्ध पनि गाँस्न चाहँदैनथे, किनभने नैतिक दृष्टिकोणमा, धार्मिक दृष्टिकोणमा र एउटा सामाजिक दृष्टिकोणमा हेर्ने हो भने यहुदीहरूले सामरीहरूलाई सदैव तल्लो जातको भनेर सम्झिने गर्दथे। हाम्रो समाजमा पनि त्यो विभिन्नता पाउँदछौ, हाम्रो समाजमा पनि त्यस्तो किसिमको भेदभाव पाउँदछौ। तर यहाँनिर येशु आफै यहुदी भएर पनि उहाँले सामरिया भएर गालिल जानु भएको छ, अर्थात यर्दन नदी पार गरेर होइन, गालिल जानको निम्ति येशुले सामरिया मानिसहरूको बीचमा भएर जानु भएको छ। त्यो घटना हामी पाउँदछौ। म तपाईँहरूको बीचमा आज 3 सत्यता राख्न चाहन्छु। येशु ख्रिस्टबाट पाउने जीवन के हो भन्ने विषयमा म 3 बुँदाहरू तपाईँहरूको बीचमा राख्न चाहन्छु। पहिलो बुँदा, येशुले भेदभावको पर्दा च्यातिदिनु भएको छ। येशु ख्रिस्ट मानिस जातिमा भएका सबै भेदभावका पर्दाहरू च्यातिदिनु भएको छ। अब उपरान्त त्यहाँ कुनै पनि भेदभाव छैन, मानिस जाति केवल मानिस भएर जन्मिएको छ, मानिस जातिमा कुनै पनि भेदभाव छैन। यहाँ 3 भेदभावको कुरा हामी देख्दछौ। पहिलो, जातीय भेदभावको कुरा। सामरी जाति, यहुदी जाति, यहुदी जाति आफैलाई परमेश्वरको जाति भनेर सम्झिने गर्दछ। हो, परमेश्वरले यस इसरायललाई चुन्नु भएको थियो, तर चुनिएको यहुदी जातिले अब सामरीहरूसँग कुनै पनि सम्बन्ध राख्न चाहँदैन, किनभने यहुदी जातिले सम्झिन्छ परमेश्वर त हामीसँग बोल्नु भएको हो, परमेश्वर त हामीसँग बोल्न चाहनुहुन्छ। कसले बनायो मानव जीवनलाई? परमेश्वरले। परमेश्वरले कतिवटा जात बनाउनु भएको थियो? परमेश्वरले केवल मानिस बनाउनु भयो र स्त्री बनाउनु भयो, त्यो भन्दा अर्को कुनै पनि जात जाति परमेश्वरले बनाउनु भएको छैन। तर यहाँनिर यहुदीहरूले सत्यतालाई थाहा पाएर पनि सामरी जातिहरूलाई परमेश्वरको दृष्टिकोणबाट, परमेश्वरको अनुग्रहबाट टाढा राख्ने प्रयास गर्दछन्, कारण उनीहरू परमेश्वरको अनुग्रहलाई बाँट्न चाहदछन्। परमेश्वरको अनुग्रहलाई कसैले पनि बाँट्न सक्दैन, परमेश्वरका जनहरू हो। येशु ख्रिस्टले सामरीहरूलाई प्रेम गर्नुभएको छ, जातीय भेदभावको अन्त गर्नुभएको छ। सामरीसँग मिलेर, सामरी स्त्रीसँग कुराकानी गरेर येशुले मानिसले सृजना गरेका सबै जातीय भेदभावलाई अन्त गर्नु भएको छ। अब उपरान्त कुनै पनि सामरी जाति होइन, कुनै पनि यहुदी जाति होइन, एउटा मात्रै जाति, मानिस जाति। हाम्रो गाउँ समाजमा पनि जातभातको कुराकानी हुने गर्दछ। जातभातले मानिसलाई वर्गीकरण गरिने गर्दछ। के परमेश्वरले कहिल्यै मानिसलाई वर्गीकरण गर्न चाहनुहुन्छ र? कथापि चाहनु हुँदैन, उहाँले मानिसलाई वर्गीकरण गर्न चाहनु हुँदैन। परमेश्वरले एउटै रगत बनाउनु भएको हो, त्यही रगतबाट हामी जन्मिएका छौँ। चाहे माथिल्लो जात, चाहे तल्लो जात, रगत त रातो नै हुन्छ। जातीय भेदभाव येशु ख्रिस्टले तोड्नु भएको छ। अब उपरान्त कुनै पनि जात जाति छैन, मानिस मात्रै छ। दोस्रो भेदभावको कुरा, लैङ्गिक भेदभावको कुरा हामी देख्दछौ। सामरीहरू यहुदीको आँखामा सदैव आफूलाई तल्लो जातको सम्झिने गर्दथे, त्यसमा पनि स्त्रीहरू सदैव पुरुष भन्दा तल्लो दर्जाको सम्झिने गर्दथे। कतिपटक यस्तो किसिमको विभेद, यस्तो किसिमको भेदभाव तपाईँ हाम्रो समाजमा पनि छ, हाम्रै देशमा छ, हाम्रै गाउँ समाजमा छ। यहुदीहरूले सामरी स्त्रीसँग कुनै पनि सम्बन्ध राख्न चाहँदैनथे, अर्थात् यहुदी पुरुषले सामरी स्त्रीसँग कहिल्यै पनि कुरा गर्नु हुँदैन थियो। त्यहाँको समाजले, यहुदी व्यक्तिहरूले सामरी स्त्रीसँग कुरा पनि गर्नु हुँदैन थियो। तर येशु ख्रिस्ट आफू यहुदी भएर पनि त्यहाँ सामरी स्त्रीसँग आएर वार्तालाप गर्नु भएको छ। यो वार्तालापले के जनाउँछ भने हामी लैङ्गिक भेदभाव पनि तोडिएको छ। येशुले लैङ्गिक भेदभाव तोड्नु भएको छ, असमानता तोड्नु भएको छ, पुरुष र स्त्री बीचको भेदभाव तोड्नु भएको छ। हाम्रो समाजमा कतिपटक स्त्रीहरूलाई तल्लो दृष्टिकोणमा हेरिन्छ। कतिपटक स्त्री समूहलाई चाहिँ हामी असक्षम समूहको रूपमा हेर्दछौ। यद्यपि आज भोलि परिवर्तन भइरहेको छ, तर पनि येशू ख्रिस्टले स्त्रीहरूलाई समान दृष्टिकोणले हेर्नु भएको छ, समान सक्षम समान किसिमले हेर्नु भएको छ। तेस्रो भेदभाव हामी अर्को पनि पाउँदछौ, त्यो हो सामाजिक भेदभाव। त्यहाँनिर सामरी स्त्री पानी लिनको निम्ति दिउँसो आएकी छिन्। किन? किनभने उनी बिहान या बेलुकी मानिसहरू भेला भएको बेला कहिले पनि पानी लिन जान सक्दैनथिन्। सामाजिक भेदभाव थियो, समाजमा उनलाई हेर्ने दृष्टिकोण फरक थियो। समाजमा अरू मानिसलाई हेरे अनुरूप त्यस स्त्रीलाई त्यस समाजले हेर्दैन थियो। त्यसकारण मध्याह्नको समयमा उनी पानी लिन त्यो इनारमा आउनु पर्यो, र येशू ख्रिस्टले त्यो असमानतालाई, त्यो भेदभावलाई यहाँ तोडिदिनु भएको छ। सामाजिक भेदभाव तोड्नु भएको छ। प्रभु येशू ख्रिस्टले समाजमा भएका विभेदहरूलाई तोडिदिनुहुन्छ, असमानतालाई तोड्न चाहनुहुन्छ। त्यसकारण पहिलो कुरा मैले तपाईँहरूको बीचमा राखे, येशू ख्रिस्टले भेदभावको पर्दा च्यातिदिनु भएको छ। जातीय भेदभावको कुरा च्यात्नु भएको छ, लैङ्गिक भेदभावको कुरा च्यात्नु भएको छ, सामाजिक भेदभावको कुरा च्यात्नु भएको छ। येशू ख्रिस्ट तपाईँ हामीलाई समान प्रेम गर्नुहुन्छ। येशू ख्रिस्ट केवल क्रिस्चियनहरूलाई मात्रै होइन, सबै व्यक्तिहरूलाई, सबै जातिहरूलाई, सबै किसिमका मानिसहरूलाई समान प्रेमले हेर्नुहुन्छ। येशूको प्रेम सबैको निम्ति बराबर छ। हामी मानिसहरू कतिपटक परमेश्वरको प्रेमलाई बाँड्दछौ, कतिपटक परमेश्वरबाट आउने प्रेमलाई हामी बाँड्दछौ, तर परमेश्वरले आफ्नो प्रेम सबै मानिसलाई समान दृष्टिकोणले गर्नुहुन्छ। मित्रहरू, तपाईँ हामीले सुनेका होला, एउटा नाम म तपाईँहरूको बीचमा राख्न चाहन्छु। जुन व्यक्ति 15 जनवरी 1929 जन्मेका थिए, उनको नाम थियो मार्टिन लुथर किङ, जसले अमेरिकामा काला र गोरा जातिहरूको बीचमा भेदभाव तोडेका थिए। काला र गोरा जातिको बीचको असमानताको त्यो दूरीलाई उनले मेटाएका थिए। उनले यसरी भन्दछन्, हामी मानिसले मानिसको बीचको भेदभावलाई अझै ज्यादा दूरी बनाइदिएका छौ। एउटा समय थियो गोराहरूले कालाहरूलाई मानवीय दृष्टिकोणले पनि हेर्दैन थिए, उनीहरूले कालाहरूलाई मानिस को नजरले हेर्दैन थिए। तर मार्टिन लुथर किङले त्यसको विरोध गरे। एउटा क्रिस्चियन पास्टर भएर, एउटा क्रिस्चियन सेवक भएर उनले परमेश्वरको अनुग्रहलाई मानिसहरूको बीचमा ल्याए। परमेश्वरले मानिसको बीचमा भेदभाव कदापि गर्नुहुन्न। यद्यपि काला भए पनि गोरा भए पनि उनीहरू परमेश्वरका सन्तान हुन्, उनीहरू परमेश्वरका छोराछोरी हुन्। यो कुरालाई उनले अमेरिकामा विभिन्न ठाउँमा उनले प्रचार गर्दै हिँडे। त्यसै कारण उनले नोबेल पुरस्कारको विजेता पनि उनले पाएका छन्, र उनले पाएको नोबेल पुरस्कारको रकमलाई उनले त्यहाँको समाजमा, त्यहाँको काला र गोरा जातिहरूको बीचमा तिनीहरूको उन्नतिको लागि उनले खर्च गरेका छन्। उनले यसरी भन्छन्, ख्रिस्टको प्रेमले मानिसलाई एक गराउँछ, ख्रिस्टको प्रेमले मानिसको बीचमा त्यो प्रेम ल्याउँछ जसले विभेद होइन, जसले भिन्नता होइन, जसले एकतामा बाँध्दछ, एकताको धागोमा बाँध्दछ। मित्रहरू, परमेश्वरले तपाईँ र हामीलाई बाँध्न चाहनुहुन्छ, एकताको सूत्रमा बाँध्न चाहनुहुन्छ। सामरी स्त्रीलाई यहुदीहरूले इन्कार गरे तापनि, सामरी समुदायलाई यहुदीहरूले मन नपराए तापनि, ख्रिस्ट येशूले प्रेम गर्नु भएको छ। ख्रिस्ट येशूले सामरीलाई प्रेम गरेको कुरा यहाँ सामरी स्त्रीसँग उनले वार्तालाप गरिकन प्रस्तुत गरेका छन्। मित्रहरू, दोस्रो महत्वपूर्ण कुरा तपाईँहरूको बीचमा राख्न चाहन्छु, येशूको प्रेम मानिसले सोचेको भन्दा पनि महान छ। मित्रहरू, हामीले अघि नै भर्खरै पढेको बाइबलको वचनमा फेरि हामी हेर्नेछौ, त्यहाँनिर 27 पदमा त्यहाँ येशूले लेख, तपाईँ हेर्नुभयो भने त्यहाँ यसो पाउनुहुन्छ, त्यहाँनिर चेलाहरूले येशूको क्रियाकलाप प्रति छक्क परेका छन्। सायद उनीहरूले यसो प्रश्न गरेका होला, ओ, उहाँ यहुदी भएर पनि एउटा सामरी स्त्रीसँग, सामरी समुदायका व्यक्तिसँग उहाँ कुराकानी गर्दै हुनुहुन्छ, कस्तो अचम्मको कुरा! उनीहरूलाई यो पस्न सकेन, कसरी हाम्रो प्रभु येशू सामरी स्त्रीसँग कुराकानी गर्न सक्नुहुन्छ, कसरी उहाँ यहुदी भएर पनि सामरी व्यक्तिहरूसँग सम्बन्ध गाँस्न सक्नुहुन्छ? उनीहरूलाई यो पचेन। मित्रहरू, उनीहरूलाई यो सहज भएन। उनीहरूले परमेश्वरको प्रेमलाई केवल आफूसँग मात्रै बाँध्न खोजे, उनीहरूले परमेश्वरको प्रेमलाई, अनुग्रहलाई उनीहरूले बाँध्न खोजे। परमेश्वरले आफ्नो अनुग्रहलाई कहिले पनि बाँध्नुहुन्न। उहाँको अनुग्रह सबै मानिसका लागि समान छ। परमेश्वरको प्रेम तपाईँ हामीले गरेको जस्तो प्रेम होइन, परमेश्वरको प्रेम तपाईँ र हामीले सोचेको जस्तो प्रेम होइन, परमेश्वरको प्रेम अगाप्य प्रेम हो, जुन प्रेमले हरेक जाति, हरेक समुदाय र हरेक व्यक्तिलाई समान दृष्टिकोणले हेर्छ र समान प्रेम गर्छ। त्यो प्रेमले तपाईँ र हामीलाई जीवन दिन्छ, त्यो जीवन जुन हामीले सोचेको जीवन होइन, त्यो जीवन जो अनन्तसम्मको जीवन हो। येशूको प्रेमले मानिसलाई एक बनाउँदछ, येशूको प्रेमले मानिसलाई भविष्य दिदछ। सामरी स्त्रीलाई हामीले हेर्यौं भने उनले आशा गुमाएकी छिन् यहाँनिर, र येशूले भन्नुहुन्छ, यदि तिमीले मेरो मैले दिएको पानी पियो भने तिमीले कहिले पनि त्यो पाउने छैनौ। भन्न खोजेको मतलब के हो? यसले यो भन्दै हुनुहुन्छ, यदि तिमीले मबाट त्यो फियो भने तिमी कहिले पनि तिर्खाउने छैनौ। मानिसको जीवन केवल यस संसारमा मात्र होइन, मानिसको जीवन संसार पछि पनि जिउनु पर्दछ र त्यो प्रेम यीशुले त्यहाँ दिन चाहनुहुन्छ। परमेश्वर तपाईँ हाम्रो जीवन प्रति वास्ता गर्नुहुन्छ। हामी केवल हाम्रो जीवन यस पृथ्वीसम्म मात्र सोच्दछौ, हामी केवल हाम्रो जीवन यस पृथ्वीसम्म मात्रै सोच्दछौ। परमेश्वर हाम्रो जीवन यस पृथ्वी भन्दा अगाडि पनि सोच्नुहुन्छ। परमेश्वरको प्रेम महान छ, त्यो प्रेम हामीले सोचेको भन्दा पनि महान छ। मित्रहरू, तेस्रो महत्वपूर्ण कुरा म तपाईँहरूको बीचमा राख्न चाहन्छु, परमेश्वरको आराधना सच्चाई र सत्यतामा हुनु पर्दछ। आराधना भनेको के हो? आराधना हामी जीवित परमेश्वरलाई गर्दछौ। आराधना हामी त्यो परमेश्वर जो हाम्रो जीवनसँग वास्ता गर्नुहुन्छ, त्यो परमेश्वर जसले हाम्रो जीवनका अवस्थासँग कुराकानी गर्न चाहनुहुन्छ। उहाँ तपाईँ हाम्रो जीवनको वास्तविकतासँग उहाँ वास्ता गर्नुहुन्छ। यहाँ यसरी लेखिएको छ, यहाँ यदि हामीले त्यो कथालाई ध्यानसँग पढ्यौं भने, स्त्रीले चाहिँ डाँडाबाट हुने आराधना, डाँडासम्मको आराधना, एउटा पहाड़सम्मलाई परमेश्वरको आराधनासम्म जोडेकी छिन् यहाँनिर। र फेरि भन्छन् यसलाई, होइन तपाईँ त यरुशलेममा आराधना गर्न चाहनुहुन्छ, तर हाम्रा पुर्खाहरूले यो डाँडामा आराधना गर्थे। मित्रहरू, परमेश्वरलाई हामी कहीँ गएर कहीँ खोजेर कुनै ठाउँमा मात्रै पाउने कुरा होइन। यसले यसरी भन्नुभएको छ, न त तिमीले त्यो डाँडामा न त तिमीले यहाँ यरुशलेममा परमेश्वरको आराधना गर्न सक्दछौ। साँचो आराधकले परमेश्वरलाई आत्मामा र सत्यतामा आराधना गर्नु पर्दछ। के हो आत्मामा र सत्यतामा आराधना गर्ने भनेको? बाइबलमा यसरी पनि लेखेको छ, तिमीहरू परमेश्वरका मन्दिर हो, यदि तिमीहरूले आफ्नो मन्दिरलाई भत्कायो भने परमेश्वरले तिमीहरूलाई भत्काउनुहुन्छ। यसको मतलब के हो? तपाईँ र हामी परमेश्वरको मन्दिर हो, हाम्रो जीवन परमेश्वरको मन्दिर हो। यदि कसैले यो परमेश्वरको मन्दिरलाई भत्काउँदछ, बिगार्दछ, यसलाई भत्काउँदछ र बिगार्दछ भने त्यसलाई त्योसँग परमेश्वर व्यवहार गर्नुहुनेछ। तपाईँ हाम्रो जीवनबाट परमेश्वरले सत्य आराधना खोज्नुहुन्छ। तपाईँ हाम्रो जीवनबाट परमेश्वरले सत्यतामा, सच्चाईमा आराधना खोज्नुहुन्छ। परमेश्वरलाई कहीँ टाढा गएर खोजेर, तीर्थयात्रा गएर खोजेर पाउने होइन। परमेश्वर तपाईँ र हाम्रो भित्र हुनुहुन्छ र त्यो भित्रको परमेश्वरलाई तपाईँ र हामीले चिन्नु पर्छ। तपाईँ हाम्रो आत्मामा बास गर्न चाहनुहुन्छ। के हामी त्यो परमेश्वरलाई हाम्रो हृदय खोलेर त्यो ठाउँ दिन चाहन्छौ? के हामी त्यो परमेश्वरलाई हाम्रो हृदय दिन चाहन्छौ? एकैछिन त्यो कथालाई हामी हेर्नेछौ मित्रहरू। त्यहाँनिर सामरी स्त्री यीशु ख्रीष्ट बीच कुराकानीलाई हेर्नेछौ। त्यो कुराकानीमा हामी हेर्यो भने यीशु ख्रीष्टले सामरी स्त्रीलाई एउटा साँचो आराधनाको बाटो देखाउनुहुन्छ। त्यो स्त्रीलाई डाँडामा होइन, तिम्रा पुर्खाहरूले गरेको आराधना जस्तो होइन, तिम्रो समाजमा तिम्रा व्यक्तिहरूले गरेको जस्तो आराधना होइन, यहुदीहरूले गरेको जस्तो आराधना पनि होइन, किनभने यहुदीहरूले यरुशलेममा आराधना गर्न जान्थे, सामरीहरू त्यो डाँडामा आराधना गर्न जान्थे। तपाईँ अनि हामी परमेश्वरलाई कहाँ खोज्दछौ? तपाईँ अनि हामी परमेश्वरलाई खोज्न कहाँ भौता दिन्छौ? परमेश्वर हाम्रै बीचमा हुनुहुन्छ, उहाँको वचन तपाईँ हाम्रो बीचमा छ। मित्रहरू, परमेश्वरलाई सत्यतामा खोज्नु पर्छ, सच्चाईमा खोज्नु पर्छ। यीशु ख्रीष्टले यसरी भन्नुहुन्छ, यदि तिमीले मबाट पियो भने तिमी कहिले पनि तिर्खाउने छैनौ। उहाँ तपाईँ हाम्रो जीवनको मूल हुनुहुन्छ, तपाईँ हाम्रो जीवनको प्यास मेटाउने पानी हुनुहुन्छ। यदि हामी त्यो पानीबाट पियौं भने, यदि हामी त्यो ख्रीष्टको पानीबाट पियौं भने हामी अनन्तको जीवन पाउँछौ, जुन जीवनले हामी तिर्खाउने छैनौ। सायद तपाईँ जीवनदेखि वाकै लागिसक्यो होला, तपाईँलाई जीवनमा थकावट महसुस भएको होला, त्यो सामान्य स्त्री चाहिँ समाजमा तपाईँलाई तिरस्कृत अनुभव भएको होला, समाजमा तपाईँलाई मानिसहरूले हेर्ने दृष्टिकोण फरक छ होला। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, म तपाईँसँग विन्ती गर्न चाहन्छु, प्रभु यीशु ख्रीष्ट तपाईँलाई त्यो प्यास मेटाउन चाहनुहुन्छ, प्रभु यीशु ख्रीष्ट तपाईँको जीवनको उत्तर दिन चाहनुहुन्छ, प्रभु यीशु ख्रीष्ट तपाईँको आत्माको उत्तर दिन चाहनुहुन्छ। के तपाईँ हामी यीशु ख्रीष्टसँग जम्का भेट गर्न चाहन्छौ, जसरी सामरी स्त्रीले दिउँसोको समयमा यीशुसँग जम्का भेट गरेर यीशु ख्रीष्टलाई चिन्ने मौका पाएकी छिन्, र उनले केवल आफूले मात्र होइन, उनी गएर पछि आफ्ना गाउँका मानिसलाई भन्दछिन्, हेर मैले यीशु ख्रीष्टलाई भेटाएको छु, जसले मलाई जीवनको पानी दिनुहुन्छ, जसले मेरो जीवनको उत्तर दिनुभएको छ। उनले समाजमा गएर यीशु ख्रीष्टको बारेमा भन्दछिन्। तपाईँ अनि हाम्रो जीवनको उत्तर को हुनुहुन्छ? तपाईँ अनि जीवनको उत्तर खोज्न कहाँ भौतारिरहेका छौ? यरुशलेममा या कुनै डाँडामा? कतिपटक हामी ख्रीष्टहरू पनि परमेश्वरलाई मूर्ति बनाइदिन्छौ, परमेश्वरको आराधनालाई एउटा मूर्तिसँग जस्तै बनाइदिन्छौ। परमेश्वर जीवित हुनुहुन्छ, उहाँ जीवित र सामर्थ्यशाली परमेश्वर हुनुहुन्छ, उहाँ सत्यतामा र उहाँ सच्चाईमा अर्थात आत्मामा आराधना गरेको चाहनुहुन्छ। म प्रार्थना गर्छु परमेश्वर तपाईँ र हामीलाई सच्चाईमा र आत्मामा आराधना गर्न सहायता गर्नु भएको होस्। परमेश्वर तपाईँ र हामीलाई भेदभावमा होइन येशू ख्रीष्टको प्रेममा एक हुन सहायता गर्नुभएको होस्। परमेश्वरले तपाईँ र हामीलाई हामीले सोचेको जस्तो प्रेम होइन तर परमेश्वरको अगापे प्रेम कहिल्यै पनि नबद्लिने प्रेममा गाँसिन सहायता गर्नुभएको होस्। परमेश्वरले तपाईँ र हामीलाई हाम्रो जीवनको उत्तर ख्रीष्टबाट आउने पानीमा पाउन सहायता गर्नुभएको होस्। परमेश्वरले तपाईँ र हामीलाई यस वचनबाट आशिष दिनुभएको होस् भनी म जनक तपाईँहरूको बीचमा बिताउन चाहन्छु। जय मसीह।
1: धन्यवाद जनक दाईलाई। साँच्चीकै जनक दाईले भने जस्तै हाम्रो जीवन परमेश्वरमा मात्र नयाँ हुन्छ। परमेश्वर कहिले पनि मानिस बीचको विभेद चाहनुहुन्न। उहाँ सबैलाई एउटै दृष्टिले हेर्नुहुन्छ, अर्थात समान दृष्टिले हेर्नुहुन्छ, किनभने परमेश्वरले सबै मानिसलाई आफ्नै प्रतिरूपमा सिर्जिनु भयो। परमेश्वरले सबै मान्छेलाई सक्षम देख्नुहुन्छ, कारण सबैलाई एउटै खालको मस्तिष्क दिनुभयो र सबैलाई एउटै खालको अङ्ग प्रत्यङ्गहरू दिनु भयो। त्यसैले परमेश्वरको नजरमा कोही पनि सानो ठुलो, धनी गरिब र तल्लो माथिल्लो जातमा विभाजित हुन सक्दैन, किनभने प्रभु येशूले तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ। अनि सामरी स्त्रीको कथा जस्तै परमेश्वरले पनि तपाईँ हामीलाई त्यो जीवनको पानी दिन चाहनुहुन्छ। यदि तपाईँ हामी त्यो जीवनको पानी पिउन चाहन्छौ र हामी आफ्नो जीवनलाई अनन्त अनन्तसम्मको लागि जीवित बनाउन चाहन्छौ, हामी अनन्त अनन्त स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौ भने प्रभु येशूले तपाईँ हामीलाई सहायता गर्नुहुनेछ, जसरी उहाँले त्यो सामरी स्त्रीलाई सहायता गर्नु भएको छ। त्यसैले आउनुहोस् तपाईँ हामी हाम्रा ती जातीय विभेद, धर्म र संस्कृतिका नाममा ती लादिएका विभिन्न मूल्य मान्यताहरू र विविध खालका विभेद ल्याउने कुराहरूको निम्ति येशू ख्रीष्ट क्रुसमा टाँगिनु भयो र जसले विभेदको पर्दालाई च्याति दिनुभयो। त्यसैले आउनु श्रोता, तिनै महान कार्य गर्ने प्रभु येशूमा आज नै हामी घुँडा टेकेर हाम्रो जीवनमा आउन आग्रह गरौं र उहाँले तपाईँ हामीलाई त्यो नयाँ जीवन दिनुहुनेछ र त्यो नयाँ जीवन लिएर हामी स्वर्गको निम्ति योग्य हुनेछौ र आफूलाई कहिले पनि सानो नठानौ, किनभने परमेश्वरले तपाईँ हामीलाई समान बनाउनु भएको छ र समान देख्नुहुन्छ र उहाँले गर्ने प्रेम पनि समान छ। श्रोता, तपाईँ पनि आजको विषयमा अझै धेरै जानकारी लिन चाहनुहुन्छ, केही सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ र त्यसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-23-74-54 9860-23-74-54 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो आशिष, अनुग्रह र सुरक्षामा राख्नु भएको होस्। हामी बिदा हुन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हामीले पाउने कुरा पाउँछौ। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 63 यहाँहरूलाई स्वागत छ। जीवनले हामीलाई जे चाहिन्छ त्यो दिँदैन, हामीले जे पाउनुपर्छ त्यो दिन्छ। म यस विषयमा धेरै चिन्तित छु किनभने म धेरै युवाहरूलाई देख्छु जो संसारले उनीहरूलाई केही ऋणी महसुस गर्छन्। उनीहरू सोच्छन् कि उनीहरू गैर जिम्मेवार भएर बाँच्न सक्छन् र जे चाहन्छन् गर्न सक्छन्। उनीहरू विश्वास गर्छन् कि संसारले उनीहरूलाई चाहिने सबै कुरा दिनेछन्, उनीहरूलाई सधैँभरि खुशी साथ बाँच्न दिनेछन्। तर त्यस्तो होइन। दोस्रो तिमोथीको पुस्तक 2:6 परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनु पर्दछ। किसानहरूले आफ्नो परिवारलाई खान चाहने भएकोले बाली काट्दैनन्। उनीहरूले आफ्नो परिवारलाई खुवाउन सक्छन् किनभने उनीहरू लगनशीलतापूर्वक जमिन खेती गर्छन्, बिउ छर्छन् र आफ्नो तरकारी बगैँचाको हेरचाह गर्छन्, झारपात उखेल्छन् र पानी हाल्छन्। किसानहरूलाई थाहा छ कि कटनी गर्नु केवल आवश्यकताको कुरा होइन, बरु तपाईँले रोपेको कुराको कटनी गर्ने कुरा हो। गलातीको पुस्तक 6:7 धोकामा नपर परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। मैले धेरै 25 र 26 वर्षका युवाहरूलाई परामर्श दिएको छु। उनीहरूले आफूलाई सुधार गर्न आवश्यक तालिम वा शिक्षा पाएका छैनन्, त्यसैले राम्रो जागिर पाउन सक्दैनन्। उनीहरू मध्ये धेरैले आर्थिक सफलता हासिल गर्न आफ्नो प्रतिभा र क्षमता विकास गर्ने बारेमा कहिल्यै सोचेका पनि छैनन्। अब उनीहरूलाई जीविकोपार्जन गर्ने र आफ्ना आमा बुवालाई सहयोग गर्ने दबावको सामना गर्नु परेको छ र उनीहरूलाई थाहा छैन कि पैसा कहाँबाट आउनेछ, किनभने उनीहरू आफ्नो जीवनको एक क्षणको लागि तयार थिएनन्। हामी इनार खन्न शुरू गर्न तिर्खाएको बेलासम्म पर्खन सक्दैनौ। युवाहरूले 13 वा 14 वर्षको उमेरदेखि नै कदम चाल्न शुरू गर्नुपर्छ, आफ्नो प्रतिभा र सिप खेती गर्नुपर्छ, आफ्नो करियरको बाटो योजना बनाउनुपर्छ र यसरी राम्रो तलब दिने जागिर गर्नु परेको छ र उनीहरूलाई थाहा छैन कि पैसा कहाँबाट आउनेछ, किनभने उनीहरू आफ्नो जीवनको एक क्षणको लागि तयार थिएनन्। हामी इनार

0: पछि कमिला कहाँ गएर त्यसको चाल ढंग हेर र बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। प्रिय श्रोता, के तपाईँले कमिला र फट्याङ्ग्राको कथा सुन्नुभएको छ? गर्मीमा खाना प्रशस्त र सजिलै उपलब्ध हुन्छ, फट्याङ्ग्राले लापरवाह र खुसी जीवन बिताउँछ। फोकाएको बेला त्यसले सजिलै उपलब्ध हुने सबै खाना लिन्छ, खान्छ र त्यसपछि खेल्न जारी राख्छ। कमिलाको व्यवहार पूर्णतया फरक हुन्छ। गर्मीभरि तिनीहरू लगनशीलताका साथ काम गर्छन्, खाना संकलन र भण्डार गर्छन्। तिनीहरू उत्सुकतापूर्वक जाडोको प्रतीक्षा गर्छन्। जब खाना अब सजिलै उपलब्ध हुने छैन, जब जाडो आउँछ, कमिलाहरू अविश्वसनीय रूपमा खुसी हुन्छन्। तिनीहरू आफ्नो गुडमा भीड गर्छन् जहाँ प्रशस्त स्वादिष्ट खाना भण्डार गरिएको हुन्छ। यद्यपि फट्याङ्ग्राले धेरै पीड़ा भोग्छ, यो भोकाएको छ र कमिलालाई खानाको लागि बिन्ती गर्छ। तपाईँ आफ्नो जीवन कसरी बिताउने छनौट गर्नुहुन्छ? के तपाईँ कमिला जस्तै हुनुहुनेछ वा फट्याङ्ग्रा जस्तै? यदि तपाईँ आत्म अनुशासित हुनुहुन्न भने संसारले तपाईँलाई आफै अनुशासन दिनेछ। आत्म अनुशासन भनेको उच्च सिद्धान्तहरू वा मूल्यहरूलाई कायम राख्न सन्तुष्टिलाई ढिलाइ गर्ने क्षमता हो। यसले हामीलाई दीर्घकालीन लाभहरूको लागि छोटो अवधिको इच्छालाई स्थगित गर्न आवश्यक छ। यदि पुरस्कार स्पष्ट छैन भने धेरै मानिसहरू आत्म अनुशासित हुन अनिच्छुक हुन्छन्। अनुशासित व्यक्तिहरूले आफ्नै सुचयनशील मूल्यहरू पछ्याउँछन् र ती मूल्यहरूमा आधारित कार्यहरू र प्रतिक्रियाहरू छनौट गर्छ। अनुशासनहीन व्यक्तिहरू संसारबाट उनीहरूमाथि थोपिएको इच्छाहरू पछ्याउँछन्। तिनीहरू लगभग कहिले नियन्त्रणमा हुँदैनन् र तिनीहरू निरन्तर अरूले उनीहरूमाथि थोपेका उत्तेजनाहरूको प्रतिक्रिया दिइरहेका हुन्छन्। आफ्नो लक्ष्य प्राप्त गर्न तपाईँले आफूलाई अनुशासनमा राख्नुपर्छ। आफैलाई सोध्नुहोस्, म योग्य पुरस्कारहरू प्राप्त गर्न मेरो प्रतिभा र क्षमताहरू कसरी विकास गर्न सक्छु? सिकाई मार्फत आफ्नो सिपहरू सुधार गर्नुहोस् र तपाईँको परिवारको आर्थिक स्थिरताको सुनिश्चित गर्न सक्ने जागिर रोज्नुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: आछी नेनादी कुदू निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। प्रार्थना अडिक जुया दिस जयमसी जोजोलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यो जीवन या छेन्ट श्रृंखला भाग 32 के छिसक सित न लसकु छ। यको ख्रिस्टेन्टेस याइगु छगु गल्ती दैगु इम्स छुछु खया नीति जक्क प्रार्थना याइगु ख अले इम्स या इमगु प्रार्थना या तुरन्त लिस मखनी बले इम्स प्रार्थना याय तोती परमेश्वर याबले झिगु प्रार्थना लिस तुरन्त बिमगु उखिया अर्थ परमेश्वर झिगु ख मता दैगु मखु थुकिया अर्थ झिस प्रार्थना याना सुनेमा दैगु ख छिगो प्रार्थना या लिस मव तले प्रार्थना याइगु गुब्लेन डिके मते यो विनुपी जी सुयागु नीति प्रार्थना यानु वो उपी तत्काल वो चमत्कारी रूप लागे धु गुगु विशेष क्षेण न दु अथे जुई भले थो तस्क अजु चापुगु व गौरवशाली जुई तर यकु यी सुयागु नीति प्रार्थना याइबले थथे जुई अले तुरन्त हे छु मजु थे जुई अथेसा ऊ अवस्था जे छु।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
6: सूचना यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4470-7654, 01-4470-7654 र 01-5913-755, 01-5913-755। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
7: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
8: गुड न्युज एफएम 105.1।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरीकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनहरूमा हामीले एफिसीको पुस्तकबाट परमेश्वरले ख्रिस्टमा दिनुभएको महान उद्धार र विश्वासीहरूको नयाँ पहिचानबारे चाहिँ सिक्दै आएका छौं। अब यो एफिसीको अध्ययनमा चार अध्यायमा चाहिँ प्रवेश गर्दै गर्दा पावलले हाम्रो ध्यान चाहिँ कुन कुरातर्फ चाहिँ केन्द्रित गराउँदै हुनुहुन्छ त
2: भाइ? एफिसी अध्याय चारबाट पावलले एउटा अत्यन्तै महत्वपूर्ण कुरा सिकाउन शुरू गर्छन्। हामीले ख्रिस्टमा पाएको बोलावट अनुसारको जीवन जिउनुपर्छ, अर्थात चर्चमा नयाँ मानिसको बारेमा थाहा गर्नेछौ। ख्रिस्टियन विश्वास केवल हामीले विश्वास गर्ने सत्यमा सीमित छैन, त्यो सत्य अनुसार हामीले जिउने जीवनमा पनि देखिनुपर्छ भन्ने कुरालाई आजको अध्ययनले जोड़ दिन्छ।
1: त्यसो भए दाइ, आजको अध्ययनमा हामीले बोलावट अनुसारको जीवन अर्थात मण्डलीमा नयाँ मानिस भन्नाले वास्तवमा के बुझाउन चाहिँ खोजेको हो भन्ने कुरालाई बुझ्नेछौ।
2: हजुर भाइ, यसको अर्थ के हो भने परमेश्वरले हामीलाई ख्रिस्टमा जुन नयाँ जीवनमा बोलाउनु भएको छ, हाम्रो व्यवहार पनि त्यसै अनुसार हुनुपर्छ। हामीले आफूलाई ख्रिस्टको अनुयायी भन्छौ भने हाम्रो चालचलन, सम्बन्ध र अरूहरू प्रतिको व्यवहारमा पनि ख्रिस्टको चरित्र देखिनुपर्छ। ख्रिस्ट मण्डलीको शिर हुनुहुन्छ भन्ने, हामी उहाँमा समर्पित भएर जिउनुपर्छ भन्ने सत्यलाई हामी थाहा गर्नेछौ।
1: त्यसो भए त ख्रिस्टियन जीवन केवल मण्डलीमा वा प्रार्थनाको समयमा देखिने कुरा मात्र होइन रहेछ नि त?
2: वास्तवमै होइन भाइ, हाम्रो दैनिक जीवन नै हाम्रो विश्वासको प्रमाण बन्नुपर्छ। घरमा, काममा, समाजमा र अरू मानिसहरूसँगको सम्बन्धमा पनि हामी कसरी व्यवहार गर्छौं भन्ने कुराले हाम्रो विश्वासको वास्तविकतालाई देखाउँछ।
1: त्यसो भए दाइ, आजको अध्ययनमा हामीले विशेष गरी कुन कुन गुणमा चाहिँ ध्यान दिनुपर्छ त
2: भाइ? यो अध्ययनमा हामीले तीनवटा महत्वपूर्ण कुरातर्फ हाम्रो ध्यान लगाउनेछौ। पहिलो, नयाँ मानिसको प्रदर्शन। दोस्रो, नयाँ मानिसको रोकावट। र तेस्रो, नयाँ मानिसको निश्चयता। अनि यी सबैको उद्देश्य हो प्रेममा एक अर्कालाई सहेर आत्माको एकतालाई कायम राख्नु।
1: साँच्चै नै दाइ र आदरणीय श्रोताहरू, आज हामी आफैलाई पनि सोधौ कि हाम्रो जीवन परमेश्वरले दिनुभएको बोलावट अनुसार चलिरहेको छ कि हाम्रो व्यवहारमा नम्रता, कोमलता र धैर्यता देखिन्छ। यही प्रश्नलाई हृदयमा राख्दै आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा अगाडि बढौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँको स्तुति प्रशंसा गर्दछौ, किनकि प्रभु तपाईँले हामीलाई यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट सिक्न सकौं। प्यार प्रभुजी, प्रार्थना छ तपाईँ हामी हरेकसँग आज पनि आफ्नो वचनको माध्यमद्वारा बोल्नुहोस्, बातचित गर्नुहोस्, हामीलाई सुझाउनुहोस्। यदि हाम्रो जीवनमा कुनै कमी कमजोरीहरू छन् भने त्यस्तो जीवन जिउन हामीलाई अगुवा गर्नुहोस् जुनद्वारा तपाईँको महिमा हुन सक्छ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी चार अध्याय पद एकदेखि तीन पदसम्मबाट देख्नेछौ। यो चार अध्यायको विषय हो चर्च, नयाँ मानिस हो। अनि यो विषय अन्तर्गत देख्नेछौ नयाँ मानिसको प्रदर्शन, नयाँ मानिसको रोकावट र नयाँ मानिसको निषेध। अहिले हामी एफिसीको पत्रको नयाँ खण्डमा आएका छौं। यी अन्तिम तीन अध्यायहरूका विषयहरू चर्चको आचरण र विश्वासीहरूको चाल हुन्, हृदय हुन्। हामीले विश्वासीहरूको स्वर्गीय बोलावटको सिक्यौं। अहिले हामी विश्वासीको जीवनको चालचलनको, यानी पृथ्वीमा उसको हृदयतिर देख्नेछौ। सत्य विश्वासीहरू, जसलाई हामी सामूहिक रूपमा चर्च भन्दछौ, ख्रिस्टमा स्वर्गीय स्थानहरूमा बसालिएका छन्। ख्रिस्ट शरीरको शिर हुनुहुन्छ र उहाँ परमेश्वरको दाहिने बाहुलीमा विराजमान हुनुभएको छ। तर चर्च मण्डली चाहिँ यो पृथ्वीमा रहनु पर्दछ। अध्याय एकदेखि तीनमा हामीले चर्चको बोलावट, निर्माण र बनावटको विचार गरेका थियौं। यो पत्रको आखिरी अन्तिम खण्डमा हामी चर्चको आचरण, चर्चको अंगीकार र चर्चको संघर्षको विचार गर्नेछौ। चर्च नयाँ मानिस हो, भविष्यमा चर्च दुलही हुनेछिन्, अनि चर्च येशु ख्रिस्टको असल सिपाही पनि हो। पहिला तीन अध्यायहरूमा हामी रूपान्तरको पहाड़को टुप्पोमा शिखरमा थियौं, सम्भवत नयाँ नियममा सबभन्दा उच्च आत्मिक शिखरमा। त्यसकारणले हामीले ती अध्यायहरूमा केही धेरै समय दियौं। यो अन्तिम विभाजनमा हामी आत्मिक शिखरबाट तल त्यस्तो स्थानमा ओर्लन्दछौ जहाँ हामी दुष्ट आत्माले ग्रसित नियन्त्रित संसारमा र अविश्वासी उत्तेजित भीड़हरूको सामना गर्नेछौ। अहिले यस अवस्थामा एक विश्वासीले के गर्ने? हाम्रा प्रभुले भन्नुभयो, हामी संसारमा छौ तर हामी संसारको होइनौ। आध्यात्मिक विज्ञानको तवरमा थियोलोजिकली यो भनिन्दछ कि एफिसीको पत्रले उही स्थितिको स्थानको ओगट्दछ जुन यहोशुको पुस्तकले पुरानो नियममा ओगटेको छ। अहिले हामी त्यस्तो स्थानमा आउँदछौ जहाँ यो सत्यता प्रकट भएको छ। यहोशु प्रतिज्ञाको मुलुकमा परमेश्वरले अब्राहम, इसाक र याकूब र मोसासित बनाउनु भएको प्रतिज्ञाको आधारमा प्रवेश गरे। यो प्रतिज्ञाको अधिकारद्वारा यो उसको थियो र उसले इसरायलका सन्तानहरूलाई यर्दन नदी पार गरेर त्यो प्रतिज्ञाको मुलुकमा अगुवाई गरे। यर्दन नदीको पार गर्ने काम ख्रिस्टको मृत्यु, दफनाई र बौरी उठाएको संकेत प्रतीक हो। हामीलाई विश्वासीहरूको रूपमा प्रतिज्ञाको मुलुकमा ल्याइएको छ। त्यहाँ नै तपाईँ र म रहन्छौं। कमसे कम हामी आज पुनरुत्थानको क्षेत्रमा रहिरहेको छौं र रहिरहेको हुनुपर्छ। यहोशुले त्यस मुलुकलाई आनन्द उठाउनको निम्ति र मुलुकमा आशिषको लागि त्यसको अधिकार प्रभुत्व गरेर अपनाउनु पर्दथ्यो। अधिकार प्रभुत्व यहोशुको पुस्तकमा महान शब्द हो। यद्यपि उसको बाटोमा शत्रुहरू र अन्य बाधा विघ्नहरू उभिए तापनि यहोशुले तिनीहरूमाथि विजय गरेर त्यसको ओगट्नु परेको थियो। अधिकार प्रभुत्व एफिसको पहिलो आधा भागमा मुख्य कुञ्जी शब्द थियो, यानि यो अधिकार प्रभुत्व शब्द चाहिँ एफिससको, यानि एफिसीको पहिला आधा भागमा मुख्य कुञ्जी शब्द थियो। एफिसी एक अध्याय तीन पद अनुसार परमेश्वरले हामीलाई सारा आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। परमेश्वरले ती कुरा हामीलाई दिनुभएको छ, तर के हामी तिनीहरूको अधिकार गर्ने काममा यहाँ हिँडिरहेका छौं? इसरायलका सन्तानहरूलाई आफ्ना मुलुकको तिनीहरूलाई प्रतिज्ञा गरिएका थिए, तर जबसम्म तिनीहरू त्यस प्रतिज्ञाको मुलुकमा प्रवेश गर्दैनथे र तिनीहरूको अधिकार गर्दैनथे, स्वामित्व गर्दैनथे, त्यो तिनीहरूका कहिले पनि आउने थिएन। यहोशू एक अध्याय तीन पदमा परमेश्वरले यहोशूलाई भन्नुभयो, तिमीले कुल्चिने हरेक जग्गा मैले तिमीहरूलाई दिएको छु, जुन मैले मोसालाई पनि भने। परमेश्वर भन्नुहुन्छ, यहोशू यो सबै तिम्रै हो, तर तिमीले खाली त्यसको मात्र आनन्द उठाउनेछौ जुनको तिमी पक्रन्दछौ ओगट्नेछौ। अहिले हरेक विश्वासीहरूलाई अगाडि बढेर ती तमाम सम्पूर्ण स्वर्गीय स्थानहरूका आत्मिक आशिषहरूको ओगट्न स्वामित्व गर्न अवसर पाएका छन्। तर ख्रिष्टमा खोजेर नसक्ने धनहरू आत्मिक कोदालोले खोज्ने पर्छ, अनि त्यो परमेश्वरको वचन हो। अहिलेसम्म यो पत्र महिमित घोषणाहरू भएका छन्, तर अहिले त्यहाँ आज्ञाहरू छन्। ती व्यक्ति जसलाई त्यस्तो माथि उचालिएको स्थानमा बोलाइएको छ, अहिले उसलाई आफ्नो जीवनको ढाँचा त्यस्तो तरिकामा चलाउन आज्ञा गरिएको छ जुन बोलावट अनुसारको योग्य चाल हुनुपर्छ। अहिले हामी एफिसियनहरूको व्यावहारिक पक्षमा आएका छौं, यानि पृथ्वीमा हुँदा चर्चको आचरणतिर, अनि यस अध्यायमा चर्चलाई नयाँ मानिसको रूपमा चित्रित गरिएको छ। नयाँ मानिस आफै स्वयंलाई यहाँ पृथ्वीमा प्रदर्शन गर्नुपर्दछ। अदृश्य चर्चको सदस्यहरूले आफैलाई सदृश्य बनाउनुपर्छ, तिनीहरू अर्कै किसिमको मानिसहरू हुनुपर्छ, तिनीहरूले परमेश्वरको वचन दिनुपर्छ। अमित्र, निम्न पदहरूमा उल्लेखित कुराहरू ती व्यक्तिहरूसँग मात्र सीमित छ जो ख्रिष्टमा छन्। यदि तपाई ख्रिस्टियन हुनुहुन्न भने परमेश्वरले तपाईलाई यी आज्ञाहरूको पालन गर्न भनिरहनु भएको छैन। सबभन्दा पहिले तपाई ख्रिष्टमा विश्वासद्वारा उहाँको सन्तान बन्नै पर्छ। तपाई उहाँको शरीरको सदस्य अंग हुनै पर्छ। अमित्र, यी पत्रमा बाँकी पदहरूमा उल्लेखित कुराहरू ती व्यक्तिहरूको निम्ति मात्र हो जसले ख्रिस्टमा विश्वास गरेर उद्धार पाएको छ, सत्य वचन सुनेको छ। मरेको मानिस हिँड्न सक्दैन मित्र, चाहे उसलाई कति धेरै पल्ट बार बार हिँड्नलाई आज्ञा दिऊ। मरेको मानिस सबभन्दा पहिले जीवित पारिन आवश्यक छ। पाउले हामीलाई भनिसकेका छन् कि हामी पाप र अधर्महरूमा मरेका थियौं, अनि त्यो सम्पूर्ण गुमेका निन्दित मानिसहरूको स्थिति हो। आर्मीको कमाण्डर चिहान घाटमा गएर त्यो भन्दै चिच्याउँदैन, एटेन्सन, फरवर्ड मार्च। यदि उसले यसरी आज्ञा गरे पनि त्यहाँ कुनै मार्चिङ हुने छैन। तिनीहरूले सबभन्दा पहिले जीवन पाउनै पर्छ। लासले, मरेको लासले, मृतकले पहिले जीवन पाउनै पर्छ। अमित्र, आज हामी सबभन्दा पहिले देख्नेछौ नयाँ मानिसको प्रदर्शन। यस पृथ्वीमा नयाँ मानिसको प्रदर्शन कस्तो हुनुपर्छ? उसको हिँडाइ कस्तो हुनुपर्छ? त्यसको हामी देख्नेछौ। एफिसी चार अध्याय एक पदमा भनिएको छ, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। यस पदमा उल्लेखित शब्द त्यसकारण संयोजक परिवर्तनको शब्द हो। यो विश्वासीहरूको लागि परमेश्वरले गर्नुभएका सम्पूर्ण कुराहरू दृश्यमा छ। जुन हामीले यो पत्रको अगाडिका तीन अध्यायहरूमा देखिसकेका छौ, अनि पाउल प्रभुका कैदी हुन्, उनी ख्रिष्टमा आफ्नो स्थिति वा स्थानको कारण कैदी छन्। के यो चाखलाग्दो कुरा छैन कि पावल ख्रिस्टमा स्वर्गीय स्थानहरूमा बस्न सक्छन्, साथै जेलखानमा कैदमा पनि हुन सक्छन्, किनभने उनी अन्य जातिहरूको निम्ति ख्रिस्टको लागि साक्षी थिए। यहाँ पावल भन्छन्, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। यस पदमा शब्द विन्ती उही शब्द हो जुन रोमी 12 अध्याय 1 पदमा पत्ता लगाउँछौ। यो गर्जन र आगो सहितको सिनै पर्वतको आज्ञा होइन, यो प्रेमको नम्र आज्ञा हो। रोमी 12 अध्याय 1 पदले भन्छ, यसकारण भाइहरू हो परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु। मित्र, हाम्रो बोलावट अनुसारको योग्य चालमा चल्नुपर्छ। यो त्यस्तो हृदयको निम्ति नम्र आज्ञा हो जुनले ख्रिस्टमा हाम्रो स्थितिको स्थानको अनुसारको सुहाउँदो चाल हृदय चल्छ। फिलिपी 1 अध्याय 27 पदमा पावल भन्दछन्, केवल तिमीहरूको चालचलन ख्रिस्टको सुसमाचारको योग्य होस्, चाहे म आएर तिमीहरूलाई देखौं चाहे अनुपस्थित रहौं। सुसमाचारको विश्वासको निम्ति एउटै मनका भएर एकसाथ संघर्ष गर्दै एउटै आत्मामा तिमीहरू बलियो गरी उभिन्छौ भन्ने कुरा तिमीहरूको विषयमा म सुन्न पाऊ। फेरि पावल लेख्छन् कलसी 1 अध्याय 10 पदमा, उहाँलाई पूरा प्रसन्न गराउनलाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाऊ र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाऊ। पावल आफ्नै जीवनलाई ख्रिस्टियन हृदयको उदाहरणको रूपमा संकेत गर्दछन्। पहिलो थिसलोनिकी 2 अध्याय 10 पदमा भन्छन्, तिमी विश्वास गर्नेहरूका बीचमा कति पवित्रता र धार्मिकता सहित र दोषरहित भई हामी चल्यौं, त्यस कुराका साक्षीहरू तिमीहरू नै हौ अनि परमेश्वर पनि हुनुहुन्छ। पावल सुसमाचारको योग्य चाल चल्न हामीलाई विन्ती गर्दछन्। मानिसले तपाईंलाई यो नभनिरहेका हुन् तर तिनीहरूले तपाईंलाई ख्रिस्टमा विश्वासद्वारा परमेश्वरको खास सन्तान हुनुहुन्छ या हुनुहुन्न त्यसको मूल्याङ्कन गरिरहेका हुन्छन्। तिनीहरूले भन्न सक्ने एउटै तरिका एउटै बाटो हो, तपाईँको हृदयद्वारा चालचलनद्वारा। मित्र, यो त्यति महान कुरा छैन कि तपाईँ कसरी हिँड्नुहुन्छ तर तपाईँ कहाँ हिँड्नुहुन्छ, यो चाहिँ खास कुरा हो। पहिलो युहना 1:7 पदले भन्छ, तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौं भने एक अर्कासँग हाम्रो संगति हुन्छ अनि उहाँका पुत्र येशु ख्रिस्टको रगतले हामीलाई सब पापबाट शुद्ध गर्दछ। ज्योतिमा हिँडाई परमेश्वरको वचनको ज्योतिमा हिँडाई हो। तपाईँ वास्तवमा कति समय परमेश्वरको वचनमा समय बिताउनुहुन्छ? तपाईँका बच्चाहरूले जान्दछन् कि तपाईँ परमेश्वरको वचनमा कति समय बिताउनुहुन्छ, कति समय दिनुहुन्छ। साथै तपाईँका छिमेकीहरूले र चर्चका मानिसहरूले जान्दछन्। यदि हामी परमेश्वरसँगको संगतिमा हिँड्न चाहन्छौ भने हामी परमेश्वरको वचनको ज्योतिमा हिँड्नु पर्दछ। अमित्र, कसैले विश्वासीहरूलाई हेरिरहेका हुन्छन्। पावल यो उसको विन्ती गर्ने काम तिनीहरूको बोलावटको आधारमा गर्छन्। उसले एफिसीका विश्वासीहरूले केही समय पहिले मात्र वर्णन गरेका छन् कि तिनीहरू अनुग्रहको प्रबन्धको समय मुनि छन्। भन्छन्, यसकारण म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु, जुन बोलावटले तिमीहरू बोलाइएका छौ त्यसैको योग्य चालमा हिँड। अनि दुई र तीन पदमा भन्छन्, सबै दीनता र नम्रता सहित, सहनशीलता सहित प्रेमले एक अर्कालाई सह मेलमिलापको बन्धनमा आत्माको एकतालाई कायम राख्ने प्रयत्न गर। मित्र पाउले जुन कुराको प्रचार गरे त्यसको अभ्यास गरे। जुन कुरा उसले प्रचार गर्थे त्यही अनुसारको जीवन यापन पनि गर्थे। दीनता भनेको घमनको ठिक विपरीतको कुरा हो। दीनता सम्पूर्ण ख्रिस्टियन गुणहरूको वास्तविक विशेषता हुनुपर्छ। फिलिपी दुई अध्याय तीन पदमा भनिएको छ, आपसी विरोध वा खोक्रो प्रशंसाको कारणले केही पनि नगर, तर मनको नम्रताको कारणले एकले अर्कालाई आफूभन्दा असल ठान्नुहोस्। दीनताले हाम्रो प्रभुको चरित्र चित्रण गर्दथ्यो। उहाँले भन्नुभयो मत्ती एघार अध्याय उन्तिस पदमा, मेरा जुवा आफूमाथि राख अनि मबाट सिक कि म नम्र र हृदयमा दीन छु। आज त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जससँग जातको घमण्ड छ, स्थानको घमण्ड छ, अनुहारको घमण्ड छ, शिक्षाको घमण्ड छ, धन सम्पत्तिको घमण्ड छ, अरू त केही अनुग्रहको पनि घमण्ड छ। मतलब तिनीहरू अनुग्रहद्वारा उद्धार पाउने कुरामा पनि घमण्ड गर्छन्। मित्र, हामी मनको दीनतामा हिँड्न आवश्यक छ। यस पदमा उल्लेखित नम्रताको अर्थ हो कोमलता, तर यसको मतलब कमजोरीता होइन। त्यहाँ दुईजना मानिसहरू छन् जो नम्रताको निम्ति प्रसिद्ध छन् शास्त्रमा, अनि पुरानो नियममा त्यो व्यक्ति मोसा थिए भने नयाँ नियममा प्रभु येशु हुनुहुन्थ्यो। तर जब तपाईँले मोसालाई सिनै पर्वतबाट ओर्लेर दस आज्ञाहरू लेखिएका पत्थरको पार्टी फुटाउँदा उसले आफ्ना दाजु हारूनलाई भनेका कुरा र इसरायलका सन्तानहरूलाई भनेका कुराहरू सुन्नुभयो, के तपाई त्यसलाई नम्रता भन्नुहुन्छ? तर परमेश्वरले त्यसलाई नम्रता भन्नुभयो, मोसालाई नम्र भन्नुभयो। जब प्रभु येशूले मन्दिरमा जानुभएर कोर्रा लिएर परेवा बेच्ने पैसा साट्नेहरूलाई खेदाउनुभयो, के त्यो नम्रता थियो? यो निश्चय नै त्यही थियो। संसारसँग नम्रताको परिभाषा छ र यसलाई कमजोरीसँग समान अर्थबोधक बनाउँछ। बाइबलले परमेश्वरको इच्छा गर्न र उहाँको निम्ति खड़ा हुन इच्छुकपनलाई नम्रता भन्दछ। नम्रता भनेको तपाईँ स्वयंलाई परमेश्वरको इच्छामा झुकाउनु हो। अनि यस पदमा उल्लेखित सहनशीलताको अर्थ हो लामो समयसम्म धीरज। यो गलाती पाँचको बाइस पद अनुसार आत्माको फल हो। प्रेमले एक अर्कालाई सह को अर्थ हो प्रेमको आत्मामा आफूलाई राख्नु, थाम्नु हो। कलसी तीन अध्याय तेह्र पदमा भनिएको छ, कसैले कसैको विरोधमा दोष दिने केही कुरा छ भने एक अर्कालाई सही देऊ र एक अर्कालाई क्षमा गर, जसरी ख्रिस्टले तिमीहरूलाई क्षमा गर्नुभयो उसरी नै तिमीहरूले पनि क्षमा गर। अनि पद तीनमा भनिएको छ, मेलमिलापको बन्धनमा आत्माको एकतालाई कायम राख्ने प्रयत्न गर। प्रभु येशूले प्रार्थना गर्नुभयो हामी एक हुन सकौं। यूहन्ना सत्र अध्याय एक्काइस पदमा भनिएको छ, तिमीहरू सब एक हौन जसरी हे पिता तपाई ममा हुनुहुन्छ अनि म तपाईमा, उसरी नै तिनीहरू पनि हामीमा एक हौन र तपाईले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। परमेश्वरको आत्माले हामीलाई एउटा शरीरमा बप्तिस्मा दिनुभएको छ। पहिलो कुरन्थी बाह्र अध्याय तेह्र पदमा भनिएको छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रीक, चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौं अनि सबैलाई एउटै आत्माभित्र पिउन दिइयो। अहिले विश्वासीहरूले एकताको कायम राख्नुपर्छ जुन पवित्र आत्माले बनाउनु भएको छ। हामी त्यो एकताको बनाउन सक्दैनौ, केवल पवित्र आत्माले एकताको बनाउनुहुन्छ। तर हामीले यसको कायम राख्नुपर्छ। येशू ख्रीष्टमा सम्पूर्ण सत्य विश्वासीहरू एउटै शरीरका हुन् र हामीले यो कुराको महसुस गर्नुपर्छ कि हामी ख्रीष्टमा एक हौ, एउटै हौ। अर्को दिन हामी आगे देख्नेछौ नयाँ मानिसको प्रदर्शन विषय अन्तर्गत। प्रभु तपाईँ सबैलाई आफ्नो वचन अध्ययनद्वारा आशिष दिउ।
1: आजको अध्ययनले हामीलाई एउटा कुरा स्पष्टसँग बुझाएको छ कि ख्रीष्टमा विश्वास गर्नु र ख्रीष्ट अनुसार जिउनु अलग अलग कुरा चाहिँ होइन रहेछ।
2: बिल्कुलै भाइ, हामीले पाएको स्वर्गीय बोलावट हाम्रो दैनिकी चाल चलनमा देखिनुपर्छ। नम्रता, कोमलता, धैर्य र प्रेममा हामी बढ्दै जानुपर्छ भन्ने कुरा आजको अध्ययनले देखाएको छ।
1: र आत्माको एकता कायम राख्नु पनि हाम्रो जिम्मेवारी रहेछ नि।
2: हो नि त भाइ, हामी फरक हुन सक्छौ तर ख्रीष्टमा एक छौ। त्यसैले विभाजन खोज्ने होइन शान्ति खोज्ने मानिस बनौ, अरूलाई तल झार्ने होइन प्रेममा उठाउने मानिस बनौ।
1: हजुर, परमेश्वरले हामीलाई हाम्रो स्वर्गीय बोलावट अनुसार जीवन सहायता गर्नुभएको होस्। हाम्रो जीवनमा नम्रता, कोमलता र धैर्यता चाहिँ अझै बढ्दै जाओस् भनी हामी सबैको निम्ति प्रार्थना गर्दछौ।
2: हजुर, र हाम्रो परिवार तथा मण्डलीमा आत्मको एकता र शान्ति अझ बलियो हुँदै जाओस्। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा भेटौंला। तबसम्म परमेश्वरको वचनमा स्थिर रहनुहोस्, नम्रतामा हिँड्नुहोस्, प्रेममा एक अर्कालाई सहनुहोस् र शान्तिको बन्धनमा आत्माको एकता कायम राख्दै जीवन जिउनुहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 97042097 97.

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। जीवनको महत्वपूर्ण र गम्भीर प्रश्नहरूको सरल र प्रेमपूर्ण जवाफको खोजी गर्न प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्यारा श्रोताहरूलाई प्रेमपूर्ण अभिवादन। साँच्चै सत्य वचनले हामीलाई निष्कपट प्रेम गर्नु, एक अर्कामा र जे कुरा असल छ त्यसैमा लागिरहनु भनी अर्हाएको छ भन्ने कुराको बोध गराउँदै आजको प्रस्तुतिलाई अगाडि बढाउन चाहन्छौ। यो संगतिको संगीत मार्फत

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी सँगसँगै परमेश्वरको वचनलाई नियाल्नलाई भेला भएका छौं। श्रोता मित्रहरू, आनन्ददायी विश्रामको रहस्य के हो र विश्रामको महत्व हाम्रो जीवनमा के छ भन्ने विषयलाई हामीले विभिन्न कोणहरूबाट खेलाइरहेका छौं। के मान्छेलाई आरामको जरूरत पर्छ? यो प्रश्नको जवाब सानो भन्दा सानो बालकले पनि दिन सक्छ आज भोलि, किनभने हामी थाक्छौं, हामीलाई विश्राम गर्नुपर्छ, त्यसको आवश्यकता छ। र यसको आत्मिक प्रभाव कस्तो पर्छ? हामीलाई शारीरिक रूपमा मात्र नभइकन मानसिक रूपमा यसले कसरी पुनर्ताजगी प्रदान गर्छ भन्ने कुरालाई पनि हामीले हेरिरहेका छौं। र यसै सिलसिलामा हामीले आज चाहिँ प्रभु येशू ख्रीष्टको उदाहरणलाई लिएर हामी हेर्नेछौ कि उहाँले यो विश्रामको महत्वलाई कसरी जान्नुभएको थियो र छोटकरीमा उहाँले सवा दिन, हप्ताको सातौं दिनको विश्रामलाई उहाँले आफ्नो जीवनमा कसरी पालन गर्नुभएको थियो वा थिएन भन्ने विषयलाई छोटकरीमा हेर्ने प्रयास गर्नेछौ र आरामको महत्वलाई हाम्रो जीवनमा हामीले कसरी जीवनमा सन्तुलन मिलाउनु पर्ने रहेछ विभिन्न पक्षहरूलाई लिए र जीवनका विभिन्न जुन विषयहरू हुन्छन् भनेर हामी त्यसलाई एउटा वचनको व्याख्याको हिसाबले पनि हेर्नेछौ। तर यसको शुरूआत गरौं यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँले हामीलाई दिनुभएको यो जीवनको लागि अनि तपाईँले आफ्नो पवित्र विश्राम हप्ताको सातौं दिन सवा दिनुभएको लागि पनि, जसले तपाईँ सृष्टिकर्ता हुनुहुन्छ भनेर देखाउँछ।

0: र तपाईँलाई सृष्टिकर्ता भनेर हामीले जानिसकेपछि तपाईँ उद्धारकर्ता भनेर चिन्न हामीलाई सजिलो पर्छ र तपाईँलाई सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा ग्रहण गरेपछि एक दिन तपाईँ सबैको न्याय गर्नुहुन्छ भन्ने कुरालाई हामीले जान्न पनि सक्छौँ र त्यो अनुसार हामीलाई तयार हुनको लागि तपाईँले मदत गर्नुहोस् तपाईँको आत्मा खन्याउनुहोस् भनेर पनि हामी विन्ती गर्छौँ प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, अब येशू ख्रीष्ट जब यो संसारमा मानिसको रूपमा आउनुभयो तब उहाँले पिता परमेश्वरको असल इच्छा सम्मत आफ्नो जीवन सिद्ध रूपले जिउने क्रममा उहाँले उपलब्ध हरेक ती मौकाको सदुपयोग गर्दै पिता परमेश्वरसँग निरन्तर प्रेमिलो विश्वासको सम्पर्कमा रहनु पनि भयो, चाहे त्यो सवासकै सवालमै किन नहोस् वा साप्ताहिक विश्रामकै विषय किन नहोस्। हप्ताको सातौं दिनको बारेमा पनि उहाँले यसको महत्वलाई आफ्नो जीवनशैलीको रूपमा आत्मसात गर्नुभएको थियो। इतिहासकार डाक्टर लुकाले लुकाको पुस्तकको चौथो अध्यायको 16 पदमा यसो भनी उल्लेख गर्दछन्, उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्कनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार सबाथ दिनमा सभाघरमा जानुभयो र पढ्नलाई खड़ा हुनुभयो। श्रोता मित्रहरू, उहाँले सबाथको दिनमा प्रार्थना घरमा जाने आफ्नो जीवनशैली बनाउनु भएको थियो। उहाँले त्यसको पालना एकदमै अनुशासित भएर गर्नुहुन्थ्यो किनभने परमेश्वरले सबाथको दिनलाई एउटा पवित्र संगतिको वा भेलाको रूपमा पनि उपयोग गर्नु भनेर बताउनु भएको छ वचनमा। मानिस रूपी परमेश्वर पुत्रलाई पनि आफ्नो पिताको सन्मुखमा साप्ताहिक सबाथको विश्रामको आवश्यकता उनले महसुस गरेका थिए भने यो भागदौड र थकानले व्याप्त संसारमा हामी मानिसहरूलाई त झन् कति धेरै विश्रामको आवश्यकता पर्छ होला, होइन त मित्रहरू? मत्तीको सुसमाचार पुस्तकको 12:1-12 जस्ता केही उदाहरणीय पदहरूमा यहुदीहरूसँगको बहसको क्रममा वा वाद विवादको क्रममा उहाँले प्रष्ट रूपमा परमेश्वरले मानिसलाई साप्ताहिक सबाथको विश्राम यानि कि हप्ताको सातौं दिनको विश्राम मानिसको आत्मिक शारीरिक मानसिक आदि इत्यादिको भलाई र पुनर्ताजगीको रूपमा वा त्यसको हितको निम्ति उहाँले दिनुभएको हो भनी प्रष्ट उल्लेख गर्नुभएको छ मर्कुसको 2:27-28 समेत यसरी, जहाँ लेखिएको छ तिनीहरूलाई उहाँले भन्नुभयो सबाथ दिन मानिसको लागि बनेको हो, मानिस सबाथ दिनको निम्ति होइन, यसै कारण मानिसको पुत्र सबाथ दिनको पनि प्रभु हो भनेर उहाँले प्रष्ट रूपमा बताउनु भएको छ। मानिसहरूले सबाथको मर्मलाई नबुझेको हुनाले त्यसलाई बंग्याएको हुनाले उहाँले सही तरिकाले त्यसको अर्थलाई जान्नु भनेर उहाँले त्यो बताउनु भएको थियो। मित्रहरू, त्यसको उचित व्याख्या उहाँले गर्न सक्नुहुन्थ्यो किनभने उहाँ आफैले नै नैतिक 10 आज्ञाहरू मोसा मार्फत दिनुभएको थियो सिनै पर्वतमा। आफ्नो जीवन कालमा मात्र नभइकन प्रभु येशू ख्रीष्टले हप्ताको सातौं दिनको साप्ताहिक विश्रामको अर्थात सबाथ दिनको महत्वलाई आफ्नो मृत्युमा पनि दर्शाउनु भएको थियो। उहाँ कलवरीको क्रुसमा शुक्रबार आफ्नो काम सम्पन्न गरेर मर्नुभयो र यो कुरालाई लुकाको सुसमाचारको पुस्तकको 23:54 यसरी उल्लेख गर्दछ, त्यो तयारीको दिन थियो अनि सबाथ सुरु हुनै लागेको थियो। र तपाईँले युहन्नाको सुसमाचार पुस्तक 19:30 जस्ता पदहरूलाई मन गर्नुहुन्छ भने ती पदहरूले उहाँले गर्नुभएको अब सिद्धियो भन्ने जस्ता घोषणालाई प्रष्ट रूपमा यहाँ उल्लेख गर्दछ। यो संसारको पाप उठाई लैजाने परमेश्वरको थुमाको रूपमा आफ्नो जीवन अर्पण गर्ने र समस्त मानिसको पापको ज्याला तिर्ने काम जसको निम्ति उहाँ यो संसारमा मानिस बनी आउनु भएको थियो, त्यो काम अब उहाँले सम्पन्न गर्नुभएको थियो। र त्यो महत्वपूर्ण कामको अर्थात मानव उद्धारको कार्यपछि उहाँ निश्चिन्त भएर अर्मेथियाको युसुफको चिहानमा विश्रामको लागि तयार हुनुभएको थियो सवार्थ दिनमा। जसरी उत्पत्तिको पुस्तकमा यो संसारको सृष्टि गर्नलाई छ दिन लगाएर सातौं दिनमा विश्राम उहाँले गर्नुभएको थियो, त्यसरी नै मानव उद्धारको निम्ति आफ्नो यो उद्धारको योजना अनुरूप आफ्नो काम शुक्रबार तयारीको दिनमा सम्पन्न गरी सवार्थ दिनमा उहाँले विश्राम लिनुभएको थियो। अर्को रोचक कुरा त के छ भने उहाँको पुनरुत्थानको सवालमा जुन हप्ताको पहिलो दिन भएको थियो उहाँले शनिबार नै त्यो सम्पन्न गर्न सक्नुहुन्थ्यो, तर उहाँले हामीले अध्ययनको क्रममा केही अघि उल्लेख गरे जस्तै आफ्नो मृत्युमा पनि सवातको विश्रामको पालना गर्नुभयो। लुकाको सुसमाचारीय पुस्तकको 24:1-5 उहाँले मृत्युलाई जितेर बौरी उठ्नु भएको उहाँको पुनरुत्थानको घटनालाई प्रष्ट रूपमा लुकाको पुस्तकको 24:1-5 उल्लेख गर्दछ। यसको अर्थ यो होइन कि सवातको विश्राम हप्ताको सातौं दिनदेखि पहिलो दिनमा सर्यो। सवात यानि हप्ताको सातौं दिनको विश्राम दिन उहाँको पुनरुत्थान पछि पनि हप्ताको सातौं दिनमै यथावत छ। र यो कुराको प्रष्टता उहाँले मत्तीको 24:20 उल्लेख गर्नुभएको छ, जुन चाहिँ उहाँकै पुनरुत्थान पछिको लगभग 40 वर्षपछि हुने यरुसलेमको पतनको घटनासँग सम्बन्धित थियो। उहाँले चेलाहरूलाई उनीहरूको यात्रा वा भागदौड हिउँदमा वा सवासमा नपरोस् भनी प्रार्थना गर्नु भनी बताउनु भएको थियो, जसले प्रश्न के देखाउँछ भने उहाँको पुनरुत्थान उहाँको स्वर्ग फर्काएपछिको समयमा पनि मण्डलीले सवातको पालना गर्दै थियो। र कैयौं पटक यस्ता तर्कहरू गर्ने गरिन्छ, अब यो सवात पुरानो करारको हो, यसको काम छैन भनेर भन्दाखेरि हामीले यो बिर्सन्छौं कि हामी मानिसलाई आज पनि विश्रामको खाँचो छ। जति हामी भन्दा अगाडि बितेर गएको पीढ़ी वा पुस्ताहरू थिए उनीहरूलाई विश्रामको जति खाँचो थियो। श्रोता मित्रहरू, किन सवातको विषय यति महत्वपूर्ण हो र बारम्बार यसको बारेमा यो विश्राम दिनको बारेमा कुरा गरिन्छ भन्ने कहिलेकाहीँ प्रश्न मनमा उठ्न पनि लाग्छ वा यो सवाल मनमा गढेर बस्न सक्छ। साधारण कुरा के हो भने हप्ताको सातौं दिनले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर देखाउँछ। तपाईँ र मैले परमेश्वरले दिनुभएको नैतिक 10 आज्ञालाई हेर्यौं भने त्यहाँ के देख्छौ भने यसको केन्द्रमै 4 आज्ञा छ परमेश्वरको छापको रूपमा। छापमा के हुन्छ? मान्छेको नाम हुन्छ, उसको पद हुन्छ, उसको कार्यक्षेत्र हुन्छ। त्यही कुरा 4 आज्ञामा देखिन्छ। उहाँको नामको रूपमा परमप्रभु परमेश्वर भनेर आउँछ, उहाँको पदको रूपमा सृष्टिकर्ता भनेर आउँछ र उहाँको कार्यक्षेत्र सारा जगत भनेर देखिन्छ त्यहाँनिर। यो उहाँको छापको रूपमा देखिन्छ। अब 4 आज्ञाले परमेश्वर सृष्टिकर्ता भनेर बताउँछ। अब सृष्टिकर्ता भनेर परमेश्वरलाई स्वीकार गर्नु किन जरूरी छ भने सृष्टिकर्ताले मात्रै उद्धार गर्न सक्नुहुन्छ, किनभने उहाँले सृष्टि गर्नुभयो नि त, त्यो कारणले उहाँले उद्धार गर्न सक्नुहुन्छ। र सृष्टिकर्ताको उहाँको भूमिका उहाँको उद्धारकर्ताको भूमिकासँग जोडिएको छ। जब परमेश्वरलाई हामी उहाँले हामीलाई बनाउनु भएको हो भनेर विश्वास गर्छौं, उहाँले नै हामीलाई उद्धार गर्न सक्नुहुन्छ, मुक्ति दिन सक्नुहुन्छ भनेर पनि विश्वास गर्न हामीलाई सजिलो पर्दछ। जस्तै कसैले पेन बनायो, पेन्सिल बनायो वा टेलिभिजन मोबाइल बनायो भने केही गरी त्यो बिग्रियो भने त्यसलाई नयाँ बनाउन फेरि त्यही व्यक्तिले सक्छ जसले यो बनाएको थियो, यानि कि त्यो बिग्रिएको कुराको उद्धार गर्न त्यो मान्छेले मात्रै सक्छ। हो त्यस्तै गरेर परमेश्वरलाई सृष्टिकर्ता भनेर ग्रहण गर्न एकदम जरुरी हुन्छ, किनभने त्यो रूपमा उहाँलाई ग्रहण गरेपछि मात्रै उहाँ हाम्रो उद्धारकर्ता भनेर हामीले स्वीकार गर्न सक्छौ। र उहाँलाई उद्धारकर्ता भनेर स्वीकार गर्नु आफ्नो जीवनलाई अनुशासित रूपमा उहाँको न्यायसंगत वचन अनुसार जिउनु पनि हो, किनभने यो भएमा हामी समर्पित जीवन बिताउँछौ कि एक दिन उहाँ न्याय गर्न आउनुहुनेछ। अब देख्नुभयो सावधको भूमिका के रहेछ। यो फगत एउटा दिन मात्र होइन रहेछ, यो स्वयं परमेश्वरको छाप रहेछ र यसले परमेश्वर सृष्टिकर्ता भनेर देखाउँछ र जब हामीले उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर देखाउँछौ, हामीले उहाँ हाम्रो उद्धारकर्ता भनेर पनि विश्वास गर्छौँ। यो भन्न सकिँदैन कि उहाँ मेरो उद्धारकर्ता चाहिँ हुनुहुन्छ, उहाँ मेरो सृष्टिकर्ता हुनुहुन्न भनेर। परमेश्वरलाई उद्धारकर्ताको रूपमा, उहाँको थुमालाई उद्धारकर्ताको रूपमा ग्रहण गर्न उहाँलाई सृष्टिकर्ताको रूपमा हामीले बुझ्नुपर्छ र यो बुझिसकेपछि उहाँ हाम्रो न्यायकर्ता हुनुहुन्छ भनेर पनि हामी जान्न सक्छौँ। श्रोता मित्रहरू, अघि नै भर्खरै हामीले पढेको त्यो पदहरूलाई हेर्दाखेरि कि पछिसम्म पनि सवाथ यथावत रहनेछ भन्ने कुरालाई हेर्दाखेरि परमेश्वरले अर्थात् उद्धारकर्ताले आफ्नो चेलाहरूलाई र उहाँलाई ती चेलाहरूको गवाही र प्रचारद्वारा विश्वास गर्नेहरूले हप्ताको सातौं दिनको सवाथ विश्राम र यसको महत्व र प्रभाव हाम्रो शारीरिक, मानसिक, आत्मिक र सामाजिक अनि जीवनको हरेक पक्षसँग कसरी जीव जोडिएको छ भन्ने कुरालाई यथार्थपरक रूपमा जान्नु भन्ने चाहनुहुन्थ्यो। हाम्रो आत्मिक विश्राम र शारीरिक विश्रामको बीचको सम्बन्धलाई नजिकसँग बुझेर उहाँको आदर्शपूर्ण प्रेम र समर्पणको, दया र आज्ञाकारिता र अनुशासन र सहनशीलताको उदाहरण पछ्याउ भन्ने उहाँको उत्कट चाहना पनि हो। के चेलाहरूले यो कुरा बुझेका थिए वा के प्रेरितहरूले उहाँको पुनरुत्थान र स्वर्ग फर्काएपछि पनि सवाथको विश्रामलाई निरन्तरता दिए त? पक्कै पनि विभिन्न पदहरूले यसलाई प्रस्ताएका छन् र हाम्रो निम्ति ती उदाहरण भएका छन्। प्रिय मित्रहरू, हप्ताको सातौं दिन विश्राम लिउँ, आफ्नो थकाईबाट आफ्नो शरीरलाई र मन मस्तिष्कको ख्याल राखौं। प्रभुप्रति धन्यवादी भई भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता साथी, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, तर ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ भन्ने ख्रिस्टीय भजन पुस्तकको 387 नम्बरको भजनको यी हरफहरू सँगै ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशाबाट हामीले पनि आजको निम्ति विदा हुने बेला भएको छ। कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद। कृपया यहाँहरूले हामीसँग सम्पर्क गर्न खोज्नु भएको खण्डमा हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 भेटाउन सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनहरूमा हामीले योहन्नाका सुसमाचारबाट हेरेका थियौं, जहाँ हामी 3 अध्याय पुगेका थियौं, र आज फेरि पनि तपाईहरूको बीचमा म योहन्नाकै सुसमाचार 3 अध्यायका बाँकीका अंशबाट केही कुराहरू बोल्न गइरहेको छु। बाँकीका अंशको कुराहरू हेर्नुभन्दा अघि थोरै पुनर्वलोकन गरौं। यो के कुरा जुन 3 अध्यायको 22 30 पदसम्म होइन 3 अध्यायको 22 30 पदसम्म तपाईँले के देख्न सक्नुहुन्छ भन्ने विषयमा गएको दिनमा हामीले के हेर्न सक्यो भन्ने कुराको विषयमा म थोरै बताउन चाहन्छु। गएको दिनमा हामीले हेर्दै थियौं जहाँ योन्ना जो बप्तिस्मा दिन योन्नाले के भन्दछ भने मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। बप्तिस्मा दिने योन्नाले बुझेका थिए प्रभु येशूले जे कुरा गर्दै हुनुहुन्थ्यो, प्रभु येशू ख्रिस्टको पछि धेरै मानिसहरू लागिरहेको थिए। बप्तिस्मा दिने योन्नाको बाट पनि मानिसहरू थुप्रो अब प्रभु येशू ख्रिस्टको पछि लागिरहेको अवस्थामा उसले भन्दछ यो चाहिँ परमेश्वरले नै स्वर्गबाट दिनुभएको हो भन्ने कुरा उसले मानिलिएका छन्। प्रिय हो, हामी बुझ्न सक्दछौ परमेश्वरको इच्छा बिना 2 पैसाको एउटा चरा पनि आकाशबाट तल खस्दैनन् भने जस्तै आज परमेश्वरको इच्छा बिना पनि कुनै कुरा हुँदैनन्। प्रिय, अनि यहाँ हामी हेर्न सक्छौ कतिवटा कुरा हुन दिनुहुन्छ होइन, कतिचोटि उहाँले हाम्रो जीवनमा त्यो आउन दिनुहुन्छ। यहाँ अर्को कुरा तपाईँले गएको दिनमा हामीले हेरिरहेको थियौ जुन यहाँ भन्दछन् यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ, किनभने यो कुरा उल्लेख गरेको तपाईँले देख्न सक्नुहुन्छ जहाँ मेरो आनन्द पूर्ण भयो भनेर भन्दछ। किनभने उहाँको जिम्मेवारी, उहाँको जुन प्रकारको मिसन थियो, सेवा थियो, काम थियो, जेको लागि उहाँ पठाइएको थियो परमेश्वरबाट, अब त्यो पूरा भएको उसले घोषणा गर्छन्। अनि उसले भन्दछन् उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ। धेरैभन्दा धेरै पटक मानिसहरू बढ़िरहेको अवस्थामा उसलाई घट्न मन पर्दैन, तर बप्तिस्मा दिने योन्नाले चाहिँ के भन्दछन् भने अब उहाँको पछि थुप्रो मानिस लाग्दैछन्, उहाँ चाहिँ हाम्रो दुलाहा हुनुहुन्छ भने जस्तै उहाँ अगाडि बढ्न आवश्यक छ। म त एउटा दुलहाको दुलही रोक्नका निम्ति मात्रै, उसलाई सुरक्षा दिनका लागि मात्रै, अथवा केही समयको लागि मात्रै म रहेको थिएँ, अब उहाँ अघि बढ्न आवश्यक छ। अनि परमेश्वरले पनि हामीलाई विभिन्न प्रकारका सेवाको निम्ति उहाँले बोलाउनु भएको छ। जुन सेवाको काम पूरा भइसके पश्चात आज हामीले भन्न आवश्यक छ उहाँ बढ्न त म चाहिँ घट्न आवश्यक छ। हाम्रो जीवनको दिन प्रतिदिनको काममा पनि उहाँ बढ्नु भएको होस्। हाम्रो कुरा हामी प्रख्यात हुने होइन, हामी अघि बढ्ने होइन, तर परमेश्वर हाम्रो जीवनमा प्रख्यात हुनुभएको होस्, अघि बढ्नु भएको होस्, हामी चिनिने होइन उहाँ चिनिनु परेको होस् भनेर गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा सुसमाचारको पुस्तक योन्ना 3:31-36 आज हामीले त्यसलाई थोरै निहाल्ने कामहरू गर्नेछौ। यहाँ तपाईँ हामीले के देख्न सक्छौ भन्दा प्रभु येशू सबैभन्दा माथि हुनुहुन्छ भन्ने विषयमा आज यो शीर्षकमा आज यो खण्डलाई हामी हेर्नेछौ। यहाँ म तपाईँको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरका बानी बोल्दछ, किनकि परमेश्वरले बिना ना पवित्र आत्मा दिनुहुन्छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। जसले पुत्रमाथि विश्वास गर्छ त्यसित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।
प्रिय भर्खरै मैले पढिदिएको खण्ड यो सुसमाचारको पुस्तक योन्नाको 3:31-36 थियो। यसको मुख्य विषय तपाईँले के देख्न सक्नुहुन्छ? प्रभु येशु ख्रीष्ट स्वर्गबाट आउनु भएको, उहाँले सत्य कुरा बोल्नुहुन्छ अनि उहाँ मात्रै अनन्त जीवन दिने हुनुहुन्छ। जतिजनाले व्यक्तिगत रूपमा उहाँमाथि विश्वास गर्छ उनीहरूले अनन्त जीवन प्राप्त गर्छ भन्ने कुरा हामी मुख्य विषय त्यो हेर्नेछौ। अनि मुख्य विचार चाहिँ के हो भन्दाखेरि, प्रभु येशु ख्रीष्ट मात्रै उहाँ एउटा धर्मगुरु हुनुहुन्न थियो, एउटा शिक्षक हुनुहुन्न थियो, उहाँ चाहिँ परमेश्वरको पुत्र जो चाहिँ हाम्रो सम्पूर्ण विश्वास र आज्ञाकारिताको निम्ति उहाँ योग्य हुनुहुन्छ भन्ने कुरा बुझ्न सक्छौ। उसको परिचय गर्नुपर्दा आजका मानिसहरूले प्रभु येशूलाई विभिन्न तरिकाले सराहना गर्ने गर्दछन्। कतिजनाले उहाँ चाहिँ एउटा महान शिक्षक हुन् भनेर भन्ने गर्छन्, कतिजनाले उहाँलाई चाहिँ अगमवक्ता भनेर पुकार गर्ने गर्दछन्, कतिजनाले चाहिँ उहाँ चाहिँ एउटा साधारण असल मानिस हो भनेर भन्ने गर्छन्, र अरू कति मानिसहरूले चाहिँ है जो चाहिँ हामी हेर्ने हो भने कुनै अरू देवी देवताहरू अरू ईश्वरसँग तुलना गरेको हामी हेर्न सक्छौ। तर योन्नाले चाहिँ यो अध्यायमा यसरी अन्त गर्दछन्, हामी हेर्ने हो भने प्रभु येशु चाहिँ सबैभन्दा माथि हुनुहुन्छ, सबै कुराहरूभन्दा माथि हुनुहुन्छ भनेर घोषणा गर्छन्। यो खण्डले 3 महत्वपूर्ण प्रश्नको जवाब दिएको छ। येशु ख्रीष्ट को हुनुहुन्छ, किन हामी उहाँलाई विश्वास गर्नुपर्छ, के हुन्छन् जब हामीले उहाँलाई इन्कार गर्छौ भन्ने विषयमा हामी देख्न सक्छौ। तर यो यसको केही कुराहरूलाई हेर्दै जाँदाखेरि 31 पदमा भएको र त्योभन्दा तलका खण्ड पदहरूलाई अलिकति हामी निहालौ। पहिलो बुदामा म तपाईँलाई भन्न चाहन्छु, येशु ख्रीष्ट सबैभन्दा माथि हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा यो खण्डले बताउँदछ। म तपाईँहरूको लागि बात गर्न गइरहेको छु। यहाँ 31 पदले भन्दछ, माथिबाट आउनुहुने चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, पृथ्वीबाट हुने पृथ्वीकै हो र पृथ्वीकै कुरा बोल्छ, स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा उल्लेख गरिएको छ। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ येशु है योन्नाले के भन्दछन् भन्दाखेरि, येशु ख्रीष्ट सम्पूर्ण मानवीय शिक्षक भन्दा उहाँ फरक हुनुहुन्छ भनेर भन्दछ। बप्तिस्मा दिने योन्ना चाहिँ परमेश्वरबाट पठाइएको हो तर ऊ चाहिँ पृथ्वीका थिए है, प्रभु येशु ख्रीष्ट चाहिँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। यसले के कुरा गर्छन् भने, ख्रीष्ट येशु चाहिँ उहाँ ईश्वरीय हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौ। हामी हेर्ने हो भने बेथलेहम हुनुभन्दा अगाडि प्रभु येशु हुनुहुन्थ्यो, सृष्टि हुनु सुरु हुनुभन्दा अगाडि नै प्रभु येशु हुनुहुन्थ्यो, उहाँ चाहिँ अनन्तको परमेश्वर हुनुहुन्छ। यहाँ योन्नाले चाहिँ के भन्दैछन् भने, यो जति पनि पृथ्वीमा भएको शिक्षकहरू चाहिँ उनी काम नलाग्ने भनेर भनेको त होइन, तर हामीले हेर्ने हो भने सम्पूर्ण शिक्षकहरू प्रभु येशूको तुलना चाहिँ गर्न सकिँदैन। प्रभु येशू ख्रीष्ट उहाँ अति उच्च हुनुहुन्छ, उहाँमा त्यो एउटा सिद्ध स्वर्गीय ज्ञान भएको हुनुहुन्छ किनभने उहाँ स्वर्गबाट आउनुभएको हो भन्ने कुरा हामी हेर्न सक्छौ। अनि यस्तै अरू थुप्रो पदहरू छन् जसले हामीलाई यसको विषयमा स्पष्ट बनाउँछन्। जसरी योन्ना 1:1 भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो भनेर भन्दछ। योन्ना 1:14 पनि यसरी भन्छ, अनि वचन देहादारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो, हामीले उहाँको महिमा देख्यौं जुन महिमा पिताबाट आउनुभएको एक मात्र पुत्रको जस्तो थियो। कलसीको पुस्तक 1:15-17 पनि भन्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएको थियो, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यसै गरी फिलिपी 2:6-8 यसरी व्यक्त गर्छन्, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन
कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। अनि यो सम्पूर्ण खण्डहरूले तपाईँलाई के देखाउँदछन् भने प्रभु येशु ख्रीष्ट उहाँ सबैभन्दा उच्च हुनुहुन्छ, तर उहाँले आफैलाई रित्याउनु भयो, होच्याउनु भयो। सारा सृष्टिको मालिक उहीँ हुनुहुन्छ, उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो, अनि उहाँले चाहिँ पितालाई झल्काउनुहुन्छ भन्ने कुरा हामी यो भर्खरै पढिदिएका पदहरूबाट हामी हेर्न सक्छौँ। अनि आज धेरै मानिसहरूले प्रभु येशुलाई धेरै मानिसहरूसँग तुलना गर्ने गर्दछन्। कतिजनाले बुद्धसँग, कतिजनाले मोहम्मदसँग, कतिजनाले कृष्णसँग, कतिजनाले धेरै धार्मिक गुरुहरूसँग, तर बाइबलले कहिले पनि येशूलाई कुनै धार्मिक गुरुसँग यी मानिसहरूसँग तुलना गरेको छैन। प्रभु येशु सबैभन्दा उच्च हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हरेक कतिचोटि मानिसहरूको अवधारणाहरू आज ख्रीष्टको अगाडि झुक्न आवश्यक छ। यदि ख्रीष्ट येशु सबैभन्दा माथि हुनुहुन्छ भने उहाँले बोलेको वचन चाहिँ अझै सबैभन्दा माथि छ भन्ने कुरा हामी हेर्न सक्छौँ। हाम्रो कतिचोटि अवधारणाहरू, हाम्रो संस्कृति, हाम्रो रीतिरिवाजको कुराहरू, हाम्रो भावनाका कुराहरू भन्दा पनि आज उहाँको वचन चाहिँ माथि हुन आवश्यक छ। थोरै एउटा सानो दृष्टान्त भन्न म तपाईँलाई चाहन्छु। कोही मानिस माथि है अग्लो हिमालमा चढ्दैछन् अरे, कतिजना आदिमा मात्रै चढे अनि उसले त्यसको अनुसार व्याख्या गर्छन् हामी हेर्न सक्छौँ। तर कोही व्यक्ति चाहिँ एकदम चुचुरामा पुग्छन् र उसले सबै कुरा देख्छन् र व्याख्या गर्छन्। येशू ख्रीष्ट त्यस्तै, उहाँ आधी मात्रै चढ्ने होइन, तर उहाँ चाहिँ सबैभन्दा माथि चढ्नु भए जस्तै उहाँले चाहिँ होइन सबैभन्दा उच्चमा भएको स्वर्गमा उहाँ हुनुहुन्छ, स्वर्गबाट आउनुभयो अनि उहाँले मात्रै है स्वर्ग जान्नुहुन्छ र स्वर्गको विषयमा उहाँले व्यक्त गर्नुहुन्छ है। अनि दोस्रो बुदा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु। प्रभु येशूले एउटा सिद्ध तरिकाले परमेश्वरको सत्यताको विषयमा व्यक्त गर्नुभएको छ, जुन 32 लिएर 34 उल्लेख गरिएको छ। यहाँ भन्दछन्, म तपाईँहरूको लागि पढिदिँदैछु, उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ, किनभने जसलाई परमेश्वरले पठाउनु भयो त्यसले परमेश्वरको बानी बोल्दछ, किनकि परमेश्वरले बिना नाम पवित्र आत्मा दिनुहुन्छ। 32 भर्खरै मैले पढिदिए, यसमा तपाईँले के देख्न सक्नुहुन्छ भन्दा प्रभु येशूले गवाही दिएको छन्। जे कुरा उहाँ देख्नु भएको छ, जे कुरा उहाँले सुन्नु भएको छ, हरेक कुरा प्रभु येशूले शिक्षा दिनुभएको छ, सबै कुरा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। उहाँले अनुमान लाउनु भएन, उहाँले अँध्यारोमा झट्टारो हानेर मानिसलाई केही कुराहरू व्यक्त गर्नु पनि भएको होइन, उहाँले होइन सायद सायद भनेर पनि भन्नुभएको होइन, हुन सक्छ भनेर पनि व्यक्त गर्नुभएको होइन। उहाँले कहिले सिक्नु परेन प्रिय, उहाँलाई सबै कुरा थाहा थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी 33 हामी हेर्न सक्छौँ, जे सुकै कुराहरू जुन ख्रीष्टलाई होइन हामी हेर्न सक्छौँ, प्रभु येशु ख्रीष्टले गवाही दिन्छन् अनि उहाँलाई हामी उहाँलाई स्वीकार गर्छौँ भने परमेश्वरलाई स्वीकार गर्नु जस्तो हो, उहाँको सत्यतालाई स्वीकार गर्नु जस्तो हो भन्ने कुरा हामी बुझ्न सक्छौँ है। येशूलाई विश्वास गर्नु चाहिँ परमेश्वरलाई विश्वास गर्नु हो, येशूलाई इन्कार गर्नु चाहिँ परमेश्वरलाई इन्कार गर्नु हो। अनि आज विश्वासलाई स्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई स्वीकार गर्नु है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ 34 उहाँ जसलाई परमेश्वरले पठाउनु भयो है, जसले परमेश्वरको वचन पनि बोल्नुभयो, जुन 34 उल्लेख गरिएको छ। पुरानो नियममा थुप्रो अगम वक्ताहरू आए अनि उनीहरूले सीमित रूपमा परमेश्वरको प्रकाशको कुराहरू गरे। प्रभु येशू पवित्र आत्माले भरिएको थिए, जसकै नापै बिना उहाँले परमेश्वरको कुरा बोल्नुभएको कुरा हामी हेर्न सक्छौँ है। अनि हामी हेर्न सक्छौँ उहाँ चाहिँ पवित्र आत्माले भरपूर भएको थियो। पुरानो नियममा अगम वक्ताहरू केही सीमित समयको लागि मात्रै उनीहरूले शक्ति प्राप्त गरेका थिए, तर प्रभु येशू ख्रीष्टले पूरा रूपमा लगातार रूपमा पवित्र आत्माबाट बोल्ने काम गर्नुहुन्थ्यो। अनि हरेकचोटि येशू ख्रीष्टले सत्य कुरा सम्पूर्ण रूपले बोलेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। जसरी हिब्रू 1:1-3 पनि यसको विषयमा थोरै हामीले सहायताका पदहरू हामी हेर्न सक्छौँ, जहाँ भन्दछ प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगम वक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो, तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नु भएको छ।
पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकार नियुक्त गर्नुभयो। उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो। उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ है। अनि भर्खर तपाईँलाई मैले पढिदिएको छु कसरी उहाँ होइन उहाँले बोलेका कुराहरू सबै सत्य हुन् परमेश्वरबाट हुन् भन्ने कुरा हामी हेर्न सक्छौँ। यसै गरी युहन्ना 14:6 भन्छन् येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उल्लेख गरिएको छ। यसै गरी योन्ना 17:7 भन्छन् तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ विभिन्न तरिकाले प्रभु येशू सत्य हुनुहुन्छ, उहाँले बोल्नुभएको वचन सत्य हो भन्ने कुरा उल्लेख गरिएको छ। आजको दिन धेरै संसारका मानिसहरूले यसो भनिरहेको तपाईँले सुन्नुभएको होला, म सत्य छु, तिमी सत्य छौ। हामी हेर्ने हो भने बाइबल मात्रै एउटा त्यो सान्दर्भिक रूपमा सत्य हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभयो म है सत्य हुँ है। इसाईहरूले इसाई मानिस अथवा इसाई जीवन जहिले पनि परमेश्वरको वचनमा निर्माण भएको हुनुपर्छ, संस्कृतिमा होइन, भावनात्मक कुराहरूमा होइन, सामाजिक सञ्जालका कुराहरूमा होइन, एकदम प्रख्यात मानिसको अवधारणामा पनि हाम्रो जीवन बनिएको हुनु हुँदैन। जस्तै उदाहरणको रूपमा एउटा डाक्टर मानव एउटा डाक्टरले एउटा मानिसको शरीर बनायो अरे, अनि उसलाई हाम्रो हृदय कसरी काम गर्छ भन्ने कुरा सोध्यो भने होइन जसले बनाएको हो अनि उसले के भन्छन् भने तपाईँ भरोसा गर्नुहुन्छ उसले भनेको कुरा अथवा कोही अरू अनुमान गर्ने मानिसहरूले भनेको कुरा तपाईँ भरोसा गर्नुहुन्छ। प्रभु येशूले हाम्रो जीवनलाई निर्माण गर्नुभएको त्यही भएको कारणले गर्दा उहाँलाई सबै कुरा थाहा छ हाम्रो जीवन कसरी जिउनु पर्छ भन्ने विषयमा। अनि यसै गरी म तपाईँहरूको बीचमा तेस्रो बुधाको विषयमा बात गर्न गइरहेको छु। येशू ख्रीष्ट मात्रै उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ, जुन चाहिँ 35 लिएर 36 हामी हेर्न सक्छौ। यहाँ भन्दछ पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ। अनि यो भर्खरै पढिदिएको खण्डबाट हामी के कुरा बुझ्न सक्छौ भन्दा पिता परमेश्वरले पुत्रलाई प्रेम गर्नुहुन्छ र हरेक कुराहरू ख्रीष्टको हातमा दिनुभएको छ। येशु ख्रीष्टसँग चाहिँ एउटा सम्पूर्ण अधिकारका कुराहरू छन् भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। उहाँलाई मुक्तिमाथि उहाँको अधिकार छ, उहाँले न्यायप्रति उहाँ अधिकार जमाउनुहुन्छ, जीवनप्रति उहाँले अधिकार जमाउनुहुन्छ, मृत्युमाथि पनि उहाँले अधिकार जमाउन सक्नुहुन्छ। यो पद चाहिँ दुई प्रकारले मानवको जीवनमा दुईटा समूहलाई विभाजित गर्दै बात गर्दछ। पहिलो समूह जसले प्रभु येशु उहाँ परमेश्वरको पुत्र भनिकन विश्वास गर्छन् उनीहरूले साँच्चै त्यति नै बेला अनन्त जीवन प्राप्त गरिसकेका छन् भनेर भन्दछ। विचार गर्नुहोस् यो पदले उनीहरूले अनन्त जीवन प्राप्त गरेको छ भनेर भन्छ, पाउने छ भनेर भने छैन, अनन्त जीवन पछि गएर प्राप्त गर्नेछ भनेर चर्चा गरिएको छैन प्रिय। है अनन्त जीवन सुरु भएको छ जब हामीले व्यक्तिगत रूपमा प्रभु येशु ख्रीष्टलाई भरोसा गरेका हुन्छौँ। दोस्रो समूहको मानिस छन् यहाँनिर जसले प्रभु येशु ख्रीष्टलाई परमेश्वरको पुत्र भनेर इन्कार गर्छन्, है परमेश्वरको क्रोध उनीहरूमाथि हुन्छ भनेर भन्दछ। अनि क्रोध यो चाहिँ है भविष्यको क्रोध मात्र नभएर ख्रीष्ट बिना मानिसहरू आज परमेश्वरको धार्मिकताको है न्यायमा परेको छ, किनभने उनीहरू पापी छन् प्रिय, किनभने पापहरू हटेको छैनन्। येशू ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै हाम्रो पापहरू हटिगएका हुन्छन्, पापबाट हामीले छुटकारा प्राप्त गरिसकेका हुन्छौँ। येशू ख्रीष्ट उहाँ मात्रै जसले हामीलाई न्यायबाट उम्कनलाई सहायता गर्नुहुन्छ। जसरी रोमीको पुस्तक 6:23 भन्दछ किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर भन्दछ, जुन रोमी 6:23 भन्दछ।
प्रेरित 4:12 पनि के भन्छन् भने अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रेरित 4:12 भन्दछ है। योन्ना 5:24 भन्छन् साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुने माथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ त्यो न्यायमा आउँदैन तर मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। अनि यी सबै पदहरूबाट तपाईँले देख्न सक्नुहुन्छ कसरी येशु ख्रिस्टमा जीवन छ भन्ने विषयमा हामी हेर्न सक्छौ। धेरैजनाले विश्वास गर्छ हामीले असल असल काम गरेर स्वर्ग जान सक्छौ भनेर भन्छन् तर योनाले भन्छन् है कुनै पनि नैतिक कुरा गरेर धार्मिक कुरा गरेर इमान्दार भएर हामी पुग्ने होइन कतिचोटि हामीले प्रश्न गर्नुपर्ने कुरा चाहिँ येशूलाई तपाईँले के गर्नुभयो त येशूको विषयमा तपाईँ के गर्नुहुन्छ त आज मण्डली गएर पनि हामी बाँच्दैनौँ असल काम गरेर पनि हामी बचाइँदैनौँ मुक्ति प्राप्त गर्दैनौँ अथवा हाम्रो पारिवारिक पृष्ठभूमिको कारणले पनि हामी बाँचिँदैनौँ बचाइँदैनौँ। येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ अनि हाम्रो पापको लागि मारिनुभयो गाडिनुभयो बौडी उठ्नुभयो भनेर हामी पश्चाताप गर्छौँ उहाँतिर फर्कन्छ भने हामी अनन्त जीवन प्राप्त गर्छौँ। कल्पना गर्नुहोस् ठुलो बाढी छ अरे त्यहाँ ढुङ्गा उपलब्ध छ अरे तपाईँले ढुङ्गा चढ्न इन्कार गर्नुहुन्छ अरे त्यो इन्कार गर्दैमा त्यो बाढी रोकिँदैनन् प्रिय। आज उहाँको उद्धारलाई है इन्कार गर्नु चाहिँ खतराको कुरा हो। येशू ख्रिस्ट उद्धार गर्नलाई आउनुभएको छ यो बाढको संसारमा भने जस्तै। आज तपाईँले येशूलाई के गर्नुहुन्छ आज येशू ख्रिस्टको अधिकारमा आफूलाई सुम्पनुहुन्छ किनभने उहाँ सबैभन्दा उच्च हुनुहुन्छ उहाँको वचनले आज तपाईँलाई तपाईँको जीवनको निर्णयलाई अगुवाई गरेको छ त प्रिय। के उहाँको सत्यता सम्पूर्ण रूपले तपाईँले भरोसा गर्नुहुन्छ तपाईँको जीवन परमेश्वरको वचनमा बनिएको छ नि त के तपाईँको संस्कृतिका कुराहरूले तपाईँलाई बदल्दैछन् त के तपाईँ साहसित उहाँको वचनहरू सुसमाचार घोषणा गर्नुहुन्छ मानिसहरूलाई ख्रिस्ट चाहिन्छ किनभने अनन्त जीवन उहाँ एकैमा मात्र प्राप्त हुन्छ होइन उहाँको मुक्तिको निश्चयतामा तपाईँ विश्राम लिनुहुन्छ विश्वासीहरूले अनन्त जीवन पाइसकेको छ किनभने हामीले ख्रिस्टको सिद्धिएको खाममाथि हामीले विश्वास गरेका छौँ। अनि आज यो नाले यो 3 अध्यायलाई एउटा राम्रो चुनाव गर्नुहोस् भनेर अन्त्य गर्छ। 2 प्रकारको प्रतिक्रिया छ येशूको विषयमा येशूलाई परमेश्वरको पुत्र भनेर विश्वास गर्नु र अनन्त जीवन प्राप्त गर्ने कि उहाँलाई इन्कार गर्ने र परमेश्वरको न्यायमा पर्ने। बप्तिस्मा दिने योन्नाको सेवकलाई येशूलाई औल्याउनु थियो आफैलाई होइन अनि उहाँ मात्रै सबैभन्दा उच्च हुनुहुन्छ अनि हामी विश्वासी भएको कारणले गर्दा हाम्रो बोलावट पनि त्यही हो हामी आफैलाई औल्याउँदैनौँ मण्डलीलाई पनि औल्याउँदैनौँ हाम्रो सफलतालाई पनि औल्याउँदैनौँ तर येशूलाई औल्याउँछ जो स्वर्गबाट आउनुभयो साँच्चै उहाँले आफ्नो वचन भन्नुभयो जसले अनन्त जीवन दिनुहुन्छ। अनि आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा येशू साँच्चै नै तपाईँको जीवनमा सबैभन्दा माथि छ त के उहाँलाई सम्पूर्ण रूपले भरोसा गर्नुहुन्छ कि आफ्नो जीवन अरू कुराको आवाजलाई भरोसा गर्नुहुन्छ व्यक्तिगत रूपमा येशूलाई परमेश्वरको पुत्र भन्ने विश्वास गर्नुहुन्छ कि उहाँलाई इन्कार गर्नुहुन्छ। हौ प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद हाम्रो तपाईँ स्वर्गबाट आउनुभयो पितालाई प्रकट गर्नुभयो अनन्त जीवन दिनुभयो आज हाम्रो हृदय तपाईँलाई प्रथम प्राथमिकता दिन सकेको होस् हरेक कुराहरूमा तपाईँको वचनमा तपाईँमा भरोसा गर्न तपाईँले बोलेको कुराहरूमा भरोसा गर्न सहायता गर्नुहोस् विश्वास योग्य तरिकाले अरूहरूलाई पनि तपाईँतिर औल्याउन सकौँ समर्थ दिनुहोस् तपाईँको अधिकारमा जिउनलाई हरेक दिन। धन्यवाद येशूको नाउँमा आमेन। एप्रियाउ हामीहरूको विषयमा अथवा अझै तपाईँ हामीसँग यस्तै प्रकारका पाठहरू अथवा तपाईँले सिक्न चाहनुहुन्छ भने जान्न चाहनुहुन्छ भने बाइबल कलेजमा अध्ययन गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छन् 98421
34370 फेरि पनि भन्न चाहन्छु 98421 34370 हस् त फेरि भेटौँला जय मसीह।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: श्री क्रिस्टको नाममा तपाईँ सबैजना जय मसीह। आजको लागि चाहिँ हामीले वचनको श्रृङ्खला, जुन चाहिँ बाइबलीय प्रार्थनाको अभ्यास भन्ने थियो, आजलाई स्थगित गरेर आज अरू विषयमा हामी विचार मनन गर्नेछौ। शीर्षक चाहिँ मैले ख्रिस्टमा रहेको करार भन्ने विषय राखेको छु। अनौठो विषय हुन सक्छ हाम्रो समय सन्दर्भलाई लिएर, तर यो प्रसङ्ग म गाँच्दै जानेछु, तपाईँले बुझ्ने प्रयास गरिदिनु होला। मण्डली चाहिँ करारको समाज हो, यसो ख्रिस्टको शरीर भन्छ हामीले। अनि करारको समाजमा हामीले गर्ने गतिविधिहरू, हामीले गर्ने विचार धारणाहरू, अनि यसरी वचनबाट उगाएको कुराहरू चाहिँ एउटा जीवाणु क्या, एउटा जेनरेटिभ भन्छ, एउटा जीवनभित्र भएको, त्यो जीवन उत्पादन हुन सक्ने, वृद्धि विस्तार हुन सक्ने क्षमता बोकेको यो समाज छ। किनभने जुन विचारधाराले, जुन कुराले हामीहरू बनिएको छौँ, त्यो कुराहरूले हामीलाई एउटा दृष्टिकोण दिन्छ। वचनले हामीलाई एउटा वर्ल्ड भ्यू भन्छ नि, होइन, संसारलाई हेर्ने नजर अन्दाजहरू, वर्ल्ड भ्यू, विश्व परिदृष्टिकोण भन्छ। अब त्यो बुझ्न गाह्रो छ, भर्खर सिक्किममा पास्टरहरूलाई, पास्टर फर्मेसनको उसमा मैले त्यही विषय पढाएर आएको थिएँ कि हामीभित्र यो दिमागभित्र चाहिँ संसारलाई हेर्दाखेरि अर्थ लगाउन सक्ने क्षमता, एउटा मेकानिजम, इन्जिन छ। त्यो इन्जिन, त्यो अपरेटिङ सिस्टममा चाहिँ परमेश्वरको वचन र उहाँको आत्माबाट हामी हेर्छौँ। हाम्रो चस्मा चाहिँ परमेश्वरको वचन र पवित्र आत्मा हुनुहुन्छ, अनि त्यो दुईवटा आँखामा लगाइसकेपछि त्योद्वारा हामीले समाज र संसारलाई हेर्ने क्षमता अभिवृद्धि गर्छौँ। अनि यो दृष्टिकोणले, यो दूरबीनले, यो चस्माहरूले संसारलाई हेर्दाखेरि कसरी देख्नुपर्ने, कसरी बुझ्नुपर्ने भन्ने कुरा हामी वचनबाट सिक्छौँ र बुझ्दछौँ। अनि यसकारण मण्डलीमा आएपछि यहाँनिर मञ्चमा गर्ने कुराहरू चाहिँ प्रदर्शन होइन, नाटक होइन, प्रेजेन्टेसनहरू होइन। होइन, हामी मण्डलीमा आउँदा चाहिँ फिल्म हेर्न, स्टेजमा भएको मञ्चबाट नाटकहरू हेर्न हामी आएका छैनौँ। मण्डली चाहिँ अभ्यासालय हो, यो कुरा हामी सिक्दै आएका छौँ। हामी अभ्यास गर्न सिक्छौँ, यहाँ आएर सिक्छौँ, अनि यहाँबाट बुझेको कुराहरू दिमागभरि, जीवनभरि लिएर हामी आफ्नो जीवन, छ दिनको जीवनमा जान्छौँ, अनि फर्केर फेरि यहीँ आउँछौँ। अनि यो चाहिँ अभ्यास होला, हामी जीवनलाई नयाँ कुराहरूमा अभ्यास गर्न, अभ्यस्त रहनलाई, बानी बसाल्नलाई, सिक्नलाई, बुझ्नलाई र त्यो अनुसार गर्नलाई हामी सिक्दैछौँ। यसकारण पहिलो कुरो चाहिँ हामी यहाँ के गर्छौँ, परमेश्वरलाई खोज्ने, उहाँलाई चिन्ने। मेरो वचनमा मैले प्रार्थनाको विषयमा भनेको थिएँ, प्रार्थनाको अन्तिम गन्तव्य भनेको परमेश्वरलाई चिन्नु हो, उहाँसँग भेट्नु, अनि उहाँसँग भेटवार्ता गर्दै गर्दाखेरि चाहिँ हामी उहाँलाई चिन्छौँ। यसै छबाट मैले धेरै कुरा तपाईँसँग बाँडेँ है। अनि जहाँ संसार विश्व चाहिँ यसैले प्रचार गरेको, उसले वचन बोलेको, एउटा अगमवक्ता भएर समाजको अगाडि उभिएर उसले दिने कुराहरू चाहिँ उसले अनुसन्धान गरेको छ, उसले स्वर्ग र पृथ्वीलाई बोलाइराखेको छ है। जहाँ उसले, मैले प्रार्थनाको विषयमा भनेको थिएँ, प्रार्थनाको अन्तिम गन्तव्य भनेको परमेश्वरलाई चिन्नु हो, उहाँसँग भेट्नु, अनि उहाँसँग भेटवार्ता गर्दै गर्दाखेरि चाहिँ हामी उहाँलाई चिन्छौँ।

अनुसन्धान गरेको छ, बुझेको छ, हे इजरायल सुन, हे आकाश सुन, हे पृथ्वी ध्यान दे, परमप्रभु परमेश्वर भन्नुहुन्छ तिमीहरूको बानी बेहोरा विचार सोचाइ इसाराहरू तिमीले गर्ने जीवनशैली विचार ध्यान देऊ। ओठ जिब्रोले मात्र परमेश्वर आराधना गरेर पुग्दैन, परमेश्वर अगाडि देखावटी रूप लिएर आएर पुग्दैन, तर उहाँको वचन र ध्यानमा तिमीहरू आफ्नो जीवनलाई राख। दोस्रो भाग चाहिँ विश्वव्यापी घटनाहरूलाई लिएर उहाँले यसै सात अध्यायमा विश्वव्यापी घटनाहरूले व्यक्तिगत समस्याहरू र विश्वमा लडाईँको अवस्थाहरू छ, त्यो दुई बीचमा चाहिँ परमेश्वरले यसैलाई आफ्नो उपस्थितिमा बोलाउनुहुन्छ। अनि यसै छ अध्यायमा चाहिँ यसै परमेश्वरको उपस्थितिमा पुगेको छ, मन्दिरमा आराधना गर्न पुगेको छ, परमेश्वर उसलाई दर्शन दिनुहुन्छ, ऊ एउटा अगमवक्ता, उसको मन ध्यान उसले देखेको कुराहरू उसले लेखेर राखिदिन्छ, मैले परमप्रभु परमेश्वरलाई देखेँ, परमेश्वरले के भन्नुभयो है, त्यहाँ अस्ति हामीले अध्ययन गरेका छौँ। अनि त्यो आराधनामा है मैले प्रार्थनाको परिभाषा दिँदै थिएँ तपाईँलाई, प्रार्थना चाहिँ परमेश्वरसँग गर्ने अन्तर्क्रिया हो, परमेश्वरसँग उहाँको उपस्थितिमा गरिने अन्तर्क्रिया चाहिँ प्रार्थना हो। प्रार्थनाले हामीलाई परमेश्वरको उपस्थितिमा हामी कसरी उहाँसँग सम्बन्ध गाँच्छौँ, उहाँको वचन सुन्ने, उहाँको उपस्थिति थाहा गर्ने, अनि आफूले त्यो अनुसारको प्रतिक्रिया जनाउने, बोल्ने, सुन्ने, जीवनको महत्वपूर्ण कुराहरूमा अठोट गर्ने, परमेश्वरसँग बाचा गर्ने, अनि त्यो पुरा गर्ने, उहाँको वचन सुनिसकेपछि त्यो आज्ञाकारितामा लिएर जाने कुराहरू चाहिँ हामी परमेश्वरको उपस्थितिबाट सिक्छौँ अनि बुझ्छौँ। अर्को एउटा मैले कोटेसन राखिदिएको थिएँ, सिमोन वाइल भन्ने व्यक्तिले भन्नुभयो, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ गड अल द केयरफुल अटेन्सन सोल इज केपेबल अफ। हाम्रो प्राणात्माको क्षमता भएसम्म सबै ध्यान मन आकर्षण, हाम्रो सतर्क ध्यान चाहिँ परमेश्वरलाई दिनु चाहिँ प्रार्थना हो, अरे बानी बसेको बर्बराउने प्रार्थना होइन, तर हाम्रो ध्यानको मुख्य केन्द्र सेन्टरमा चाहिँ परमेश्वरलाई राखेर उहाँको उपस्थितिमा बस्नु प्रार्थना हो। सिक्दै थियो भनेदेखि हामी यसैयाको पुस्तकमा देख्दछौँ, विशेष गरी यसैया 56:7 हुनुपर्छ, जहाँ अघि हामीले पढ्यौँ कल टु वर्सिपमा परमेश्वरले इजरायललाई भन्नुभएको कुराहरू 7 लेखेको छ, म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिमीहरूलाई आनन्दित तुल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिनीहरूका होम बलि र बलिदानहरू विदेशीहरूका म मेरो वेदीमा ग्रहण गर्नेछु, किनभने 7 अन्त्यमा भनेको छ, यसै 56:7, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ। परमेश्वरको प्रार्थना, यो शब्द लिएर येशु ख्रिस्टले मन्दिर सफा गर्न जानुहुँदाखेरि मत्ती लुक्का योहन्ना हामी यो पद पाउँदछौँ कि यही शब्दहरूलाई लिएर येशुले जब मन्दिरमा जानुभयो, यरुसलेमको केन्द्रमा विशाल मन्दिर छ, आराधना गर्न प्रार्थना गर्न मानिसहरू आएका छन्, तर त्यहाँ मन्दिरको बाहिर चाहिँ धेरै व्यापार गर्न बसेका मानिसहरू छन्, अनि उहाँले लखेट्नुभयो सबैलाई, किनकि उहाँमा दाह थियो, परमेश्वरको भवनको दाहको कारणले उहाँले सबैलाई लखेट्नु भयो, रिस आवेगमा उहाँले ढुकुरहरू उडाइदिनु भयो, जनावर लखेटिदिनु भयो, मानिसहरूलाई धपाउनु भयो र हकार्नु भयो, किनभने मेरो घर चाहिँ प्रार्थनाको घर भनिनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओडार बनाएका छौ। त्यो कुरा विचार गर्दै गर्दाखेरि तपाईँ हामी परमेश्वरको मन्दिरमा आउँदाखेरि जुन चाहिँ प्रार्थनाको घर हो, तर यहाँ धेरै कार्यक्रमहरू हुन्छ, अनेक कार्यक्रमहरू हुन्छ, यहाँ तपाईँले सबै थाहा छ, एउटा कार्यक्रमपछि अर्को, यो फुर्सदै छैन हाम्रो स्टाफ, हाम्रो लिडर्सलाई त कार्यक्रमपछि कार्यक्रमपछि कार्यक्रम, हरेक जे कुरा पनि यहाँ गरिन्छ परमेश्वरलाई खोज्न, उहाँलाई चिन्न, उहाँलाई केन्द्रमा राखेर चिन्न भन्दा बाहेक गरिने कुराहरू चाहिँ हाम्रो फाइदा, हाम्रो नाफा, हामीलाई मजा, हामीलाई खतरा, अब थप्रो स्थिति होइन, ती कुराहरू चाहिँ डाकुरको ओडार, त्यस उगाएर नाफा, मजा, भविष्य, आशिष, सबै कुराहरू चाहिँ जसले परमेश्वरको उपस्थिति खोज्दैन। यसकारण मण्डलीमा हामी आउनु, आपतको समय, विपदको समय, सङ्घर्ष, सङ्कष्ट, विलापको समयमा परमेश्वरको उपस्थिति खोज्नु हाम्रो प्रथम जिम्मेवारी हो। हामी मण्डलीमा प्रार्थनामा आउनुपर्ने, हाम्रो घर परिवारमा यो समय अवस्थाहरूमा प्रार्थनामा धेरै समय बिताउनु पर्ने, परमेश्वरको उपस्थिति खोज्नु पर्ने यो समय अवस्थाहरू हो प्रियहरू। हतार हाम फालेर गर्नुपर्छ, हामीले सेवा गर्न जानुपर्छ, मानिसहरूलाई रेस्क्यु गर्नु छ, रिलिफको कामहरू गर्नु छ, भेटी सङ्कलन गर्नु छ, सामान किन्नु छ, पुर्याउनु छ, यी सबै कुराहरू छ। त्योभन्दा पहिले तपाईँ र म चाहिँ परमेश्वरको उपस्थिति खोज्ने मानिसहरू बन्नुपर्ने। दोस्रो कुरा चाहिँ यो शोक र विलाप गर्ने समय हो, यस्तो अवस्था जहाँ हामी सर्वप्रथम

त पश्चाताप गर्न परमेश्वरको उपस्थितिमा आउँछौ। त्यहाँ वचनहरू सुन्दै पढ्दै गर्दाखेरि चाहिँ होइन, यस्तो शोक विलापको समयमा कुन चाहिँ बाइबलको पाठ पढ्ने हो हामी अगुवालाई पनि थाहा छैन, बाइबलको पाठहरू कुन अध्ययन गर्नुपर्ने हो, अनि त्यसपछि होइन एउटा भजन सङ्ग्रह 77 हेरौँ न भनेर मैले वर्सिपको लागि सजेसन दिएँ। भजन सङ्ग्रह 77 एक दुईवटा पदहरू म पढ्न चाहन्छु जहाँ लेखिएको छ। एक पदमा शीर्षकमा हेर्नुभयो भनेदेखि सङ्कष्टको बेलामा शान्त हुन, यो भजन लेखकहरूले आफ्नो भावना आफ्नो मन आफ्नो जीवनले भोगेका कुराहरूलाई जस्ताको तस्तै एकदम जोखिमयुक्त भएर आफूलाई उदाङ्गो राखेर परमेश्वरको उपस्थितिमा गएर आफ्नो र इमोसन्सहरू उनीहरू प्रस्तुत गरेको हामी यहाँ पाउँदछौँ। मैले सहायताको निम्ति प्रार्थना परमेश्वरमा पुकार गरे, उहाँले मलाई सुनुन् भनेर मैले परमेश्वरलाई पुकारे, मेरो दुःखको घडीमा मैले परमप्रभुलाई खोजे, राति नथाकी मेरो हात पसारे अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन। हे परमेश्वर, मैले तपाईँलाई सम्झे, अफसोस गरे, मैले चिन्ता गरे, मेरो आत्मा शिथिल भयो। अनि उसले आफ्नो दुःख पीडा आफ्नो वेदनाहरू परमेश्वरको उपस्थितिमा प्रस्तुत गरेको हामी यहाँ पाउँछौँ। संसार निर्दयी छ, समाज प्राकृतिक नियमहरू प्रकोपमा हाम्रो विपक्षी भएर हामीलाई हाम्रो समाज संसारलाई भत्काउन लागि परेको छ। हामी बुझ्न सक्दैन, हामीसँग कन्ट्रोल गर्ने त्यो ठिक पार्ने क्षमता छैन। तर हामी पढ्दै गयौँ भनेदेखि सात पदमा के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ र उहाँले फेरि कहिले निगाह गर्न राख्नुहुन्न र के उहाँको अचूक कृपा सदाको निम्ति मेटिएको छ, के उहाँको प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएको छन्, के परमेश्वरले दया गर्न बिर्सिनु भएको छ, के रिसाएर उहाँले आफ्नो कृपा दृष्टि बन्द गर्नु भएको छ। अनि पढ्दै पढ्दै गए भित्र आशा अनि भरोसाबाट व्यक्त गरेको क्रन्दनहरू विरोधाभासहरू परमेश्वरले सुन्नुहुन्छ, किनकि त्यो हृदयको अवस्थाहरू उहाँले बुझ्नु भएको छ। कुन हृदयको अवस्थाबाट उसले यी कुराहरू व्यक्त गरेको छ, छोराछोरीहरूले आमा बुवासँग लडाई झगडा गरे जस्तो हामी आफ्नो विलापहरू परमेश्वरको समक्ष ल्याउँदछौँ। तल 77 अध्यायको 16 पददेखि हेऱ्यौँ भनेदेखि 16 19 पदसम्म विशेष 20 पदसम्म नै त्यहाँ मैले शीर्षकमा लेखेको छु है। यहाँनिर हुनसक्छ बत्तीसमाको संकेत यहाँ छ कि, हुनसक्छ नेपालको बाढी पहिरोलाई यसले सम्बोधन गरेको छ कि। पढ्नुहोस् त आफ्नो बाइबलमा भजन सङ्ग्रह 77:16, हे परमेश्वर समुद्रको पानीले तपाईँलाई देखियो त्यो मडारियो, अथाह सागर कम्पमान भयो, बादलले पानी खन्यायो, आकाशका भयंकर रूप गर्जन लाग्यो, तपाईँका बाणहरू चारैतिर चम्कन लागे, जस्तो कि परमेश्वरले आक्रमण गर्नुभएको छ। कसले सहने, कसले त्यो सामना गर्न सक्ने? तपाईँको गर्जन आधीबेरीमा सुनियो, तपाईँको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो, तपाईँको बाटो समुद्र भएर गयो, तपाईँको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईँका पाइलाहरू देखिएनन्। परमेश्वर अदृश्य हुनुहुन्छ अनि सबै आधीबेरी प्रकोपमा पनि परमेश्वर अनुपस्थिति अथवा उहाँ अथाह अनभिज्ञ बस्नु भएको छैन भनेर लेखकले बुझेको छ। उसले देखेको बाढी पहिरो पानीले ल्याएको प्रकोपहरूको पछाडि उसको रेफरेन्स दिमागमा भएको रेफरेन्स चाहिँ कसरी इजरायल समुद्रको बीचमा सुक्खा मरूभूमिमा हिँडेर पार तर्यो। अनि नयाँ कराले हामीलाई भन्दैछ जब इजरायल चाहिँ लाल समुद्र सुक्खा जमिन भएर तर्दै थियो त्यो चाहिँ उनीहरूको बत्तीसमा थियो अरे। बुढाबुढीहरू अशक्त नसक्ने अनि दिमाग राम्रोसँग नचल्ने शरीरमा अपाङ्ग भएकोहरू अनि छोराछोरी नानीहरू पनि त्यो समुद्र तरेर पार गएका थिए, उनीहरूले बत्तीसमा पाए। परमेश्वरको अनुग्रहमा तिनीहरू बाँचे जब सम्पूर्ण मिस्रीहरू चाहिँ डुबेर मरे। यसरी लेखकहरूले हामीलाई पानी बाढी अनि प्रकोपले ल्याएको कुराहरू बुझ्न हामीलाई सहायता पुऱ्याएको छ। सबै कुरा हामी बुझ्न सक्दैनौँ, किन कहाँबाट कसरी आयो, किन निर्दोष मानिसहरू यति धेरै सहनु परेको छ, मर्नु परेको छ, अनि यी सबै कुराहरूको माझ हामी परमेश्वरको वचन पढ्छौँ अनि मण्डलीमा आएर यी कुराहरू विचार गर्छौँ। प्राकृतिक प्रकोपमाथि हाम्रो अधिकार छैन, अथाह शक्ति छ त्यसलाई कन्ट्रोल गर्ने हामीसँग क्षमता छैन, तर पनि हामी परमेश्वरमा भरोसा गर्छौँ, सङ्कष्टमा प्रार्थना गर्छौँ, आफ्नो घुँडा टेकेर बस्छौँ, अरू एक दुईजनासँग बसेर प्रार्थना गर्छौँ। अनि यी कुराहरूमा हामी सबै मण्डलीलाई प्रार्थनाको आह्वान, यो प्रार्थनाको बोलावट हामीले सुन्नु पर्ने हो। व्यक्ति व्यक्ति समूह समूह सानो झुन्डामा मिलेर मण्डली गएर हामीले प्रार्थना गर्नको लागि यो आह्वान छ।
तेस्रो कुरा हामी देख्छौँ परमेश्वरको उपस्थिति र करारको समाजद्वारा उगाइएको स्रोत साधन औजारहरू लिएर हामी सहायता सहयोग गर्न काम गर्न हामी जाँदछौँ, हामी जानुपर्ने हो। मैले त्यहाँ लेखिदिएको छु। तेस्रो कुरा चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित करारको समाजमा भएको स्रोत साधन आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न काम गर्न जान्छौँ। यो अलिक फरक ढङ्ग हो। समाजले रिलिफ अनि जुन एडहरू लिएर सहायता गर्न अनेक उपाय गरेर सेवा गरिरहेको छ, त्यो सबै आदरणीय छ। तर यसो ख्रिस्ट केन्द्रित समाज, करारको समाजले चाहिँ परमेश्वरको उपस्थितिबाट उगाएको स्रोत साधनहरू, हाम्रो आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न जान्छौँ। मैले एउटा विचार राख्दै थिएँ, यो परमेश्वरको करारमा बाँधिएका मानिसहरू, तपाईँ र म चाहिँ जे कुरा पनि हामी गर्छौँ, एक बोतल पानी लिएर किन नजाउँ अनि एक ट्रक सामान लिएर हामी सेवाको लागि रसुवा नुवाकोट किन नजाउँ, ती सबैमा दृश्य रूपले नहोला तर अदृश्य रूपले यो छाप लागेको होला है। त्यसलाई कभनेन्ट रिसोर्स भनेको छु मैले, र करारबाट उगाएको स्रोत साधनहरू हेसेड, परमेश्वरको प्रेम विशेष छ। कस्तो छ त भन्दा यो कुरा हामी सुन्दै सुन्दै सुन्दै आएका छौँ। परमेश्वरको प्रेम विशेषलाई चाहिँ उहाँले गर्ने खालको प्रेम चाहिँ हेसेड भन्छ, हिब्रु शब्द हो, नेपालीमा चाहिँ त्यो करारको प्रेम, करारको प्रेमको छाप बोकेको सामानहरू लगेर हामी दिनु, हाम्रो जीवन त्यो आचरणबाट गएर सेवा गर्नु, जहाँ भित्री मनस्वार्थहरू चाहिँ, जहाँ पाउनु हासिल गर्नुपर्ने कुराहरू चाहिँ परमेश्वरको प्रेम, येशु ख्रिस्टद्वारा हामीले पाएको कुराहरू, हाम्रो जीवनले भोगेको परमेश्वरको चरित्र गुणहरू त्यसमा मिसिएर आएको छ। त्यो मनस्वार्थ परमेश्वरको प्रेमलाई लिएर जाँदाखेरि चाहिँ हामीले गर्ने सेवाको ढङ्गहरू, शैलीहरू अलिकति फरक हुन्छ होला। हामी विचाराधीन भएर, हामी प्रार्थनामा भिजेर, हामी मण्डली मिलेर, भेटी उठाएर, सरसामानहरू, लुगाफाटहरू लिएर ट्रकभरि हामी लगेर दिनेछौँ भने त्यो दिएको कुराहरू चाहिँ परमेश्वरको करारको प्रेमको छाप लागेको सामानहरू जीवनबाट हुनेछ। अनि पाउनेहरूले त्यसको स्वाद अलिक फरक, त्यसको विचार अलि फरक, त्यो कुराहरू ग्रहण गर्दा चाहिँ येशु ख्रिस्टको सुसमाचार व्यवहारद्वारा, प्रचारद्वारा मात्र होइन तर हाम्रो जीवनको व्यवहारद्वारा उनीहरूले प्राप्त गर्न बुझ्न सक्नेछन्। तर अन्तिम कुरा चाहिँ हामी फेरि फर्केर सभा आराधनामै हामी आउँदछ, किनभने हामीले जिउने जीवन चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित हो। त्यहाँबाट सुरु गरेर हामी जान्छौँ अनि फर्केर फेरि परमेश्वरलाई हामी धन्यवाद चढाउनु अनि उहाँलाई आराधना दिन, उहाँसँग प्रार्थना गरेर हामी फर्केर आउँदछौँ। मलाई लाग्छ यी कुराहरू चाहिँ हामीले यो सङ्कष्टको समयमा हामीले गर्ने क्रियाकलाप, हामीले गर्ने विचार सोचाइहरूमा, एउटा मण्डलीमा ख्रिस्टको शरीरको अङ्गहरू भएर, करारको मानिसहरू भएर हामीले गर्नुपर्ने कार्य व्यवहारहरू चाहिँ यिनीहरू हुन्। अवश्य पनि परमेश्वरले यी कुरा गर्न हामीलाई सहायता गर्नुहुन्छ, हामी त्यो केन्द्रबाट, त्यो मुहानबाट उगाएर हामीले दिन अनि सेवा गर्न सक्नेछौँ। अब यही कुराहरूलाई सोच्दै विचार गर्दै गर्दाखेरि आज हामी रोमी 8 अध्यायमा आउँछौँ र रोमी 8 अध्यायबाट चाहिँ खास गरी आजको वचन मैले बत्तिस्मा र प्रभु भोजको विषयलाई लिएर वचन तयार गरेको थिएँ। त्यही कुराहरूमा नै हामी एकछिन छोटो समय विचार मनन गर्नेछौँ। हामी विशेष गरी प्रभुको टेबलमा भाग लिनको लागि आफ्नो मन, ध्यान, आफ्नो जीवनहरूलाई रोमी 8 अध्यायबाट एकछिन हामी तयारी गर्नेछौँ। रोमी 8 अध्यायमा पाउलको जीवन र रोमीको मण्डलीलाई पाउलले लेखेको पत्र हामी यहाँ पाउँछौँ, जहाँ चाहिँ उसले पहिलो अध्यायमा भनेको छ कि तिमीहरू कहाँ म आउँदैछु, आउनेछु। पाउल त्यहाँ पुगेको छैन, उसले चिठी लेख्दैछ उनीहरूको जीवनको सरोकारलाई लिएर। है, संसारमा सबैभन्दा ठूलो सहर, विश्वकै सभ्यताको केन्द्र रोममा गएर मण्डली स्थापना गर्ने उसको इच्छा, संगति छ त्यहाँ, विश्वासीहरू छन्। तर उसले भन्दछ रोमी 1 अध्यायको सायद 11 अनि 15 पदमा, म आत्मिक वरदान, तिमीलाई एउटा गिफ्ट लिएर म आउँदैछु। अनि त्यसको त्यो गिफ्ट, मैले ल्याउने सुसमाचारको प्याकेज गिफ्ट चाहिँ, त्यसको सार म तिमीलाई यहाँ लेख्न चाहन्छु, म बुझाउन चाहन्छु। म आउनु अगाडि नै यी कुराहरू मैले लेखेर पठाइदिएको छु। अनि त्यो कुराहरू चाहिँ उसले सुसमाचार, जुन चाहिँ उसले भन्दछ कि यो सुसमाचारदेखि म शर्माउँदिन। संसारले हेर्दाखेरि हँस्याउलो छ, ठट्ट लाग्दो, के अनौठो कुराहरू छ, तर तिमीलाई म यो कुरा बुझ्न बुझाउन चाहन्छु। परमेश्वरको अनुग्रहद्वारा जुन जीवन मैले पाएँ, त्यो सुसमाचार मैले भोगेको छु, त्यो सुसमाचारको लागि म कैदमा परेको छु, धेरै कुटाई खाएको छु, मर्नको लागि त्यागिएको छु,
तर पनि यो सुसमाचार चाहिँ मेरो जीवन मात्र होइन, उसले प्रचार गरेको सबै ठाउँमा येशू ख्रिस्टले सिकाउन बुझाउन चाहनुभएको सुसमाचार चाहिँ प्रचारियोस् र ख्रिस्ट केन्द्रित समाजहरू निर्माण होस्, उसको उद्देश्य त्यो छ। अनि यही क्रममा म रोममा पनि आउँदैछु, रोममा पनि यो सुसमाचार लिएर मण्डली, ख्रिस्ट केन्द्रित मण्डलीहरू स्थापना हुन सकुन्। उसले त्यो इच्छा स्वार्थ राखेर मण्डलीलाई यी कुराहरू लेख्दैछ। अनि रोमी एक अध्यायको 18 पददेखि 7 अध्याय पुरैसम्म, 7 अध्यायको अन्त्यसम्म, रोमी एकदेखि 18 पददेखि 7 अध्यायसम्म चाहिँ उसले एउटा विशेष कुरालाई प्रस्ताव राखेको छ कि जुन श्रोताहरूले यो पत्र पढ्दैछन् उनीहरू चाहिँ यहुदीहरू थिए, उनीहरूको शास्त्र, उनीहरूले जीवनको पाठ्यक्रम सिक्दै आएको कुराहरू, उनीहरूले बुझेको कुराहरू, उनीहरूले जानेको अनि जीवनको संस्कार सृजना गरेको एउटा आधार जुन छ त्यो चाहिँ हो उनीहरूको शास्त्र, जसलाई चाहिँ हामी व्यवस्था, पुरानो करारको वचन भनी चिनी बुझेको छौँ है, त्यो टोरा, त्यो व्यवस्थालाई उनीहरूले बुझेर जिउँदा जिउँदै पनि पावलले त्यहाँ यस्तो प्रकारले तर्क गर्दैछन् कि पापमा जन्मेको, सृष्टि पछि पाप र पतनले ल्याएको मानिसहरूको जीवन समय संस्कारहरूमा कस्तो असर पारेको छ। व्यवस्थाले पाप देखाइदियो अनि पापद्वारा चाहिँ संसारमा मृत्यु आएको छ, अनि त्यो मृत्युले छाएको संसारमा तपाईँ र म हामी सबै जिउन बाध्य छौँ। जन्म्यौं, एक दिन मर्नु छ, अनि यो जीवन कालखण्डमा हामी जिइरहेका छौँ भनेदेखि यसलाई अर्थ लगाउन, जीवनदेखि मृत्युसम्मको यो जीवनलाई व्याख्या गर्न, अर्थ लगाउनको लागि परमेश्वरको सृष्टिको असलता मात्र होइन तर पाप र पतनले ल्याएको पतित अवस्थाहरूलाई विचार गर। तपाईँ हामीले कण्ठ पारेको पद है रोमी 3:23, रोमी 6:23, किनभने पापको ज्याला मृत्यु हो, सबैले पाप गरेका छन् परमेश्वरको महिमा रहित हुन गएका छन्। अनि त्यो कुराहरू उसले त्यहाँ मुसेर धेरै कुरा व्याख्या गरेर बुझाउन प्रयास गरिरहेको छ है, एउटा द डक्ट्रिन अफ सिन एन्ड ह्युम्यानिटी, पाप र मृत्युले ल्याएको त्यो व्यवस्थाको असरलाई उसले व्याख्या गर्दै गर्दै गर्दै आएको छ। अनि जब हामी 8 अध्यायमा आइपुग्दछौँ, 2 पदमा हेर्नुहोस् त, 8 अध्यायको 2 पदमा पावलले भन्दछन्, पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। किनभने त्यही कुरा उसले चर्चा गर्दै गर्दै व्याख्या गर्दै गर्दै आएको छ। अनि तल पढ्दै गयो भने त्यही कुराहरू उसले पाप स्वभावले दुर्बल पारिदिएको अवस्थाहरू है, व्यवस्थाले केही गर्न सकेन। अनि तल पढ्दै जानुहोस् मसँग 6 पदमा, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, पवित्र आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। उसले अब यहाँ तुलना गर्दैछ कि अगाडि हामीले पाएको व्यवस्थाद्वारा संसारको अहिलेको अवस्थालाई हेर्दाखेरि पाप र त्यसले ल्याएको सम्पूर्ण बिगारहरू, प्राकृतिक प्रकोप, तपाईँ र मेरो मृत्यु अनि जीवनलाई हेर्ने दृष्टिकोणहरू कसरी पापले त्यसलाई कुरूप बनाएको छ, बिगारेको छ भन्ने कुरोले व्याख्या गर्दैछ। तर अब चाहिँ 8 अध्यायको शीर्षकमा देख्नुहुन्छ पवित्र आत्माद्वारा आउने जीवन, यो दुईवटा कुरा चाहिँ उसले तुलना गरिरहेको छ, पापबाट आएको जीवन र पवित्र आत्मामा हामीले पाएको र पाउन सक्ने जीवन। 9 पदमा, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पाप स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने पाप स्वभावमा होइन तर पवित्र आत्मामा तिमीहरू हुन्छौ। तल 11 पदमा हेर्नु, तर यदि येशूलाई मरेकोबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकोबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने तिमीहरूको आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। पापद्वारा आएको संसार हाम्रो जीवन र अब तुलना गर्दा पवित्र आत्मा पाएको जीवन, यो कुरोलाई उसले धेरै व्याख्या गरेको छ यहाँनिर 15 पदको दोस्रो भागमा हामी त्यहाँ देख्दछौ। तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ, ख्रिस्टमा उहाँको परिवारमा अडप्टेड भएको धर्मपुत्र, परमेश्वरको छोरा छोरीहरू बन्ने आत्मा हामीले पाएका छौ। पवित्र आत्मा जब हामीमा आउनुभयो अनि हामीले यस म ग्रहण गर्छु, म बप्तिस्मा लिन्छु, म ख्रिस्टको हुन्छु भन्यो, तब पवित्र आत्मा हामीमा आउनुहुन्छ र त्यहाँ उहाँले भन्नुभएको छ यसैले जब हामी परमेश्वरलाई आब्बा पिता भनी पुकार्छौ त्यो चाहिँ हामी परमेश्वरका सन्तान छोरा छोरीहरू हौ भन्ने पवित्र आत्माले हाम्रो आत्माभित्र गवाही दिनुभएको छ। अब हेर्नुहोस् है, पवित्र आत्मा जब हामीमा, हामीले ग्रहण गर्यौँ, विश्वास गर्यौँ, बप्तिस्मा लियौँ, हामीभित्र परमेश्वरको आत्मा आउनुहुन्छ अनि उहाँले हामीलाई
उहाँको वचन र आत्माद्वारा हेर्ने दृष्टिकोण मात्र होइन, हामी भित्र काम गर्ने, इच्छा गर्ने र काम गर्ने सबै कुरा पवित्र आत्माद्वारा हामी परिचालित भएको मानिसहरू बन्दछौँ। अब त्यही सन्दर्भमा हामी आजको पाठमा आउँदैछौँ है। 18 पदमा म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ भविष्यमा, अब भविष्यकालमा छ, त्यससँग आज वर्तमानको समयका कष्टहरू तुलना गर्न योग्यको छैन। जब पवित्र आत्मा हामीमा आउनुहुन्छ, यस्तो खालको दृष्टिकोण, जीवन परिदृष्टिकोण हामीले पाएका छौँ, जहाँ हामीले पवित्र आत्माले दिनुभएको भविष्यको आस्थाहरूलाई, भविष्यको परमेश्वरले दिएको आशाहरूलाई बोकेर आज हामी काम गर्छौँ। हामीभित्र पवित्र आत्मा हुनुहुन्छ, हामीले भविष्य देखेको छौँ, किनकि हामीले वर्तमान कालमा अनन्त जीवन पाएका छौँ। त्यो अनन्त जीवन चाहिँ हाम्रो भविष्यको ग्यारेन्टी हो। जब सारा सृष्टि पाप र पतनको सुस्केर हाल्दैछ, तर हामीमा चाहिँ पवित्र आत्माले बास गर्नुहुन्छ अनि उहाँद्वारा परिचालित कन्ट्रोल भएका, उहाँद्वारा जिउने मानिसहरू हामीहरू बन्दछौँ। त्यसपछि हामी जब 8:28 पदमा आउँदछौँ, त्यहाँ आजको वचन हामी देख्दछौँ, मैले विशेष गरी ख्रिस्तमा रहेको करार, पवित्र आत्माले हामीलाई दिनुभएको परमेश्वरको सन्तान हुने करार, प्रतिज्ञा, प्रतिबद्धतामा हाम्रो हिस्सा के छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू कोहरू, एकछिन मैले तपाईँको ध्यान आकर्षण गराउनु चाहे, 28 पददेखि 30 पदसम्म तिनीहरू उनीहरू भनेको ठाउँमा तपाईँले आफ्नो नाम राख्नुहोस् है, म मलाई भनेर त्यहाँ राख्नुहोस् है। त कस्तो सुनिँदो रहेछ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू अथवा म, उहाँको अभिप्राय अनुसार बोलाइएका म, हामी हाम्रो निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जब जस जसलाई अथवा मलाई उहाँले पहिलेबाटै चुन्नु भएको छ, उहाँले मलाई आफ्नो पुत्रको स्वरूपमा रूप समान बनाउनलाई धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ, येशु ख्रीष्ट ज्येष्ठ हुन् भनेर, जो चाहिँ मृत्युबाट विजयी हुनुभयो, उहाँ जेठो हुनुहुन्छ, उहाँद्वारा चाहिँ हामी उहाँको भाइहरू पनि अघिबाटै म मेरो निम्ति नियुक्त भयो, नियुक्त गर्नुभयो। जसलाई अथवा मलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरूलाई अथवा मलाई उहाँले बोलाउनु पनि भयो, जसलाई अथवा मलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई मलाई उहाँले धर्मी पनि ठहराउनु भयो। हेर्नुहोस् है, पवित्र आत्माबाट पाएको जीवनले यी कुराहरू आत्मसार गर्छ, यी कुराहरू धारण गर्छ, यी कुराहरू विश्वास गर्छ, हामी ग्रहण गर्छौँ, अनि यी कुराहरू हामी भित्र हाम्रो अस्तित्वमा, हाम्रो पहिचानमा, हाम्रो हेर्ने दृष्टिकोणको भित्र अपरेटिङ सिस्टममा यी कुराहरू दाबी हुँदछ। म मेरो मलाई परमेश्वरले यी स्वर्गीय, यी अथाह, अदृश्य यथार्थहरूलाई उहाँले बुझाउन खोज्दै हुनुहुन्छ। रोमी 5:5 भनेको छ, यी अदृश्य रहस्यको कुराहरू चाहिँ परमेश्वरले हाम्रो जीवनमा पवित्र आत्माद्वारा उहाँको प्रेम खन्याउनु भएको छ। यी अदृश्य अथाह कुराहरू जससँग सामना गर्न हामीसँग शक्ति छैन, प्राकृतिक नियमहरू विरुद्ध हाम्रो केही ताकत लाग्दैन, आत्मिक लडाईँ भिडन्त भइरहेको छ जताततै सधैँ नै, हामीले गर्न सक्ने थोरै मात्र हो। त यति चाहिँ बुझिराख, म यहाँ छु आज यो अवस्थामा, परमेश्वरले आफ्नो प्रेम, पवित्र आत्मा त्यो सुली हुनुहुन्छ द्वारा हामी भित्र उहाँको प्रेम खन्याइदिनु भएको छ। हामी ख्रिस्टको लागि पवित्र आत्माद्वारा जीवित भएका छौँ अनि यसकारण हामी विजेता भन्दा ज्यादा छौँ। मृत्युले पनि उहाँको प्रेमबाट अलग गर्न सक्ने छैन। अब यहाँ मैले जोड्न चाहे कि प्रभु भोज र बप्तिस्माले ती अथाह अदृश्य कुराहरू, परमेश्वरको रहस्यहरूलाई चाहिँ तपाईँ र मेरो जीवनमा र हृदयमा ठोस तरिकाबाट हामीले पक्रिराख्छौँ। हामी मान्छेहरू हौ, हरेक कुरा ठोस भएपछि ए यो फोन रहेछ भन्ने थाहा हुन्छ, हामी थाहा गर्छौँ। जीवनको यी रहस्यहरूलाई जीवनभित्रै राख्नको लागि, स्मरण सम्झनाको लागि है, एउटा प्रेमीले प्रेमिकालाई छोडेर जानु पर्दाखेरि कुसुमे रुमाल दिए जस्तो, मेरो प्रेम याद गरिराख है भनेर, विवाहको दिनमा यो वेडिङ रिङ, यो औँठी दिए जस्तो, प्रेम अथवा त्यसको आकार अनेक छ तर थामिराख, ठोस धातु पदार्थ पाएपछि हामीले भन्छौँ अरे ए हो रहेछ, परमेश्वरले हामीलाई आफ्नो शरीर दिनुभएको छ। यसकारण हामी यो अभ्यास गर्छौँ प्रियहरू, यो प्रसाद होइन, यो भूत दबाउने धातु पदार्थ होइन, यो करारको कुराहरूलाई परमेश्वर हामी भित्र हालिदिनको लागि है, हामी खाएपछि चाहिँ मन बुझाउने
मानिस प्राणीहरूलाई चाहिँ यो रोटी मेरो शरीर हो, यो ताकको रस मेरो रगत हो, खाऊ निरन्तर नितान्त गर्ने गर। बप्तिस्मा त्यही कुरा, ख्रिस्टको परिवारमा म गाभिएको छु, हाम्रो पहिचान नेपाल सरकारले दिएको नागरिकता परिचय पत्र जस्तै हो। बप्तिस्मा चाहिँ हामी ख्रिस्टको भएका छौँ, हाम्रो नयाँ नागरिकता परिचय पत्र, हामी करारको सन्तान हौ, त्यसकारण हामी बप्तिस्मालाई चाहिँ करार भनेर बुझ्ने गर्दछौ। अदृश्य लडाईँको मैदानमा ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, अथवा अदृश्य लडाई आत्मिक क्षेत्रहरूमा, स्वर्गीय क्षेत्रहरूमा, सतह मुनि पृथ्वी मुनिको नरकको शक्तिहरू, हामीलाई मृत्युसम्म लाने शक्तिहरूको विरुद्ध ख्रिस्ट हाम्रो साथमा हुनुहुन्छ, किनकि उहाँले त्यो मृत्युलाई जितेर आउनु भएको छ। आमेन। मेरो पहिचान, मैले बप्तिस्मा लिएको छु, ख्रिस्ट मेरो च्याम्पियन हुनुहुन्छ, उहाँसँग बस्दाखेरि म हार खाने छैन।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: ए दाई ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै गोठ बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना यसको न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
7: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40-22-544, 40-22-544
4: र 40-22-572, 40-22-572।
8: यसैले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, म द्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण.
2: मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर. योहन्ना 15:12. रेडियो कार्यक्रम प्रेम र जीवन. श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ.

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: यहाँहरूले एउटा कुरा कहिले अनुभव अर्थात महसुस गर्नुभएको छ कि आज गर्नुभएको तपाईँको निर्णयले आउने भविष्यको दिनहरूमा त्यसको परिणामलाई तपाईँ हामीले देख्नु पर्ने रहेछ, त्यसको प्रभावलाई तपाईँले हामीले देख्दो रहेछौँ। आज गरेको निर्णय सही छ या गलत छ, त्यो निर्णय तपाईँ र मैले गरेको डिसिसनको परिणाम चाहिँ एक दिन त्यसको प्रभावलाई हामीले देख्ने रहेछौँ। सो आज मैले तपाईँलाई शुरूआतमा नै एउटा प्रश्न गर्न खोजिरहेको छु। तपाईँ र मैले आज जीवनमा ठुल्ठुलो निर्णय गर्नु परेको अवस्था छ र अहिले तपाईँले गर्नुपर्ने समय आइराखेको छ भने तपाईँ कसरी त्यसलाई तपाईँले मेन्टेन गर्नुहुन्छ? कसरी त्यो निर्णयलाई म सही निर्णय गर्छु भनेर तपाईँले कसरी त्यसलाई चाहिँ तपाईँले चाहिँ अठोटको साथमा त्यसलाई सही निर्णय गर्न सक्नुहुन्छ? हो, हामी हाम्रो जीवनमा त्यस्ता ठुल्ठुला कुराको निर्णयहरू हामीले कतिचोटि गर्नुपर्छ अनि जुन निर्णय धेरैचोटि हाम्रो जीवनमा हामीले सही पनि गर्दोरहेछौ, गलत निर्णय पनि गर्दोरहेछौ। अघि मैले तपाईँलाई सुरुमै बताए कि हामीले गरेको अहिले निर्णयले पछि अब आउने भविष्यको दिनमा चाहिँ त्यसको चाहिँ रिजल्टलाई हामीले देख्छौँ। कतिले अहिले एकछिनबाटै देख्नु होला अहिले गरेको निर्णय एकछिनमै, कतिजनाले एक वर्ष, दुई वर्ष, तीन वर्ष, पाँच वर्ष, कतिजनाले, तर त्यसको प्रभाव र त्यसको परिणामलाई चाहिँ हामीले देख्नु पर्दो रहेछ, राम्रो होस् या नराम्रो होस्। सो आज समयमा नै मैले तपाईँलाई बताउन चाहेको चाहिँ निर्णय चाहिँ हामीले सही गर्यौं भनेदेखिलाई चाहिँ हामीले चाहिँ भविष्यमा आज अब एकछिनबाट त्यसको परिणाम चाहिँ हामीले सही निर्णय गरेको छ भने असल देख्छौँ, खराब निर्णय गरेको छ भने त्यसको नतिजा पनि खराब नै हुन्छ। तर आज विश्वासीहरूको लागि चाहिँ मैले बताउन चाहेको, मेरो प्रियहरू, हामी यस्तो संसारमा छौँ जुन संसार पापै पापले भरिएको छ। जुन संसारको विषयमा हामीले अध्ययन गर्ने हो भने यो संसार त हुन्छ नि एकदमै घिनलाग्दो भएर गइसकेको अवस्था छ। अब यस्तो संसारमा हामी विश्वासीहरूको लागि ठुलो चुनौती छ, तपाईँ र मेरो लागि चाहिँ ठुलो चुनौती छ, तपाईँ र मैले चुनौतीलाई सामना गर्नुपर्नेछ। पटक पटक हाम्रो जीवनमा परीक्षाहरू आउन सक्छ, पटक पटक हाम्रो जीवनमा विभिन्न प्रकारका त्यस्ता कुराहरू आउन सक्छ जुन कुराले तपाईँ र मलाई परमेश्वरदेखि टाढा पनि बनाउन सक्छ। त्यो अवस्थामा दुष्टले ल्याउँदै गरेको लोभ्याउने चिजहरू, तपाईँ र मलाई परमेश्वरदेखि टाढा बनाउने चिजहरू लिएर आउँदैछ भनेदेखिलाई चाहिँ तपाईँ र मैले यो सही हो कि गलत हो भन्ने कुरा कसरी निर्णय गर्ने? आज धेरै इसाईहरू यो कुराको दुविधामा परेको मैले महसुस गरे। त्यही कारणले गर्दाखेरि उनीहरू त्यो छडबडको मजाको कारणले गर्दाखेरि उनीहरूले आत्मिक जीवनलाई नै भ्रष्ट गरेको पनि मैले धेरैजना देखेको छु। तर प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, तपाईँ र म आत्मादेखि टाढा भएको, परमेश्वरदेखि टाढा भएको परमेश्वर मन पराउनुहुन्न, परमेश्वरको चाहना त्यो होइन। त्यही कारणले गर्दाखेरि आज तपाईँले निर्णय गर्नुपर्नेछ के कुरा चाहिँ सही हो, के कुरा गलत हो। कहिले काहीँ सुन्नमा आउँछ मलाई, युवा युवतीहरू जुन पनि उनीहरूको त्यो भविष्यमा एउटा समय छ, विवाह गर्ने पनि समय छ, सबै कुराको लागि समय छ, तर कहिले काहीँ कुन जवानले चाहिँ विवाह गर्न खोजिरहेको थियो तर एकदमै त्यो विवाह गर्न लाग्दै गर्दाखेरि चाहिँ ब्रेकअप भएछ। अनि विवाह गरिसकेपछि पनि कतिजनाको त सुन्नमा आउँछ, हामी कतिजनाले सुन्नमा पनि पाएको छौँ होला, डिभोर्स भएछ भनेको हामी कहिले काहीँ सुन्नमा पाउँछौ। यो किन, कसरी हुन सक्यो, के कारणले भयो, यो कहिले हामीले प्रश्न गर्यौं? गरेनौ, तर हामी चाहिँ नतिजा आइसकेपछि मात्रै हामी अनि गनगन गर्छौ। तर मैले तपाईँलाई बताउन चाहेको सम्बन्धमा तपाईँ र म बस्नुभन्दा अगाडि चाहिँ के तपाईँ र मैले सही निर्णय गरेँ कि गरेनौ, पिताको इच्छालाई खोज्यौं कि खोजेनौ। मुख्य कुरा चाहिँ पिताको इच्छालाई खोज्दैन त गलत निर्णय गर्यो, यति बुझे हुन्छ। किन त्यो व्यक्तिको विवाह चाहिँ तुइयो त बीचमा गएर, किनभने त्यो व्यक्तिले पिताको इच्छालाई खोजेन, सही निर्णय गर्न सकेन। किन उनीहरूको परिवारमा चाहिँ उनीहरू चाहिँ विवाह गरेको 25, 30, 40 वर्ष भइसक्यो, अझै पनि उनीहरू चाहिँ लडाई झगडा गरेर बसिरहेको छ। किन? पिताको इच्छालाई खोजेन, सही निर्णय गर्न सकेन, अतालिएर विवाह गरे, होइन, प्रार्थना गर्नुपर्ने थियो, त्यही समयसम्म प्रभुको इच्छालाई खोज्नु पर्ने थियो। त्यही कारणले गर्दाखेरि विवाहमा समस्या छ, परिवारमा समस्या छ। यो सबै कुरा चाहिँ प्रियहरू सही निर्णय नगरेर हो, हामीले सही निर्णय गरेनौँ भने हाम्रो जीवनमा यस्ता कुराहरू आउँछ, हामी विभिन्न प्रकारको समस्याहरूसँग तपाईँ र म चाहिँ जुझ्नु पर्ने हुन्छ। तर जसले सही निर्णय गर्दछ भनेदेखिलाई त्यसले पिताको इच्छालाई खोज्दछ, बुझ्नुभयो? अब विवाह जस्तो कुरा तपाईँको सोचको भरमा विवाह गर्ने पनि होइन। धेरै चाहिँ हामी जवान जवानीहरू कस्ता छौँ, मन परे त भयो, अनुहार राम्रो भयो भयो होइन, अनि जीवन चल्दै गएपछि अनि विवाहमा समस्या हुन थाल्छ, अनि त्यहाँबाट चाहिँ प्रभुलाई हामीले गुनासो गर्छौँ, प्रभु कस्तो घोच्ने करङ चाहिँ दिनुभयो, मलाई त पटक पटक घोच्छ, पछाडि पनि घोच्छ, अगाडि पनि घोच्छ, दिमागमा पनि घोच्छ, जताततै घोच्न थाल्यो, प्रभु कस्तो करङ दिनुभयो भने हामी गुनासो गर्छौँ, पछुताउँछौँ। तर आज मैले तपाईँलाई बताउन चाहेको, अगाडि नै हामीले प्रभुलाई नै सोधेको भए, पिताको इच्छालाई खोजेको भए, सायद तपाईँ र म यो परिस्थितिसँग जुझ्न पर्थेन। अनि चाहिँ हामी कम्प्लेन गर्छौँ प्रभुलाई, कस्तो घोच्ने करङ दिनुभयो होइन, यस्तै त हुन्छ हाम्रो गुनासो। तर प्रियहरू, आज अधिकांश मानिसहरू गलत निर्णयकै कारणले गर्दाखेरि जीवनमा पछुताउँदो रहेछ, यो मैले धेरैको जीवनमा देखेको छु। हाम्रो सोचले के भन्दो रहेछ भने, राम्रो कुरो देखेपछि ओ राम्रै हुन्छ, चलाउँदा हुन्छ, बनाउँदा हुन्छ, खेल्दा हुन्छ, बस्दा हुन्छ, तर तपाईँले देखेको असल कुरा पनि नराम्रो हुन सक्ने रहेछ, बुझ्नुभयो? तपाईँले जुन कुरालाई राम्रो भन्दै हुनुहुन्छ त्यो कुरा पनि खराब बनेर आउन सक्ने रहेछ। तर हामीले पहिचान गर्न सक्नु पर्यो, अगाडि नै पहिचान चाहिँ गर्न सक्नु पर्यो, यो गलत कुरा हो, पहिचान गर्न सक्दैन अनि पछि गलत निर्णय गरेपछि अनि समस्या भोग्न थाल्छ, अनि त्यहाँबाट प्रभुलाई गनगन गर्न थाल्छ, प्रभु यस्तो हुन्थ्यो भने मलाई किन यस्तो दिनुभयो, किन यस्तो गर्नुभयो, अनि प्रभुले पनि भनिदिनुहुन्छ तैँले मलाई सोधिस् भनेर, प्रभुले उहाँले त जवाब दिनुहुन्छ मजाले। त्यही कारणले प्रियहरू, मैले तपाईँलाई बताउन चाहेको, हरेक निर्णयको नि परिणाम हुन्छै हुन्छ, सही होस् या गलत होस्, अनि त्यो गलत र सही हामीले परिणाम त भोग्छौँ नै भोग्छौँ, त्यसको कन्सिक्वेन्स तपाईँ र मैले भोग्नु पर्छै पर्छ। तर आज मैले तपाईँलाई बताउन चाहेको चाहिँ, हामी इसाईहरू हौ, प्रभुलाई प्रेम गर्ने मानिसहरू हौ, हामी प्रभुको आफ्नै छोराछोरीहरू हौ, अनि हामीले चाहिँ गलत निर्णय गर्यो भने विचार गर्नुहोस्, यसले हाम्रो आत्मिक जीवनलाई कति धक्का पर्छ, यसले कति धेरै हामीलाई चाहिँ डिस्ट्रोय गर्छ, भ्रष्ट गर्छ भन्ने कुरालाई हामीले बुझेको भए सायद हामी सही निर्णय गर्थ्यौँ होला। मैले अघि तपाईँलाई बताएँ, सही कुरा देखेपछि हामीलाई ओ यो राम्रै हुन्छ भनेपछि हामी त्यसलाई गरिहाल्ने चलन छ। तर लेट्स वेट, त्यसको प्रतीक्षा गरौँ, प्रभुको चाहिँ चाहना छ कि छैन, प्रभुको इच्छा छ कि छैन, प्रभु यो कुरा मन पराउनुहुन्छ मन पराउनुहुन्न, त्यो कुरालाई हामीले खोजौँ न प्रियहरू। जिन्दगी आनन्दको छ यदि तपाईँ र मैले सही निर्णय गर्यौँ भने, यद्यपि तपाईँ सही निर्णय गर्नै सक्नुहुन्न भने मैले तपाईँलाई बताइसके, प्रभुको इच्छालाई खोज्नुहोस्। जब तपाईँले पिताको इच्छालाई खोज्नुहुन्छ तपाईँले सही निर्णय गर्नुहुन्छ। प्रभु यीशु स्वयंले पिताको इच्छालाई खोज्नुभयो, हामीले मत्तीको पुस्तकमा हेर्छौँ भनेदेखिलाई प्रार्थना गर्नुहुँदाखेरि उहाँ आफैले भन्नुभयो, जस्तो इच्छा स्वर्गमा छ त्यस्तै इच्छा यस पृथ्वीमा पूरा होस्। हामीले पनि पिताको इच्छालाई खोजौँ, जब हामी पिताको इच्छालाई खोज्दछौँ भनेदेखिलाई स्वर्ग पनि रमाउँछ प्रियहरू, स्वर्गले पनि बुझ्दछ कि यसले चाहिँ मेरो इच्छा पालन गर्दैछ, आज्ञा पालन गर्दैछ। हामी धेरैचोटि गलत सङ्गतमा पनि फस्छौँ, किन? गलत निर्णयको कारणले। त्यही कारणले होसियार हौ। हामी वचनलाई हेरौँ, हितोपदेशको पुस्तक 3:12 हेरौँ, अझै हामी स्पष्ट हौ न होइन बाइबलबाट। वचनले यसरी भन्दछ, किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ, जसरी बुबाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्। बुझ्नुभयो? धेरैचोटि हामीलाई निर्णय गर्नुमा पनि अनुशासन चाहिन्छ, नत्र भने लापरवाही निर्णय गर्न थाल्यो भने त्यसको परिणामलाई तपाईँ र मैले भोग्नुपर्छ। सो परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुहुन्छ भने तपाईँ र मलाई अनुशासन दिनुभएको छ, वचन अनुसार हिँड्न, उहाँको इच्छा अनुसार चल्न। सो उहाँको इच्छा र उहाँको उद्देश्यमा हामी चल्नु हो भनेदेखिलाई हामी अनुशासन चाहिँ हामीले फलो गर्नु पर्यो। तपाईँले हेर्नुहोस् त प्रहरीहरूको त्यो जीवनलाई देख्नुभयो भने, उनीहरूको त्यो अनुशासनलाई देख्नुभयो भने, माथिको कमान्डरले चाहिँ कमान्ड गरिरहेको हुन्छ होइन, सबै सशस्त्रहरूले चाहिँ पालन गरिरहेको हामी देख्छौँ कहिले काहीँ। एउटाले कमान्ड गरेपछि सबैले मान्नु पर्यो, फलो गर्नु पर्यो। सो प्रभुको वचन हाम्रो लागि एउटा प्रतिज्ञाको पुस्तक मात्र होइन, यसले हामीलाई जीवन दिन्छ। कसलाई विवाह गर्नुपर्ने, कसरी विवाह गर्नुपर्ने, कोसँगको संगतमा बस्नुपर्ने, संसारमा कसरी जिउनु पर्ने, पाप के हो, अधर्म के हो, प्रभुलाई चाहिँ मनपर्ने कुरा के हो, मन नपर्ने कुरा के हो, सबै कुरा बाइबलमा छ। तर हामीले धेरैचोटि यो कुराहरू हामीसँग हाम्रो अगाडि आँखाको सामने हुँदै गर्दाखेरि पनि हामीले आफ्नो मनलाई अनुशासनमा राखेनौँ। त्यही कारणले हामीले जताभावी निर्णय गर्छौँ होइन, अनि जुन निर्णय चाहिँ जहिले कतैले सही पनि नहुन सक्छ, प्रियहरू गलत पनि हुन सक्छ, जताभावी हृदयले गलत निर्णय गर्छ। त्यही कारणले गर्दाखेरि म आज तपाईँलाई बताउँछु प्रियहरू, आज तपाईँले गर्नुभएको निर्णयले ठुलो नोक्सानी तपाईँले भोग्न पनि पर्ने हुन्छ। सो त्यो नहुन दिनको लागि चाहिँ मैले तपाईँलाई बताउँदैछु, हामीले आफैले आफैलाई अनुशासनमा राखौँ। परमप्रभुले हामीलाई प्रेम गर्नुहुन्छ त उहाँले हामीलाई अनुशासन दिनुभएको छ, अनि त्यो अनुशासन हामी चल्यौँ भनेदेखिलाई हाम्रो जीवनमा तपाईँ र मैले सही निर्णय गर्छौँ। जसरी बुवाले आफ्नो प्यारो छोरालाई अनुशासन दिन्छन्, प्रभुले पनि हामीलाई त्यो अनुशासन दिनुभएको छ, त्यो अनुशासन अनुसार चलौँ। हामी पाप गर्दैनौँ, हामी गलत कुरामा फस्दैनौँ, नयाँ कुराहरूको खोजीमा हामी चल्छौँ जब हामी पिताको इच्छालाई खोज्छौँ, सही निर्णय गर्छौँ भनेदेखिलाई। त्यही कारणले गर्दाखेरि म यहाँहरूलाई यो बताउन चाहन्छु कि तपाईँ र मैले सबैभन्दा ठूलो निर्णय गर्नु परेको अवस्थामा पनि पिताको इच्छालाई खोजौँ, हामीले सही निर्णय गर्छौँ। आमेन। वचन मैले यहाँ राख्न चाहे। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।